0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ। प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस्। प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लग इन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेटसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँझै एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र म र हाम्रो इन्टायर टिम हामी सबै सकुशल छौं। तपाईँहरू पनि सकुशल हुनुहुन्छ भन्ने हामी विश्वास राख्दछौ र तपाईँहरूले हाम्रो लागि प्रार्थना गरिराख्नु भएको छ भन्ने कुराहरूमा पनि विश्वस्त छौं। अब ढिल नगरीकन हामी वचनतर्फ लाग्नेछौ र आजको वचनको शीर्षक रहेको छ संगति आत्मिकी पेट्रोल। पेट्रोलले गाड़ी यानि मोटर कुदाउँछ भने संगति मार्फत पवित्र आत्मा परमेश्वरले हाम्रो जिन्दगी स्वस्थ रूपमा धरतीमा चलाउनुहुन्छ र हिब्रूको पुस्तक 10:25 यस्तो लेखिएको छ, यो खण्डलाई पढेर म सुनाउनेछु। कतिजनाको संगतिमा नजाने बानी हुन्छ तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौं, तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेको हुनाले एउटाले अर्कोलाई झन प्रोत्साहन दियो भनिकन यस खण्डमा बताइएको छ। हाम्रो शरीर पापी स्वभावको भएको कारणले गर्दा हाम्रो शरीरले संगति मन पराउँदैन र कति विश्वासीहरूलाई त दुष्ट आत्माले यस्तो पनि सोचहरूमा पुर्याइदिँदछ कि म फलानाको कारणले गर्दा संगति जान्न, फलानो मेरै छेउमा बस्नुहुन्छ र यस्तो प्रकारले हेर्नुहुन्छ आदि इत्यादिको कारणले म संगति जान्न भनेर त्यो प्रकारको भावना पनि दुष्ट आत्माले कति मानिसहरू कति विश्वासीहरूको जीवनमा चाहिँ त्यसरी पनि हालिदिएको हुँदछ। तर हामीले ती कुराहरूलाई मनन नगरेर संगति चाहिँ हाम्रो आत्माको एउटा पेट्रोल नै हो। प्रभु येशूले भन्नुभयो, जहाँ 2 कि 3 मेरो नाउँमा भेला हुन्छ त्यस बीचमा म उपस्थित हुनेछु भनिकन प्रभु येशूले त्यहाँ भन्नुभयो, र जहाँ 2 कि 3 मेरो नाउँमा भेला हुन्छ भन्ने कुरा चाहिँ संगतिको विषयमा उहाँले कुरा गर्नुभएको हो। र संगतिमा पवित्र आत्मा परमेश्वरको उपस्थिति हुँदछ, संगतिमा शक्ति छ भनिकन त्यस खण्डमा बताइएको हो। र हामी एक्लै पनि प्रार्थना त गर्न सक्छौ, बाइबल पढ्न सक्छौ, तर संगतिमा गइकन प्रार्थना गर्नु, सामूहिक प्रकारले प्रार्थना गर्नु, बाइबल अध्ययन गर्नु, परमेश्वरको जनहरूबाट गुरुबा यानि पास्टरज्यूहरूबाट सुन्नु कति उत्तम कुराहरू हो, किनकि स्वर्ग एउटा संगतिको ठाउँ हो। साथै परमेश्वरले हामी मानिसहरूलाई सामाजिक प्राणी बनाउनु भयो। खासमा हामी हाम्रो भित्री हृदयमा एक्लै रहेर बस्नु मन पर्दैन, हामीलाई साथी चाहिन्छ, हामीलाई संगति चाहिन्छ। र संगति बिना परमेश्वरको उपस्थिति गाह्रो छ, किनकि प्रभु येशूले यो स्पष्ट गर्नुभयो, जहाँ 2 कि 3 मेरो नाउँमा भेला हुन्छ भने म त्यस बीचमा हुन्छु भनिकन उहाँले यो स्पष्ट गर्नुभयो। र संगतिलाई कसैले एउटा अगेना यानि चुला जस्तोको रूपमा पनि उदाहरण दिनुभएको छ। अहिले त ग्यास चुलाहरू आयो यानि विभिन्न प्रकारको इलेक्ट्रिक चुलाहरू आयो, तर पहिला चाहिँ दाउराहरूबाट खानाहरू पकाउने त्यो प्रकारको चुलाहरू हुन्थ्यो र त्यो प्रकारको चुलाहरूमा चाहिँ एउटा दाउराले मात्र आगो बल्दैनथ्यो। त्यहाँ धेरैवटा दाउराहरू जब मिसाइन्थ्यो त्यो समयमा एउटा दाउराको सहायताले अर्को दाउराको सहायताले अर्को दाउरा भएर चाहिँ त्यसरी आगो बल्दथ्यो। र हामी कहिलेकाहीँ धेरै धुवा आयो भने त्यो आगोले जलिरहेको दाउरालाई हामी ठोस्ने पनि कामहरू गर्थ्यौं र सँगसँगै राख्ने पनि काम गर्थ्यौं, अनि एक दोस्रोको मिश्रणले स्पर्शले राम्रोसँगले आगो बल्ने कामहरू गर्थ्यो। र आत्मिकी रूपमा पनि संगतिको विषयमा पवित्र बाइबलले त्यही नै भनेको छ कि संगतिमा परमेश्वरको उपस्थिति हुँदछ। कसै कसैको संगति नजाने बानी हुन्छ, एकल काँटे बानी हुन्छ। हामीले सृष्टिकर्ता परमेश्वर मसीहा येशूलाई विश्वास गरिसकेपछि हामीले त्यो एकल काँटेपनामा हामी जानु हुँदैन, हामी संगति हामीले मन पराएको हुनुपर्छ र संगतिमा हामी जान पर्छ भनिकन बाइबलमा परमेश्वरको वचनले हामीलाई यो सिकाएको छ। र शारीरिक संगति सम्बन्धी पनि घर परिवारमा आमा बुवा छोरा बुहारी छोरी कुनै ठाउँमा ज्वाई पनि हुनुहोला, यो प्रकारले सामूहिक रूपमा हामी घर परिवारमा बसेको हुन्छौं, यो एक प्रकारको संगति हो। र एक प्रकारको त्यो संगतिमा जब तपाईँ घर परिवारमा बस्नु भएको हुन्छ, आमाको मात्रै भात पकाउने ड्युटी भन्ने नसम्झेर, दिदीको मात्रै घर बढाल्ने ड्युटी भनेर नसम्झिनु भएर, हामी सबैले हात साथ मिलाएर त्यो प्रकारले काम गरिएको खण्डमा सजिलो हुन्छ, त्यहाँ सबैले समय पाउँदछन्, एक प्रकारको त्यो काम गर्दै गफ गाफ गर्नु रमाइलो पनि हुन्छ, त्यहाँ एक प्रकारको परमेश्वरले भित्र न्यानोपना पनि राख्नु भएको हुन्छ भनिकन तपाईँ हामीले त्यो कुरालाई याद गरिएको खण्डमा, सबैले घरमा हात साथ दिएको खण्डमा आमाले दिदीले बहिनीले उहाँहरूले अलिकति फुर्सद पाउनुहुन्छ, त्यो फुर्सद पाएको खण्डमा उहाँहरूको हृदय पनि प्रसन्न हुनुहुन्छ, साथै उहाँहरू पनि स्वस्थ रहन सक्नुहुन्छ। र हामीले संगति भन्नाले शारीरिक संगतिमा पनि परमेश्वरले त्यो प्रकारको आशिष दिनुभएको छ भने जब हामीले ख्रीष्ट येशू मुक्तिदाता भनेर चिन्दछौं, जन्मसिद्ध नै हाम्रो पापी स्वभाव भएको कारणले गर्दाखेरि हम किसी से कम नहीं है भन्ने जस्तो एउटा हिन्दी गीतको बोल थियो पहिला पहिला हामी म प्रभुमा नआउँदाखेरि हिन्दी फिल्महरू हेर्दाखेरि त्यो म कसैसँग कम्ती छुइनँ भन्ने प्रकारको उसमा म किन अर्काको वचन सुन्ने म किन चुपो लागेर गएर चर्चमा बस्ने भन्ने प्रकारको त्यो प्रकारको अहमतालाई हामी आफै पनि मार्नुपर्छ। म अब घट्न आवश्यक छ, ख्रीष्ट मेरो जीवनमा बढ्न आवश्यक छ भनेर चाहिँ त्यो नम्रतामा आफूले आफूलाई पुर्याउनको लागि पनि हामी संगतिमा गयौं भने प्रभुले हामीलाई चौतर्फी आशिष दिनुहुन्छ। र पवित्र बाइबलमा यो पनि भनिएको छ, एकको दोस्रोको विश्वासले र अर्को अर्कोको विश्वासले प्रार्थनाले हाम्रो आत्मिकी कुराहरू आत्मिकीपनाहरू बढ्दै जान्छ भनेर चाहिँ बाइबलले त्यो बताएको छ। जसरी हामी संगतिमा जाँदछौ त्यहाँ आराधना अगुवाई गर्नुहुने जो परमेश्वरको जन हुनुहुन्छ उहाँको लागि भित्र हृदयबाट उहाँले आज राम्रोसँगले स्तुति प्रशंसा गराउन सक्नु भएको होस् भनिकन मनमनै त्यसरी प्रार्थना गरिदिनुभयो भने तपाईँलाई पनि आशिष हुन्छ, यहाँ धरतीमा प्रभुको काम पनि हुँदछ। त्यस्तै प्रकारले आराधना संगतिमा जो आराधना गर्नुहुने आराधक लगायत लिड गर्नुहुने परमेश्वरको जन साथै गाउने बजाउने परमेश्वरको जनहरू सम्बन्धी हामीले एक दोस्रोलाई राम्रो भन्यौं र एक दोस्रोले पनि उहाँहरूप्रति राम्रो भावना राख्नुभयो र एक दोस्रोलाई पनि हामीले त्यही नै सिकायौं। उहाँहरूले हामीलाई प्रभुको उपस्थितिको नजिकमा लगिराख्नु भएको छ, हामीले उहाँहरूलाई प्रार्थनामा उचाल्नुपर्छ, हामीले उहाँहरूको कमजोरी हेर्नु हुँदैन उहाँहरूको सामर्थ्य हेर्नुपर्छ र उहाँहरूले राम्रोसँगले प्रभुको उपस्थितिमा अझ राम्ररी लग्न सक्नु भएको होस् भनिकन हामी प्रेम साथ उहाँलाई हामीले प्रार्थना गरिदिनुपर्छ। भने त्यो प्रकारको भावना हामी जब हृदयमा जागृत गर्छौ यो प्रभुले चाहनु भएको संगति हो र प्रभु संगतिको लागि धेरै पटक बेथानीमा जानुभएको हामी देख्दछौं, किनकि बेथानीमा त्यहाँ तीनजना एक परिवारमा बस्नुहुन्थ्यो, दुईजना दिदीहरू एकजना भाइ मार्था मरियम र लाजरस, र ती तीनजनाहरू मध्ये मरियमले चाहिँ साह्रै संगति मन पराउँदथिन् र मार्थाले चाहिँ शरीरको संगति प्राय उहाँले गर्नुहुन्थ्यो र लाजरस चाहिँ जबसम्म बौरी उठ्नु भएन संगतिमा बस्नु भएको हामी बाइबलमा पाउँदैनौ, तर उहाँलाई फेरि प्रभुले मरेको चार दिनमा बौरी उठाउनु भएपछि त्यो पछि उहाँले पनि संगति मन पराउनु थाल्नुभयो र प्रभु एकपटक उहाँ त्यो घरमा संगतिमा जानु हुँदाखेरि मार्थाले आएर प्रभुलाई भन्नुभयो, देख्नुहुन्न म मात्रै किचनमा खट्नुपर्छ, यहाँ मरियम चाहिँ खालि तपाईँको वचन सुनेर स्वर्ग राज्यको विषयमा सुनेर यी कुराहरू मात्रै गरिरहन्छ भनेर चाहिँ मार्थाले यस प्रकारले मरियमको विरूद्धमा कम्प्लेन गर्न हुँदाखेरि प्रभु येशूले मार्थालाई भन्नुभयो, ए मार्था तिमी धेरै कुराहरूमा गनगन गर्छौ धेरै कुराहरूमा फिक्री गर्छौ तर जे मरियमले छानेकी छिन् तिनीबाट खोसिने छैन भनिकन स्वर्गीय पिताको जो स्वरूप प्रभु येशू हुनुहुन्थ्यो, किनकि प्रभु येशूले भन्नुभयो पिता म भित्र हुनुहुन्छ भनेर, र उहाँ पिताले आफ्नो छोरी पाउ नजिक आएर बसेर स्वर्ग राज्यको विषयमा सुनेको सम्बन्धी चाहिँ साह्रै प्रसन्न हुनुभएको त्यहाँ हामी देख्दछौ। र प्रियहरू जब तपाईँ र म संगति मन पराउँदछौ, चाहे घरमा हामीले डिभोसन संगतिमा बसेको कुराहरू किन नहोस्, चाहे हामी चर्चको संगतिहरूमा गएको कुराहरू किन नहोस्, हामीले त्यो समय प्रभुको हृदयलाई जितेको हुँदछौ। र यर्मियाको पुस्तकमा पनि प्रभुले भन्नुभयो यर्मिया अगमवक्ता मार्फत, जसले आफूलाई भित्री हृदयबाट खोज्दछ उसले मलाई भेटाउनेछ भनिकन भन्नुभयो भने अघि हामीले हिब्रूको पुस्तक 10 अध्यायको 25 पदमा कसै कसैको संगतिमा नजाने बानी हुन्छ भनेको अर्थ दुष्ट आत्माबाट कोही कोही विश्वासीहरू परमेश्वरका छोरा छोरीहरू छकिएका छन्, उनीहरूलाई संगति मन नपराउने दुष्ट आत्माले बनाएको छ, तर हामीहरू चाहिँ संगतिमा जान नछोडौं भनेर चाहिँ त्यहाँ भनिएको छ। र मैले मेरो पास्टरीय सेवाको अनुभवमा धेरै वर्षको अनुभवमा यही कुराहरू देखे, जब जब विश्वासीहरू संगतिमा आउन छोड्नुहुन्छ दुष्ट आत्माले उहाँहरूलाई विश्वासमा मार्दै मार्दै लगेको हुन्छ र उहाँहरूलाई ब्याकस्लाइड बनाउँदछ, र सुरु सुरुमा उहाँहरूले यो कारणले गर्दाखेरि त्यो कारणले गर्दाखेरि म संगतिमा आउन पाइनँ भनेर चाहिँ भन्नुहुन्छ, तर अलि पछि गए पछाडि त उहाँहरूले नखाने कुराहरू खान सुरु गर्नुहुन्छ, नजाने ठाउँमा जान सुरु गर्नुहुन्छ, त्यहाँबाट त व्यभिचारमा इन्भल्भहरू भएकोदेखि लिएर यी विभिन्न विभिन्न कुराहरू देखिएको छ मेरो अनुभवमा। मैले ती कुराहरू मेरो आँखाले देखे। त्यसले गर्दाखेरि संगति मार्फत हामीलाई पवित्र परमेश्वरले दुष्टात्माको छलदेखि हातदेखि पनि हामीलाई बचाउँदछ र संगतिबाट हामीलाई आत्मिकी सहायता हुँदछ। संगतिले हाम्रो आत्मिकी बढाइपन दिदछ। दाउदले भन्नुभयो, म परमेश्वरको भवनमा चौकीदार भएर रहनु भन्नाले संगतिमा परमेश्वरको भवनमा जानु चाहिँ दरबारमा राजा भएर बस्नु भन्दा पनि असल हो भनेर चाहिँ उहाँले त्यो भन्नुभयो। त्यस्तै गरेर संगतिले हामीलाई एक दोस्रोले एक दोस्रोलाई सहायता गर्ने व्यक्तित्व पनि बनाउँदछ र संगति हामीले गर्नुपर्छ भनेर बाइबलमा बताइएको छ। मैले एउटा घटना सुनेको थिएँ। तीनजना विश्वासीहरू नाउँमा चढेर जानुभएछ सवार गर्दै, अनि उहाँहरूले भन्नुभएछ कि आफ्नो कमजोरी कुरा भनौँ भनेर चाहिँ भन्नुभएछ। अनि त्यो प्रकारको संगतिमा एकले भन्नुभएछ, म पैसा रुपियाँमा एकदम लोभी छु, मेरो लागि प्रार्थना गरिदिनुहोस् भनेर चाहिँ भनेछ। अर्कोले विश्वासीले भन्नुभएछ, म चाहिँ यो शारीरिक व्यभिचार सम्बन्धी साह्रै कमजोर छु, मेरो लागि प्रार्थना गरिदिनुहोस् भनेर चाहिँ भन्नुभएछ। र तेस्रोले चाहिँ भन्नुभएछ, म चाहिँ अर्का कुरा नगरी सक्दै सक्दिन, मेरो लागि प्रार्थना गरिदिनुहोस् भनेर चाहिँ उहाँले भन्नुभएछ। त्यो तेस्रो व्यक्तिले म त अरू कुरा नगरी सक्दै सक्दिन भनेपछि त्यो समयमा चाहिँ दुईजना विश्वासीहरू डराउनु भयो अरे, अब चाहिँ यो मान्छेले अरूलाई भन्नै पर्यो हामीले जे भन्यौं भनेर चाहिँ डराउनु भयो अरे। भने जस्तै अब त्यो व्यक्तिको कमजोरी पनि यहाँ थाहा भयो र अब त्यो पछि चाहिँ तिनैजनाले तिनैजनालाई प्रार्थना गर्ने भए, यो पनि एक प्रकारको संगति हो भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह। हो होइन, अनि म चाहिँ अब एउटा एकदम गरिब परिवारबाट चाहिँ हुर्केर आएको व्यक्ति हो। मेरो जहाँ मेरो घर चाहिँ ओखलढुङ्गाको पनि एउटा दुर्गम क्षेत्रमा छ मेरो माइती चाहिँ होइन, अनि त्यो ठाउँमा मलाई परमेश्वरले जन्म दिनुभयो। अनि जस म जिउने क्रममा चाहिँ मेरो परिवारमा मेरो दाइहरू पाँचजना हुनुहुन्छ। पाँचजना दाइहरू पछि मेरो बुवा आमालाई रहर लागेर जन्मेको छोरी म। अनि त्यसरी जन्मे मेरो बुवाले नै मलाई लिटो भएको रे, मैले थाहा पाउँदा म बुवासँगै सुतेको थिएँ होइन। अनि त्यसरी हुर्काउँदै जाने क्रममा अरूहरूले भनेको मैले सुन्दै गाउँमा मेरो छोरीलाई चाहिँ कहिले मेरो छोरीले बुवा भनेको मैले सुन्न पाउँला भनेर मेरो बुवाले त्यसरी भन्नुहुन्थ्यो अरे कि। अनि अलिकति ठुलो हुने क्रममा मेरो बुवाले मलाई स्कुल पठाउनु भयो क्या। म जतिको उमेरको सबै बच्चाहरू स्कुल गएका थिएन त्यो समयमा, मेरो बुवाले मलाई स्कुल पठाउनु भयो। अनि त्यतिखेर मेरो बुवाले के भन्नुहुन्थ्यो भने, यो छोरीलाई म डक्टर पढाउँछु भनेर भन्नुहुन्थ्यो है। अनि जब म स्कुल जान थाले, भर्खर स्कुल जान थालेको मात्रै थिएँ, अनि हाम्रो चाहिँ बिहानको पढाइ थियो, अनि बिहानको पढाइमा मेरो बुवाले मलाई चाहिँ गहुँ भुटेर खाजाको रूपमा एउटा जामा लगाइदिएको हुन्थ्यो, त्यो जामाको खल्तीमा गहुँ हालिदिनु भयो। अनि म खाँदै खाँदै स्कुल आएको थिएँ मेरो दाइसँग। अनि हामी स्कुल पुग्दाखेरि स्कुल छुट्टी भनेर सबैजनाले भने, अनि स्कुल छुट्टी भनेपछि आज त छुट्टी भयो भने रमाउँदै आउँछु क्या म चाहिँ। कारण के हो त भन्दाखेरि त अब बुझ्न बाँकी नै रहेछ मैले। अनि जब हामी स्कुलबाट बाहिर निस्क्यौँ अनि मेरो एकजना साथी आएर भन्नुभयो, ओइ तेरो बुवालाई आज के भयो भनेर भन्नुभयो कि। अनि केही भएको छैन भने, मेरो बुवाले मलाई त्यसरी खाजा साजा खुवाएर पठाएको हो नि त होइन, अनि रुखबाट लड्नुभयो अरे भन्नुभयो क्या। अनि ए हो र भने बचेछु, मलाई त्यति थाहा छैन। अनि रुखबाट लड्नुभयो अरे भनिसकेपछि दुईटा बाटो थियो, तल्लो बाटो र माथिल्लो बाटो आउँदा, तल्लोबाट आउँदा चाहिँ मेरो बुवा लडेको ठाउँमा पुग्ने ठाउँ थियो, माथिल्लो बाटो आउँदाखेरि चाहिँ घर आइपुग्थ्यो। अनि तल्लो बाटो हिँड, बुवालाई देख्न पाउँछस् भनेर भने, अनि भनेपछि म तल्लो बाटो आएको, आउँदाखेरि त ए मेरो बुवालाई त सेतो लुगा उडाएर राखिरहेको, मेरो बुवा त बितिसक्नु भएर रहेछ लडेर है। अनि बितिसक्नु भएर रहेछ, अनि त्यसरी बितिसकेपछि अब दाइहरू अलि ठुल्ठुलो भएको दाइहरू जति बाहिर बाहिरै हुनुहुन्थ्यो, अब गरिब परिवार होइन, अनि अब आफै दुःख भने आफै खाने क्रममा उहाँहरू बाहिर बाहिर हुनुहुन्थ्यो। अनि हामी दिदी बहिनी अनि कान्छा दाई काइना दाई मात्रै घरमा थियौँ। अनि अरू दाइहरू पनि त्यो खबर पाएर चाहिँ अचम्मित हुँदै घर चाहिँ आउनुभयो होइन। अनि त्यस्तो अचानक हामीलाई चाहिँ त्यस्तो खालको पर्यो क्या। अनि त्यसरी परेपछि मैले पढ्न पनि पाएन, मेरो स्कुल छुट्यो, थियो होइन, अनि हुर्किँदै पढ्दै गर्ने क्रममा मेरो आमा पनि त्यतिखेरदेखि बिरामी पर्नुभएकै कारण चाहिँ बुवा बित्नु भएको कारणले टेन्सन लिनुभयो। उहाँले टेन्सन लिइसकेपछि चाहिँ उहाँलाई चाहिँ ग्यास्ट्रिक भएछ, ग्यास्ट्रिक भएपछि खाना खानु भएन, अनि खाना नखाएर ग्यास्ट्रिक भएपछि उहाँ थला पर्नु भयो। अब त्यो दुईटा दाईहरू काइलार कान्छा हुनुहुन्थ्यो, उहाँहरू पनि बाहिरै आफ्नै सुरलेको काठमाडौँतिर आउनुभयो। आएपछि अनि हामी दिदी बहिनी मात्रै थियौँ, आमा थला पर्नुभएको थियो, हामीलाई एकदम गाह्रो भयो। हामीलाई त अब खानेकुरा पनि छैन, सानै छौँ, कसैले काम पनि लाउँदैन, मेलापात गर्न जानलाई पनि कसैले काम लाउँदैन, हामीलाई खाना पनि नपाएर हामी बिजोक अवस्थामा भयौँ क्या। हामीलाई लाउने कुरा नि भएन, खानेकुरा नि भएन। अब अहिले त मिडियाहरू हुनुहुन्छ, विभिन्न कुराहरू हुनुहुन्छ, अनि थाहा हुन्छ, सहायताहरू हुन्छ नि होइन। त्यतिखेर केही पनि थिएन, अनि हामीलाई चाहिँ कुनै कुराको कसैबाट पनि केही सहायता पनि पाएन। अनि त्यसरी आमा छ महिनासम्म ओछ्यानमा थला परेर आमा बित्नुभयो। अनि बितिसकेपछि दाईहरू आएर अब हिन्दू जातिमा यस्तो उस्तो झुटो पानी के गरेर अनि ल हिँड अब तिमीहरू पनि हामीसँग भन, हामी दिदी बहिनीलाई पनि कटारीमा माइलदाई हुनुहुन्छ उहाँकोमा लिएर आउनुभयो। तर उहाँहरूले के आशा गरेको रहेछ भने अब बहिनीहरूसँग चाहिँ बाबाले कमाएको सम्पत्ति छ भने आशा रहेछ, त्यो कारणले ल्याएको रहेछ हामीलाई। अनि हामीसँग त अब हामी त बिजोकमा थियो कि, खाना नपरे कालनिग्राको मुन्टाहरू कानलातिर कतातिर टिपेर त्यस्तो गरेर अनि होले पकाएर त्यो कालनिग्राको मुन्टाको झोलाले त्यस्तो पकाएर खायौँ। कहिले दिदी बहिनीले कहिले काँक्रो फुटाएर खाएर, काँक्रो मात्रै हुन्थ्यो, काँक्रो फुटाएर खाएर त्यसरी पनि हामीले समय बितायौँ। त्यस्तो अवस्थामा चाहिँ जिएर आउने क्रममा अनि दाईहरूसँग आयो। दाईहरूसँग आएपछि कटारीमा आइसकेपछि काठमाडौँबाट काइला दाई जानुभयो, अनि मलाई तिमी हिँड मसँग भन्नुभयो, अनि मलाई लिएर आउनुभयो। कारण चाहिँ उहाँले पनि एउटा उहाँको अब छोरी जन्मेको थियो भर्खर, भाउजू हुनुहुन्थ्यो, अनि त्यो सहायताको लागि मलाई ल्याउनु भएको रहेछ। अनि ल्याउनु भयो, ल्याइसकेपछि केही समय उहाँहरूसँग रहँदै बस्दै गर्ने क्रममा मैले गल्ती केही पनि गरेको होइन, त्यतिकै मलाई चाहिँ उहाँले चाहिँ भाउजूले देखिनुहोस् अनि के अब दाईको आएपछि दुनट पसल खोल्नुभयो, अनि मैले दुनट पकाउनु थालेँ, अनि सबै कामहरू नै मैले गर्थे, भाउजूले नानीसँग बस्नुहुन्थ्यो होइन। तर के कारण हो मलाई त थाहा छैन, उहाँले मलाई देखिनछन्, एकछिन पनि देखिनछन् होइन। गर्दै जाने क्रममा सधैँ बस्दैमा गएँ होइन, जति सहे पनि कहिले पनि मैले धन्यवादी पाएन, आँखा तरेर हेर्ने। अनि एक दिन त उहाँले गर्दै गर्दै गर्दाखेरि उहाँको फेरि भाइ पेटमा आयो, भाइ पेटमा आइसकेपछि ओछ्यानमा खाना पकाएर लगिदिन्थे है, ओछ्यानमा खाना पकाएर लगिदिँदा पनि त्यो खानामा खल्ला पानी हालेर चुट्ने, अनि कहिले काहीँ चाहिँ मैले भाउजू आज तपाईँले पस्किनु न सबैजना खुसीसँग खाऊँ भनेर भन्दाखेरि मलाई ठुलो भाग पस्केर यस्तो गरेर टेबलमा सारेर राखिदिनु भयो, त्यस्तो गरेर गर्नुभयो कि। मेरो परमेश्वरलाई म धेरै धन्यवाद दिन्छु, किनकि उहाँलाई पाउने समय मेरो आएको रहेछ, त्यो कारणले पनि होला होइन, मैले गल्ती केही पनि गरेको छैन। तर त्यस्ता प्रकारको मलाई चाहिँ एकदम टिक्न नसक्ने जस्तो अवस्था भयो कि। अनि त्यस्तो अवस्था भइसकेपछि मैले मेरो दाईलाई भने, दाई म पनि एउटा केही गरेर खान्छु नि, तपाईँलाई म त यत्रो परिवार पाल्न भार हुन्छ भने मैले दाईलाई भने, अनि दाईले भन्नुभयो तिमीलाई जे इच्छा लाग्छ त्यो गर भनेर भन्नुभयो। अनि त्यहाँदेखि म एउटा टेम्पू सिक्ने क्रममा एउटा आइइएम भन्ने संस्थाबाट चाहिँ टेम्पू सिक्ने त्यो आयो क्या अफर, अनि मैले यसो पत्रिका हेरेको, अब त्यो परमेश्वरले नै मलाई त्यो ठाउँ देखाउनु भयो होला होइन। अनि मलाई त्यो मैले देख्न पाएँ, देखेपछि चाहिँ मलाई त्यो ठाउँको फोन नम्बर पनि पत्रिका दिएको रहेछ, फोन गर्नु मन लाग्यो। मैले फोन गर्दाखेरि यहाँ आउनु भनेर बोलाउनु भयो, अनि नागरिकता फोटोकपी र फोटो लिएर आउनु भनेपछि म नागरिकता फोटोकपी र फोटो लिएर त्यहाँ गएँ। अनि गइसकेपछि मलाई हुन्छ भनेर त्यहाँ सेलेक्ट गर्नुभयो, त्यहाँ त छानेर अब दुःख पाएको मान्छे त्यस्तै मात्रै लिँदो रहेछ त्यो संस्थाले, र त्यस्तोलाई सिकाउँदो रहेछ। अनि म त्यसरी गइसकेपछि त्यो संस्थाले मलाई लिएपछि मैले टेम्पू सिक्ने मौका पाएँ। अब म टेम्पू सिक्न गएँ, टेम्पू सिक्न जाँदाखेरि म यति हेलित भएँ कि दुनियाँ ड्राइभरहरूसँग हिँड्नका लागि चाहिँ यसरी त टेम्पू सिक्न गएँ, मेरो माइतमा गएर साग रोपेर खाएको भए हुन्थ्यो भनेर मलाई त्यस्तो भन्ने के। अनि त्यस्तो भन्नुभयो, अनि त्यस्तो भनिसकेपछि उता टेम्पू सिक्ने क्रममा मेरो एकजना निरु भन्ने साथी मैले भेटेँ, उहाँले चाहिँ मलाई प्रभुको बारेमा सुनाउनु भयो। तर उता मेरो भाउजूले त्यत्रो गरिराखेको छ होइन, अनि यता साथीले उता प्रभुको बारेमा सुनाइराख्नु भएको छ। अनि उहाँले एक दिन मलाई चर्च लिएर आउनुभयो, अनि चर्च लिएर आउने क्रममा मैले त्योभन्दा पहिला प्रभुको बारेमा केही पनि सुनेको पनि थिइनँ, मलाई थाहा पनि थिएन। प्रभुलाई विश्वास गरेपछि उद्धार मुक्ति अनन्तको जीवन पाइन्छ भनेर कसैले पनि भनेको थिएन। अनि त्यतिखेर चाहिँ मलाई गेसामान चर्चमा मेरो साथी निरुले ल्याउनु भयो मलाई। अनि ल्याइसकेपछि आएपछि अब अर्को हप्ता नि जाउँ है भन्नुभयो हुन्छ भने आएँ, अनि रेगुलरमा चर्च आउनु थालेँ। चर्च आएपछि मैले के चाहिँ बुझेँ भने घमण्ड कस्तो खालको थियो भने यसो धर्म लिनलाई, आफू त यसो धर्म लियो मलाई पनि यसो धर्म लिनका लागि चाहिँ जाउँ भन्छ, गएर के हुन्छ सुन्दैमा के हुन्छ जान्छु, म यसो धर्म लिने होइन भनेर त्यस्तो खालको घमण्ड लिएर प्रभु गाउँमा आएको थिएँ होइन। आएपछि वचन सुन्दै जाँदा मैले के बुझेँ भने चर्चमा आउने मान्छेले चाहिँ जुवातास खेल्नु हुँदैन, व्यभिचार गर्नु हुँदैन, अनि जाँडो सिकाउनु हुँदैन भन्ने कुराहरू मैले यसरी थाहा पाएँ। अनि थाहा पाइसकेपछि चाहिँ मलाई त्यतिखेर चाहिँ कस्तो लाग्यो भने म मेरो परिवारबाट हेला भएको होइन, अब भोलि फेरि हेला भयो पछि भविष्यको लागि दुःख पाइयो भने त के हो, अनि बरु चर्चबाट विश्वास गरेको मान्छेसँग चाहिँ मैले जीवन साथी पाएँ भने बरु सजिलोसँग बित्छ होला जिन्दगी भन्ने यस्तो खालको चाहिँ आयो क्या मलाई एक प्रकारको। अनि त्यस्तो खालको आयो, अनि त्यस्तो खालको आइसकेपछि मैले प्रभुलाई बल्ल चाहिँ विश्वास गरेँ। अनि विश्वास गरिसकेपछि जब मैले जे आशा मैले राखेको थिएँ होइन, अनि मैले चाहिँ परमेश्वरलाई जब विश्वास गरेँ, अनि विश्वास गरिसकेपछि मैले त्यस्तै प्रकारको आशा राखेको कुराहरू नै पाएँ होइन। मेरो श्रीमानलाई पनि मैले अब बे गर्नुभन्दा पहिला चिने, उहाँलाई मैले परमेश्वरको बारेमा बताइदिए, उहाँले पनि विश्वास गर्नुभयो। अनि विश्वास गरिसकेपछि चाहिँ हाम्रो अब प्रभुको इच्छा रहेछ, हामीले प्रार्थनामा रह्यौँ, प्रार्थना गर्यौँ, उहाँले दर्शन देखाउनु भयो, सँगै हिँडेको दर्शन हामीलाई दिनुभयो मलाई होइन। उहाँले पनि दर्शन देखे भन्नुभएको थियो। अनि यसरी दर्शन देख्ने क्रममा चाहिँ अनि अझै बुझ्यो, नयाँ विश्वास अब के बुझ्ने, यो मान्छे किन पछि लाग्छ, प्रभु मलाई देखाउनुहोस् भन्छु। अब दर्शन दिनुभएको छ प्रभुले होइन, मनले त बुझ्न सकिने, एक घर त भनिराखेँ के प्रभुलाई, तर पछि बे भइसकेपछि चाहिँ अनि दर्शन हो रहेछ भन्ने कुरा चाहिँ पछि मात्रै बुझ्न सकियो होइन। अनि त्यसरी चाहिँ परमेश्वरले मलाई चाहिँ सँगै सँगै आशामा र हिँडेको त्यस्तो देखाउनु भयो। अनि देखाइसकेपछि फेरि पनि म निरन्तर प्रार्थना गरिरहेको छु, मैले बुझ्न सकिनँ, फेरि एउटा होटलमा गएर चिया खाएको, अनि चिया खाँदा चाहिँ त्यो टेबुलमा चिया अनि म सँगसँगै लडेको थिएँ, अनि मेरो श्रीमानले यस्तो घुमेर आएर मलाई उठाउनु भएको त्यस्तो पनि देखेँ मैले होइन। अनि त्यसरी चाहिँ परमेश्वरले मलाई चाहिँ जीवनसाथी दिनुभयो। अनि दाई भाउजूबाट चाहिँ मैले यसो धर्म लिस भनेर चाहिँ उहाँहरूबाट म अब बोलचालै बन्द हुने, उहाँहरूबाट पूर्ण रूपमा त्यागेँ के म त्यागेँ। अनि त्यागिसकेपछि उहाँले चाहिँ अब ठिकै छ, मेरो जसरी भए पनि अब मेरो परमेश्वरलाई नै म पछ्याउँछु, उहाँहरू रिसाएर पनि मलाई केही हुँदैन, हद्द उनीहरू खुसी भए मलाई

0: पहिले चाहिँ सबैजना मकामा आउने होइन, अब मैले गल्ती गरेको रहेछु कि ठिक गरेको रहेछु भन्ने कुरा उहाँहरूले बुझ्न सक्नु भयो अहिले चाहिँ। अनि त्यस्तो प्रकारले उहाँहरू अहिले मसँग चाहिँ त्यसरी आउनुहुन्छ कि उहाँहरू चाहिँ त्यस्तो प्रकारले चाहिँ मैले परमेश्वरलाई पाएँ। अनि परमेश्वरलाई पाइसकेपछि मलाई प्रभुले एउटा असल श्रीमान दिनुभयो होइन, अनि मैले जे आशा राखेको थिएँ यस्तो कुराहरू खानु हुँदैन, यस्तो कुराहरू गर्नु हुँदैन, यसरी श्रीमतीलाई प्रेम गर्नुपर्छ भन्ने कुराहरू चाहिँ मैले वचनमा बुझेको थिएँ र त्यो आशा लिएर प्रभुलाई पाएको थिएँ र त्यो आशा परमेश्वरले आज पूरा गरिदिनु भयो होइन। कति मान्छेहरू बे गरेर दुखित हुन्छन् तर म जति बे गरेर शान्ति कोही छैन होला मलाई अहिले त्यस्तो लाग्छ। अनि परमेश्वरले मलाई असल छोराहरू दुइटा दिनुभएको छ, अनि ती छोराहरूले पनि मेरो ख्याल गर्ने वास्ता गर्ने होइन। अनि सुरुमा हामीले प्रभु पाउँदा त हाम्रो केही पनि थिएन, कति गाह्रो थियो। अनि हामीलाई त चर्चमै बस्ने मौका दिनुभयो, हामी चर्चमा बस्न पायौँ। अनि चर्चमा बसेर अलिअलि हामी दिनदिनै प्रभु परमेश्वरले दिनुभएको आशिषलाई सम्हाल्दै जाने क्रममा आज आएर चाहिँ हामीलाई त्यस्तो प्रकारको कुनै पनि दुःख अनि साह्रो गाह्रो छैन। परमेश्वरले मेरो श्रीमानलाई चाहिँ मलाई प्रार्थना गर्दा मेरो गवाई त लामो छ तर समयको कारणले मैले होइन अब धेरै गवाई मेरो सुरुदेखिको भने पनि छोटकरीमा भनेको छु, सबै गवाईहरू मैले सुनाउन पाएन। तर मेरो श्रीमानलाई परमेश्वरले मैले प्रार्थना गरे मार्फत विभिन्न माध्यमबाट चाहिँ त्यस्तो प्रकारले आशिष दिनुभयो कि होइन हामी जुन दुःखमा थियौँ त्यो दुःखबाट एकपछि अर्को अर्को पछि अर्को लेभल हुँदैछ। परमेश्वरले त्यसरी हामीलाई चाहिँ आशिष दिनुभयो। अनि मेरो श्रीमानले पहिला चाहिँ अब लेबर काम गर्नुहुन्थ्यो है, अनि लेबर कामबाट चाहिँ परमेश्वरले उहाँले सोचेको पनि थिएन, हामीले कसैले पनि सोचेको थिएन उहाँ ड्राइभर हुनुहुन्छ भनेर। उहाँ ड्राइभर हुने मौका पाउनुभयो, उहाँले ड्राइभिङ गर्नुभयो। त्यसपछि उहाँ अब सबै थोक अहिले त अब मानौ न उहाँ साहु पनि आफै, ड्राइभर पनि आफै, लेबर पनि आफै, सबै आफै गर्नुहुन्छ होइन। परमेश्वरले हामीलाई चाहिँ दिन दिनमा अब हामीलाई चाहिँ दुई पैसा निकाल्नको लागि पनि कुनै पनि गाह्रो छैन कि। पहिला कोही मान्छे चिनिँदैन थियो तर अहिले मान्छेहरू पनि सम्पूर्ण चिन्नु भएको छ होइन। तर कस्तो खालको मान्छे चिन्नु भयो त उहाँले भन्दा गलत बाटो लाउने होइन, एकदम असल बाटो सिकाउने, असल मार्ग देखाउने होइन, अनि दुई पैसा चाहिँ सहायता गर्ने त्यस्ता खालको व्यक्तिहरू यसरी चाहिँ परमेश्वरले हामीलाई दिनुभयो। अनि हाम्रो हिँडाइमा हाम्रो बोलाइमा हरेक मान्छेले छिट्टै विश्वास गर्ने यो चाहिँ हामीले प्रभुबाट नै पाएका हौ है। परमेश्वरलाई धेरै धन्यवाद भएको होस्, उहाँको वर्णन गरेर त सक्दै सकिँदैन। तर संसारमा जिउन हामीलाई परमेश्वरले सजिलो बनाइदिनु भयो। अनि हामीलाई थाहा छ कि हामी चाहिँ संसार छोडिसकेपछि पनि असल ठाउँमा निश्चय पुग्नेछौँ होइन। अनि तपाईँहरूले पनि अब परमेश्वरलाई पाउनुहोस्, यो जस्तो खुसी र शान्तिको जीवन कुनै छँदै छैन, जहाँ खोजे पनि कहीँ पनि पाइँदैन होइन। आफ्नो सृष्टिकर्ता भनेको सृष्टिकर्ता नै हो, जसले सृष्टि गर्नुभयो उहाँले हेरेर छोड्नुहुन्न होइन। उहाँले यर्मिया 1:5 भन्नुभएको छ नि, आमाको गर्भमा मैले तँलाई नै सृष्टि गरे। यसको मतलब हाम्रो सृष्टिकर्ता उहाँ हुनुहुन्छ भनेर बुझियो नि त होइन। आमाको गर्भमा सृष्टि गर्नुभन्दा पहिल्यै रहेछ भनेर परमेश्वरले त्यसरी भन्नुभएको छ कि। अनि उहाँ नै हाम्रो सृष्टिकर्ता हो, उहाँलाई हामीले जीवन दियौँ भनेदेखि चाहिँ साँच्चै परमेश्वरले हाम्रो जीवन चाहिँ फल्दो फुल्दो बनाउनु हुने रहेछ। संसारमा जिउन पनि सजिलो, संसार छोडिसकेपछि असल ठाउँमा पुग्ने कुरा झन् छँदैछ है। अनि यस्तो गर्व लाग्छ कि मलाई परमेश्वरले 149:15 यस्तो स्पष्टसँग भन्नुभयो कि एउटा आमाले आफ्नो दुध खुवाउने बच्चालाई त्याग्न सक्ली तर पनि म त त्याग्न सक्दिनँ भनेर त्यस्तो प्रकारले भन्नुभएको छ कि परमेश्वरले। अनि म कहिले छोड्ने छैन, कहिले त्याग्ने छैन होइन। हिब्रूको पुस्तकमा परमेश्वरले यस्तो खालको हामीलाई दिनुभएको छ, उहाँको आज्ञा हामीले मान्यो भने चाहिँ निश्चय पनि हामी सुख शान्ति र आनन्दमा शरीरमा जिउनेछ र शरीरबाट आत्मा छुटिसकेपछि हामी असल ठाउँमा पुग्नेछ। परमेश्वरलाई धेरै धन्यवाद होस् यो मौका जसरी मलाई दिनुभयो, यहाँहरूलाई पनि त्यसरी गरिदिनुहुन्छ। जो जसले यो गवाई सुन्नु भएको छ परमेश्वरले धेरै यहाँहरूलाई आशिष दिनुभएको होस्। धन्यवाद, मेरो गवाई यहीँ राख्छु। जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटिदिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 61 88 97 61 88। हवस्त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस्त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01 49 62 461, 01 49 62 461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98 49 83 16 84, 98 49 83 16 84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
4: केही होइन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
0: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
7: लौन, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखुडोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
0: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
7: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
0: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
7: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
0: पार्किङ र ग्रीन गार्डन भएको,
7: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
0: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
7: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्खुडोल भैँसीपाटी, ललितपुर।
0: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849 24 61 89 9849 24 61 89।
7: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
0: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
7: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
0: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
7: अधिक जानकारीका लागि
0: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9841 87 68 02, 9841 87 68 02 र 9818 25 12 40, 9818 25 12 40।
4: गुड न्यूज एफएम 105.1।
0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
8: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
9: तपाईँको यरियोमाथि कसरी विजय पाउने, दोस्रो भाग। जयमसी आज शुक्रबार जून 5 तारीक जेठ 22 गते। आजको बाइबल खण्ड यहोशूको पुस्तक 5 अध्यायको 2 पदबाट रहेको छ। यसरी लेखिएको छ, पत्थरका कर्दहरू बनाएर फेरि दोस्रो पल्ट इजरायलीहरूलाई खतना गर। यरियोलाई जित्नु अघि परमेश्वरले यहोशूलाई दोस्रो पल्ट फेरि इजरायलीहरूलाई खतना गर भन्नुभयो। 600 वर्ष अघि परमेश्वरले पुरूषहरूको खतना गर्ने अभ्यासको शुरू गर्नुभएको थियो। उहाँले अब्रामलाई भन्नुभयो, मेरो र तिमीहरूका बीचमा भएको करारको चिन्ह यही हुनेछ। यो कुरा तपाईँले उत्पत्तिको पुस्तक 17 अध्यायको 11 पदमा हेर्न सक्नुहुन्छ। यहाँ के सन्देश थियो? सम्झनुहोस् तपाईँ को हुनुहुन्छ। एक अर्थमा सबै विश्वासीहरूको खतना गरिएको छ। पावलले लेखे, ख्रिस्टको खतनामा पापमय स्वभावको देहलाई त्यागेर हात बिना गरिएको खतनाद्वारा उहाँमा तिमीहरूको खतना भएको थियो। यो कुरा तपाईँले कलसीको पुस्तक 2 अध्यायको 11 पदमा हेर्न सक्नुहुन्छ। यसको अर्थ तपाईँ अब परमेश्वरको सन्तान हुनुहुन्छ। यो कुरा तपाईँले यहुन्नाको पुस्तक 1 अध्यायको 12 पदमा हेर्न सक्नुहुन्छ। ख्रिस्टको मित्र, यो कुरा तपाईँले यहुन्नाको पुस्तक 15 अध्यायको 15 पदमा हेर्न सक्नुहुन्छ। ख्रिस्टको शरीरको अङ्ग, यो कुरा तपाईँले पहिलो कोरिन्थीको पुस्तक 12 अध्यायको 27 पदमा हेर्न सक्नुहुन्छ। सन्त, यो कुरा तपाईँले एफिसीको पुस्तक 1 अध्यायको 1 पदमा हेर्न सक्नुहुन्छ। छुटकारा पाएको र तपाईँका सबै पापहरूको क्षमा पाएको, यो कुरा तपाईँले कलसीको पुस्तक 1 अध्यायको 14 पदमा हेर्न सक्नुहुन्छ। ख्रिस्टमा पूर्ण, कुनै कुराको अभाव नभएको, यो कुरा तपाईँले कलसीको पुस्तक 2 अध्यायको 10 पदमा हेर्न सक्नुहुन्छ। दण्डबाट मुक्त, यो कुरा तपाईँले रोमीको पुस्तक 8 अध्यायको 1 र 2 पदमा हेर्न सक्नुहुन्छ। परमेश्वरको सहकर्मी, यो कुरा तपाईँले दोस्रो कोरिन्थीको पुस्तक 6 अध्यायको 1 पदमा हेर्न सक्नुहुन्छ। स्वर्गीय स्थानमा ख्रिस्टसँगै बसालिएको, यो कुरा तपाईँले एफिसीको पुस्तक 2 अध्यायको 6 पदमा हेर्न सक्नुहुन्छ। परमेश्वरको हातका सिप, यो कुरा तपाईँले एफिसीको पुस्तक 2 अध्यायको 10 पदमा हेर्न सक्नुहुन्छ। स्वर्गको नागरिक, यो कुरा तपाईँले फिलिपीको पुस्तक 3 अध्यायको 20 पदमा हेर्न सक्नुहुन्छ। परमेश्वरको परिवारमा ग्रहण गरिएको, यो कुरा तपाईँले एफिसीको पुस्तक 1 अध्यायको 5 पदमा हेर्न सक्नुहुन्छ। परमेश्वरबाट जन्मेको र दुष्टले तपाईँलाई छुन सक्दैन, यो कुरा तपाईँले पहिलो यहुन्नाको पुस्तक 5 अध्यायको 18 पदमा हेर्न सक्नुहुन्छ। पावलले थप लेखेका छन्, तिमीहरूले पनि आफू आफूलाई पापको लेखी मरेका तर ख्रिस्ट येशूमा परमेश्वरको लागि जीवित भएका ठान्नुपर्छ, यो कुरा तपाईँले रोमीको पुस्तक 6 अध्यायको 11 पदमा हेर्न सक्नुहुन्छ। त्यसैले जब शैतान नजिक आउँछ उसको सामना गर्नुहोस् र भन्नुहोस्, तै यहाँ के गर्दैछस्, म तेरो लेखी मरेको छु। उसका आरोपहरू स्वीकार नगर्नुहोस् अनि उसको आक्रमणबाट नडराउनुहोस्। जब उसले तपाईँको विगतका गल्तीहरू खोतल्छ, तपाईँ ख्रिस्टमा को हुनुहुन्छ उसलाई बताइदिनुहोस्, यो कुरा तपाईँले दोस्रो कोरन्थीको पुस्तक 5:17 पदमा हेर्न सक्नुहुन्छ। उससँग यो सत्यताको सामना गर्ने कुनै उपाय छैन। उसलाई थाहा छ तपाईँ को हुनुहुन्छ। उसले त यति मात्र आशा गर्छ कि तपाईँलाई यो सत्यता थाहा छैन वा तपाईँले बिर्सनुहुनेछ। यसकारण शैतानका सबै परीक्षा र आक्रमणको सामना गर्न सक्षम बन्नका लागि तपाईँ कृष्ण को हुनुहुन्छ थाहा पाउनु र याद राख्नु जरुरी छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
8: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
10: मोबाइल नम्बर 98082048 70।
8: इमेल ठेगाना moh.radioministry@gmail.com।
10: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
8: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: येशु ख्रीष्टले यौना 14 दिनमा यसो भन्नुभएको छ, अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ। प्रिय श्रोता, जयमसी अनि हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। हजुर, कार्यक्रम धन्यवाद बिहानी लिएर म आयोजक राई उपस्थित भइसकेको छु। आजको यस सुन्दर बिहानीमा तपाईँ सम्पूर्ण थोकहरूप्रति येशु ख्रीष्टको कृपा र अनुग्रह पाएर धन्यवादी अनि सन्तुष्ट हुनुहुन्छ भन्ने मेरो विश्वास छ। श्रोता, आज बिहान तपाईँ आफै निन्द्राबाट बिउजिएर उठी आफ्नो दैनिक क्रियाकलापतिर लाग्नुभयो कि तपाईँलाई कसैले जगाउनु परेको थियो? यदि तपाईँलाई कसैले एका बिहानै निद्राबाट जगाउने काम गर्दै आइरहेको छ भने तपाईँलाई जगाउने, निन्द्राबाट बिउजाइदिने स्वर पक्कै पनि मधुर अनि मिठो छ भन्ने मेरो विश्वास छ, अनि उहाँलाई तपाईँले अवश्य पनि धन्यवाद दिनुपर्ने हुन्छ। एक बिरामी परेर बेहोस अवस्थामा अस्पतालको बेडमा परिरहेको व्यक्तिलाई होसमा आउँदा उसले आफ्नो प्यारो श्रीमान वा छोराछोरी वा उसलाई एकदमै वास्ता गर्ने आफन्तलाई उसकै सामुन्ने उभिरहेको र मधुर स्वरमा, अब तपाईँ चाँडै पहिलाको जस्तै एकदमै ठिक हुनुहुनेछ, डाक्टरले मलाई तपाईँको बेहोसी अवस्थामा यही भन्नुभएको थियो भन्ने कुरा सुन्न पाउँदा त्यस बिरामी व्यक्तिको अनुहारमा कति खुसी आउँछ र आत्मविश्वास बढ्छ होला, तपाईँ आफै नै विचार गर्न सक्नुहुन्छ। प्रिय श्रोता, आजको यस दिनमा जीवित रहेका सबैमा एउटा बेहोस अवस्थामा रहेको व्यक्तिको चेत खुलेपछि अब चाहिँ म केही गर्न सक्ने भएको छु भन्ने एउटा दृढ आशा र विश्वास जागृत भएको जस्तै एउटा ख्रिस्ट विश्वासीमा पनि यस संसारमा उसले जिउन पाएको हरेक दिनप्रति परमेश्वरलाई धन्यवाद दिँदै आफ्नो सेवकाई र दिनदिनैको कामप्रति एकदमै जोससित अघि बढ्नु पर्दछ, किनभने उसले येशूमा दृढ भरोसा राख्दछ। मित्र, हामी येशूमा भरोसा गर्ने सबैको उस्तै आत्मविश्वास रहेको हुन्छ, त्यसैले एक साँचो विश्वासीले यो जानेर हरेक बिहानी प्रति उसले पाएको त्यो क्षण प्रति अरू सांसारिक व्यक्तिहरू जो ख्रिस्टलाई नपाएर आत्मिक रूपमा कष्टमा छन् उनीहरू भन्दा धन्यवादी हुनु जरूरी छ, किनभने एक ख्रिस्टियन व्यक्तिमा सधैँ यो ज्ञान विद्यमान हुन्छ कि यस संसारमा उसको मृत्यु भइसकेपछि जब ऊ स्वर्गमा बिउजिन्छ तब उसलाई औधी प्रेम गर्नुहुने येशु त्यहाँ हुनुहुन्छ। कति खुसी र आनन्दको कुरा छ यो, होइन त श्रोता? आजको यस बिहानीमा के तपाईँसँग मरणशीलताको सामना गर्न समस्या छ? कुनै दिन जब विदा भएर अर्को संसारमा पुग्दा येशूले प्रतिज्ञा गर्नुभए झैं उहाँ हामीसँगै हुनुहुनेछ। उहाँले भन्नुभयो, जहाँ म छु अर्थात स्वर्गमा तिमीहरू पनि त्यही हुनेछौ। मृत्युपछि विश्वासीहरूको नजिकको मित्रले जगाउनुहुन्छ भन्ने थाहा गर्नु कस्तो सान्त्वना दिने कुरा हो, होइन त मित्र? त्यसैले मित्र, आउनुहोस् यो नयाँ दिन दिनुहुने हाम्रो जीवनदाता परमप्रभु परमेश्वरलाई यस बिहानी हृदयदेखि नै धन्यवाद दिउँ र उहाँको जय जयकार गर्दै आफ्नो कामतर्फ लागौं। श्रोता, एतिन्जेल कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र म आइजक राई बिदा हुन्छु। जय मसीह।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

गुरुनी चेपेमेक्स 5.1 मेगा हर्सको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जोनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाट प्राविधिक मित्र सुजन घिमिरेज्यूका साथ कार्यक्रम हो प्रियर टावर। प्रेसरका यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डू र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै तपाई श्रोताले टिप्पणी भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर हामी प्रार्थना गर्ने गर्दछौं। प्रेसरता यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईसँग प्रार्थनामा सहकार्य गर्नु हाम्रो एकमात्र उद्देश्य रहेको छ र हामी यस कार्यक्रममा तपाईलाई प्रार्थना गर्नुपर्छ भनेर उत्साह पनि दिने गर्दछौ। श्रोता, समग्रमा हाम्रो प्रार्थनाको उद्देश्य, यो कार्यक्रमको उद्देश्य भनेको तपाईको प्रार्थनाको जीवनमा सहकार्य गर्नु हाम्रो एकमात्र उद्देश्य रहेको छ। तापनि श्रोता, त्यही कारणले गर्दा आज पनि हामी तपाईको बीचमा यो रेडियोको तरंग मार्फत तपाईको घर आँगनमा आइपुगिसकेका छौं। श्रोता, अब भने आउनुहोस् हामी आजको यो बिहानलाई करिब आधी घण्टासम्मको लागि सँगै प्रार्थनामा सहकार्य गरौं। आदरणीय श्रोता, यदि तपाईसँग प्रार्थना गर्नुपर्ने कुनै त्यस्तो विषयहरू छन्, अनुरोधहरू छन् र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीलाई तपाईँले हाम्रो स्टुडियोको टेलिफोन मार्फत आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुनेछ। जसको लागि हाम्रो स्टुडियोको फोन नम्बरहरू यस प्रकार रहेको छ, 01-4470754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97798-0044646 र हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। श्रोता, यदि तपाई वाट्सएप अथवा फेसबुक पेज मार्फत तपाईँको आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्न चाहनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट मेसेज गरेर हामीसँग तपाईँले आफ्नो प्रार्थनाको अनुरोध बाँड्न सक्नुहुनेछ। आदरणीय श्रोता, अब भने तपाईँ आफ्नो फोन उठाउँदै आफ्नो प्रार्थनाको अनुरोधहरू हामीसँग शेयर गर्दै रहनुहोस्, बाँड्दै रहनुहोस् र तपाईँले बाँड्नुभएका प्रार्थनाको अनुरोधहरूलाई अहिले हामी कार्यक्रमको अर्को चरणमा अवश्य पनि हामी समावेश गर्ने नै छौं र अहिले भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुमाथि कुराकानी गर्न गइरहेका छौं। आदरणीय श्रोता, हामीले मर्कुस 9 अध्यायको 14 पददेखि हामीले हेर्दै जाने हो भनेदेखि एउटा घटना घटेको हामी पाउँदछौ लगभग 26 पदसम्म र यहाँ एउटा व्यक्ति छ जो व्यक्तिको एक मात्रै छोरा जो छ उसलाई भूत लागेको छ, दुष्टात्मा लागेको छ। प्रेस्रोता, अनि त्यो व्यक्तिले प्रभु येशु ख्रिष्टको बारेमा सुन्दछ तर त्यो व्यक्ति सिधै प्रभु येशु ख्रिष्टको अगाडि नआइकन पहिले उहाँको चेलाहरूको अगाडि पुग्दछन्। हुन त चेलाहरूलाई प्रभु येशु ख्रिष्टले भर्खरै भूतहरू निकाल्ने शक्तिहरू दिनुभएको थियो, अधिकार दिनुभएको थियो, तर त्यो अधिकारलाई चेलाहरूले प्रयोग त गर्ने कोसिस गरे तर वास्तवमा त्यहाँ भूत निस्किएको थिएन, उसको अवस्था बदलिएको थिएन। त्यहाँ अनेकन प्रकारका टीका टिप्पणीहरू, अनेकन प्रकारका त्यो मानिसहरूको बीचमा खलबली मचिन थाल्यो। ती तीनै चेलाहरू थिए जसले गाउँ गाउँ शहर शहर घुम्दाखेरिमा भूतहरूलाई वशमा गरेका थिए र येशूको अगाडि आएर भनेका थिए, प्रभु तपाईँको नाउँमा त
हाम्रो बसमा भूतहरू पनि आउँदा रहेछन्। तर यहाँ यो परिस्थितिमा अब फरक छ, यहाँ भूतहरू आएको छैन, भूतहरू बसमा आएको छैन, भूतहरू पूर्ण रूपले ती चेलाहरूको कुरालाई सुनिरहेको छैन। प्रेसरता, म तपाईँको निम्ति खण्ड पढिदिनेछु। उहाँहरू अरू चेलाहरूका फर्किआउँदा तिनीहरूलाई एउटा ठूलो भीड़ले घेरिराखेको र तिनीहरूसँग शास्त्रीहरूले बहस गरिरहेको उहाँहरूले देख्नुभयो। अनि पन्ध्र पद, जम्मै भीड़ले उहाँलाई देख्ने बित्तिकै आश्चर्य माने र उहाँ कहाँ दौड़ेर आई उहाँलाई अभिवादन गरेको हामी पाउँदछौं। उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरू यिनीहरूसँग के कुराकोमा बहस गर्दैछौ? भीड़बाट एकजनाले उहाँलाई जवाफ दियो, गुरूज्यू, मेरो छोरालाई गुंगो पार्ने आत्मा लागेको छ, तपाईँ कहाँ ल्याएको छु। जब यसले मेरो छोरालाई पक्रन्छ, त्यसलाई भुइँमा पछार्छ र त्यसले मुखबाट फिंज काट्छ र त्यसले धारा किट्न लाग्छ र त्यसलाई अरठे पार्छ, मैले तपाईँका चेलाहरू कहाँ त्यस भूतात्मा निकालिदेऊन् भने विन्ती गरे, तर तिनीहरूले सकेनन्। तब उहाँले तिनीहरूलाई भन्नुभयो, ए अविश्वासी पुस्ता, म कहिलेसम्म तिमीहरूसँग रहौंला? तिमीहरूलाई कति सौ, त्यसलाई म कहाँ लिएर आऊ? अनि तिनीहरूले त्यस केटालाई उहाँ कहाँ ल्याए र येशूलाई देख्ने बित्तिकै त्यस आत्माले केटालाई लछार पछार पार्यो र त्यो भुइँमा पछारिएर फिंच काट्दै लडीबुडी गर्न लाग्यो। उहाँले त्यसका बाबुलाई सोध्नुभयो, कहिलेदेखि यसलाई भएको हो? अनि तिनले भने, बालककालदेखि नै यसलाई नाश गर्न त्यस आत्माले घरिघरि यसलाई आगोमा र पानीमा फालेको छ। यदि तपाईँले केही गर्न सक्नुहुन्छ भने दया गरी हामीलाई मद्दत गरिदिनुहोस्। येशूले भन्नुभयो, तपाईँले सक्नुहुन्छ भने के भनेको? विश्वास गर्नेको लागि सबै कुरा सम्भव छ। तब झट्टै केटाको बाबुले कराएर भने, म विश्वास गर्दछु, मेरो अविश्वासमा मलाई सहायता गर्नुहोस्। तब भीड़ एकसाथ दगुरी आएको देखेर उहाँले त्यसलाई त्यस अशुद्ध आत्मालाई यसो भनेर हप्काउनुभयो, ए गुंगो र बहिरो आत्मा, म तलाई हुकुम गर्दछु, त्यसबाट निस्केर आइजो र फेरि कहिल्यै त्यसभित्र नपस। अनि चिच्याएर त्यस केटालाई साह्रै लछार पछार पार्यो र आत्मा निस्क्यो र त्यो केटा मुर्दाशरी भयो। यहाँसम्म कि धेरैले त त्यो मरेछ भनी ठाने, तर येशूले त्यसलाई हात समातेर जुरुक्क उठाउनुभयो र त्यो उठ्यो। आदरणीय श्रोता, अझै म केही खण्ड तल जाँदैछु, 28 पददेखि तल। अनि जब उहाँ घरमा जानुभयो, तब उहाँका चेलाहरूले गुप्तमा उहाँलाई यसो भनी सोधे, हामीले त्यसलाई किन निकाल्न सकेनौ? उहाँले तिनीहरूलाई भन्नुभयो, यस किसिमको चाहिँ प्रार्थना र बाहेक अरू कुनै उपायले धपाउन सकिँदैन भनेर उहाँले जवाफ दिनुभयो। आमेन। तादनी श्रोता, यो खण्डलाई हामीले मनन गर्ने हो भने, विशेष गरी केही शिक्षाहरू पाउन सकिन्छ। पहिलो कुरा, मानिस जतिसुकै आत्मिक र जतिसुकै वरदान प्राप्त व्यक्ति भए तापनि, कोही दुखी मानिस अथवा सतावटमा परेका मानिस अथवा बिमारीमा परेको मानिसले त्यस मानिसको अगाडि गएर आफ्नो समाधानको निम्ति कसैले अर्ज विन्ती गर्दछ भने त्यो उसको लागि गलत अभ्यास हुन सक्दछ। उदाहरणको लागि, तपाईँको अगाडि भयंकर चंगाईको वरदान भएको व्यक्ति आएको छ, तपाईँले यीशुलाई विश्वास गर्नुभएको छैन, तर तपाईँले त्यो व्यक्तिको बारेमा सुन्नुहुन्छ,
यो मानिसले प्रार्थना गरिदियो भने चाहिँ चट्टै निको हुन्छ। अनि तपाईँ आफ्नो समस्या लिएर त्यो चङ्गाईको सेवकाई गर्ने व्यक्तिका अगाडि जानुहुन्छ र उसले प्रार्थना गरिदिन्छ, तर तपाईँको समस्याको समाधान हुँदैन, निको हुँदैन। किन? किनभने वास्तवमा विश्वासको कर्ता, विश्वासको स्रोत त्यो चङ्गाईको सेवकाई गर्ने व्यक्ति होइन, यीशु ख्रिस्ट हुनुहुन्छ। र यहाँ चेलाहरूको मामलामा पनि त्यस्तै भयो। यो भूत लागेको बाबुको ठिटाले यो मानिसको पिताले आफ्नो भूतले आक्रान्त भएको छोरालाई विश्वासको कर्ता यीशु कहाँ लगेर उहाँको सामुन्ने खडा भएर उहाँको पाउमा परेर अर्ज बिन्ती गर्नु, प्रार्थना गर्नुको सट्टा चेलाहरूको कहाँ पुगेको हामी देख्दछौं। वास्तवमा यीशुका चेलाहरू सामान्य मानिसहरू थिए, उनीहरू ईश्वर थिएनन्। हो, एउटा कुरा साँचो हो कि ती मानिसहरूले यीशुलाई पछ्याउँथे र यीशुले गर्नुभएका सबै चिन्ह र चमत्कारहरू उनीहरूले देखेका थिए र यीशु प्रभुको अनुमतिमा उनीहरूले पनि त्यही चिन्ह र चमत्कारलाई कुनै कुनै शहरहरूमा गरेका थिए। भूतहरू निकालेका थिए, रोगीहरूले निको पारेका थिए। यसको मतलब त्यो चेलाहरूको प्रार्थनामा, चेलाहरूको बोलीमा त्यसको पछाडि बसेर काम गर्ने व्यक्ति चाहिँ स्वयं सृष्टिकर्ता परमेश्वर अर्थात यीशु ख्रिस्ट हुनुहुन्थ्यो। आदरणीय श्रोता, त्यहाँ भीड़हरूले, मानिसहरूले यीशु ख्रिस्टलाई भन्दा पहिला अग्रपंक्तिमा उहाँको चेलाहरूलाई देखेका थिए र यो स्वाभाविक पनि थियो। तर भीड़ले जान्दैन थियो कि यो चेलाहरूको पछाडि बसेर आश्चर्य काम गर्नु, निको पार्ने काम गर्नुको पछाडि कसको हात थियो अथवा कसको हात छ भन्ने कुरा। प्रेश्रोता, अनि जब उनीहरूले विश्वासको कर्ता यीशुलाई चाहिँ इन्कार गरे र चेलाहरूमाथि विश्वास गरे र आफ्नो समस्याको समाधानको निम्ति उनीहरूसँग मद्दत मागे, उनीहरूले जे जानेका थिए त्यो गरे र जे सिकाइएको थियो त्यति मात्रै गरे, तर परिणाम शून्य। प्रेश्रोता, अब यहाँ के भएको छ? अब त्यहाँ एउटा लामो बहस छेडिएको छ। सदुकी फरिसीहरू, जो आफूलाई विद्वान वर्ग ठान्दथे, व्यवस्थाका पण्डित र परमेश्वरको वचनको विषयमा ज्ञाता भन्ने ठानिएका थिए, आदरणीय श्रोता, अब उनीहरूको बीचमा बहस छेडियो र उनीहरूले भन्न लागे, वास्तवमा यो हुनै नसक्ने कुरा हो, वास्तवमा यो हुँदै नहुने कुरा, तिमीहरू कुन प्रकारको भ्रममा परेका छौ आदि इत्यादि। अनि चेलाहरूले त्यस विषयमा बचाव गर्न थाले, हामीले फलानो फलानो शहरमा यसै गरी भूतहरू निकालेका थियौं, अनि फलानो फलानो मानिसहरूको जीवनमा यस्ता यस्ता रोगहरूलाई निको पारेका थियौं, तर यहाँ किन भइरहेको छैन हामी जान्दैनौ। वास्तवमा प्रेश्रोता, त्यहाँ ती कामहरू नहुनुको पछाडि एउटै कारण थियो, उनीहरूको अविश्वास। र त्यो अविश्वास केले जन्माएको थियो भन्दा, त्यो अविश्वास चाहिँ विश्वासको कर्ता यीशुलाई इन्कार गरेको कारण। पहिलो सन्देश हामी यही थाहा गर्न सक्छौ, यदि तपाईँसँग कुनै समस्या छ, कुनै कठिन अवस्थाहरू छ भने तपाईँले आफ्नो समस्या र आफ्ना कठिनाईहरूको समाधानको निम्ति कुनै पनि मानिसहरूको अगाडि, चाहे ती प्रेरित भनिन् वा पास्टर भनिन् या जो कोही भनिन्, उहाँहरूको अगाडि जाने होइन। सबैभन्दा पहिला आफै घुँडा टेकेर यीशु ख्रिस्टको अगाडि जानुपर्छ। अब दोस्रो शिक्षा यहाँ हामी पाउँछौ, जब त्यो भूत लागेको ठिटाको
बाबु यीशु ख्रिस्टलाई देखेर यीशु ख्रिस्टको अगाडि गयो। त्यसपछि हामी देख्छौ उसको मनमा अझै पनि आशंकाका साथ गएको छ। यतिका धेरै बाह्र बाह्रजना चेलाहरूले भूत निकाल्न सकेनन्, अब के येशूले सक्नु होला र? अब उसले तिरस्कारपूर्ण शब्द र अविश्वासपूर्ण भाकामा यसो भन्दछ, यदि तपाईँले सक्नुहुन्छ भने सहायता गरिदिनुहोस्। यस प्रकारको मूर्खताको निम्ति येशूले त्यस ठिटाको बाबुलाई हकार्नुभयो र भन्नुभयो, सक्नुहुन्छ भने के भनेको? विश्वास गर्नेहरूका निम्ति सबै कुरा सम्भव छ। प्रेसोता, अब येशु ख्रिस्टले त्यस भूत लागेको ठिटाको बाबुलाई यसो भन्दै हुनुहुन्थ्यो, तिमी यदि म कहाँ आएर तिमी आफ्नो समस्याको समाधान चाहन्छौ भने पूर्ण विश्वासको साथ आऊ। आदरणीय श्रोता, हामी यसबाट के सिक्न सक्छौ यो बिहान भने, यदि तपाईँ हामी आफ्नो समस्या आफ्नो समाधानको खातिर छिट्टै हामीले त्यसलाई समाधान गर्न चाहन्छौ भने हाम्रो सम्पूर्ण विश्वासको साथ प्रभु येशू ख्रिस्टको सामुने प्रार्थनाद्वारा जाने गर्नुपर्दछ। आदरणीय श्रोता, तपाईँ हामीले पाउने प्रार्थनाका हरेक जवाफहरूको एउटा कुञ्जी भनेको एउटा सूत्र भनेको ख्रिस्ट येशूमाथिको दृढ विश्वास नै हो। यस्तो विश्वास जुन विश्वासले पहाड़हरूलाई हल्लाउन सकोस्, यस्तो विश्वास जसले तपाईँ हाम्रा हरेक बन्धनहरूलाई तोड्न सकोस्। आदरणीय श्रोता, हामीले यस्तो विश्वास गरेर अगाडि बढ्नु पर्यो। येशू ख्रिस्टमा असम्भव भन्ने कुरा केही पनि छैन। उहाँले सबै असम्भव भन्दा असम्भव कुराहरूलाई सम्भव तुल्याएर काम गर्न सक्नुहुन्छ, किनकि उहाँ सार्वभौम परमेश्वर हुनुहुन्छ र उहाँ सबै परिस्थिति र कठिनाईहरूभन्दा माथि हुनुहुन्छ भन्ने दृढ विश्वासको साथ हामी उहाँको सामु प्रार्थना गर्न खुना टेक्नुपर्छ। आदरणीय श्रोता, यदि हामीले सम्पूर्ण आशा उहाँमा राख्छौं जस्तो हिब्रू 11:1 भन्छ, त्यो आशा र त्यो विश्वासको साथ हामी उहाँको चरणमा जान्छौं भने सम्झनुहोस्, तपाईँको सबै समस्याको समाधान भयो। तर तपाईँको मनमा अलिकति मात्रै शंका छ भने शंकाले परमेश्वरको शक्तिलाई तपाईँसम्म आइपुग्न दिँदैन। शंका त्यो औजार हो जसले परमेश्वर तपाईँको बीचमा शक्ति प्रवाहको निम्ति जोडिएको तारलाई काट्ने काम गर्दछ र परमेश्वरको शक्ति तपाईँसम्म आइपुग्दै आइपुग्दैन। तर त्यसको अलावा तपाईँको विश्वास, दृढ विश्वास त्यो शक्ति हो, त्यो एउटा माध्यम हो जसले परमेश्वरको अपार शक्ति तपाईँको जीवनका तपाईँको निम्ति प्रभावित गराएर तपाईँसम्म ल्याइ पुर्याउँछ। आदरणीय श्रोता, येशू ख्रिस्टले त्यहाँ हुनेहरूलाई यही भन्नुभयो, तिमीहरूको अविश्वासको कारणले गर्दा यो सब भएको हो। र 16 उहाँले भीड़हरू लगायत उहाँका चेलाहरूलाई यसरी हकार्नुभयो, ए अविश्वासी पुस्ता, म कहिलेसम्म तिमीहरूसँग रहौंला र तिमीहरूलाई कति सहु? त्यसलाई म कहाँ ल्याओ? यो प्रभु येशू ख्रिस्टको कथन हो। आदरणीय श्रोता, त्यसकारणले गर्दाखेरि हामी प्रार्थना गर्दाखेरि हामीले एउटा धर्म विधि मात्रै पूरा गरिरहेका हुँदैनौं, तर परमेश्वरसँग हाम्रो विश्वासको तारलाई मजबूत बनाइरहेका हुन्छौं। आदरणीय श्रोता, अनि येशू ख्रिस्टले गुप्तमा चेलाहरूसँग यसरी भन्नुभयो,
जब चेलाहरूले सोधे, प्रभु हामीले त्यस मानिसबाट भूत किन निकाल्न सकेनौ? श्रोता, यसको जवाफमा येशूले भन्नुभयो, तिमीहरूको अविश्वासले गर्दा हो र तर पनि यस्तो प्रकारको भूत चाहिँ प्रार्थना बाहेक अरू कुनै उपायले धपाउन सकिन्न भनेर उहाँले भन्नुभयो। अझ हामीले मत्तीको सुसमाचारमा हेर्नु भने यसरी लेखिएको छ कि यस किसिमको भूत चाहिँ प्रार्थना र उपवास बिना धपाउन सकिँदैन। प्रेसवता, त्यसकारणले गर्दा अब हामीले विचार गरौं, हाम्रो प्रार्थना र उपवास कति महत्वपूर्ण रहेछ, तपाईँहरू जीवनमा प्रार्थना कति महत्वपूर्ण रहेछ। प्रेसवता, यो तेस्रो कुरा भयो। र चौथो कुरा, जब हामी विश्वासको साथ प्रभु येशूको सामुन्ने पुग्छौं, तब दुःख र कष्टको बोझले दबिएर मरे तुल्य भएको मानिसलाई उहाँले आफ्नै सामर्थ्य हातले समातेर उठाउन सक्नुहुन्छ, अर्थात हाम्रा सबै बिग्रेका कुराहरूलाई पुनर्स्थापित गर्न सक्नुहुन्छ भन्ने कुरा हो। हामीले 26 पदमा हेर्ने हो भने लेखिएको छ, अनि चिच्याएर त्यस केटालाई साह्रै लछार पछार पारी त्यो आत्मा निस्कियो र त्यो केटो मुर्दा सरी भयो। हामी देख्छौं धेरैले त त्यो त मर्यो भन्ठाने। हामी देख्छौं जब त्यो दुष्ट आत्माहरूको बोझले दबिएको थियो उसले छुटकारा पायो, तर उसको शरीर उसको जीवन यति शिथिल थियो कि जब त्यो दुष्ट आत्मा त्यो केटाबाट निस्कियो उसले आफ्नो श्वास पनि ठिकसँग तान्न सकेको थिएन, सम्पूर्ण रूपले चेतना शून्य भएको थियो। प्रेसवता, यसको अर्थ हो दुष्ट आत्माले उसको जीवनमा यति साह्रो नोक्सानी पारिदिइसकेछ कि अब ऊ चाहिँ मरे तुल्य भइसकेको थियो, सबै कुरा गुमाइसकेको थियो, सबै तागत हटाइसकेको थियो र धेरै मानिसले उसलाई मृतक नै घोषणा गरिदिए। तर येशु ख्रिस्टले के गर्नुभयो? 27 पदमा त्यसको हात समातेर त्यसलाई जुरुक्क उठाउनु भयो र त्यो उठ्यो। विश्रोता, जब प्रभुले उसको हातलाई समाउनुभयो, उसका दुष्ट आत्माको कारणले गर्दा सबै बिग्रिएका शरीरका शक्ति सन्तुलन सबै पुनर्स्थापित भए र त्यो व्यक्ति उठ्न सक्यो। प्रेसवता, जब तपाईँ बोझले दबिएर लादिएर बस्नुभएको बेला त्यसले तपाईँको जीवनमा जे जति क्षति गरिदियो, जे जति नोक्सानी गरिदियो, यदि तपाईँ प्रार्थनामा दृढ विश्वासको साथ लागिराख्नु भएको छ भने प्रभु येशूको पुनर्स्थापना गर्ने हात, तपाईँलाई शक्ति दिने हात तपाईँसम्म आइपुग्नेछ र तपाईँका सबै परिस्थितिहरूलाई उहाँले पुनः सामान्य बनाइकन तपाईँलाई पुनर्स्थापित गर्नुहुन्छ र तपाईँलाई पुनः उठाउन सक्नुहुन्छ भन्ने कुरा यो खण्डले हामीलाई बताउँदछ। तादृश श्रोता, यसकारणले गर्दा हामीले प्रार्थना गर्दा हामी कुनै पनि मानिसमाथि, कुनै पनि मानिसको दान वरदानमाथि आशा राखेर होइन, स्वयं विश्वासकर्ता प्रभु येशू ख्रिस्टमाथि आशा राखेर सिधै प्रभु येशू ख्रिस्टको सामुन्ने पूरा विश्वासको साथ सम्पूर्ण नम्रतामा उहाँको अगाडि घुँडा टेकी प्रार्थना गर्ने गरौं। यसले तपाईँ हाम्रो जीवनमा सकारात्मक सफलता ल्याउँछ भन्दै अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिलेलाई भने सुनौ एउटा सुमधुर भक्ति गीत।

0: यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर भने मेरो हातमा केही श्रोताहरूको प्रार्थनाको अनुरोध परिसकेको छ र यतिखेर मेरो हातमा दुईजना श्रोताहरूको प्रार्थनाको अनुरोध परेको छ। पहिलो श्रोता हुनुहुन्छ उत्तम शिवाकोटीज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ, मेरो दाँत दुखिरहेको छ चंगाई भएको होस् भनेर प्रार्थनाको अनुरोध राख्नुभएको छ भने अर्को श्रोता हुनुहुन्छ अर्जुन प्रधानज्यू दार्जीलिङ सिलगढ़ीबाट र उहाँले वाट्सएप मार्फत एउटा प्रार्थनाको अनुरोध राख्नुभएको छ र हिजो बेलुका तादोङमा बस्नुहुने उहाँको केबी अंकलको छोरा चाहिँ बेलुकी घरमा लड्नु भएको र उहाँलाई चोट लागि मणिपाल अस्पतालमा ल्याइएको छ र उहाँ भेन्टिलेसनमा हुनुहुन्छ र सबैले उहाँको निम्ति प्रार्थना गरिदिनुहोला भनेर उहाँले प्रार्थनाको अनुरोध हामीलाई वाट्सएप मार्फत पठाउनु भएको छ। तादनी श्रोता आउनुहोस्, हामी उहाँहरू दुईजनाको निम्ति केही समय प्रार्थना गर्नेछौ। सर्वशक्तिमान जीवित अनि दयालु परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ र तपाईँ महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। पिता हामी तपाईँलाई धन्यवाद दिन्छौ, तपाईँ परमेश्वरले हाम्रा सबै प्रार्थनाका उत्तरहरूलाई दिइराख्नु भएको छ र आज पनि दिनुहुनेछ भन्ने हामी विश्वास गर्दछौ। र यसमा हामी प्रार्थना गर्दछौ उत्तम सेवाकोटीज्यूको लागि, उहाँको दाँत दुखिरहेको छ परमेश्वर पिता, तपाईँ परमेश्वरले चंगाई छुटकारा दिनुभएको छ र तपाईँ निको पार्नुहुने प्रभु, छुटकारा दिने परमेश्वर तपाईँ हुनुहुन्छ प्रभु। अनि त्यसै गरी हामी प्रार्थना गर्दछौ अर्जुन प्रधानज्यूको काकाको छोरा जो हिजो बेलुका लड्नु भएको छ र उहाँको शिरमा गहिरो चोट लागेको छ र उहाँ अस्पतालमा प्रभु अनि आईसीयूमा भेन्टिलेसनमा हुनुहुन्छ। पिता परमेश्वर तपाईँ पवित्र परमेश्वरले उहाँलाई तपाईँले चंगाई छुटकारा दिनुभएको होस् प्रभु, त्यो चोटहरूबाट निको हुन तपाईँले सहायता गर्नुभएको होस् हामी प्रार्थना गर्दछौ र त्यहाँ उपचाररत डाक्टरहरूको हातद्वारा तपाईँले त्यो छोरामाथि आफ्नो चंगाई र छुटकाराको त्यो अभिषेकलाई बगाउनुहोस् पिता, हामी प्रार्थना गर्दछौ र तपाईँ परमेश्वरले निको पार्नुहोस् प्रभु। तपाईँ निको पार्नुहुने प्रभु, चंगाई दिनुहुने प्रभु, छुटकार दिनुहुने पवित्र परमेश्वर हुनुहुन्छ प्रभु। तपाईँ परमेश्वरमा हरेक समस्याहरूको समाधान छ र प्रभु हामी यो दृढ़ विश्वासको साथ उहाँहरू दुईजनाको विन्तीलाई तपाईँको चरणमा ल्याउँदछौ। धन्यवाद पिता परमेश्वर, र हामी विश्वास गर्छौ तपाईँले हाम्रो प्रार्थनालाई सुनेर जवाब दिइसक्नु भएको छ। धन्यवाद पवित्र परमेश्वर, सबै आदर सबै महिमा सबै प्रशंसा हामी तपाईँलाई चढाउँदछौ पवित्र परमेश्वर। तपाईँ परमेश्वरले हाम्रो प्रार्थनालाई सुनेर ग्रहण गरिदिनु भएको छ प्रभु, तपाईँलाई धन्यवाद दिन्छौ। सम्पूर्ण महिमा प्रशंसा तपाईँको होस्, येशु प्रभुको नाम आमेन। हवस् श्रोता, यिनै प्रार्थनाको अनुरोधहरूको साथसाथै पनि आजको कार्यक्रम प्रेरणाबाट विदा लिने समय भइसकेको छ र प्रविधिमा सुजन घिमिरेज्यूको साथ प्रस्तुता जुनाथन गिरीलाई अर्को कार्यक्रम समयको लागि आज्ञा दिनुहोस्। तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र आजको दिन तपाईँको आशिषमय होस्। अवस्था जय मसीह।
1: हामी छौ तपाईँको साथ, तपाईँ हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
2: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
3: जय मसीह अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको पहिलो श्रृंखलामा। श्रोता, हामी आशा गर्छौ तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौं। हामी आशा गर्छौ हाम्रा कार्यक्रम सुनेर तपाईँले जीवनमा नौलो अनुभव अनुभूति र आशिष पाइराख्नु भएको छ र परमेश्वरको विशेष छुवाएको महसुस गर्दै हुनुहुन्छ भन्ने। श्रोता, लौ त अब लागौं आजको विषयतर्फ। पास्टर कौशल छेत्रीज्यू, तपाईँ समक्ष यदि तपाईँले परमेश्वरमा कुनै भाकल गर्नुभएको छ भने त्यसलाई कसरी पूरा गर्ने? यदि तपाईँले भाकल गर्नुभयो तर पूरा गर्नुभएको छैन भने के हुन्छ? आज हामी यही विषयमा पास्टर कौशल छेत्रीज्यूबाट अर्थपूर्ण वचन सुन्नेछौ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
4: भजन संग्रह 78:11 यसरी भन्दछ, र तिनीहरूले उहाँका कामहरूलाई र उहाँले देखाउनु भएको आश्चर्य कर्मलाई बिर्से। आज तपाईँले म परमेश्वरलाई भएर राख्ने व्यक्तिहरू चाहिँ जे प्रमिस गर्छौ त्यो प्रमिसलाई नबिर्सिनुहोस्। अझै पनि मलाई थाहा छ, मैले सानो अवस्थामा प्रभु ईश्वरलाई भनेको थिएँ, प्रभु त्यतिखेर अब धेरै जान्दिनँ थिएँ, 8-9 वर्षको उमेरमा मेरो आमालाई तपाईँले जाति चाहिँ पार्नु भयो भने म जीवनभरि तपाईँको सेवा गर्छु, हालेलुया। अनि केही कुरो भन्न आएको थिएन है, केही बुझेको पनि थिइनँ। अनि त्यो मलाई बेला बेला याद आउँछ, अझै पनि प्रभुले मलाई त्यो याद दिलाउनुहुन्छ। कोही कोही बेला केही कुरो प्रभुको काम गर्न अल्छी लाग्दैछ भने प्रभुले भन्नुहुन्छ, तैँले यसो भनेको थिएँ, सम्झना गराउनुहुन्छ, हालेलुया। अनि फेरि म फर्केर प्रभुको अगाडि आउँछु, प्रभु म अल्छी मान्दिनँ, म डराउँदिनँ, किनकि मैले भाकल गरेको छु, मैले प्रभु तपाईँमा प्रमिस गरेको छु कि म बाँचुन्जेल चाहिँ तपाईँको सेवा गर्नेछु, हालेलुया। हरेक परिस्थितिहरू आउँछ, कठिनाइहरू आउँछ, समस्या आउला, तपाईँ र मैले बिर्सिनु हुँदैन है। यहाँ इजरायलीले परमेश्वरले उनीहरूको जीवनमा गर्नुभएको कामहरूलाई बिर्सि पठाए, तर बाइबलले के भन्दछ, परमेश्वरको भय राख्ने व्यक्तिहरूले चाहिँ उहाँले हाम्रो जीवनमा के कुराहरू गर्नुभयो त्यो कुरालाई बिर्सनु हुँदैन, हालेलुया। एकदमै ध्यान लगाएर उहाँको उपस्थितिमा आऊ। तपाईँ र मैले आज कति कुराहरू, सानो सानो कुराहरू गुप्तमा प्रभुसँग भनेको, मान्छेलाई नभनिकन नदेखाइकन सुटुक्क प्रभुसँग प्रमिस गरेको होला, आज प्रभुले याद दिलाउँदै हुनुहुन्छ, तपाईँले बिर्सिनु भएको छ त्यो कुरा गर्न भने। आज प्रभुले भन्दै हुनुहुन्छ, भाकल गरेर प्रमिस गरेर नगर्नु चाहिँ त्यो गलत हो, त्यो असल होइन। तर प्रतिज्ञा गरे पछाडि प्रभु म कतिले म विवाह गरेपछि प्रभु म यस्तो श्रीमती हुन्छु, बिहा गरेपछि म यस्तो श्रीमान हुन्छु, म मेरो आमा चाहिँ भएपछि म यस्तो छोराछोरीलाई हेर्छु, म परिवारलाई यस्तो गर्छु, प्रभु तपाईँले मेरो सन्तानलाई चाहिँ निको पार्नु भयो भने चाहिँ म मेरो जीवनबाट यस्तो गर्छु भने निको भयो। अनि प्रभुलाई बिर्सिनु हुँदैन। यहाँ के भन्दैछ, आज हामी बिर्सेका छौँ भने तपाईँले प्रभुलाई के भन्नुभएको छ गुप्तमा? बाइबलले भन्दछ, जे जे प्रभुको अगाडि तपाईँले प्रमिस गर्नुभएको छ पुरा गर्न अगाडि आउनुहोस्, हालेलुया। परमेश्वरको निम्ति जे कुरो गर्छु भनेर तपाईँले बोल्नु भएको छ त्यो पुरा गर्नुहोस्। अनि बाइबलले के भन्दछ, यदि तपाईँले प्रभुमा भाकल गरेको कुरा पुरा गर्दै हुनुहुन्छ भने तपाईँको हो परमेश्वरको भय राख्ने व्यक्ति, हालेलुया। यदि तपाईँले प्रमिस गर्न बिर्सिनु भएको छ भने आफैले आफूलाई जाँच्नुहोस्। म बसेर अघि यो वचन पढ्दै गर्दाखेरि हामीले प्रभुको अगाडि के भनेर भाकल गरेका छौँ, आएर प्रभुलाई देखाऊ। यदि हामी त्यो प्रभुमा प्रतिज्ञा गरेको, हामीले प्रभुको अगाडि प्रमिस गरेको पुरा गरेका छैन भने आज हामी मूर्ख कहलाइरहेका छौँ, मूर्ख जस्तो भइरहेका छौँ। तर बाइबलले के भन्दैछ, आज प्रभुको भय राख्ने व्यक्तिहरू चाहिँ उहाँको भवनमा आऊ, हालेलुया। परमेश्वर कहाँ फर्केर आऊ, परमेश्वरलाई आदर गरौ, किनकि उहाँ चाहिँ तपाईँ र मेरो नजिक हुनुहुन्छ। यहाँ के भन्दैछ, 5 पदमा हेर्नुहोस् त, म पढ्न चाहन्छु, भाकल गरेर पनि पुरा नगर्नु भन्दा त भाकल नगरेको असल हो भन्दछ है। कतिले अघि म तपाईँलाई भने, आज एउटाले भाकल गरे, प्रभु म तपाईँको निम्ति जिउँछु, अनि उसले अन्तसम्म जिएको छ। आज प्रभु यीशुको जीवनीलाई हेर्नुहोस्, प्रभुले यीशुले स्वर्गबाट परमेश्वरको योजना लिएर आउनुभयो, उहाँ मृत्युसम्म, उहाँ क्रुसमा जाउन्जेलसम्म आज्ञाकारी हुनुभयो, हालेलुया। अनि बाइबलले के भन्छ, एपिसी हामी पढ्यौँ भने 2 अध्यायमा, संसारमा र पृथ्वीमा जहाँसुकै जसुकै नाम भए तापनि सबै नाउँहरूभन्दा उच्च नाउँ यीशु नाउँ दिनुभएको छ, हालेलुया। त्यो कसरी भयो, परमेश्वरको भय राखेर यीशुले यति आज्ञाकारिता जीवन जिउनुभयो। बाइबलले त्यहाँ तपाईँले पढ्नुभयो भने, म कहिलेकाहीँ त्यो वचनलाई हेर्दै गर्दा मलाई यस्तो लाग्छ, बाइबलले त्यहाँ के भन्छ, एउटा शब्द चलाएको छ, प्रभु यीशु नि आज्ञाकारिता, यस्तो आज्ञाकारिता हुनुभयो, उहाँ मालिक भएर पनि तपाईँले मेरो लागि नकर जस्तो बनिनु भयो, हालेलुया। भनेपछि उहाँले कति साह्रो ढिट संकल्प, डिटर्मिनेसन, उहाँले परमेश्वरको योजना पुरा गर्नुको लागि कति भित्र हृदयबाट एकदमै त्रिसित हुनुभयो। तपाईँ र म पनि परमेश्वरको भय राख्ने व्यक्ति, यीशुलाई चिनेको व्यक्तिहरू चाहिँ आज भित्र हृदयबाट कसैले पनि, कसैले नदेख्दै गर्दा, कसैले उत्साह नदिँदै गर्दा, दाउदले जस्तो, म पहिले सामे तपाईँले 30 अध्यायमा पढ्नुभयो भने दाउद हामी पाउँछौँ, उसले आफूले आफूलाई लडाईँबाट जितेर आयो, यता आउँदा त आम्मा आम्मा बुढीलाई पनि कब्जा गरेर लगिदियो, उसको छोरा छोरी पनि लगिदियो, देशको आदि प्रजाहरू पनि शत्रुहरूले आएर ऊ चाहिँ कहाँबाट आउँदैछ, विजयबाट जितेर आएको, घरमा आउँदा त सबै रुवावासी चलिरहेको छ। अनि बाइबलले के भन्दछ, त्यो अवस्था देख्दै गर्दा दाउदले हि इन्करेज हिमसाल भन्छ, उसले आफूले आफूलाई परमेश्वरमा उत्साह दिएको छ, मैले यो लडाइँ जितेर आए, अब म त्यो लडाइँ पनि जित्नेछु, हालेलुया। उसले सबैलाई फर्काएर लिएर आएको छ। आज मैले तपाईँलाई बताउन चाहेको, तपाईँ र म चाहिँ परमेश्वरमा भएको कारणले गर्दा हामी जे कुरा हामी प्रभुको अगाडि बोल्छौँ, आज तपाईँ र मलाई उत्साह दिने वरिपरि नहुँदै गर्दा पनि हामी कमजोर अवस्थामा भएर जाइराखेको होला, तर बाइबलले के भन्दैछ, परमेश्वरको भय राख्नु नछोड, हालेलुया। हाम्रो प्रार्थनाको जवाबहरू नआएको होला, हामीले भनेको जस्तो हाम्रो घरमा आओस् अवस्था नहोला, तर बाइबलले के भन्दैछ, तपाईँ र मैले परमेश्वरको डर राख्न छोड्नु हुँदैन. हालेलुया. जति प्रभुलाई हामी आदर गर्थ्यौँ हाम्रो सबै ठिक हुँदा, हाम्रो सबै बेठिक हुँदा पनि त्यति नै ठुलो आदर हुनुपर्दछ. हालेलुया. त्यसलाई चाहिँ भन्छ परमेश्वरको भय. उत्साह दिने वरिपरि नहुँदै गर्दा पनि हामी कमजोर अवस्थामा भएर जाइराखेको होला, तर बाइबलले के भन्दैछ, परमेश्वरको भय राख्नु नछोडा. हालेलुया. हाम्रो प्रार्थनाको जवाबहरू

होसियारी भएर परमेश्वरको भवनमा एकदमै दिन रात तपाईँ र म आउनु पर्दछ, तपाईँ र म हामी आमा बाउ परिवार नै आएनौ भने हाम्रो सन्तानहरू चाहिँ जतासुकै हराएर जान्छ। अनि सुलेमानले के भन्दैछन्, तपाईँ र म चाहिँ हरेक परिस्थितिहरूमा उहाँको उपस्थितिमा आउन जरुरी छ, परमेश्वरलाई खोज्न जरुरी छ। यसरी भन्दछ यहाँनिर हितोपदेशको पुस्तक तपाईँले 20:25 प्रभुस 20:25 केही विचार नगरी दान दिनु अथवा भाकल गर्नु र त्यसपछि मात्र विचार गर्नु डरलाग्दो कुरो भनेर यहाँनिर उपदेशकले सुलेमानले शिक्षा दिएको कुरालाई हामी यहाँ पाउँछौँ। धेरै खण्डहरू छ मसँग तर म त्यता जान्न, आज हामी 6 पदलाई फेरि फर्केर आउनेछौँ। यहाँ बाइबलले यसरी भन्दछ, तेरो आफ्नै जिब्रोले तँलाई पाप गर्न नलाओस् औ त्यसपछि परमेश्वरको दूतको सामने त्यो त भूल भएको हो भने नभन, नत्र त तेरो वचनहरूले गर्दा परमेश्वर रिसाउनु हुनेछ र तैले प्राप्त गरेको तेरो सबै सफलता विफल हुनेछ। मैले यहाँ पढिरहेको थिएँ, आज परमेश्वरको भय राख्दै गर्दा चाहिँ हाम्रो जीवनमा सफलता आउँदो रहेछ। हालेलुया। के भएर चाहिँ मेरो सफलता भएको छैन, के भएर चाहिँ मलाई उन्नति भएको छैन भने उत्तर के छ, परमेश्वरको भय हामीले राख्न छोडेका छौँ। तर बाइबलले के भन्दैछ, परमेश्वरको भय राख्नेहरूको सफलता हुन्छ। तर यहाँ फेरि के भनेको छ, कतिजना चाहिँ आफ्नै जिब्रोले भाकल गर्छ, म यस्तो गर्छु भन्छ अनि ला मलाई त शत्रुले पो छेल्यो, सैतानले पो मलाई झुकायो। तर बाइबलले के भन्छ, यहाँनिर आफ्नै जिब्रोको कारणले, आफ्नै जिब्रोले चाहिँ हामीलाई के गरिरहेको छ, असफलता दिएर पापमा ढकेलिरहेको छ। अनि सुलेमानद्वारा भएर पवित्र आत्माले के भन्दै हुनुहुन्छ भन्दा नि, तपाईँ र मैले आफ्नो जिब्रोलाई जाँच्न अति नै जरुरी छ। हालेलुया। हामीले बोल्दै गरेको यहाँ त हुन्ने वस्त्र नियामा हुन्ने वस्त्र भाउ, तर घरमा गएर हामी के भन्दैछौ, आज त्यो चाहिँ परमेश्वरले याद गर्नुहुन्छ। किनकि परमेश्वरको वचनले के भन्छ, यो ओन वर्ड एन्ड स्पिच कज यु टु सिन, भन्छ हाम्रो आफ्नै बोली, हाम्रो आफ्नै हामीले बोलेको शब्दहरूले चाहिँ हामीलाई गर्छ। एक एउटा खण्डमा मैले पढिरहेको थिएँ, आज हामीले बोल्दै गरेको वचन चाहिँ स्नेह भन्ने एउटा पासो जस्तै हो। आज त्यो एक दिन हामी बोल्छौँ झट्टै बोलेर बिर्सिन्छौँ, तर सुन्नेहरूले बिर्सेकै हुँदैन। एक दिन हामीलाई त्यही हामीले बोलेको वचनले हाम्रो निम्ति पासो थाप्छ उनीहरूले। त्यही भएर सुलेमानले के भन्दैछ, परमेश्वरको अघि सुरुमा 5 के पढे, उपदेशको 5:1 हिँड्दै गरेको हरेक पाइला चाहिँ जाँच्ने बेला आएको छ। हालेलुया। म कता जाँदैछु, म के बोल्दैछु, के खाँदैछु, हरेक पाइला चाहिँ तपाईँ र म परमेश्वरको भय राख्ने व्यक्तिहरूले जाँच्न जरुरी छ। तपाईँ र म चाहिँ होसियारी हुन जरुरी छ, किनकि बाइबलले के भन्दैछ, हाम्रो बोलीले नै एक दिन हामीलाई पासोमा पार्नेछ, हाम्रो बोलीले नै एक दिन हामीलाई के गर्नेछ, खतरामा डेन्जरमा लिएर जानेछ। यसै कारण परमेश्वरको वचनले के भन्दै हुनुहुन्छ, हामीले पाएको सफलताहरू पनि तपाईँले देख्नु भएको छ, कत्रो कत्रो हिजो अस्ति म एउटा प्रभुको दासको 46 भएर पास्टर सेवा काय गरेको, उहाँलाई चाहिँ आरोप लागेर झेलखानामा पुर्याएको थियो। अनि त्यो व्यक्तिले यसरी भन्दै हुनुहुन्थ्यो, तपाईँले यत्रो ठुलो पास्टर भएर केमा चाहिँ तपाईँ चुक्नु भयो, के चाहिँ भयो? अनि उसले भन्यो, मैले प्रचार नगरेको पनि होइन, आश्चर्य कर्म नगरेको पनि होइन, मेरो जीवनद्वारा चङ्गाईको काम पनि भयो, तर मैले बसेर अहिले झेलकानामा सोच्दै गर्दा नि मैले परमेश्वरको भय राख्नु कहिले छोडेछु। यसै कारण परमेश्वरको भय राख्न जरुरी छ। हामीले राम्रो काम गर्दै भन्दैमा, हाम्रो जीवनबाट आश्चर्य काम भयो भन्दैमा, हामीले राम्रो वचन बोल्यो भन्दैमा, हामीले राम्रो गायो भन्दैमा, हामीले मिठो बोल्यो भन्दैमा, हामीलाई सबैले वा वा गर्यो भन्दैमा, हामीले परमेश्वरबाट सफल पाएको थियो होइन रहेछ। गलतमा पर्नु हुँदैन, सैतानले सफल भइरहेको छ, तेरो कहाँ केही त बिग्रेको छैन, तर जाँच्नुपर्छ। यहाँ सुलेमानले पनि जाँच गर्ने कुरा उसको जीवनमा ल्याएको छ। तपाईँ र मलाई पनि प्रभुको वचनले के भन्दैछ, त्यो आएको सफलता त एक दिन कता हो कता जान्छ हराएर, जब हामी परमेश्वरको भय राख्न छोड्छौँ। तर प्रभुको वचनले हामीलाई के उत्साह दिन्छ भन्दा नि, 7 पढ्न चाहन्छु, परमेश्वरको भय तैँले मान्नै पर्छ। यो चाहिँ मान ल, प्रभुको भय मान ल भन्दैन, इट्स अ कमान्ड, यहाँ आज्ञा दिएको छ। यीशुलाई विश्वास गरेको हो भने उहाँको वचन पालन गर्नै पर्छ। हालेलुया। यीशुलाई विश्वास गरेको हो भने संगति आउनै पर्छ। हालेलुया। तपाईँले याद गर्नुभएको छ, अब म मेरो बुढीलाई माया गर्छु भनेर बुढीसँग बोल्दै नबोल्दा हुन्छ, बोल्दिन मैले माया गरेको छु भन्दा हुन्छ, भन्दा हुन्छ र हुँदैन? यदि माया गरेको भने हामी के गर्छौँ, बोलीचाली गर्छौँ, बातचित गर्छौँ, संगति गर्छौँ। यदि परमेश्वरको भय राखेको हो भने मैले प्रभुको भय राखेको छु, उहिलेदेखि राखेको भनेर सोच्दै हुनुहुन्छ भने त्यो भय मैले बताउन चाहेको होइन। यो भय चाहिँ नि, म प्रकाश वाक्य पढिरहेको थिएँ, यो भयले चाहिँ नि हामीलाई

0: ईश्वरलाई आराधनामा डोराएर लिएर जान्छ। हालेलुया, सबै टाउको गनाएर गनगनाइरहेको हुन्छ, तपाईँ चाहिँ अरूको बीचमा आराधना गर्न थाल्नुहुन्छ। हालेलुया, आराधना गर्न थाल्नुहुन्छ, अरू गनगनाउँछ त्यही समस्यामा तपाईँ चाहिँ विश्वासमा खडा हुनुहुन्छ। त्यो चाहिँ परमेश्वरको भय, त्यति मात्र होइन, म पढिरहेको थिएँ, परमेश्वरको भय भनेको चाहिँ के हो भन्दा नि परमेश्वरलाई नजिकबाट चिन्नु। हालेलुया, नजिकबाट जान्नु, तपाईँ मसँग हुनुहुन्छ, किन चाहिँ अब परमेश्वरको भय हामीलाई चाहियो? किनकि बाइबलले के भन्दछ, तपाईँले हितो परिस प्रोभर्ब्स 1:7 द फियर अफ द लॉर्ड इज बिगिनिङ अफ विजडम भन्छ है, परमेश्वरको भय नै ज्ञानको सुरु हो।
1: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ? तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ। सब किसिमका चिन्ता, फिक्री, रोग, व्याथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु, मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाममा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 981-38-844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: गुड न्यूज एफएम 105.1।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मेरो एसी पनि सकियो,
7: मेरो प्लस टू को एग्जाम पनि सकियो,
8: म त खाली समय बिताइरहेछु, के गर्ने होला?
9: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
10: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
11: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
10: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
11: सेट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम, दीर्घकालीन फाइदा।
12: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
13: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकी नि।
12: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
13: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
12: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
14: बेथलेहेम गेस्ट हाउस,
12: हाम्रा सेवाहरू,
13: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
12: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
13: पार्किङ र ग्रीन गार्डन भएको,
12: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
13: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको,
12: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
13: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849-24-61-89, 9849-24-61-89।
15: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुप नगर। आज कति दिन रे?
16: 3 दिन भयो।
15: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
16: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
15: आ, जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
16: मुवा। महिनावारी भएको बेला खान नदिनु,
2: भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
17: हो, तिमीले ठिक भन्यौ बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
15: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन। मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु? हाम्रो पालामा जस्तो कहाँ हुन्छ र?
5: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 नौ पद। कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरूसँगको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुता पुनमको साथमा सुन्न नभुल्नुहोला।
19: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
20: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
19: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
20: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
19: कम बिजुली खपत, लामा आयु र भरपर्दो सेवा।
20: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
19: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
20: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
19: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
21: होइन दाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
19: कहाँ छ?
21: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
19: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
21: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9840201996, 9840201996
19: र सरिता महर्जन 9841910094, 9841910094। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

श्रोता मित्र, विशेष गरेर मानिसले आफ्नो जीवनमा तीनवटा अवस्थाहरू पार गरेको हुन्छ। पहिलो बाल बच्चाको अवस्था, दोस्रो जवान जवानीको अवस्था अनि तेस्रो वृद्धहरूको अवस्था। यी तीनवटा अवस्था पार गरिसकेपछि मानिसले मृत्यु सहनु पर्छ। जवानी अवस्थामा धेरै इच्छाहरू हुन्छन्, आकांक्षाहरू हुन्छन् अनि त्यही इच्छाहरू र आकांक्षाहरू पूरा गर्न एउटा जवान जवानीले आफूलाई मन लागेको कुरा गरिरहेको हुन्छ, जुन परमेश्वरको वचन भन्दा विपरीत छ। त्यही कारणले गर्दा आज संसारमा धेरै जवान जवानीहरू कुलतमा फसेका छन्। आफ्नो इच्छा पालन गर्दै गर्दा आफ्नो जीवन बिगारिरहेका छन्। हो श्रोता मित्र, परमेश्वरको वचनले जवानीहरूको बारेमा, जवानहरूको बारेमा यसरी भन्दछ। उपदेशक 11 अध्यायको 9-देखि 12 अध्यायको 1 पदसम्म म तपाईँको निम्ति पढ्न जाँदैछु। हे जवान मानिस, युवा अवस्थामा हुँदा खुसी हौ, तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द दिउन्, तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ। यसै कारण चिन्तालाई तिम्रो हृदयबाट पर राख र शरीरको दुःखलाई फालिदेऊ, किनभने युवा अवस्था र बल व्यर्थ हुन्। दुःखको समय र वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्नेछौ, यस संसारमा मेरो मन लाग्दैन, ती समय भन्दा अघि नै आफ्नो युवा अवस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर। जवानी अवस्था भनेको तरुण अवस्था हो। सायद 18-देखि 30 वर्षसम्मको उमेरमा मानिस जवानीको अवस्थामा हुन्छ होला। जीवनको सबैभन्दा सुन्दर अवस्था हो भन्दा गल्ती नहोला। यो अवस्थामा मानिसको शरीरको पूर्ण विकास भएको हुन्छ, सुन्दरता पनि चरम सीमामा पुगेको हुन्छ, शारीरिक बल र शक्ति पनि धेरै हुन्छ, जोश र उमङ्गले भरपूर हुन्छ यो जवानी अवस्था। साथै हृदयमा पनि धेरैवटा कल्पनाहरू र सपनाहरू हुन्छन्। मानिसको जीवनको सफलताको जग पनि यसै बेला बसालिन्छ। यो अवस्थामा एक व्यक्तिले लिएको निर्णयले उसको जीवनभरि उसलाई प्रभावित पार्छ। असल निर्णयले सफलतातिर डोर्याउँछ, गलत निर्णयले जीवनलाई पीडादायक र असफल बनाउँछ। यसै कारण जवानीको जोशमा मानिसले आफ्नो होस सम्हाल्नु पर्छ भनिन्छ। हो श्रोता मित्र, आज धेरै जवान जवानीहरू, युवा युवतीहरू जोशको बेलामा होस गुमाएको कारणले गर्दा कुलतमा लागिरहेका छन्। जवान युवा युवतीको समय अति महत्वपूर्ण हुन्छ। उनीहरूले आफ्नो समयलाई उचित प्रकारले प्रयोग गर्नुपर्छ। बगेको खोलो र बितेको समय फर्केर आउँदैन। वास्तवमा समय जीवन हो। मानिसले हर क्षण हर पल बुद्धिमानी साथ जिउनु पर्छ। यसरी जिउने कार्यमा परमेश्वरको वचन बाइबलले हामीलाई सहायता गर्न सक्छ। हो श्रोता मित्र, मानिसको जीवनको जिउने एउटा मात्र आधार परमेश्वरको जीवित वचन बाइबल हो र यसैलाई हामी हाम्रो जीवनको आधार मान्नु पर्छ। पवित्र बाइबलमा हरेक उमेरको मानिसलाई उचित रूपले जीवन यापन गर्ने सम्बन्धमा सल्लाह र उपदेश दिएको छ। परमेश्वर यही चाहनुहुन्छ कि प्रत्येक मानिसले संसारको छोटो जीवन अर्थपूर्ण रूपले जिउन सकोस्। मैले भर्खरै पढेर तपाईँलाई सुनाएको बाइबल पदले विशेष गरी जवान युवा युवतीलाई उपदेश दिएको छ। त्यहाँ यसरी लेखिएको छ, ए जवान मानिस, युवा अवस्थामा हुँदा खुसी हौ, तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द दिउन्, तिम्रा आँखाले देखेका कुराहरू तिम्रा र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ। बाइबलले खुसी हुन मनाही गरेको छैन श्रोता मित्र, बाइबलले आनन्द गर्न पनि निषेध गरेको छैन। मानिसले रमाइलो गर्नु हुँदैन भनेको छैन बाइबलले। खुसी हुन नसक्ने, आनन्दित हुन नपाइने, रमाइलो गर्न नपाइने जीवन खै के जीवन? त्यस्तो जीवन त उजाड मरूभूमि जस्तो हुन्छ। मित्र, बाइबलले मानिसलाई खुसी नहुनु, रमाइलो नगर्नु भनेको छैन। तर हामी कुन र कस्ता कुरामा आफ्नो खुसी खोज्छौ त्यो चाहिँ उहाँको लेखा लिनुहुन्छ। बाइबलले खुसी हुन मनाही गरेको छैन श्रोता मित्र, बाइबलले आनन्द गर्न पनि निषेध गरेको छैन।
मानिसले रमाइलो गर्नु हुँदैन भनेको छैन बाइबल।

महत्वपूर्ण कुरा हो। धेरैजना मानिसहरू उनीहरूका आँखाद्वारा ढुराइएका हुन्छन्। आँखाले जे देख्छन् त्यो मन पराउँछन्, त्यो प्राप्त गर्न चाहन्छन्। एक क्षणको रमाइलोको कारण सारा जीवनलाई विपत्तिमा पार्छन्। हामी कुन कुराहरू गरेर खुशी र आनन्द पाउन खोज्छौ त्यसमा हामी होसियार हुनुपर्छ भनी बाइबलले बताउँदछ। धेरैजना मानिसहरू मद्यपान गरेर अनैतिक कार्यहरू गरेर जीवनमा खुशी पाउन चाहन्छन्। त्यस्ता कार्यहरूको पछि लाग्ने मानिसहरूको जीवनको अन्त्य कसरी हुन्छ त्यो सायद तपाईँले देखिसक्नु भएको छ। अहिलेको संसारमा मानिसहरू यस्तै कुराहरूको पछि लागेका छन् मित्र। शरीरलाई मन पराउने, शरीरलाई आनन्दित दिने थुप्रै कुलतहरूले उनीहरू आनन्दित भइरहेका छन्। खुशी र आनन्द पाउन सकिने अरू उपायहरू पनि छन् भनी मानिसहरूले बुझ्न सकिरहेका छैनन्। के मद्यपानले मात्रै, के अनैतिक कार्यले मात्रै मानिसलाई खुशी पार्न सक्छ र? त्यति मात्र होइन, मानिसले गरेको प्रत्येक कार्यको हिसाब परमेश्वरले लिनुहुन्छ। गलत तरिका र उपायले मानिसको शारीरिक जीवनलाई साथै आत्मिक जीवनलाई पनि नाश पार्दछ र यो सबै कुराको लेखा एक दिन परमेश्वरले स्वयं व्यक्तिसँग लिनुहुनेछ। मेरो आवाज सुनिरहनु भएको मित्र, गलत कुराहरूमा तपाईँ खुशी नखोज्नुहोस्। अनैतिक कुराहरूमा आनन्द पाउने इच्छा नराख्नुहोस्। याद गर्नुहोस्, सायद आज तपाईँ जवान हुनुहुन्छ तर सधैँ तपाईँ जवान रहनुहुन्न। तपाईँको रूप उडेर जान्छ, तपाईँको बल र शक्ति पनि घटेर जान्छ। अहिलेको बलिष्ठ शरीर थाकेर क्लान्त हुने समय पनि आउँछ, त्यस बेला समय बितिसकेको हुनेछ। मौकाले नौ डाँडा काटेर गइसकेको हुनेछ। जीवन त्यस बेला समुद्र बीच भुमरीमा फसेको नौका जस्तै हुनेछ। तर आज त तपाईँ जवान हुनुहुन्छ, समय छ, मौका छ, होस गर्नुहोस् मित्र। परमेश्वरको वचनले भन्छ, त्यो दुःखको समय र वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्नेछौ यस संसारमा मेरो मन लाग्दैन, ती समयभन्दा अघि नै आफ्नो युवा अवस्थामा सृष्टिकर्ताको सम्झना गर। परमेश्वरलाई सम्झेर, उहाँलाई भजेर, उहाँको शिक्षा पालन गरेर जिउने मानिसको जीवन नाश भएर जाँदैन श्रोता मित्र। परमेश्वरले तिनीहरूलाई आशिष दिनुहुन्छ। धेरैजना जवान युवा युवतीहरू भन्छन्, अहिले त हामीले परमेश्वरको भक्ति गर्ने समय होइन, अहिले त हामीले मोज मजा गर्नुपर्छ, रमाइलो गर्नुपर्छ, आफूलाई मन लागेको कुरा गर्नुपर्छ। हो, यसै भन्छन् उनीहरू। यस्तै कुराको पछि लागेर उनीहरूले आफ्नो समय मात्र होइन तर जीवन समेत नाश पारिरहेका छन्। प्रिय जवान मित्र, तपाईँले चाहिँ त्यसो नभन्नुहोस्। संसारको रमाइलोमा हराएर नजिउनुहोस्। परमेश्वरले जुन आनन्द र खुशी दिनुहुन्छ त्यो त धेरै अनमोल छ, त्यो आनन्द कहिल्यै हराएर जाने छैन। प्रिय जवान भाइ, जवान बहिनी, तपाईँलाई जीवन दिनुहुने परमेश्वरको शिक्षामा तपाईँ हिँड्नुहोस्। तपाईँको जीवन सार्थक हुन सकोस् भनी प्रभु येशु संसारमा आउनु भएको हो। याद राख्नुहोस्, तपाईँको अवस्था सधैँ यस्तै हुँदैन। संसारका कुराहरूमा आशा भरोसा राख्ने मानिसहरू धोकामा पर्छन्, तर परमेश्वरमाथि भरोसा राख्नेहरूको विषयमा यसो भनिएको छ, परम प्रभुमा आशा राख्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड झैं माथि माथि उड्नेछन्, तिनीहरू थाक्ने छैनन् अनि मूर्छा पर्ने छैनन्। यसैया 41 अध्यायको 31 पद, यो परमेश्वरको प्रतिज्ञा हो मित्र, तपाईँको निम्ति जुन कहिल्यै पनि टलेर जाने छैन र परमेश्वरको इच्छा अनुसार परमेश्वरका महिमाको निम्ति तपाईँले संसारमा आफ्नो इच्छा लगाउनुहोस् र आफ्नो आनन्द र खुशी तपाईँले त्यहीबाट प्राप्त गर्नुहुनेछ। आज नै यसको लागि तपाईँले येशु ख्रिस्टमा विश्वास गर्नुपर्छ, जुन येशु ख्रिस्ट तपाईँको जवानी अवस्था सार्थक होस् भनेर, तपाईँको जीवनले अर्थ पाओस् भनेर यो संसारमा आउनु भएको हो। त्यसैले म तपाईँलाई विनम्र अनुरोध गर्दछु, जवान जवानी भाइ बहिनीहरू, आज नै येशुमा विश्वास गर्नुहोस् र आफ्नो जवानीलाई गरुड जस्तै माथि माथि उड्ने बनाउनुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने जीवनको निम्ति

चुनौती पाउनु भएको छ भने वा अन्य कुनै जिज्ञासाहरू छन् भने अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा भेट्न पाउँदा, स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। मानिसको व्यवहारले उसको परिचय दिन्छ, यो एउटा सबैले मानेको सत्यता हो। हामी अरूसित कस्तो व्यवहार बोली वचन गर्छौ त्यसले हामी को हौं भन्ने कुरा प्रष्ट पार्छ। असल व्यवहारले सारा संसारलाई आफ्नो बनाउन सकिन्छ। हामी जीवनमा असल व्यवहार र बोली वचन कसरी विकास गर्न सक्छौ, यसै महत्वपूर्ण प्रश्नलाई लिएर म तपाईसित कुराकानी गर्दैछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, मलाई यो जानकारी गराउँदा धेरै हर्ष लागिरहेको छ कि यस कार्यक्रममा प्रसारण गरिएका गीत संगीत हामीसित क्यासेट र सीडीमा उपलब्ध छन्। यी सम्पूर्ण सीडीहरूको सूची र मूल्य सूची प्राप्त गर्न आज नै हामीलाई एउटा पत्र लेख्नुहोस्। सम्पूर्ण जानकारी सहितको पत्र हामी तपाईँलाई पठाउनेछौ। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना अवश्य नै यस कार्यक्रमको अन्तमा प्रसारण गरिनेछ। आउनु सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत भजन सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदय

यो संसारमा एउटा मानिस भएर जिउँदा हामीले अरू विभिन्न मानिसहरूसित व्यवहार गर्नुपर्छ। हाम्रो जीवन भन्ने नै हो भने अरूसित जोडिएको हुन्छ, गाँसिएको हुन्छ। हामी एक्ला एक्लै भएर त कसै गरी पनि जिउन सक्दैनौ। एउटा साधारण उदाहरण लिउन, पसलेहरूलाई विचार गर्नुहोस् त। हामीले यसो हेर्दा यस्तो लाग्छ कि उनीहरूले पैसा कमाउनको निम्ति पसल खोलेका हुन्। यो कुरा असत्य होइन, तर पनि उनले हाम्रो गाउँ घरमा पसल खोलिदिएर एक प्रकारले हामीलाई चाहिएका थोकहरू प्राप्त गर्न सजिलो बनाइदिएका छन्। किसानहरूलाई विचार गरौं, उनीहरूले आफ्नो पेट भर्नको निम्ति मात्र खेतीपाती गर्दैनन्, तर उनीहरूको उब्जनीले धेरै मानिसहरूको पेट भर्छ। मैले यी कुराहरू किन भनिरहेको छु? मैले यो कुरा बुझाउनलाई नै यी कुराहरू भनिरहेको छु कि हाम्रो जीवन यो संसारमा एक्लै अघि बढ्न सक्दैन, अरूसित हाम्रो जीवन जोडिएको छ। अरूहरूसितको सम्बन्धमा व्यवहार सधैँ राम्रो र मिठो हुँदैन। कहिलेकाहीँ हामीद्वारा अरूलाई चोट लाग्छ भने कहिलेकाहीँ अरूले हामीलाई चोट पुर्याउँछन्। हामीले विवेकशील भएर अरूसित व्यवहार र बोली वचन गर्नुपर्छ। म जान्दछु तपाईँले पनि जीवनमा कुनै न कुनै बेला अरूको व्यवहारद्वारा चोट पाउनु भएको होला। हामी जानी जानी कसैसित नराम्रो व्यवहार गर्न चाहँदैनौ, तर कसरी कसरी त्यस्तो भइहाल्छ। पछिबाट मात्र हामीलाई ठूलो पछुतो हुन्छ। कसैले भनेका छन् कि एक व्यक्तिलाई असली रूपमा चिन्नु हो भने उसको गाह्रो परिस्थितिमा उसलाई हेर्नुपर्छ। त्यस्तो बेला उसले अरूसित जस्तो व्यवहार र बोली वचन गर्छ त्यो नै उसको वास्तविक रूप हुन्छ। कोही रिसाएपछि पगला नै हुन्छन्, कोही त मन दुखेपछि वैरागी नै बन्छन्, अचम्मको घर छोडेर हिँड्छन्। जीवनमा हामीले विभिन्न परिस्थितिको सामना गर्नुपर्छ। सबै परिस्थितिमा हामी विवेकशील हुनुपर्छ। परमेश्वरको पवित्र वचन बाइबलले हामीमा असल व्यवहार हुनुपर्ने कुरालाई धेरै महत्व दिन्छ। प्रभु येशु आफैले हामीलाई यो कुराको उदाहरण दिनुभएको छ। बाइबलले हामीलाई आग्रह गर्छ कि हामीमा पनि येशूको जस्तै व्यवहार हुनुपर्छ, चरित्र हुनुपर्छ। बाइबलको एक खण्डमा यस्तो लेखिएको छ, यो सल्लाह विशेष गरी येशूमा विश्वास गर्नेहरूलाई दिइएको छ, जहाँ भनिएको छ फिलिप्पी 2:5-8 खण्डमा, तिमीहरूमा यो मन होस् जो ख्रीष्टमा पनि थियो। उहाँले परमेश्वरको स्वरूपमा भएर परमेश्वरसितै बराबरको हुनलाई जोगाइराख्ने धन जस्तो सम्झनु भएन, तर आफूलाई रित्याइकन कमाराको रूप लिएर मानिसहरूको समानतामा हुनुभयो, अनि रूपमा मानिस जस्तो भएर मृत्युसम्मै आज्ञाकारी हुनुभयो, क्रूसको मृत्युसम्मै आफूलाई होच्याउनुभयो। येशु आनन्दका परमेश्वर हुनुहुन्छ। सारा प्राणी र सबै थोकका सृष्टिकर्ता हुनुहुन्छ। उहाँ मानव जातिलाई पापको दण्डबाट बचाउन यो संसारमा आउनुभयो। उहाँको आगमन कसरी भयो के तपाईँलाई थाहा छ? थाहा छैन भने सुन्नुहोस्, म तपाईँलाई बताउँदैछु। येशू यो संसारमा अचानक आउनुभएको होइन, उहाँ मानिसको रूप लिएर यो संसारमा आउनुभन्दा हजारौं वर्ष अघि नै उहाँको आगमनको घोषणा गरिएको थियो। अगमवाणीको रूपमा परमेश्वरले तोक्नु भएको समय आएपछि उहाँ एक साधारण परिवारमा जन्मनुभयो, गाईको गोठमा जन्मनुभयो, साधारण मानिसको रूपमा हुर्कनुभयो, बढ्नुभयो, अनि संसारमा उहाँले सेवा गर्ने समय भएपछि पनि एक साधारण मानिस भएर उहाँले सेवा गर्नुभयो। उहाँ परमेश्वर हुनुहुन्थ्यो, तर पनि एक साधारण मानिस बन्नु पर्दा उहाँको व्यवहार परिवर्तन भएन। उहाँले सबै मानिससँग एक समान व्यवहार गर्नुभयो। हामीलाई सानो बन्न कति गाह्रो पर्छ होइन र? हाम्रो व्यवहार गर्ने तरिका पनि अचम्मकै हुन्छ। हामी मानिस हेरी हेरी उनीहरूको स्थिति र घराना हेरी हेरी व्यवहार गर्छौ, तर प्रभु येशूले त्यसो गर्नु भएन। परमेश्वरको नजरमा कुनै मानिस ठूलो र कुनै मानिस सानो छैन। उहाँको दृष्टिमा कोही पापी र कोही धर्मी चाहिँ अवश्य छ। प्रिय मित्र, हामीले कसैको धन, मर्यादा, पद, ओहदा, जात, घराना, शिक्षा, योग्यता हेरेर उसित व्यवहार गर्नु हुँदैन।
कतिपल्ट म अफिसमा काम गराउन गएको हुन्छु र मानिसहरूले मलाई सोध्छन्, तपाईँ के गर्नुहुन्छ? त्यसैको आधारमा उनीहरूले मानिससित व्यवहार गर्छन्। यो गलत कुरा हो। मानिससित मानिसले मानिस जस्तै व्यवहार गरिनुपर्छ, उसको योग्यता र उसको अरू कुराहरूको आधारमा होइन। मानिसको स्थिति जो जे भए पनि ऊ परमेश्वरको सृष्टि मानिस नै हो। विश्वास गर्ने मानिसहरूलाई पवित्र बाइबलको सल्लाह यस्तो पनि छ, याकुब 2:1-4, हे मेरा भाइ बहिनी हो, प्रभु येशु ख्रिष्ट हाम्रा महिमाका प्रभुमाथि तिमीहरूको विश्वास भएको हुनाले तिमीहरू कुनै भेदभाव नदेखाऊ। यदि कुनै मानिस सुनका औठीहरू र राम्रा राम्रा लुगा लाएर तिमीहरूको सभामा आयो र कुनै गरीब पनि झुत्रे झाम्रे लुगा लाएर आयो भने तिमीहरूले त्यो राम्रो लुगा लाउनेलाई आदर गरेर यहाँ राम्रो ठाउँमा बस्नुहोस् भन्छौ र त्यस गरीबलाई चाहिँ त त्यही उभि अथवा मेरो पाउने र बस भन्छौ भने के तिमीहरूले आफ्नै बीचमा भेदभाव देखानौ र कुविचार भएका न्यायकर्ता भएनौ र? एक असल मानिसको व्यवहार सबैप्रति एक समान हुन्छ भन्ने प्रमाण एउटा कथा पढ्दा मैले थाहा पाएँ। त्यो कथा म तपाईँलाई बताउँछु, ध्यान लगाएर सुन्नुहोस्। एक जवान राजा आफ्नो प्रजाको हालचाल बुझ्नको निम्ति देश परिवर्तन गरेर देशमा घुम्ने गर्थे। एकपल्ट तिनले भेष बदलेर बसगाड़ीद्वारा यात्रा गरे। तिनी राजा हुन् भन्ने कसैलाई पनि थाहा थिएन। देशको अर्को कुनामा पुगेर तिनले एउटा कोठा बहाल गरेर बसे। एक दिन बिहान उठेर राजाले आफ्नो दाह्री काट्न लागेका थिए, त्यति नै बेला कसैले ढोका घचघचायो। तिनले ढोका खोलेर हेर्दा त्यहाँ तिनको घर डेरा सफा गर्ने स्त्री उभिरहेकी थिइन्। त्यस स्त्रीले राजालाई भनिन्, हजुर, तपाईँ धेरै दिनदेखि यो ठाउँमा हुनुहुन्छ, तर तपाईँ अरू मानिसहरू जस्तो हुनुहुन्न। मलाई यस्तो लाग्छ कि तपाईँ साधारण व्यक्ति हुनुहुन्न। भन्नुहोस् त, तपाईँ कहाँ काम गर्नुहुन्छ? राजाले कुनै जवाब दिनुभन्दा अघि त्यस स्त्रीले फेरि भने, मलाई लाग्छ तपाईँ राजाको महलमा वा अरू त्यस्तै राम्रो ठाउँमा काम गर्नुहुन्छ। राजाले भने, तिमीले ठिकै भन्यो, म राजाको महलमा काम गर्छु। यो कुरा सुनेर ती स्त्री धेरै नै खुशी भइन्। तिनले सोधिन्, तपाईँ राजमहलमा के काम गर्नुहुन्छ? राजाले हाँस्दै हाँस्दै भने, अहिले म राजाको दाह्री काटिरहेको छु। यो कथा एउटा ठट्टा जस्तो लागे पनि हामी यसद्वारा एक इज्जतदार र सभ्य मानिसको व्यवहार कस्तो हुन्छ भन्ने कुराको झलक देख्छौ। त्यति बेला तिनले आफ्नै दाह्री काटिरहेका थिए। अब बुझ्नुभयो, उनको जवाब थियो, अहिले म राजाको दाह्री काटिरहेको छु। त्यो गाउँमा राजाको व्यवहार अरू मानिसहरूको भन्दा बेग्लै थियो, परिवर्तन थियो। मानिसको व्यवहारले उसको असली परिचय दिन्छ। तपाईँले आफ्नो परिचय कसरी दिँदै हुनुहुन्छ? यता उति पान खाएर प्याच्च पुच्च थुक्दै हिँड्नुहुन्छ कि? कस्तो हुनुहुन्छ? यता र उति स्यान फाल्दै हिँड्नुहुन्छ कि? कति मानिसहरू म जस्तो छु त्यस्तै रहन्छु, मलाई कुनै फरक पर्दैन भन्छन्, मेरो व्यवहार यस्तै हो भन्ने गर्छन्। तर यो अहंकार हो। म तपाईँलाई विन्ती गर्छु, तपाईँले चाहिँ त्यसो नभन्नुहोस्। वास्तवमा असल व्यवहार र चाल चलनको जग बाल्यकालमा नै बसाल्नुपर्छ। छोरा छोरीहरूलाई तिनीहरू स्याना छँदै राम्रो आनी बानी सिकाउनुपर्छ। बाइबलले भन्छ, छोराछोरीहरूलाई हामीले प्रभु येशूको शिक्षा दिएर हुर्काउनुपर्छ। येशूको शिक्षा कस्तो शिक्षा हो? यो कुरा जान्न चाहनुहुन्छ भने हामीलाई एउटा पत्र लेख्नुहोस्, हामी तपाईँलाई येशू सम्बन्धी पुस्तक पुस्तिका पठाइदिनेछौ। जे होस्, घरमा समाजमा गाउँ बस्ती सहर सबैजनासँग असल व्यवहार गर्न सकौ, फेरि पनि यो कुरा नभुलौं कि हाम्रो व्यवहारले हाम्रो परिचय दिन्छ। जीवनमा सफलता र उन्नति पाउने कुरा पनि हाम्रो व्यवहार र बोली वचनमा आधारित हुन्छ। म यही प्रार्थना गर्छु कि तपाईँ एक असल व्यक्ति बन्नुहोस्, अरूलाई निराश पार्ने होइन तर उत्साह दिने व्यक्ति बन्नुहोस्। पातै नभएको रूख होइन तर हरियो पातले लटरम्म भरिएको रूख तपाईँ बन्नुहोस्, ताकि मानिसहरू तपाईँ कहाँ आएर शीतलता उनीहरूले ग्रहण गर्न सकुन्। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिए।
बिस्तारै समयले मलाई विदाई दिइरहेको छ। तर आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न जिज्ञासा छन् भने निसंकोच मलाई लेख्नुहोस्, याद गर्नुहोस्। मानिसको अरू कुनै पनि योग्यता भन्दा असल चरित्र, असल बानी बेहोरा, मिठो वचन धेरै महत्वपूर्ण हुन्छ। पत्र व्यवहारको निम्ति हाम्रो ठेकाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: बलियो र साहसी बन्ने छनौट गर्नुहोस्। जेमिसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 25 यहाँहरूलाई स्वागत छ। परमेश्वरले तपाईँलाई दिनुभएको लक्ष्यहरू पूरा गर्न सफल हुनको लागि, तपाईँको दर्शन प्राप्त गर्नको लागि तपाईँले आफ्नो सबैभन्दा ठूलो डरको सामना गर्नुपर्नेछ। दक्षिण अफ्रिकाका प्रसिद्ध राष्ट्रपति नेल्सन मण्डेलाले एकपटक भनेका थिए, मैले सिके कि साहस भनेको डरको अभाव होइन तर त्यसमाथि विजय हो। आफ्नो जीवनमा ठूलो सफलता प्राप्त गर्न चाहनेहरूका लागि बलियो र साहसी बन्ने छनौट आवश्यक तत्वहरू हुन्। डरको सामना गर्दै जब हामी आफ्नो उद्देश्य प्राप्त गर्न कदम चाल्छौ तब साहसको प्रदर्शन हुन्छ। परमेश्वरले हामीलाई चाहनु भएको आशिषहरू प्राप्त गर्नका लागि डरको सामना गर्नुपर्छ र त्यसलाई जित्नुपर्छ। मूसा इजरायलका सन्तानहरूका लागि एक महान अगुवा थिए। उनले तिनीहरूलाई मिश्रको दासत्वबाट बाहिर निकाले। उनले त्यसो गरेपछि परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरले तिनीहरूलाई दिनुभएको भूमि दावी गर्ने समय आयो, तर यो सजिलो हुनेवाला थिएन। त्यो भूमिमा अविश्वासीहरू बसोबास गरिरहेका थिए, जसले कुनै पनि घुसपैठको प्रतिरोध गर्ने थिए। मूसाको मृत्यु भएपछि दोस्रो समस्या उत्पन्न भयो। मूसाले सुरु गरेको काम पूरा गर्न इजरायलका सन्तानहरूलाई नयाँ अगुवाको आवश्यकता पर्ने थियो। यो कामको लागि परमेश्वरले यहोशूलाई रोज्नुभयो। यहोशूको पुस्तक 1:6, बलियो र खुब साहसी बन किनकि मैले तिनीहरूका पिता पुर्खालाई दिन्छु भने प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैले तिनीहरूलाई अगुवाई गर्नेछस्। परमेश्वरले यहोशूलाई दिनुभएको निर्देशनहरू उनी बलियो र साहसी हुनका लागि थिए। यहोशूको पुस्तक 1:7, बलियो र अति साहसी हो, मेरो दास मूसाले तँलाई आज्ञा गरे अनुसार सबै व्यवस्था पालना गर, त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनु र तँ जहीँ गए पनि सफलता पाउनेछस्। प्रिय श्रोता, परमेश्वरले यहोशूलाई दोस्रो पटक पनि त्यही निर्देशन दोहोर्याउनु भयो। जब परमेश्वरले हामीलाई एक पटक केही गर्न भन्नुहुन्छ, हामीले अवश्य सुन्नुपर्छ। जब परमेश्वरले त्यो सन्देश दोहोर्याउनुहुन्छ, यसको अर्थ हामीले त्यसमा विशेष ध्यान दिनु आवश्यक छ। यहोशूको पुस्तक 1:9, तलाई मेरो आज्ञा छ, बलियो र खुबै साहसी हो, नडरा निराश नहो, किनकि त जहाँ गए पनि परमप्रभु तेरा परमेश्वर तेरो साथमा हुनुहुनेछ। जब परमेश्वरले त्यसो पटक कुनै कुराको बारेमा बोल्नुहुन्छ, हामीले उहाँले के भनिराख्नु भएको छ भन्ने कुरामा साँच्चै ध्यान दिनु आवश्यक छ। अनि परमेश्वरले यहोशूलाई त्यसो पटक पनि बलियो र साहसी हुन भन्नुभयो। हाम्रो साहस कहाँबाट आउँछ? यो हाम्रो लडाई लड्न परमेश्वर हामी सँगै हुनुहुन्छ भन्ने कुरा जान्नुबाट आउँछ। यसयाको पुस्तक 41:10, यसैले नडरा किनकि म तँसित छु, निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हुँ, म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। प्रिय श्रोता, तपाईँको सपनाहरू वास्तविकतामा परिणत भएको हेर्नका लागि आवश्यक पर्ने कठिन कामहरूसँग नडराउनुहोस्। सबैभन्दा ठूलो असफलता तब आउँछ जब हामी केही नगर्ने छनौट गर्छौ। सबैभन्दा राम्रो नतिजा सामान्यतया सबैभन्दा कठिन आरोहण पछि आउँछ, र जब हामी हाम्रो लक्ष्यमा पूर्ण सफलताको अनुभव गर्छौ, हाम्रो सबैभन्दा राम्रो चाल त्यो घटनाबाट सिक्नु हो र त्यसपछि फेरि उठ्नु हो र फेरि प्रयास गर्नु हो। सफलता प्राप्त गर्न यी तीन कुञ्जीहरू पालना गर्नुहोस्। 1, परमेश्वरले तपाईँलाई दिनुभएको दर्शनको पछि लाग्नुहोस्। 2, यो काम पूरा हृदयले गर्नुहोस्। 3, कहिले हार नमान्नुहोस्। यहोशूले इजरायलका सन्तानहरूलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको भूमिमा डोर्याए, अनि परमेश्वरले प्रतिज्ञा गरे झैं तिनीहरूलाई सफलता दिलाउन एकपछि अर्को चमत्कार गर्नुभयो। परमेश्वरले तपाईँलाई आफ्नो सपना पूरा गर्ने क्षमता दिनुभएको छ डरलाई रोक्न नदिनुहोस्। बलियो र साहसी हुनुहोस्। यो जान्नुहोस् कि जो यहोशूसँग हुनुहुन्थ्यो र उहाँ नै तपाईँको लडाई लड्न तपाईँसँग हुनुहुन्छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: जय मसीह। म कलाकार आशा खड्का, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगा। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
5: अब प्रस्तुत छ कार्यक्रम रोचक जानकारीको पुनः प्रसारण।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्युज एफएम सर्वस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा र कार्यक्रम रोचक जानकारीमा भने आज निकै नै रोचक कुराकानी म तपाईँलाई बताउँदैछु। शैतानको पहिचान त शैतान के हो र यसको पहिचान के हो? परमेश्वर सर्वज्ञानी हुनुहुन्छ, त्यसकारण शैतानको अस्तित्व र त्यसले सबै क्रियाकलाप बारे उहाँलाई पहिले नै थाहा थियो। वास्तवमा भन्ने हो भने त्यसको सबै गतिविधिहरू पहिले नै निर्धारण गरिसकिएको थियो। लुसिफर र आदम पतन हुनुभन्दा अघि नै ती सबै कुराहरू परमेश्वरले पूर्व निर्धारण गरिसक्नु भएको थियो। यसलाई अझ स्पष्टसँग भन्ने हो भने आदमको पतन पछि यीशु ख्रीष्ट मुक्तिदाताको रूपमा यस संसारमा आउनु भएर आफ्ना जनहरूलाई छुटकारा दिनुहुनेछ भन्ने कुरा परमेश्वरको योजना अनुरूप पूर्व निर्धारण भइसकेको थियो। दोस्रो तिमोथी 1:9 र पहिलो पत्रुस 1:19-20 यस्ता ज्ञानका कुराहरू आत्मिकी क्षेत्रमा पर्ने भएकोले मानिसको समझले बुझ्न सक्दैन। शिक्षित र बुद्धिमान भए तापनि प्रेरित पावलले यसलाई आफ्नो मानवीय ज्ञानद्वारा बुझ्न सकेनन्। यस्ता कुराहरू ख्रीष्टको रहस्य हुनु भनी परमेश्वरले तिनलाई बताउनुभयो। पवित्र आत्माको अभिषेक प्रकाश र शिक्षाद्वारा मात्र यस्तो रहस्य बुझ्न सकिन्छ। लुसिफरको पतन। परमेश्वरले स्वर्गहरू र पृथ्वी सृष्टि गर्नुहुँदा स्वर्गदूतहरूलाई पनि सृष्टि गर्नुभयो। स्वर्गदूत मध्ये प्रधान स्वर्गदूतको नाउँ लुसिफर थियो। लुसिफरको अर्थ चम्किलो अर्थात प्रकाश दिने हो। सृष्टिकर्ता परमेश्वरले प्रेम गर्नुभएको कारणले गर्दा त्यसलाई बिहानको तारा भन्ने नाउँ पनि दियो। सृष्टि गरिएका स्वर्गदूत मध्ये त्यो उच्च स्तरको करूपहरू मध्ये अभिषिक्त प्रधान स्वर्गदूत थियो। त्योसँग महिमा, सुन्दरता, बुद्धि र शक्ति थियो। इजेकियल 28:12-14 यो कुरा हामी पाउन सक्छौ। परमेश्वरबाट सित्तैमा पाएका ती कुराहरूमा आनन्दित हुन पाएकोमा लुसिफर घमण्डले फुल्न थाल्यो। सृष्टिको उद्देश्य अनुसार त्यसले परमेश्वरलाई धन्यवाद, प्रशंसा र महिमा दिनुको सट्टामा आफूलाई परमेश्वरको दर्जामा पुर्याएर अरूबाट आदर र महिमा प्राप्त गर्न खोज्यो। त्यो कुरा परमेश्वरको सृष्टिको उद्देश्यको विपरीत भएको कारणले गर्दा लुसिफरमाथि परमेश्वरको दण्ड पर्यो। परमेश्वरले त्यसलाई तेस्रो स्वर्गबाट निकालेर दोस्रो स्वर्ग अनि पहिलो स्वर्ग भएको स्थानमा फालिदिनुभयो। लुसिफरलाई तेस्रो स्वर्गबाट फालिँदा करिब 1/3 अरू स्वर्गदूतहरू पनि त्यसैसँग तल झरेका थिए। अब यस्तो प्रश्न आउन सक्छ, सबै सर्वज्ञानी परमेश्वरलाई लुसिफर पतन हुनेछ भन्ने कुरा सृष्टि हुनुभन्दा पहिले थाहा थियो त? हो, पक्कै उहाँको यो कुरा थाहा थियो। परमेश्वर सर्वशक्तिमान पनि हुनुहुन्छ। त्यसो हो भने हाम्रो मनमा फेरि यस्ता प्रश्नहरू आउन सक्छन्। किन परमेश्वरले लुसिफरलाई पतन हुनबाट बचाउनु भएन, अथवा किन परमेश्वरले लुसिफरलाई पतन हुन दिनुभयो? लुसिफर पतन भएपछि किन परमेश्वरले त्यसलाई बचाउनु भएन? किन परमेश्वरले त्यसलाई तुरुन्तै नरकमा पठाउनु भएन? यदि परमेश्वरले लुसिफरलाई त्यति बेला नै नरकमा पठाउनु भएको भए पापको अस्तित्व नै बाँकी रहँदैन थियो, अनि पाप नभएपछि आदमको पतन पनि हुँदैन थियो। यदि त्यस्तो अवस्था हुँदो हो त यीशु यस संसारमा आएर हाम्रो पापको लागि मर्नु नै पर्दैन थियो। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

लुसिफर भन्ने नाउँको मौलिक अर्थ चम्किलो अथवा प्रकाश दिने हो। त्यो मोहिनी तथा सुन्दर नाउँ हो। लुसिफर पतन भएपछि परमेश्वरले उक्त नाउँ मेटाइदिनु भयो र त्यसलाई सैतान भन्ने नाउँ दिनुभयो। सैतान भन्ने नाउँ ग्रीक भाषाको सतानास भन्ने शब्दबाट आएको हो र यसको अर्थ परमेश्वरको विरोध गर्ने हुन्छ। लुसिफरले आफूलाई माथि उचालेर परमेश्वरको स्तरमा पुर्याई उहाँका सृष्टिबाट आराधना प्रशंसा र महिमा लिने कोशिश गरियो, जुन परमेश्वरको इच्छा विपरीतको थियो, विद्रोही काम थियो। त्यसैले गर्दा त्यसलाई सैतान भन्ने नाउँ दिएको हो। परमेश्वरले सैतानलाई दुष्ट भन्ने नाउँ पनि दिनुभयो, जुन ग्रीक भाषाको डियाबोलस भन्ने शब्दबाट आएको हो। यसको अर्थ नाश गर्ने अथवा अलग गर्ने हुन्छ। पहिले लुसिफर सैतान भयो र त्यो अझ होचिएर दुष्ट भयो र जस्तो नाम उस्तै काम भने चाहिँ त्यसले खराब कामहरू गर्न थाल्यो। त्यसले पहिलो दोस्रो स्वर्गमा भएका सबै सृष्टिहरूलाई नाश गर्न थाल्यो। सैतानले सबै सृष्टिलाई परमेश्वरको सृष्टिको उद्देश्य अनुसार जिउने कुरामा बाधा दिन थाल्यो। त्यसले परमेश्वर र उहाँका सृष्टिका बीचमा फुट र विभाजन ल्याउने काम गरिरहेको छ। सृष्टिले परमेश्वरलाई गर्नुपर्ने सेवा र आराधना रोक्नको निम्ति सैतानले मानिसलाई बहकाएर विभिन्न धर्महरूको मार्फत आराधना गर्न लगाइरहेछ। यस प्रकारको दुर्त कार्यद्वारा सैतानले त्यसको नाउँ अनुसार सृष्टिलाई परमेश्वरबाट अलग गर्ने काम गर्दैछ। यहोवा परमेश्वरले सैतानको बारेमा भविष्यवाणी गर्नुभए अनुसार त्यही दुष्टको सन्तानले बेबिलोनी धर्मको शुरूआत गरियो। यही कारणले गर्दा बाइबल धर्मशास्त्रले पतन भएको त्यो लुसिफरलाई सैतान अथवा दुष्ट भनेर सम्बोधन गर्छ। यी दुई नाउँहरूले एउटै व्यक्तिलाई संकेत गर्छ, जुन पतन भएको लुसिफर हो। त्यही पनि धर्मशास्त्र पढ्दै जाँदा त्यहाँको अवस्था र सन्दर्भ अनुसार दुष्ट भन्ने नाउँले सैतान अथवा त्यसलाई पछ्याउनेहरूलाई बुझाउन सक्छ। यसलाई अझ गहिरो रूपमा हेर्ने हो भने यो पतन भएको लुसिफरलाई चिनाउनको निम्ति बाइबलमा अरू केही नाउँहरू उल्लेख भएको पाइन्छ, जस्तै भूतको मालिक, बालजीबुल, संसारको शासक, यो संसारको देव, आकाशको शक्तिको मालिक, अतलकुण्डको दूत, अपिलियन, ठूलो रातो अजिङ्गर, दोष लगाउने अजिङ्गर र प्राचीन सर्प, बेबिलोनको राजा, टुरोसको राजा, फारसको राजा र सारा संसारलाई बहकाउने व्यक्ति आदि। साँचो परमेश्वरलाई नचिनेर मानिसहरूले तिनीहरूका मार्फत लुसिफर र त्यसका सेनाहरूलाई विभिन्न रूपमा आराधना गरिरहेका हुनाले प्रेरित पावलले दोस्रो कोरन्थी चारको संसारको देव भनेर सम्बोधन गरेका छन्। सबैभन्दा पहिलो संसारिक धर्मको नाउँ बेबिलोनी धर्म हो। यसरी बेबिलोनी धर्मको देवताहरूबाट नै संसारका अन्य सबै धर्महरू देवी देवताहरू निस्किएर आएका हुन्, जस्तै ग्रीक,

साँच्चै भन्ने हो भने यहाँ उल्लेखित सबै पतन भएका लुसिफरहरू र त्यसका सेनाहरू नै हुन्। पतन भएको त्यो लुसिफरले विभिन्न संसारिक धर्महरूको माध्यमद्वारा सारा मानव जातलाई धोका र छलमा राखेको छ र त्यसले सबैलाई आफ्नो सेवा गर्न लगाउनको निम्ति निरन्तर कोशिश गरिरहेको छ। समयको परिवर्तनसँगै बेबिलोनी स्थानमा संस्कृति र जाति अनुसार अरू स्वरूपमा हेरफेर गरियो अनि ती नाउँहरू र तिनीहरूलाई गरिने आराधनाको शैली र प्रक्रियामा पनि विस्तारै भिन्नता आउन थाल्यो। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: त्यो अर्थपूर्ण भजन पछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र आज केही महत्वपूर्ण कुरा तपाईँको निम्ति मैले राखे, शैतानको शुरूआत र शैतानको पतन भन्ने बारेमा। यो हाम्रो निम्ति एकदमै रोचकै कुराकानी थियो र अर्को हप्ता यसको बाँकी अंश लिएर आउने वाचा गर्दै अहिलेलाई भने कार्यक्रमबाट प्राविधिक मित्र विजय र म अब्राम बिदा हुन्छु। धन्यवाद, जयमसी, नमस्कार।
1: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
2: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
7: सानो सापकोटा 01-5208-54 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।
8: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
9: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
8: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
9: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
8: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
9: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
8: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
10: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
8: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
10: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ,
9: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
10: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ ल, अहिले चाहिँ म निस्केँ है।
9: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
8: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
1: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
2: परमेश्वरको उद्देश्य यही नै हो। नमस्ते तथा जय मसीह। म जोनी एरिक्सन टाडा। आज म उत्पत्ति 50 अध्यायबाट एउटा महत्वपूर्ण पाठ लिएर आएकी छु। यो बाइबलको एउटा यस्तो पद हो जुन तपाईँले धेरै पटक पढ्नु भएको छ। विशेष गरी तपाईँ कुनै दुर्घटना वा नराम्रा घटनाहरूबाट गुज्रनु भएको हुँदा तपाईँले यसबाट ठूलो सान्त्वना पाउनु भएको हुनुपर्छ। त्यसैले यसलाई ध्यान दिएर सुन्नुहोस्। धेरैजसो युसुफका आफ्नै दाजुभाइका कारण आइपरेका आफ्नो जीवन ती सबै भयानक समस्याहरू भोगिसकेपछि युसुफले 20 र 21 पदमा आफ्नो परिवारलाई भन्छन्, तिमीहरूले मेरो विरूद्धमा हानि गर्ने विचार गरेका थियो, तर परमेश्वरले त्यही कामद्वारा भलाई गर्ने विचार गर्नुभयो, ताकि जसरी आज भइरहेको छ त्यसरी नै धेरैजना मानिसहरू बाँचिरहन्। म यस कथाबाट ठूलो प्रेरणा पाउँछु। हुन त युसुफ म जस्तै धेरै वर्ष पहिले भएको त्यो डाइभिङ दुर्घटनामा परेर अपाङ्ग भएका थिएनन्। तापनि म आफूलाई युसुफको ठाउँमा राखेर महसुस गर्न सक्छु। उनको जीवनमा घटेका धेरै घटनाहरूलाई केवल दुर्घटना वा भवितव्यको रूपमा हेर्न सकिन्थ्यो। युसुफको जीवनमा धेरै अभागी घटनाहरू र नसोचिएका उतार चढ़ावहरू आए, जस्तै उनका ईर्ष्यालु दाजुभाइहरूले उनलाई एउटा खाल्डोमा फ्यालिदिनु र मर्नका लागि त्यत्तिकै छोड़िदिनु। तर त्यसपछि अरू धेरै कष्टहरू भोगिसकेपछि युसुफले आफ्ना दाजुहरूलाई भने, तपाईहरूले मलाई हानि गर्ने विचार गर्नुभएको थियो, तर परमेश्वरले त्यसलाई भलाइको विचारमा बदल्नुभयो, ताकि अरू धेरैको उद्धार हुन सकोस्। यहाँ मलाई यो विचार भन्ने शब्द एकदमै मनपर्छ। बाइबलले परमेश्वर सधैँ एउटा निश्चित उद्देश्यका साथ काम गर्ने परमेश्वर हुनुहुन्छ। यहाँसम्म कि जब हाम्रो जीवनमा दुर्घटना वा नराम्रा घटनाहरू घट्छन् र सायद विशेष गरी त्यस्तै बेलामा उहाँको योजना स्पष्ट हुन्छ, किनभने नसोचिएका उतार चढ़ावहरू र दुष्ट मानिसहरूले हाम्रो विरूद्धमा गरेका क्रूर र अप्रत्याशित अत्याचारहरूको बीचमा पनि परमेश्वरको सधैँ एउटा उद्देश्य हुन्छ, उहाँको एउटा लक्ष्य, एउटा निशाना र एउटा योजना हुन्छ। युसुफका दाजुहरूले निकै दुष्ट व्यवहार गरे, उनीहरूको नियत खराब थियो, तर परमेश्वर युसुफका दाजुहरूभन्दा एक कदम अगाडि हुनुहुन्थ्यो र उहाँले उनीहरूको त्यो दुष्ट नियतलाई असफल पार्दै आफ्नै पवित्र उद्देश्य पूरा गर्न प्रयोग गर्नुभयो। परमेश्वरले कतिपय त्यस्ता कुराहरू हुन दिनुहुन्छ जुन उहाँलाई मन पर्दैन, र युसुफको जीवन यसको एउटा उत्कृष्ट उदाहरण हो, किनभने ती दाजुभाइहरूले गरेका दुष्ट कामहरूलाई परमेश्वरले मन नपराउनु भए तापनि युसुफमाथि आइपरेका समस्याहरूले परमेश्वरलाई कहिले अचम्ममा पारेनन्। न त उहाँले धेत्तेरिका यस्तो नभइदिएको भए हुन्थ्यो भन्दै पछितो नै गर्नुभयो, होइन, शुरूदेखि नै परमेश्वरले युसुफको जीवनमा यी सबै कुराहरू भोग्नका लागि तयारी गरिसक्नु भएको थियो। किन 21 पदले यसको जवाफ दिन्छ, अरू मानिसहरूको उद्धारको लागि। र ठिक यही कारणले गर्दा म आफूलाई युसुफसँग जोडेर हेर्छु, किनभने यो चारैवटा हातखुट्टा नचल्ने अपाङ्गता जतिसुकै भयानक र दुःखद भए पनि परमेश्वरले मेरो यो दुर्घटनालाई अरू धेरै मानिसहरूको मुक्ति र उद्धारका लागि कसरी प्रयोग गर्नुभयो भनी म अहिले स्पष्ट देख्न सक्छु। वर्ष पहिले जब म अस्पतालको ओछ्यानमा असाध्यै निराश र हताश भएर पल्टिरहेकी थिए, तब परमेश्वरको उद्देश्य यो थियो कि मेरो यो व्हीलचेयरको माध्यमबाट कुनै न कुनै तरिकाले संसारका अरू धेरै अपाङ्गता भएका मानिसहरूले यसोको बारेमा सुन्न सकुन्, र यही सत्य तपाईँको जीवनमा पनि लागू हुन्छ। चाहे तपाईँको जीवनमा जस्तो सुकै चोटपटक, बिरामी वा भयानक दुर्घटना नै किन घटेको नहोस्, किनभने परमेश्वर कुनै कुचो र धूलो उठाउने भाँडो बोकेर तपाईँको पछि पछि हिँड्ने र अब यो बिग्रिएको कुरालाई कसरी मिलाउने होला भनी अनुमान लगाउने साधारण कामदार हुनुहुन्न। होइन, परमेश्वरले कुनै सुरक्षात्मक पोशाक लगाएर आफूलाई खराब परिस्थितिबाट अलग राख्नुहुन्न। मानव कुनै खराब घटनाले उहाँको पवित्रतालाई दूषित पार्न सक्छ। आफ्नो जीवनमा भएका निराशजनक वा दुःखद घटनाहरूलाई सम्झनुहोस्। परमेश्वरको हात शुरूदेखि अन्त्यसम्म तपाईँको जीवन रूपी गाड़ीको स्टेयरिङमा दरौ गरी अडिएको थियो, ताकि हरेक कुरा उहाँकै योजना र उद्देश्य अनुसार अगाडि बढ़ोस्। यसको अर्थ तपाईँका परीक्षाहरूको अर्थ छ, सायद तपाईँले अहिले बुझ्न सक्नु भएको भन्दा पनि धेरै गहिरो अर्थ। तपाईँका समस्याहरूको उद्देश्य छ, सायद तपाईँले कल्पना गर्नुभएको भन्दा पनि धेरै ठूलो उद्देश्य। यो यसकारण मात्र होइन कि परमेश्वरले खराब कुराहरूलाई प्रयोग गर्नुभयो, तर यसकारण हो कि परमेश्वरले तिनलाई अरूको उद्धारको लागि पहिले निश्चित गर्नुभएको थियो। मेरा मित्र, उहाँले तपाईँका समस्याहरूलाई यसकारण अनुमति दिनुभयो ताकि तपाईँको जीवनको उदाहरण हेरेर अरू मानिसहरू यसो कहाँ आउन सकुन्। त्यसैले आज तपाईँको आफ्नै जीवनको गवाई मार्फत अरूलाई यसोसँग कसरी चिनाउन सकिन्छ भनी बाटोहरू खोज्नुहोस्। प्राचीन समयका युसुफले जस्तै तपाईँका परीक्षाहरूलाई एउटा यस्तो मञ्च बन्न दिनुहोस् जहाँबाट तपाईँले संसारको सामु सुसमाचारको जीवित सत्यलाई छर्लङ्ग देखाउन सक्नुहोस्। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: मेरो प्लस टूको एक्जाम पनि सकियो,
2: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
3: गुड न्यूज एफएम ले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
4: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
3: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
4: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
5: किन आँखा मिचेको मिचे गरेको
6: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसी क्या
6: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझे।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: गुड न्यूज एफएम 105.1।

अब प्रस्तुत छ कार्यक्रम गुड फ्राइडे। जय मसीह। नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम असल शुक्रबार अथवा गुड फ्राइडे लिएर प्राविधिक मित्रसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ। असल शुक्रबार अथवा गुड फ्राइडे हरेक शुक्रबार बिहान यसै समयमा तपाईँहरूले सुन्दै आइरहनु भएको छ गुड न्यूज एफएमको प्रसारणमा। तपाईँहरूले गुड न्यूज एफएमको प्रसारण सुन्नको लागि 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरी तपाईँहरूले हामीलाई फेसबुक र युट्यूबमा पनि सुन्न सक्नुहुनेछ, हेर्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ गुड न्यूज एफएम 105.1 MHz रहेको छ भने हाम्रो अनलाइन प्रसारणको लागि तपाईँहरूले हाम्रो पात्रमा र अनलाइन मार्फत पनि सुनेर साथ दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो पात्रमा गुड न्यूज एफएम सर्च गर्न सक्नुहुन्छ भने तपाईँहरूले अनलाइनको लागि www.goodnewsfm.com.np लगइन गर्नुपर्ने हुन्छ। र तपाईँहरू बिहानको समय भन्दा पनि अहिले दिनको शुरूआत भइसकेको छ, तपाईँहरूले पनि दिनको शुरूआत गरिसक्नु भएको छ होला, खाना खाएर बसी पनि रहनु भएको हुनसक्छ अथवा आफ्नो काम व्यस्ततामा लागि पनि सक्नु भएको छ होला। जे होस्, तपाईँहरू देश अथवा विदेश जहाँबाट सुनिरहनु भएको छ, हृदयबाट एकदमै धेरै न्यानो माया अनि एकदमै स्वागत भनेर भन्न चाहन्छु। र तपाईँहरूले पाउनु भएको आशिष र उत्साहका कुराहरू बाँड्ने समय हो यो। तपाईँहरूले पाउनु भएको वचनको खण्डहरूबाट, आफ्नो जीवनबाट, आफ्नो परिवारबाट, मण्डलीबाट, राष्ट्रमा जुन देशमा बस्नु भएको छ त्यो ठाउँमा त्यहाँको व्यक्तिहरूबाट जे जे कुराबाट उत्साह पाउनु भएको छ अनि त्यो कुराले चाहिँ तपाईँलाई साँच्चीकै एउटा ऊर्जा मिलेको छ, होइन, केही यो चाहिँ यस्तो रहेछ भनेर सिक्नु भएको छ भने चाहिँ त्यो तपाईँको अनुभूतिलाई अथवा एक्सपिरियन्सलाई चाहिँ तपाईँहरूले यो समय बाँड्न सक्नुहुनेछ, ताकि तपाईँहरूले पाउनुभएको आशिष र उत्साहको कुराहरूले अरूले पनि जीवनमा टेवा पाउन सक्नु भएको होस्। यो चाहिँ एउटा देउत दिइनेछ भनेर हामीलाई परमेश्वरको वचनले भन्नुभएको छ नि, होइन, जस्तै चाहिँ रोप्छ त्यस्तै कटनी गर्छ भनेर भनिएको छ नि। यो चाहिँ रुपियाँ पैसाको लागि मात्रै भनिएको होइन, यो चाहिँ हाम्रो अनुभव अनि हामीले पाएको आशिषबाट पनि हो। परमेश्वरले हामीलाई यो कुरा पनि दिनुभएको छ। त्यसको लागि चाहिँ तपाईँहरूले हामीलाई फोन गर्नुपर्ने हुन्छ 4470754 भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9802344646 तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ। तपाईँहरू मध्येबाट उत्साहको लागि चाहिँ एकजनालाई विनर बनाइनेछ र यहाँले एउटा रिचार्ज कार्ड पाउनुहुनेछ जसलाई दिएर सहयोग गर्नुभएको छ हाम्रो पम्फा रोकाज्यूले। शुरूआतमा एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि तपाईँहरूसँग कुराकानी गर्नको निम्ति म आउने नै छु। तपाईँहरू भने फोन कल गर्दै गर्नुहोला।

सुनेकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम गुड फ्राइडे अथवा असल शुक्रबार र यसमा चाहिँ हामी आशिष र उत्साहका कुराहरू बाँड्ने गर्छौं र यो समय तपाईँहरूको लागि हो। सकेसम्म चाहिँ हामी तपाईँहरूबाट नै यो आशिष र उत्साहका कुराहरू सुन्न चाहन्छौं र परमेश्वरको वचनमा पनि तिमीहरूले पाएका आशिषहरू उत्साहका कुराहरू चाहिँ बाँध्नुपर्छ भन्ने कुराको एकदमै धेरै इक्जाम्पलहरू छ। त्यो किन भन्दाखेरि जति पनि पात्रहरू त्यहाँ राख्नुभएको छ नि, उहाँहरूले जस्तो अब्राहमको आशिषको विषयमा होइन योसेफको आशिषको विषयमा हामी हेर्छौँ भने चाहिँ त्यो आशिषले आज पनि हामीलाई एकदमै उत्साह मिल्छ कि ऊर्जा मिल्छ। एकअर्काको आशिष किन सुन्नुपर्छ भन्दाखेरि चाहिँ यसले ज्ञान पनि बढ्छ, यसले मानिसलाई भनौँ न परमेश्वरको मार्गमा हिँड्नको लागि सहायता पनि पुग्छ, अझै परमेश्वरको बारेमा थाहा पाउन पनि सजिलो हुन्छ कि एकदमै छिट्टै बुझाउन सजिलो चाहिँ इक्जाम्पलहरू दृष्टान्तहरू एकदमै भनौँ न इफेक्टिभ हुन्छ कि एकदमै प्रभावकारी हुन्छ। किन भन्दाखेरि मानिसहरूले चाहिँ त्यस्तो कुराहरूलाई चाहिँ बढी सम्झिरहने हुन्छ कि कुनै कुनै कुरा कति वर्ष अगाडि तपाईँले मलाई कतिजनाले भन्नुभएको छ होला होइन, त्यो कुरा स्टिल हामीलाई अहिले पनि एकदमै याद आउँछ। यो खाँदै गर्दा, यो लाउँदै गर्दा, अथवा यो ठाउँमा जाँदै गर्दा, यो कुरा बाँड्दै गर्दा चाहिँ मलाई उहाँले भन्नुभएको कुरा एकदमै याद आउँछ अनि म यो कुरा चाहिँ अपनाउँछु अथवा यो कुराले मलाई मोटिभेट गर्छ भनेर चाहिँ हामी भन्ने गर्छौँ नि होइन। त्यो कारणले गर्दा चाहिँ यो त्यसको लागि नै हो, हामीलाई परमेश्वरले दिनुभएको आज्ञा मध्येको एउटा आज्ञा पनि हो यो, र तपाईँहरूले पाउनुभएको कुरालाई जस्तो तोडाको सिक्काको सिद्धान्त पनि छ नि होइन, परमेश्वरको वचनमा चाहिँ गाड धनको विषयमा अथवा मालिक र नोकरको विषयमा चाहिँ सिक्काहरू जस्तै पायो उसले रोपेर उसले बढी भन्दा बढी इन्भेस्ट गर्दा फेरि कमाएको चाहिँ उसले बढ्दा गरेर फिर्ता पाएको थियो नि होइन, जस्तै त्यसलाई केही पनि इन्भेस्ट गरेन जुन चाहिँ जमिन मुनि गाडेर राखिरह्यो मेरो मालिक चाहिँ यो खालको छ भनेर उसलाई चाहिँ त्यही एउटा सिक्का पनि खोसिएको थियो क्या। त्यो कारणले गर्दा तपाईँ र मैले पनि हामीले पाएको ब्लेसिङ पनि हामीले पाएको एक्सपिरियन्स पनि हामीले बाँध्नुपर्छ कि। कतिपटक चाहिँ हामीलाई लाग्छ मेरै लागि हो यो किन बाँड्ने, मेरो लागि काम लाग्यो सकियो भन्छौँ क्या हामी, त्यो चाहिँ होइन। रुपियाँ पैसा मात्रै बाँड्न मिल्ने कुरा चाहिँ होइन, यो एक्सपिरियन्स पनि हामीले बाँध्न मिल्छ अनि तपाईँहरूको सहभागितामा यो कुरा हामीले आदान प्रदान गर्नेछौँ यो समय, र सान्त्वना दिन पनि सक्छ यो कुराले, जीवनलाई सँगै उत्सवमय बनाउन पनि मद्दत गर्छ होइन। त्यो कारणले गर्दा चाहिँ तपाईँहरूले अनुभव बाँध्नुहोस् भन्न चाहन्छु। जीवनमा अलमल हुँदा फेरि होइन, कहिलेकाहीँ हामी अलमल लिन्छौँ नि होइन, त्यो समयमा चाहिँ तपाईँले दिएको वेहरू तपाईँले भोगेको भोगाईबाट पनि मानिसले जीवन अगाडि बढाइरहेको हुन्छ। थुप्रो कुराहरू छन्, मसँग पनि छ, तपाईँसँग पनि छन्। यो समय चाहिँ आउनुहोस् न हामी एकअर्कासँग बाँडौँ, एकअर्कालाई उत्साह दिने काम गरौँ। यही नै उत्साह दिन चाहन्छु र यो समय गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीतपछि भने म आउन नै छु।

0: हजुर निकै नै सुषमा एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु। कोही स्वाद आइसक्नु भएको छ टेलिफोन सम्पर्कमा आफ्ना अनुभव र आशिषहरू बाँध्नको लागि, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो जय मसी, हाम्रो पम्पाको पालीज्यूलाई एकदमै स्वागत छ। अनि हजुर कस्तो हुनुहुन्छ?
1: म एकदमै ठिकठाक छु परमेश्वरको अनुग्रह, हजुरहरू सम्पूर्ण प्रार्थनाद्वारा। हजुर कस्तो हुनुहुन्छ नि अहिले?
0: हजुर म एकदमै आरामै छु, अनि म आशा गर्छु हजुरको आमालाई पनि एकदम ठिक हुँदैछ।
1: आमिन।
0: हजुर यस पसलमा बसिरहनु भएको छ भन्दै गर्दा चाहिँ आमा अलि ठिक हुनुभएछ जस्तो लाग्यो मलाई।
1: अलि कम भएको छ, परमेश्वरलाई धन्यवाद।
0: हजुर एकदमै गुड न्युज सुनाउनु भयो, एकदमै खुसी लाग्यो असल खबरको लागि। र पम्फाजी, हिजो आज तपाईँको पसल अनि व्यवसायहरू संगतिहरू के कस्तो बितिरहेको छ चितलाङमा, अनि मौसम कस्तो छ?
1: मौसम चाहिँ हिजो चाहिँ पानी अलिअलि पर्यो, धेरै त परेन, अलिअलि छिट्टा हानेको थियो अनि त्यति हो, अन्त टर्यो। अनि आज नि कहिले घाम लागिरहेछ, कहिले बादल लागिरहेछ, दिवस पानी चाहिँ परेको छैन। अनि संगति भन्दा चाहिँ अस्ति शनिबार चाहिँ अनि शुक्रबार चाहिँ बाबुलाई बोलाएको थिएँ मैले, मेरो छोरोलाई अनि बहिनीको छोरोलाई आलु खन्न आऊ भनेर। अनि शुक्रबार आएको थियो, अनि शनिबार चाहिँ बाबुलाई मैले यहाँ घरमा राखेर म आराधना संगतिमा जान पाएँ। परमेश्वरलाई धेरै धन्यवाद अनि त्यो मौका दिनुभएको लागि। अरू त यहाँ नि सेवा, अब आमालाई सेवा गर्नु नै ठुलो कुरा हो, हुन तैपनि अब त्यो भेटघाट भयो कि, अब कति भेटघाट भएको थिएन विश्वासीहरू, अनि भेटघाट भयो अनि परमेश्वरलाई धेरै धन्यवाद। अहिले आमालाई नि अति ताका चाहिँ अलि धेरै गाह्रो जस्तो भएको थियो, केही नखाने। अनि शनिबार चाहिँ सूचना नि ती पाएँ केही खाँदैन पानी बाहेक भनेर, अनि अलिअलि खान थाल्नुभयो। अनि आमालाई त त्यो दिशा त गरेको गरै गर्नुभएको थियो, अनि म एक्लै अनि कस्तो के गर्नु के गर्नुभएको थियो। अनि अस्ति आइतबार माया दिदीलाई नि म धेरै धन्यवाद, माया मगर दिदीलाई, अनि उहाँले फोन गर्नुभएको थियो, अनि मैले यस्तो यस्तो छ दिदी म एक्लै के गर्नु, अनि मेरो हात पनि सबै फोका पोटे उठेर चिलाएर अनि सबै छाला गएको छ भनेको थिएँ। उहाँले अनलाइनबाट नि प्रार्थना गरिदिनु भयो अस्तिको गए आइतबार, अनि आमालाई धेरै शान्ति भएको छ। नत्र भने बोलाउने, अनि यो ढुङ्गा हटाइदिए मलाई थिच्यो, अनि माटो हटाइदिए भन्ने, अनि किन बोलाउनु भयो आमा भन्यो भने त्यसो भन्ने, घरि कहाँ लैजा भन्ने कहाँ लैजा भन्ने, अनि तर त्यो दिशा नि गरेर गरे थियो। म एक्लैलाई एकदमै गाह्रो भएको थियो, अनि परमेश्वरलाई धेरै धन्यवाद। अहिले चाहिँ दिशा पनि रोकेको छ त्यो बेलादेखिको, अनि आमालाई त्यो कहिले कहीँ मात्रै बोलाउनु हुन्छ, त्यस्तो बोलाउँदैन म। अनि पसलतिर बच्चाहरू आयो भने पसलमा अब व्यस्त हुन्छु एकछिन, अनि बोलाउनु साथ गएन भने फेरि रुन थाल्नुहुन्थ्यो। अहिले चाहिँ जो शान्ति परमेश्वरले दिनुभएको छ आमालाई, अनि परमेश्वरलाई धन्यवाद। अनि यो सुन्ने व्यक्ति मेरो आमाको निम्ति मेरो निम्ति प्रार्थना गरिदिनु भएको लागि हिँडबाट म सबैजनालाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। अनि अर्को एउटा आशिष चाहिँ मेरो दाँत चाहिँ जहिले दुखिरहने त्यो भरेर आए पनि दुख्थ्यो थियो, अनि मैले फेसबुकमा हेर्दै जाँदाखेरि अनि फेसबुकमा चाहिँ अनि तातो पानीमा चाहिँ अदुवा उमाल्ने नुन हालेर अनि त्यो कुल्ला गर्यो भने चाहिँ ठिक हुन्छ, अनि कहिले एकचोटि चाहिँ बिहान बेलुका गर्नु भनेको थियो, अनि अर्को एक ठाउँमा चाहिँ गर्यो भने चार पाँचचोटि गर्नु दिनको भनेर चाहिँ त्यसरी युट्युबमा फेसबुकमा चाहिँ मैले देखेको कारण अनि मैले त्यसै गरेको थिएँ। अहिले चाहिँ अनि दुख्न छोडेको छ, अनि फेरि दुख्यो भने म त्यसै गर्छु होइन, नुन अलिकति हाल्ने अदुवा कुटेर हाल्ने अनि भक भक उमालेर अनि मनतातो त्यो पानीले कुल्ला गरेपछि यो किराले खाएको चाहिँ चट्टै हुँदो रहेछ। अनि अति नै कतिजनाले होइन दाँत दुख्यो अनि प्रार्थना विषय राख्नु भएको थियो, अनि त्यही गर्नु अनि निको हुँदो रहेछ, अनि मैले पनि निको भएर म चङ्गाए भएको छु होइन, त्यहीद्वारा अरू औषधि केही पनि गर्न नपर्दो रहेछ, नत्र कति नदुख्ने औषधि पनि खायो के चाहिँ गरेन मैले, अनि त्यस्तो भएको थियो। अनि फेसबुकले पनि कति कुराहरू आशिष पाउने कुराहरू रहेछ होइन, त्यसरी त्यसो गरेको कारणले अनि मैले त्यो दाँत दुखाइ भोग्न चाहिँ परेको छैन, अलिअलि दुख्न थाल्यो भने फेरि त्यसै गर्छु, अनि त्योबाट दाँत दुख्नुबाट छुटकारा परमेश्वरले दिनुभयो, अनि यही हो आशिषहरू हजुरहरूको कार्यक्रमद्वारा धेरै आशिष भएको छु। एकअर्काको आशिषहरू सम्झिन सुन्न पाउँदा, एकअर्काको निम्ति मैले प्रार्थना गर्न पाउँदा, त्यो उत्तरहरू पाउँदाखेरि म एकदमै खुसी लाग्छ। परमेश्वरलाई धन्यवाद, अनि सबैजनालाई धन्यवाद दिन चाहन्छु मिस। यही हो आशिषहरू, अरूलाई नि मौका दिनुपर्छ।
0: हजुर, एकदमै धेरै धन्यवाद, एकदमै आशिषमय कुरा हामीसँग बाँडिदिनु भयो। र त्यो दाँतको विषयमा पनि कहिलेकाहीँ हामीलाई पनि दुखिरहेको हुन्छ होइन, त्यो एउटा टिप्स तपाईँले अनुभव गर्नुभएको कुरा हामीलाई पनि बाँडिदिनु भयो। एकदमै धेरै धेरै धन्यवाद, परमेश्वर धेरै आशिष दिनुभएको होस्। र तपाईँको आमाको लागि हामीले निरन्तर प्रार्थना गरिरहेका छौँ र धेरै धन्यवाद छुटाउँ त अहिलेलाई।
1: हुन्छ मिस, जय मसी।
0: हजुर, जय मसी। र उहाँ हुनुहुन्थ्यो पम्पा गोपालीज्यू, चितलाङदेखि फोन गरेर साथ दिनुभएको थियो र निकै नै आशिषमय कुराहरू बाँडेर जानुभएको छ। म एउटा कुरा तपाईँहरूलाई बताउन चाहन्छु, एकजना श्रोता आइसक्नु भएको छ, पहिला हामी उहाँसँग कुराकानी गर्नेछौ, अनि आउनुहोस् हामी उहाँलाई स्वागत गरौँ। हेलो,
2: हेलो,
0: हजुर, जय मसी शोभाजी, स्वागत छ हजुरलाई, आरामै हुनुहुन्छ शोभाजी? हजुर, सुन्दै हुनुहुन्छ शोभाजी? हजुर, मैले एकदमै क्लियरली सुनेको छु, हजुरले सुन्नु भएको छैन? हजुर हजुर, हजुरको अलिकति टावर टिप्दैन जस्तो लाग्छ होइन, अलिकति बाहिरतिर कतै अग्लो ठाउँमा जान मिल्छ भने? हजुर, केही छैन, त्यही भए पनि परमेश्वरले कुराकानी गर्नमा सहायता गरिरहनु भएको छ। शोभाजी आरामै हुनुहुन्छ? हजुर, म पनि एकदमै आरामै छु, सेवा सङ्गतिहरू सबै कुरा ठिकै छ होला शोभाजी? हजुर, हामी आशिष र उत्साहका कुराहरू मानिरहेका छौँ, यो समय हजुरलाई दिन चाहन्छु। हजुर, सुन्दैछौ हामीले, हजुरले आशिष र उत्साहका कुराहरू बाँड्न सक्नुहुन्छ शोभाजी?
2: हुन्छ म्याम, म आशिष बाँड्छु है, म एउटा वचनको पदलाई नै लिएर पहिले म वचनको पढेर
0: हजुर
2: यहाँ दोस्रो कोरन्थी 12 7 म 10 पदसम्म पढ्छु है म्याम।
0: हजुर,
2: यहाँ त यस्तो लेखेको छ, शीर्षकमा चाहिँ पावलको दर्शन र सिंहको काँडो भनेको छ, अनि यहाँ सात पदमा पढ्छु। तर प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्दा नफुलु भनेर मलाई सताउन र घमण्डबाट रोक्नलाई शैतानको दूत अर्थात् एउटा काँडो मेरो शरीरमा थियो, यो मबाट हटोस् भनेर मैले 3 प्रभुसित चिन्ती गरे। तर मलाई उहाँले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ, यसकारण ख्रिस्टको शक्ति ममा बास गरोस् भनेर म बोरु मेरो दुर्बलतामा बढी साथ गर्व गर्नेछु। यसकारण ख्रिस्टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, थकावटहरूमा, आपदहरूमा म सन्तुष्ट रहन्छु, किनकि जब म दुर्बल छु तब म शक्तिशाली छु। अनि यो वचन चाहिँ एकदमै म्याम है, गएको केही समय अगाडि हामीले चाहिँ गोलभेडा खेती लगाइराखेको छौँ है, अनि गएको समयमा चाहिँ यो हावा पानीको कारणले गर्दाखेरि अनि हाम्रो त्यो टनेलहरू सबै भत्काइदियो क्या म्याम। भर्खर हप्ता 10 भएको थियो, प्लास्टिक नयाँ प्लास्टिक लगाएको, अनि त्यत्रो खर्च गरेर 16,000 लाएर प्लास्टिक लगाएको थियौँ है, सबै डाङडुङ बनाइदियो, अनि त्यो अवस्थामा नि यति मलाई गाह्रो भएको थियो, हामीलाई मेरो श्रीमानलाई पनि मलाई पनि यति गाह्रो भएको थियो, अनि यति गाह्रो भएको थियो, धेरै तनावहरू हुन्थ्यो, अनि मैले चाहिँ नि त्यो तनावमा पनि त्यो गाह्रो परिस्थितिमा पनि नि अनि मलाई चाहिँ यही वचन एकदमै के भित्रबाट यही मलाई चाहिँ एकदमै विशेष गरी यो 9 चाहिँ वचन एकदमै मलाई आयो के, तर मलाई उहाँले भन्नुभयो मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति चाहिँ दुर्बलतामा नै सिद्ध हुन्छ। भनेर यो वचन एकदमै यो शब्द चाहिँ मलाई त्यतिखेर एकदमै आइराखेको थियो है, अनि एकदमै आइराखेको थियो। अनि मैले प्रार्थनाहरू गरिराखेको थिएँ प्रभु, पैसा पनि थियो, अब यस्तो नसोचेको यस्तो भयो। अनि कतिचोटि त प्रश्न पनि गरेँ कि प्रभु किन हो यस्तो, मलाई हामीले यति विश्वास भरोसा राखेर यत्रो धन मान्छेहरूको अगाडि हामी विश्वासी यति परिवार छौँ, हामीलाई किन यस्तो होला प्रभु भनेर प्रश्न पनि गरेँ है। अनि मलाई त यही शब्द एकदमै आइराख्यो। अनि अब मान्छेहरू राख्नुपर्ने बनाउनलाई, फेरि त्यसलाई बनाउन मान्छेहरू चाहिन्छ, कामदारहरू चाहिन्छ। अनि एकदमै त्यो प्रार्थना गरिराखेको थिएँ। अनि म धन्यवाद दिन्छु, अनि प्रभुले चाहिँ यस्तो तरिकाले काम गरिदिनुभयो है। अनि हाम्रो कलेजको भाइहरू, हाम्रो भाइहरू हुनुहुन्छ, चार पाँचजना भाइहरू आएर एक दिनमै डाङडुङ सबै बनाइदिनु भयो कि। अनि म एकदमै उहाँलाई धन्यवाद दिन्छु, अनि उहाँहरूले आएर एक दिनमै, अनि उहाँहरूले कहिले पनि त्यस्तो काम नगरेको भाइहरू हुनुहुन्थ्यो, कहिले पनि त्यस्तो टमेलको कामहरू बनाउने काम कहिले नगरेको विद्यार्थी भाइहरू हुनुहुन्थ्यो। अनि उहाँहरू आएर सबै बनाइदिनु भयो, सहायता गर्नुभयो। अनि हाम्रो यहाँ वरिपरिको छिमेकी भाइ पनि हुनुहुन्छ जो चाहिँ प्रभुलाई नचिनेको, उहाँहरूले पनि आएर सबै सहायता गर्नुभयो। प्रभुले यसरी मान्छेहरू जुटाइदिनुभयो, त्यसै पनि पैसा खर्च गर्नु परेन, अन्य जातिलाई धरी परमेश्वरले खटाइदिनु भयो कि। म प्रभुप्रति यति धन्यवाद दिइराखेको थिएँ। अनि मलाई यही शब्दहरू के, अनि यो शब्दहरू चाहिँ मलाई यति आइराखेको थियो, यही शब्द, यही प्रभुको यही शब्द आइराखेको थियो, यही नौपदको मात्रै शब्दहरू आइराखेको थियो। अनि यति धन्यवादी भएँ म त्यतिखेर। अनि हाम्रो टनेलहरू सबै बनायौँ, मरम्मत गऱ्यौँ है, अनि अहिले फेरि गोल भेडा राम्रो भएको छ। मैले चाहिँ यसबाट योबाट चाहिँ मैले के एउटा पाटो के सिकेँ भने नि म्याम, त्यो अवस्था चाहिँ मलाई धेरै गाह्रो थियो कि, त्यो समस्याहरूमा पर्दै गर्दाखेरि, त्यससँग सङ्घर्ष गर्दै गर्दाखेरि चाहिँ मलाई चाहिँ त्यहीबाट यो वचन परमेश्वरको आवाज चाहिँ मलाई चाहिँ भनिराखेको थियो। मलाई कतिवटा कुराले कमजोर बनाउन खोजेको थियो, प्रार्थना गर्न मन नलाग्दाखेरि प्रभुदेखि टाढो बनाउने जस्तो अवस्थाहरू आएको थियो, तर पनि प्रभुले मलाई टाढो हुन दिनु भएन। प्रभुले चाहिँ मलाई केही शब्द कि है, उहाँले भन्नुभएको तेरो दुर्बलतामा नै मेरो शक्ति सिद्ध हुन्छ है, मेरो अनुग्रह पर्याप्त छ भन्ने। अनि मलाई यही वचनले चाहिँ एकदमै त्यो समयमा ढाडस थियो कि, दिएको छ। म परमेश्वरलाई धन्यवाद दिन्छु। अनि हामी जस्तो सुकै परिस्थिति होस्, हामीले मैले सिकेको कुरा, हामी जस्तो सुकै परिस्थिति होस्, अनि मलाई चाहिँ वचन चाहिँ एकदमै प्रभु चाहिँ मसँग वचनबाट धेरै बोल्नुहुन्छ। खालिङ्गै हुन आँटिसकेको, अनि मलाई परमेश्वरले यसरी सम्हाल्नु भयो है। अनि यो वचनले चाहिँ म धेरै आशिषमय भएको छु। जतिजना श्रोताहरू हुनुहुन्छ, सुन्नुहुन्छ है, हामी तपाईँहरू नसोच्नुहोस् मलाई प्रभुले छोड्नु भएको छ, मलाई मेरो दुःखमा कहिले पनि मलाई हेर्नुहुन्न, उठाउनुहुन्न भनेर कहिले पनि नसोच्नुहोस् है। प्रभुले हाम्रो अवस्था देख्नुहुन्छ, हाम्रो परिस्थिति सबै जान्नुहुन्छ। परमेश्वरले यसरी खटाउनुहुन्छ नि मान्छे, हामीले नसोचेको, हामीले नसिताएको व्यक्तिहरूलाई चाहिँ दिनुहुन्छ कि। हामीलाई हाम्रो जन्म दिने भाइ बहिनीहरूले एउटै आमा बाउको सन्तानहरू हामीलाई परेको बेला हुँदैन, तर परमेश्वरले चाहिँ पृथ्वीमा नि अन्य जातिहरूद्वारा पनि यसरी परमेश्वरले काम गर्नुहुन्छ कि। निराश हुनु पर्दैन है। अनि कतिजनालाई वचन पढ्नु मन लाग्दैन होला, प्रार्थना गर्नु मन लाग्दैन होला। अनि म चाहिँ भन्छु, वचन पढ्नु मन लाग्दैन, प्रार्थना गर्नु मन लाग्दैन अवस्थाहरूले गर्दा ठिकै छ, तर वचन चाहिँ सुनेको त छ नि त होइन। जसरी मैले यो वचन त्यतिखेर मलाई यो वचन मैले पढेको कारणले, धेरै सुनेको पढेको कारणले मलाई यो वचनबाट चाहिँ परमेश्वरले बोलिराख्नु भयो। अनि तपाईँहरूलाई पनि, सुन्ने श्रोताहरूलाई पनि, कतिचोटि परमेश्वरको वचन सुनेको हुन्छ, बाइबलले भन्छ सुनाइ विश्वासबाट आउँछ, अनि त्यो विश्वास चाहिँ परमेश्वरको वचन हो है। अनि वचन सुनेको वचनलाई चाहिँ मनन गर्नु, जब प्रार्थना गर्नु मन लाग्दैन, अब निराश हुन्छ, चारैतिर अँध्यारो जस्तो देख्नुहुन्छ नि, त्यो वचनलाई चाहिँ मनन गर्नुहोस्। अनि त्यो वचन जब मनन गर्नुहुन्छ, त्यहाँ परमेश्वर बोल्दै तपाईँलाई त्यो समस्याबाट, त्यो अन्धकारबाट चाहिँ बाहिर निस्किने उज्यालो बाटो देखाइदिनुहुन्छ। यस कारण म्याम, अनि मलाई त अहिले कस्तो खुसी, म आफैमा नि एउटा, प्रभु किन म जस्तो तुच्छलाई तपाईँले यति धेरै अनुग्रह, प्रभु म मैले त कतिचोटि तपाईँलाई प्रश्न पनि गरेँ, मैले सहन नसकेको पीडा मलाई क्षमा गर्नुहोस् प्रभु भनेर मैले कतिचोटि म भन्छु है, अनि अहिले खुसी लाग्छ। अनि मलाई एउटै अब त्यो त्यो समस्यामा सङ्घर्ष गर्दै गर्दाखेरि छोरी म पनि तँसँग थिएँ, म पनि तँसँग थिएँ, तेरो दुःखलाई तेरो हृदयभित्रको आँसुलाई पीडालाई मैले हेरिराखेको थिएँ छोरी, यसकारण त मैले त्यो सङ्घर्षमा पनि त विजय भइस् नि त भन्ने प्रकार मैले आवाजहरू आउँछ कि। म यति खुसी हुन्छु म्याम, म प्रभुलाई चाहिँ एकदमै धन्यवाद धन्यवाद दिन्छु है। अनि म यही नै हो म्याम मेरो मेरो यो उत्साह है, हामी चाहिँ कहिले निराश हुने होइन, हामी पछि हट्ने होइन, हामी विजय भएर अगाडि बढ्नेहरू हो
0: है।
2: अनि इजिकेलको पुस्तक पनि पढ्दैछु अहिले, चाहिँ तिन दिन भयो म्याम, अनि इजिकेलको पुस्तकहरू पनि पढ्दैछु, त्यहाँबाट पनि एकदमै आशिषमय कुराहरू आइराखेको छु है म्याम।
0: हजुर,
2: आउने दिनहरूमा पनि अझै मेरो आशिषहरू आउने वाला छ, अनि आशिषको लागि पनि वचन दिइसकेको छ मलाई परमेश्वरले है, फेरि त्यो वचनलाई लिएर परमेश्वरको अनुग्रहमा फेरि पनि समय पायो भने म यसरी नै आशिष।
0: हजुर, पक्कै पनि एकदमै स्वागत छ हजुरलाई जहिले पनि, र हामीसँग आशिषहरू बाँड्दै जानुहोला। परमेश्वरले अझै बढी आशिष तपाईँलाई दिनुभएको छ, एकदमै आशिषमय कुरा, उत्साहको कुरा, तपाईँको आफ्नो भोगाईको कुरा हामीसँग बाँडिदिनु भयो, धेरै धेरै धन्यवाद। अहिले भने छिटो है त हजुर। दैमसी उहाँ त्यो झरुवा राशिबाट हामीलाई शोभा मिश्रज्यूले फोन गरेर साथ दिनुभएको, त्यो निराश नबनाऊ, हरेस नखाऊ, परमेश्वर चाहिँ हामीसँग हुनुहुन्छ है भन्ने उत्साह उहाँले तपाईँ र मलाई दिएर जानुभएको छ। अनि हामी पनि एकअर्काको लागि उत्साह नै मान्नुपर्छ, दुःख पछाडि सुख आउँछ भन्ने कुरा हामीले थाहा गरेका छौँ होइन। कोही श्रोता हुनुहुन्छ टेलिफोन सम्पर्कमा, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
3: हेलो बहिनी, जयमसी।
0: हजुर जयमसी, पुनाजी स्वागत छ हजुरलाई, आरामै हुनुहुन्छ?
3: थ्याङ्क यू, धन्यवाद। जयमासी,
0: जयमासी हजुर कलङ्कीमै हुनुहुन्छ होला?
3: म चाहिँ हिजो यता केटाकेटी दुईटा नानीहरू छन् यहाँ, अनि अलि दिन भयो नआएको, साह्रै देख्न मन लाग्यो, गन्तान गुन्थुन भन्तान गुन्थुन गर्छन् खेल्छन्, मलाई केटाकेटीबाट अति नै रमाइलो लाग्छ के।
0: हजुर हजुर, ए हजुर हजुर, हामी गुड फ्राइडेमा छौँ, आशिष र उत्साहका कुराहरू भोगाईहरू बाँडिरहेका छौँ, यो समय हजुरले हजुरलाई दिन चाहन्छु, हजुरले पनि बाँड्न सक्नुहुन्छ।
3: म चाहिँ धन्यवाद भन्न चाहन्छु परमेश्वरलाई, म एकदम धन्यवाद दिन्छु मेरो प्रभुलाई, अनि किनभने परमेश्वर जस्तो महान पक्कै केही पनि छैन मेरो लागि त है, म चाहिँ जहाँनिर अगुवाई गर्नुहुन्छ प्रभुले, जुन ठाउँलाई जुन विशेषलाई अगुवाई गर्नुहुन्छ म त्यहाँ नै पुग्द रहन्छु, म पुगिदिन्छु है। विशेष गरी हिजो यहाँ आएको मेरो त यी बुहारी सुषमा यी दुईवटा नातिनीहरू, अनि अर्को ठुलो छोराको छोरी नि है त्यसरी परिजा सिरिजा, अनि यी त सबै त्यो के भने हालिदिन्छ नि त यस्ता उडुसको आत्मा, अनि उपियाको आत्मा, अनि सुलसुलीको आत्मा मैले नै भोगेको हो, मैले प्रार्थना नि गरिरहन्थेँ गरेको नि थिएँ, अनि त्यो कारणले गर्दा आज चाहिँ हिजो चाहिँ मलाई धेरै अगुवाई भयो कि त्यहाँ, म शनिबार आउँछु सुषमा भनेको थिएँ, अनि त्यसपछि चाहिँ म चाहिँ हिजो नै आउनु मन सिधा दिदी पढेर आउँदैछ, अनि म फुल लगाइदिन्छु ल कि म फुल, अनि त्यहाँबाट चाहिँ मलाई चाहिँ अनि हिजो धेरै अगुवाई भयो यहाँ आउन, अनि म आएँ, अनि मेरो बुहारी यी नाति नातिनीहरूलाई त त्यो सुलसुलेको हातमा के नानी सुलसुले यता पनि कनाउने उता पनि कनाउने जताततै कनाउने गरेर यी त आत्तिहरू पो बसेर छन्
0: है,
3: अनि जम्मै यत्रो सोफाहरू भत्काएर उतापट्टि खँदारेको रहेछ, अनि जम्मै जताततै जे पनि गर्यो यहाँ त भर सारे रहेछ, पछि त फेरि ल अनि पछि मैले चाहिँ म आएँ आएपछि त यहाँ त मलाई त टोकेन नि त
0: है,
3: अनि यस्तै छ कि वचन छ नि मेरो प्रभुको वचन छन् धेरै नै छन् वचनै वचन, अनि मैले जुन योजना बनाएको छु त्यो योजना म पुरा गर्नेछु भन्नुभएको छ नि। यहाँ 29 को वचन धेरै
0: आएको
3: छ। अनि यहाँ आएर अनि मैले चाहिँ किन आत्तिन्छ तिमीहरू, यो सुलसुलेको आत्मा तिमीहरूलाई थाहा छैन, अनि उडुसका आत्मा यस्ता कमिलाका आत्मा गरेर कमिला भन्नुहुन्छ नि जम्ती जस्तो कता चाहिँ बैरालो रहेछ, के भएको यो तिम्रो घरमा यस्तो दिदी भने मलाई आज प्रभुले यहाँ जानु भयो जा भनेर अगुवाई गर्नु शनिबार आउँछु भनेको थिएँ मसिसमा भने त्यहाँनिर मलाई चाहिँ काहीँ पनि सरसर नि हिँड्दैन, मैले हकारेर प्रार्थना गरेँ कि नानी
0: है
3: टेन्सन बुहारीभित्र भाँडा मान्दैछन् हकारेर प्रार्थना गरेँ त्यहाँ त भाइ वचनको दाबी गरेर मैले प्रार्थना गरेको त ओइ त्यो उत्तिन गरे सुषमाको शरीरमा टौतेन, अनि नातिनी सुहाना चाहिँ फेरि स्कुलबाट अलिकति ललेङ लुलुङ मान्छे त हामी पहिला जाने आयो नि हो यो भो के भयो यिनीहरूलाई लायो पुग्न मन लान्थ्यौँ नि
0: हामी,
3: अनि त्यस्तो अवस्था मलाई त छुटकारा पाएको छु, अनि त्यस्तै पारामा पुगेर चाहिँ नातिनी, अनि फेरि नातिनीलाई प्रार्थना गरिदिएँ अनि अर्को नातिनी घाँटी रातो भर्खर टङ्की के अरे भने अनि उसलाई पनि अलिकति खकी जस्तो घ्यारघ्यार बसी अनि उसलाई पनि प्रार्थना गरेँ, अनि अर्की नातिनी फेरि सिरिजा पनि आमा मलाई पनि पाता शरीरमा टौतेन, अनि नातिनी सुहाना चाहिँ फेरि स्कुलबाट अलिकति ललेङ लुलुङ मान्छे त हामी पहिला जाने आयो नि हो यो भो के भयो यिनीहरूलाई लायो पुग्न मन लान्थ्यौँ नि हामी, अनि त्यो

0: पठन गरिदिन्छु भनेर अनि अनलाइन पठन गरिदिए अनि त्यहाँ चाहिँ ती हात त्यो सकसक गर्नु पनि छैन अनि एकछिनपछि ती पुग्नु पनि छैन यी सबै आनन्दै भए है त्यसपछि चाहिँ लगाऊ त अनि त्यसपछि चाहिँ अनि पछि त सबै सन्चो भयो आजसम्म घर छोडेर जाने भनेको के यिनीहरू शोभा कहाँ घर छोडेर जाने उतै घर भनी यहाँ ओ हत्ती हालेर भनी सुर गरेर छन् बुहारी त आनन्द आमा नजाम क्या म त जान्न भनेर नि भन्दैछ है त्यो कारणले गर्दा किनभने परमेश्वरको यो आशिष हो अनि म चाहिँ एउटा अचम्मै लाग्यो मलाई त आमालाई त टोके होइन कहीँ हेरे होइन भनेर भनी सुभालाई नि अनि म कतै पनि छैन मलाई केही कपालको केस कतै हुँदैन मेरो कोठामा एकपल्ट बहिनी म चाहिँ अब धेरै मेरो घर छन् मैले त काठमाडौँ भरि मैले घरै घर पार्छु अनि म चाहिँ त्यहाँ कोठामा थिएँ यत्र धाडी मुन्तिर हो फिल्म हाल मुनि यत्र धाडी गजौ गजौ कत्रु कत्रु केत्रु सरसर्ची हिँडेका अनि मैले चाहिँ प्रार्थना गरेँ त्यो प्रार्थना गरेपछि ती झुल ओल्लो कोठामा बैरालो भएर जम्मै सामान झिकेर बाहिर मिल्का छ त्यो झुलमा पनि देखाएको थिएँ मैले ती झुलमा पनि छैन ओछ्यानमा अनि ओछ्यानमा छैन सरस्वती डकुरिया थियो मेरो कोठा त देखे हो मेरो आँखाले नि प्रार्थना गरे त्यो हटेर गयो अहिले पनि के नानी अहिले पनि त्यो अहिले बसिया उडुस परेर बाहिर जम्मै निकाले मैले मुखाले भनिनँ मैले बोल्न हुन्न अनि म हेरेको छु यिनीहरूले मलाई सरोन सरोस भने होला नि उनीहरूको मैले भनेको छु अनि मेरो कोठापट्टि ल्याएर त्यो पलङहरू उडुसका पलङहरू ल्याएर नि राखे अब भन्दिनँ बोलेपछि नराम्रो नि हुन्छ आफू बोल्नै पर्दैन अनि ढुकैसँग बसेको मबाट त एउटा लाङखुट्टे पनि छैन मेरो कोठा त है अनि किनभने जो कुरा परमेश्वरले यो हृदयलाई हेर्नुहुन्छ मेरो हाङनैमा ढोकैमा ल्याएर नि लड सुगाए तिनीहरूले अहिले अनि मैले केही नि भनिनँ है म नगरिकन बसिया छु सबै कुरो मेरो ठाउँमा ल्याएर उभाएको छन् आनन्दै छु म चाहिँ मेरो प्रभुलाई मैले हेरिरहन्छु अनि त्यहाँ चाहिँ आनन्दै मैले बोल्न परेन मेरोमा एउटा पनि छैन आएन अनि क्यार छन् त कसले अनि त्यस कारण गर्दा यी मेरा नानीहरू हिजो देखुन् घरै छोडेर जाने भनेर कसिएका मान्छे अहिले चरार आनन्दै कोही पनि केही पनि छैन परमेश्वरलाई धन्यवाद म त
1: एकदमै धेरै धन्यवाद पुनाजी हजुरलाई एकदमै धेरै धन्यवाद अहिले भने छिटो है त पुनाजी हजुर नमस्ते
2: हजुर उहाँ त्यो पुना थापाज्यू हामीलाई फोन गरेर साथ दिनुभएको थियो र उहाँले आफ्नो अनुभव बताउनु भएको छ हाम्रो विश्वास संसारको काम चाहिँ हाम्रो परमेश्वरले गर्नुहुन्छ होइन कुनै पनि काम गर्न सक्दिन भनेर परमेश्वरले भन्नुभएको छैन कुनै पनि क्याटेगोरी छुट्याउनु भएको छैन र कोही स्वागत आउनुहुन्छ टेलिफोन सम्पर्कमा आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ
1: हेलो
3: हेलो हजुर
1: जयमसी साराजी स्वागत छ हजुरलाई आरामै हुनुहुन्छ
3: एकदमै आरामै छु प्रभुको अनुग्रहले अनि हजुरहरूको प्रार्थनाले हजुर
1: हजुर एकदमै खुसी लाग्यो अनि सेवा सङ्गतिहरू सबै ठिकै छ हजुर
3: सेवा सङ्गति ठिकै छ प्रभुको अनुग्रहले
1: हजुर
3: अनि प्रभुलाई धेरै धन्यवाद भएको होस् अनि मेरो चाहिँ हिजोको म आशिष भन्न चाहन्छु यो धेरै गाह्रो हुन्थ्यो होला ठुलो दुर्घटनाबाट मलाई बचाउनु भयो प्रभुले तपाईँलाई धेरै धन्यवाद दिन्छु म अनि किनभने उहाँले चाहिँ मलाई हात थापेर अहिले मेरो साँच्ची नै मलाई चाहिँ उहाँले बचाउनु भएको छ प्रभुलाई धेरै धन्यवाद
1: हजुर हजुर आशिष
3: हिजो यहाँ नौछु भनेर मैले त्यहाँ पानी बाथरुम सफा गर्छु भनेर लागेको थिएँ होइन यहाँ एउटा त्यो ऊ छ क्या त्यहाँ त्यो अब गाह्रो लागेको त्यो दिवल छ त्यहाँनिर चाहिँ अनिखेरि त्यहाँबाट म यसरी घोप्ते परेर पछारिँ क्या घोप्ते परेर पछारिँ अनि पछारिएपछि त मेरो नाक त गयो भन्ने ठाने क्या मैले मेरो नाक अब गयो भन्ने ठाने दाँतहरू सबै दुखेछ पछि त अब मलाई थाहा छैन अनि नाक चाहिँ अब मेरो गयो भनेर अनिखेरि त्यहाँबाट मैले प्रभुलाई भनी मेरो फिर आफ्नै मेरो गल्तीले गर्न यो भएको कि किन यस्तो भयो प्रभु भनी अनि अब मेरो नाक गइहाल्यो भनेर प्रभु भनेर मेरो यसरी नाकमा छानी है एकछिन त म उठ्न सकिनँ अनिखेरि पछि अनिखेरि त्यहाँबाट त पछि अलिकति होस आएपछि अब मेरो नाक गइहाल्यो भनेर अनिखेरि यो यसरी कोही कसैले पनि देखेन उसलाई पल्लो कोठाकोले कसैले पनि देखेन कि प्रभुलाई धेरै धन्यवाद अनि यसरी नाकबाट चाहिँ नाकमा सिँह गर्दाखेरि त एउटा रगत पनि निस्केन प्रभुलाई धेरै धन्यवाद

0: होस् मेरो दाँत पनि सबै जोगाउनु भयो प्रभुले, मेरो मुखहरू सबै जोगाउनु भयो, एकदमै प्रभुलाई म धेरै धन्यवाद दिन्छु हजुर।
1: हजुर एकदमै आशिषमय कुरा, परमेश्वर दिनुभएको सुरक्षा कति धेरै ठुलो छ होइन।
0: हिजो अनि मैले घरेलु सङ्गतिमा पनि केही भने अनि ठुलो दुर्घटनाबाट हुनुबाट चाहिँ मलाई प्रभुले बचाउनु भयो, धेरै खतराबाट बचाउनु भएको छ। अनि एकताल धेरै प्रभुसित रुइमा रोएर अनि फेरि प्रभु मैले त अहिले त मण्डली पाएको छु, किन मैले यत्रो सुसंसार सुनाएर पनि एउटा आत्मा बचाउन सकिनँ, मैले एउटा आत्मालाई मैले मण्डलीमा लिएर जान सकिनँ भन्दाखेरि प्रभुले मलाई भन्नुभयो तैँले के सम्हाल्न सक्छस् भनेर भन्नुभयो। अनि फेरि उहाँले तैँले सम्हाल्न सक्छस्, तैँले सुसंसार सुनाएको, तैँले वचन बाँडेको मान्छेहरू, त्यो पत्रिका बाँडेको मान्छेहरू सबै सम्हाल्न सक्छस् भन्दाखेरि मैले के भने भने हजुरको घरमा ठुलो छ ठाउँ र उहाँ पिताको घरमा त सबै अटाउँछन् भने के प्रभुलाई धेरै धन्यवाद भएको होस्। अनि फेरि मलाई चाहिँ तिनचोटि हालेलुया हालेलुया भन्नलाई दिनुभएको छ, अहिले मैले चाहिँ अब भन्न पाएको छु, धेरै प्रभुलाई धन्यवाद भएको होस् त्यो आवाजहरू मलाई दिनुभएको निम्ति अनि मलाई बचाउनु भएको निम्ति धेरै धन्यवाद दिन चाहन्छु हजुर।
1: हजुर एकदमै धेरै धन्यवाद आशिषमय कुरा हामीसँग बाँडिदिनु भएको लागि, र विशेष धन्यवाद तपाईँलाई चोटपटक लाग्नु भएको परमेश्वरले जोगाउनु भयो होइन, यसरी नै आशिषका कुराहरू बाँड्दै जानुहोला। एकदमै धेरै धन्यवाद हजुरलाई।
0: अनुमति भए शाम बजे अलिकति वचन पढ्छु।
1: हजुर हुन्छ सुरु गर्न सक्नुहुन्छ।
0: हे परमप्रभु तपाईँको क्रोधमा मलाई नहत्काउनुहोस्, तपाईँको रोषमा मलाई तारणा नदिनुहोस्, म माथि दया गरिदिनुहोस्। हे परमप्रभु किनभने म अति दुर्बल छु, हे परमप्रभु मलाई निको पार्नुहोस् किनभने मेरो हाडहरूमा पीडा छ, हे मेरो प्राण मेरो प्राण पनि साह्रै बेचेन छ, कहिलेसम्म हे परमप्रभु कहिलेसम्म पर्खु, मतिर फर्काउनुहोस्। हे परमप्रभु मेरो प्राणलाई छुटकाइदिनुहोस्, मलाई तपाईँको अचुक कृपाको खातिर मेरो उद्धार गरिदिनुहोस्। मृत्युमा तपाईँको सन्तान हुँदैन, पातलमा कसले तपाईँको प्रशंसा गर्न सक्छ र
1: हजुर तपाईँले पढ्नु भएको वचनको खण्ड चाहिँ भनिदिनु भयो भने सुनिरहनु
0: वचनको खण्ड चाहिँ यो संकटको संकटमा कृपाको निम्ति प्रार्थना भनेको छ, भजन संग्रह छ छदेखि मैले पढेको छु, त्यति मात्रै पढ्यौँ कतिसम्म भने तिन अनि पाँचसम्म पढेको छु अहिले।
1: हजुर हस् हस् हुन्छ हजुर एकदमै धेरै धन्यवाद असल वचन पढेर सुनाइदिनु भएको लागि, परमेश्वर धेरै आशिषित भएको छुटौँ है त अहिलेलाई। हजुर जयमसी उहाँहरू त्यो सारा तामाङ रातो पुलदेखि फोन गरेर साथ दिनुभएको थियो, र अझै पनि हामीसँग केही समय बाँकी छ, तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ र आफूले पाउनुभएको आशिष उत्साह अनि अनुभव होइन अब एउटा भनाइ पनि छ कि खुसी बाँड्दा चाहिँ दोब्बर हुन्छ है दुःख बाँड्दा आधी हुन्छ भनेको, तर यो दुःख चाहिँ कस्तो खालको दुःख भन्दा गनगन खालको मात्रै त्यो गर्छौँ नि हामी कहिले, यो भयो त्यो भयो यो भएन त्यो भएन, तर तपाईँहरू जो जतिले बाँडिरहनु भएको छ दुःख पछाडि पनि सुख छ है भन्ने कुराको मोरल त्यो बाँडिरहनु भएको छ, यसको लागि धेरै धन्यवाद। कोही श्रोता हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
2: जयमसी म्याम।
1: जयमसी मायाजी स्वागत छ हजुरलाई।
2: धन्यवाद हजुरलाई पनि।
1: हजुर आरामै हुनुहुन्छ?
2: हजुर आरामै छु, एकदमै गाह्रो फोन मिलाउ कन्ट्याक्ट गर्नुभयो आफ्नो भएको हान्दा हान्दा भल्ल अन्तिममा।
1: हजुरलाई एकदमै धेरै माया किन भन्दा हजुरले सुरुदेखि अहिलेसम्म ट्राई गरिरहनु भयो र त हाम्रो कुराकानी हुन पायो होइन, निराश भएर होस् म व्यस्त छु भनेर छोडिदिनु भएको भयो यो कुराकानी हुँदैन थियो, अनि एकदमै धेरै हृदयबाट धन्यवाद अनि स्वागत छ। सबै कुरा ठिकै छ मायाजी?
2: एकदमै ठिकठाक छ म्याम। मलाई त
1: हजुर आशिष र उत्साहका कुराहरू बाँडिरहेका छौँ, यो समय हजुरलाई दिन चाहन्छु म।
2: हुन्छ म्याम, मैले पनि परमेश्वरले दिनुभएको सँगाईको बारेमा म केही भन्न चाहन्छु।
1: हजुर
2: गएको हप्ता पनि मैले बाँड्न गएको थिएँ, त्यतिखेर पनि मौकै पाइनँ। मेरो चाहिँ छोटो छोटो छ त दुईटा छ कि।
1: हजुर
2: गएको हप्तामा चाहिँ भन्न यो सुरुको जेठको सुरुको बेलामा चाहिँ मेरो एकजना नाति गाडी चलाउनुहुन्छ क्या, अनि दिदीको दाजुको नाति हो, मेरो पनि नातिले, अनि उहाँले चाहिँ गाडी चलाउनुहुन्थ्यो, उहाँलाई चाहिँ अलिकता दुष्ट आत्माले चाहिँ दुःख दिइराखेको रहेछ कि, अनि माइक्रो चलाउँछ, अनि उताबाट सरलाई माइक्रो चलाएर आएपछि यता बौद्ध जोरपाटीतिर राखेपछि चाहिँ उसलाई चाहिँ एकदमै कसरी त्यो गाडी आइपुग्यो थाहा छैन, तर उसलाई चाहिँ एकदमै च्यापेछ, अनि सिन्जरहरू सबै निस्किसकेपछि ऊ त ढोका सोका लाएर गाडी भित्रबाट बन्द गरेर एकदमै त्यो गाह्रो भएर हाँस्ने आफै अनि रुने त्यस्तो भएर बसेको रहेछ क्या, र अरूहरूले चाहिँ नपाउनेहरूले चाहिँ उता गाउँतिर फोन गरेछ, अनि उताबाट चाहिँ सासी त होइन तर पनि प्रार्थना गर्न लाउनु भनेर, अनि मलाई बजू बजू भन्छन् उनीहरूले, अनि राति 11:30-12 बजीतिर मलाई फोन आयो त्यतिखेर, अनि लाउन बजू यस्तो भएछ प्रार्थना गरिदिनु पर्यो, उनीहरू विश्वास गर्दैन तर प्रार्थनामा चाहिँ उनीहरूले विश्वास लाग्छ कि, अनि ल त भनेर राति उठेर मैले एकदमै अन्य भाषाबाट प्रार्थना गरेँ, अन्धकारलाई ढाँटेर भेटकन प्रार्थना गरेँ, अनि त्यसपछि चाहिँ म झन्नै 1/2-1.5 घन्टा जति प्रार्थना गरेँ, प्रभु म जान्दिनँ त्यो बाबुलाई के भएको, तपाईँ जान्नुहुन्छ, प्रभु अहिले नै छुटकारा दिनुहोस्, उसको गाडी वरिपरि मान्छेहरू आएर बसेको छ भित्रैबाट खोल्दैन अरे क्या, त्यस्तो गरेर अनि गाह्रो भएको अवस्थामा चाहिँ, अनि प्रार्थना गर्दा गर्दा गर्दा चाहिँ नि, अनि पछिबाट म अनि सुतेँ, अनि मलाई त अब भोलिपल्ट त के भयो कसो भयो भने बिरामीलाई चाहिँ होइन उसलाई जसले मलाई प्रार्थना गरिदिनु भनेर फोन गरेको थियो, अनि उसलाई नै फोन गरेर कस्तो छ त अहिले बाबुलाई भाइलाई भनेर भन्दा त बजूहरू उताबाट प्रार्थना गरिसक्नु भएछ गर्नुभएछ, राति 2 बजीतिर त ऊ त आफै ढोका खोलेर अनि मजाले अनि ल हिँड्नुहोस् भनेर साथीहरू काकाहरूलाई लिएर अनि रुममा गएछ भनेर भने, एकदमै खुसी लाग्यो प्रभु धन्यवाद, यो मैले गरेको होइन प्रभु तपाईँले गर्नुभएको काम हो, उसले पनि नचिन्न सकोस् भनेर भने प्रभुलाई धन्यवाद दिए, अनि हिजो अस्ति अस्तिको दिन मात्रै मेरो एउटा नन्द हुनुहुन्छ यतातिर सीता पाइलातिर बस्नुहुन्छ, उहाँलाई पनि ज्वरो आएर काम ज्वरो रुगा खोकीले ग्रस्त भएर अनि गाह्रो भएको रहेछ, उहाँले औषध पनि खानु भएछ, अनि चङ्गाई भएन छ, प्रार्थनाहरू पनि गरे भएन, अनि उसलाई चाहिँ म भाउजूलाई एकचोटि फोन गर्छु भनेर उहाँले फोन गर्नुभएको रहेछ, म पनि फास्टिङमै थिएँ, अनि उहाँले चाहिँ फोन गरेर भाउजू म त सन्चो छैन यति दिन भइसक्यो, म औषधि खाँदा पनि मलाई भएन प्रार्थना गर्दिनँ भनेर, अनि फोनबाटै प्रार्थना गरिदिए, जे होस् हिजो फोन गरेर सुन्दाखेरि त भाउजू म त त्यतिखेरदेखि नै चङ्गाई भएँ भनेर भन्नुभयो क्या, भाउजूलाई धन्यवाद, मलाई धन्यवाद होइन परमेश्वरलाई दिनु धन्यवाद, मैले त केवल परमेश्वरलाई पुकारेको मात्रै हो, प्रभु तपाईँको छोरीलाई यस्तो छ भनेर निको पार्ने त परमेश्वर हुनुहुन्छ, परमेश्वरलाई धेरै धन्यवाद दिनुहोस् भने, अनि भाउजू मैले त परमेश्वरलाई पनि धन्यवाद दिएँ अनि तपाईँलाई पनि दिन्छु कि भने तपाईँद्वारा परमेश्वरले काम गर्नुभयो नि त मलाई, अनि एकदमै खुसी लाग्यो क्या प्रभुले कसरी हामी जस्तो कमजोरीहरूलाई पनि कति चलाउनुहुन्छ, त्यही भएर त भन्नुभएको छ नि त यर्मिया 33:3 मलाई पुकार म जवाब दिन्छु भनेर भन्नुभएको छ, त्यो वचनहरू पनि तपाईँले याद गर्नु नानी, पुकारा गर्यो भने हामी सबैको पुकारा उहाँले सुन्नुहुन्छ भनेर भने, खुसी म त पूर्णै चङ्गाई भयो भाउजू त्यतिखेरदेखि नै भनेर चाहिँ उहाँले भन्नुभयो, अनि म एकदमै धन्यवादी छु क्या म्याम परमेश्वरलाई धन्यवाद दिन्छु, त्यसै गरी मौका पाएकोमा पनि म एकदमै म्यामहरूलाई धन्यवाद दिन्छु, किनभने म्यामहरूले खोल्नु भएको कार्यक्रमद्वारा हामी आफूलाई पनि आशिषित हुन्छ र हामीले गरेको काम पुरा
1: हजुरलाई पनि एकदमै धेरै धन्यवाद, अनि एकदमै आशिषमय कुरा उत्साहको कुरा हामीलाई बाँडिदिनु भयो, हामीलाई पनि एकदमै उत्साह मिलेको छ, परमेश्वरले अझै बढी चलाउनु भएको छ, आगामी समयहरूमा अझै बढी आशिषका कुराहरू यसरी नै सुन्न पाऊ, धेरै धेरै धन्यवाद, धेरै खुसी लाग्यो मायाजी, अहिले भने चाहिँ है त जयमसी उहाँ हुनुहुन्थ्यो वैशी पार्टीबाट माया मगरज्यू, र भने म तपाईँहरूको फोन कल लिने छैन, हामीले बाँडेका आशिषबाट हामीले पक्कै पनि आशिष नै कटनी गर्नेछौ, हामीले जे बाँड्छौं जे रोप्छौं त्यसको कटनी गर्छौं भनेर हामीलाई परमेश्वरले एकदम पक्कासँग भन्नुभएको छ। असल कुरा रोपौं, असल कुरा कटनी गरौं, होइन खराब कुरा रोप्यौं भने फेरि खराब कुरा नै कटनी गर्छौं, ईर्ष्या रोप्यौं भने ईर्ष्या नै कटनी गर्छौं, दाहा रोप्यौं भने दाहा नै कटनी गर्छौं, तर भलाई रोप्यौं भने चाहिँ फेरि हामीलाई पनि परमेश्वरले भलाई गर्नुहुन्छ, प्रेम रोप्यौं भने फेरि प्रेम नै कटनी गर्न सक्छौं हामी। र आजलाई भने म तपाईँहरूको फोन कल लिने छैन, जो जतिजनाले आज फोन गरेर आशिषमय कुराहरू बाँड्नु भएको छ म आफै व्यक्तिगत रूपमा पनि एकदमै आशिषित भएकी छु र सुनिरहनु भएको श्रोताहरू पनि आशिषित हुनुभएको छ भन्ने मैले विश्वास लिएकी छु र आगामी समयहरूमा यसरी नै तपाईँहरूबाट आशिषहरू सुन्ने एकदमै अपेक्षा राखेकी छु। परमेश्वर धेरै आशिष दिनुभएको होस्। र तपाईँहरू मध्येबाट मैले गोला प्रथा गर्दै गर्दा फेरि चाहिँ एकजनालाई उत्साहको लागि नै हामीले विनर बनाउने गर्छौं र एकजनालाई मैले विनर बनाउनु पर्दा चाहिँ आजको विनर हुनुभएको छ शोभा मिश्रज्यू झरुवा राशिबाट उहाँले फोन गर्नुभएको थियो, यहाँलाई एकदम बधाई छ। कंग्रेचुलेसन शोभा मिश्रज्यू, तपाईँले रिचार्ज कार्ड प्राप्त गर्नुभएको छ। एक हप्ताभित्रमा आफ्नो मोबाइल नम्बर टिपाइदिइसक्नुहोस् र तपाईँलाई रिचार्ज कार्ड नम्बर पठाइदिनुहुनेछ र रिचार्ज कार्ड दिएर सहयोग गर्नुहुने हाम्रो पम्फा रोकाज्यूलाई पनि परमेश्वरले एकदम धेरै आशिष दिनुभएको होस् र कार्यक्रम मार्फत उहाँलाई एकदम हृदयबाट धन्यवाद दिन चाहन्छु र सम्पूर्ण सुनेर फोन गरेर साथ दिनुहुने श्रोतालाई पनि धन्यवाद दिन चाहन्छु र एक घण्टाको अवधिभरि मलाई प्राविधिक रूपमा साथ दिनुहुने सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम गुड फ्राइडेबाट म ज्ञानो बिदा हुन चाहन्छु। नमस्कार, तपाईँको फ्राइडे एकदमै आशिषमय रहोस्।

0: गुड न्युज एफएम 105.1।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: यीशुले भन्नुभयो, मृत्यु र पातालका साँचाहरू मसँग छन्।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
9: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
10: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
1: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ। बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: तर यीशुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज पोखराबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुड न्युज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
15: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
16: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
17: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
16: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
17: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
16: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
17: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
13: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: गुड न्यूज एफएम 105.1।
18: अब प्रस्तुत हुँदैछ कार्यक्रम गुड न्यूज युथ क्लब।
19: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज युथ क्लबमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज युथ क्लब लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता शुक्रबार हामी 11 बजेदेखि 12 बजेसम्म तपाईँलाई साथी दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत हामी विशेष गरिकन युवाहरूसँगको कुराहरू, युवाहरूसँग सम्बन्धित कुराकानीहरू चाहिँ यहाँ समक्ष प्रस्तुत गर्दै आइरहेको छौं र आज पनि एउटा महत्वपूर्ण विषयवस्तुमा रहेर कार्यक्रम अवधिभर चर्चा परिचर्चा गर्नेछु। म तपाईँलाई साथ दिनेछु र मिठा मिठा गीत संगीतहरू पनि तपाईँलाई सुनाएर अवश्य पनि तपाईँको समयलाई एकदमै आशिषमय बनाउने प्रयास हामी गर्नेछौ र कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला र एउटा गीतबाट म कार्यक्रमको शुरूआत गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम गुड न्यूज युज क्लब मार्फत आज हामी विशेष गरिकन जो एकदम धेरै नै यी समयहरूमा हामीले सुन्दै आइरहेको विषय र महसुस गर्दै आइरहेको विषय र अलिकति यो विषयलाई चाहिँ हामीले कसरी हेरिरहेको छौं भन्ने कुराहरू चाहिँ हामी गर्न गइरहेको छौं र विशेष गरिकन क्रिश्चियन युवाहरू र डिप्रेसन संघर्ष आशा र परमेश्वरको साथ आज यस्तै विषयको वरिपरि रहेर कार्यक्रम अफ दि वर्ल्ड म तपाईँलाई साथ दिन गइरहेको छौ र आज हामी चाहिँ एउटा यस्तो विषयमा कुरा गर्दैछौ जुन धेरै युवाहरूले चाहिँ भोगिरहेका छन् र सायद कतिजना हाम्रै वरिपरि भइरहेका व्यक्तिहरूले पनि भोगिरहेका छन् तर हामीले यो कुरालाई सायद महसुस गर्न सकिरहेको छैनौ र जसले भोगिरहेका छन् उनीहरूले सायद खुलेर भन्न पनि सकिरहेका छैनन् होला र आज चाहिँ हामी अवश्य पनि डिप्रेसन अर्थात मनको गहिरो पीड़ा र यस विषयकै सन्दर्भमा वरिपरि रहेर कुराकानीहरू गर्न गइरहेको छौं। सायद आज कोही व्यक्ति हुनुहुन्छ अथवा कोही श्रोता हुनुहुन्छ जसले मुस्कानको पछाडि आँसु लुकाइरहनु भएको छ। सायद कोही हुनुहुन्छ जसले आफूलाई एक्लो महसुस गरिरहनु भएको छ। सायद कोही हुनुहुन्छ जसले परमेश्वरले पनि मलाई बिर्सनु भयो कि भनेर सोचिरहनु भएको छ। यदि तपाईँ त्यस्तो अवस्थामा हुनुहुन्छ भने आजको कार्यक्रम विशेष रूपमा तपाईँको लागि हो र पहिलो कुरा चाहिँ डिप्रेसन भनेको के हो भन्नेबाट नै म शुरू गर्न चाहन्छु। डिप्रेसन केवल दुखी हुनु मात्रै होइन। कहिलेकाहीँ मानिसहरू चाहिँ भन्छन् कि अब हुन्छ नि अब यो साधारण कुराहरू हो र सल्लाह पनि हामीसँग अरू सल्लाह दिनको लागि शब्द हुँदैन। हामी यति नै भन्न सक्छौँ कि प्रार्थना गर्नु सबै कुराहरू ठिक हुन्छ, जुन चाहिँ एकदम महत्वपूर्ण कुरा पनि हो र सबैभन्दा पहिलो कुरा पनि हो, हामीले गर्नु नै पर्छ। हाम्रो लागि प्रमुख हतियार भनेको प्रार्थना नै हो। तर हामीले यो विषयलाई लिएर चाहिँ योभन्दा बाहेक होइन कसरी यसलाई चाहिँ डिल गर्ने, कसरी यसलाई चाहिँ सामना गर्ने अनि यो के हो भन्ने कुरालाई चाहिँ कसरी बुझ्न सकिरहेको हुँदैन र सही प्रकारले ती व्यक्तिहरूलाई चाहिँ हामीले सल्लाह पनि दिन सक्दैनौँ कतिवटा अवस्था परिस्थितिहरूमा। तर डिप्रेसन चाहिँ एउटा वास्तविक मानसिक तथा भावनात्मक संघर्ष हो, यसलाई चाहिँ हामीले बुझ्नुपर्छ। जसरी तपाईँ हामी शारीरिक रूपमा कतिवटा अस्वस्थ हुन्छौँ, ज्वरो आउँछ, रुगा खोकीहरू लाग्छ, कतिवटा रोग बिमारहरू लाग्छ, यो चाहिँ एउटा मानसिक प्रकारले चाहिँ तपाईँ हामीलाई अलिकति अस्वस्थ बनाउने प्रकारको कुराहरू हो भन्ने रूपमा चाहिँ हामीले लिनुपर्दछ र यसलाई बुझ्नु पनि पर्दछ। यसको केही लक्षणहरूको विषयमा कुरा गर्नुपर्दाखेरि साधारण छन् तर कुनै न कुनै समयमा यसले ठूलो रूप लियो भने मानिसहरूलाई एकदम असाधारण अवस्थामा पनि पुर्याउन सक्दछ। यसकारण समयमा नै सचेत हुने, समयमा नै आफूले आफैलाई एकदमै ख्याल गर्ने, स्वास्थ्यको ख्याल गर्ने कामहरू चाहिँ हामीले गर्नुपर्दछ। डिप्रेसनका केही लक्षणहरूको विषयमा कुरा गर्नुपर्दाखेरि चाहिँ सधैँ निराश महसुस हुनु, कुनै कुराहरूमा रुचि नलाग्नु, धेरै थकान हुनु, आफूलाई मूल्यहीन ठान्नु, धेरै निन्द्रा लाग्नु वा निन्द्रा नलाग्नु, एक्लै बस्न मन लाग्नु, भविष्यप्रति आशा हराउनु र कहिलेकाहीँ त जीवन समाप्त गरिदिउँ जस्तो खालको डरलाग्दो सोचहरू पनि आउन सक्छ। यस्तो प्रकारको लक्षणहरू धेरै तपाईँ हामीमा छ भने चाहिँ हामीले विचार गर्नुपर्छ कि कतै न कतै हामी मानसिक अथवा भनौँ भावनात्मक रूपमा चाहिँ अलिकति संघर्ष गरिरहेको छौँ, हामी अलिकति अस्वस्थ महसुस गरिरहेको छौँ भन्ने कुराहरूलाई चाहिँ हामीले विचार गर्नुपर्दछ। र आजका युवाहरू चाहिँ किन डिप्रेसनमा परिरहेका छन् भन्ने विषयलाई म अझै चर्चा परिचर्चा गर्न चाहन्छु। तर यो समयमा एउटा गीतको साथ नै म तपाईँलाई दिन चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति हामीले राख्यौं गायिका वृन्दवनको आवाजमा। र आज हामी चाहिँ अलिकति डिप्रेशनको विषयमा चर्चा परिचर्चा युवाहरूमा विशेष र हरेक व्यक्तिमा पनि यो विषयले चाहिँ कतै न कतै प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट प्रभाव पारिरहेको छ। अलिकति हामीलाई चेतना पनि होस् र जानकारी पनि होस्, सँगसँगै यसलाई कसरी हामीले लिनुपर्छ, बुझ्नुपर्छ र विजय हासिल गर्नुपर्छ भन्ने विषयहरू माने कुराकानीहरू गरिरहेको छौं। र आजका युवाहरू चाहिँ किन डिप्रेशनमा परिरहेका छन् भन्ने कुरामा एकदमै कमन कुराहरू, एकदमै साधारण कुराहरू, सानो कुराहरू, तर त्यसले ठूलो प्रभाव पारिरहेको छ। सबैभन्दा पहिलो कुरा जो हामी बारम्बार भन्ने गर्दछौं कि तुलना गर्ने बानी, यो चाहिँ सबैभन्दा डरलाग्दो कुरा हो। यसै कारणले गर्दाखेरि पनि हामीले धेरै जसो आफूले आफैलाई पनि भन्नुपर्छ कि मैले आफूले आफैलाई कसैसँग पनि तुलना गर्नु हुँदैन, किनभने तुलनाले चाहिँ केही न केही हदसम्म प्रभाव पार्छ। फलानो यस्तो व्यक्ति हुनुहुन्छ, म किन छैन भन्ने प्रकारको प्रश्न आउनु नै अब त्यहाँ तपाईँलाई केही न केही कुराले असहज बनाउने र तपाईँलाई चिन्तित बनाउन शुरू गर्यो है भनेर बुझ्ने कुराहरू हो। र तुलना होइन, सिक्ने कुराहरू हुन्छ, त्यहाँबाट इन्सपायर हुने कुराहरू हुन्छ। होइन, म सिक्छु फलानु व्यक्तिको कुराहरूबाट, उहाँले गर्नुभएको संघर्षहरूबाट, उहाँले प्राप्त गर्नुभएको सफलताहरूबाट म सिक्छु भन्ने कुराहरू हुनसक्छ। तर फलानु जस्तो म किन छैन अथवा फलानु व्यक्ति जस्तो म किन छैन भन्ने प्रकारको तुलना जब शुरू हुँदछ अनि त्यहाँबाट चाहिँ संघर्षहरू शुरू हुन्छन्। अहिलेको समयमा सोसियल मिडियाहरूले चाहिँ धेरै युवाहरूलाई चाहिँ यस्तो प्रकारको सोच राख्न बाध्य बनाएको छ। सबैजना मभन्दा राम्रो छन्, म पर्याप्त राम्रो छैन, मेरो जीवन किन यस्तो छ। तर हामीले चाहिँ अरूको हाइलाइट देख्छौ, उनीहरूको संघर्ष कचोटि देख्दैनौ है। हुनुपर्ने कुराहरू चाहिँ हामीले हेर्नुपर्ने कुरा चाहिँ संघर्ष हो। कचोटि लडेका छन् ती व्यक्तिहरू त्यो ठाउँमा पुग्नको लागि, कचोटि उनीहरूले चाहिँ आफूले आफैलाई पनि होइन जिरो लेभलमा लिएर आएको छ, कतिचोटि उनीहरूले धोका पनि खाएका होलान्, कतिचोटि उनीहरू लड्दै उठ्दै गरेका छन् भन्ने कुरालाई हेर्दैनौ। हामी एकैचोटि सफल भएका व्यक्तिहरूलाई हेर्छौं, तुलना गर्छौं, निराश हुन्छौं। यसले पनि कतै न कतै तपाईँ हामीलाई निराश बनाउन शुरू गर्दछ। र सँगसँगै अर्को कुरा भनेको चाहिँ परिवारको दबाव। कचोटि परिवारमा पनि हामीले आफ्नो छोराछोरीहरूलाई कस्तो व्यवहारहरू गर्दैछौँ, हामीले केही कुराहरूको लागि उनीहरूलाई दबाव दिइरहेको छौँ कि हामी आफैले पनि कचोटि आफ्नो छोराछोरीहरूलाई तुलना गरिरहेका हुन्छौँ। ल मानौ दुईजना छोराछोरीहरू छन् अनि एउटा एकदमै राम्रो छ पढाइ लेखाइमा, एउटा अलिकति कम छ बिचरा, उसलाई अलिकति गाह्रो छ पढ्न लेख्नको लागि भने हामी जहिले तुलना के गर्छौँ भन्दाखेरि तिम्रो फलानु हेर त यहाँ दाई अथवा दिदी उसले यति राम्रो गरिरहेको छ, तिमी किन त्यसो गर्दैन, फलानु जस्तो हो। बोल्ने कुरामा, हाँस्ने कुरामा, जिउने कुरामा, हरेक कुरामा हामी आफैले उनीहरूलाई तुलना गराइदिइरहेको हुन्छौँ। फलानु राम्रो छ, तिमी किन फलानु जस्तो हुन सकिरहेको छैनौ। परिवारका सदस्यहरू कृपया यो कुरा साधारण लाग्ला हामीलाई भन्नको लागि, बोल्नको लागि, तर तपाईँ हामीले बोलेको र तुलना गरिदिएको कुराहरूले गर्दाखेरि जसलाई तपाईँ तुलना गर्दै हुनुहुन्छ उसलाई प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट उसलाई असर परिरहेको हुन्छ। त्यही बेलामा उसले भन्न नसक्ला, त्यही बेलामा उसले प्रकट गर्न नसक्ला कि मलाई तपाईँले यसरी नभनिदिनुहोस् भनेर, तर उसको हृदयमा यसले कतै न कतै असर गर्छ। र एउटा हामी कतिचोटि यस्तो सानो सानो कुराहरूमा नै याद नगरेको कारणले गर्दा यो सानो सानो कुराहरू बढ्दै बढ्दै बढ्दै गएर पछि यसले एउटा डरलाग्दो रूपहरू लिन सक्छ, डिप्रेसनको रूप, निराश होइन, पछि गएर हो त म कमजोर छु, म फलानु जस्तो छैन, फलानुले राम्रो गरिरहेको छ, म केही गर्न नसक्ने रहेछु, मेरो ज्ञान बुद्धिले नै भ्याएन, म नसक्ने रहेछु। उसले अप्रत्यक्ष ढंगबाट आफूले आफूलाई कमजोर स्वत सोच्न शुरू गर्दछ। यसकारण परिवारमा पनि हामीले हाम्रो सन्तानहरूसँग कस्तो प्रकारले प्रतिक्रियाहरू दिँदैछौ, उनीहरूलाई अरूसँग तुलना पो गराउँदैछौ कि उनीहरूलाई हामीले होइन अब एकदमै सानो महसुस गराइरहेको छौं कि र फलानु जस्तो हो भनेर हामीले दबाव दिइरहेको छौं कि, यो कुराहरूमा एकदमै विचार गर्नुपर्दछ। कचोटि राम्रो पढ्नको लागि दबाव दिन्छौं, कहिले काहीँ राम्रो जागिर गर्नुपर्छ भनेर दबाव दिइरहेको हुन्छौं, सफल हुनुपर्छ भनेर दबाव दिइरहेको हुन्छौं, र दबाव होइन खासमा उत्साह चाहिन्छ। अहिलेको समयमा यस्तो अपेक्षाहरूले चाहिँ युवाहरूलाई विशेष गरिकन एकदमै थिचिरहेको छ। र तिमीले चाहिँ सक्छौ, तिमी गर, प्रयास गर, भएन भने पनि केही छैन, फेरि हामी अगाडि बढाउला, तर प्रयास गर भन्नु र तिमीले गर्नै पर्छ, तिमी सफल हुनैपर्छ। हेर त फलानुले यस्तो गरिसक्यो, तिमी किन गर्दैनौ, फलानु त्यो ठाउँमा पुगिसक्यो, तिमी किन गर्दैनौ भन्ने प्रकारको दबाव चाहिँ उनीहरूलाई दिन थाल्यौं भने चाहिँ यसलाई निराशा बाहेक अरू केही पनि लिएर आउँदैन। र यी कुराहरूले पनि अहिलेको समय सन्दर्भमा कुरा गर्नुपर्दाखेरि धेरैजना युथहरूलाई अथवा धेरैजना व्यक्तिहरूलाई निराश बनाइरहेको छ। सँगसँगै सम्बन्धको पीड़ा पनि छ। हेर्नुहोस्, अब धेरैजना युवाहरूलाई विशेष गरिकन सम्बन्धका कुराहरूमा, धोकाका कुराहरूमा,
साथीहरूबाट होइन धोका, अब प्रेममा धोका, विभिन्न प्रकारको अस्वीकार भएका रिजेक्सनको कुराहरूदेखि लिएर परिवारसँगको तनाव, यी कुराहरूले चाहिँ गहिरो चोट पुर्याउन सक्छ र त्यस्तै गरिकन भविष्यको डर, यो चाहिँ सबैभन्दा एकदमै महत्वपूर्ण कुरा, भविष्यको डर र मेरो भविष्य के होला, म सफल हुन सक्छु कि सक्दिन होला, मेरो जीवनको उद्देश्य के हो, यस्तो प्रश्नहरू चाहिँ युवाहरूलाई एकदम धेरै चिन्तित बनाउँछ अनि उनीहरू कतै न कतै जान अजान होइन थाहा पाएर थाहा नपाएर उनीहरूमा एक प्रकारको दबाव तनाव सृजना हुन्छ जसले अर्कै प्रकारको डर लाग्दो रूपहरू लिन सुरु गर्दछ र यी कुराहरूलाई चाहिँ अब हामीले कसरी हेर्ने के गर्ने भन्ने कुराहरूमा हामी चर्चा परिचर्चा गर्दै जानेछौँ तर यो समयमा अर्को एउटा मिठो गीतको साथमा तपाईँलाई दिन चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राखेर भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भनेको न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ र अनलाइन मार्फत सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np र कार्यक्रम गुड न्यूज युथ क्लबमा हुनुहुन्छ। युवाहरूमा हुने अहिलेको यो डिप्रेसनको कुरा, निराशाको कुराहरू होइन, यो जुन पनि प्रकारको एउटा समस्याहरू वातावरण गइरहेको कुराहरूलाई चाहिँ अलिकति मैले हामीलाई बुझ्नको लागि सहज होस् भन्ने हिसाबले केही कुराहरू तपाईँको लागि राख्न गइरहेको छु। अनि धेरैजनाहरूको मनमा एउटा प्रश्न अहिलेको समयमा आइरहेको छ कि क्रिस्चियनहरू पनि डिप्रेसनमा पर्न सक्छन्, र धेरै मानिसहरू सोच्छन् यदि म साँचो विश्वासी हुँ भने चाहिँ म कहिले पनि डिप्रेसनमा पर्दिनँ। तर बाइबलले त्यस्तो भन्दैन, परमेश्वरको धेरै सेवकहरूले पनि गहिरो भावनात्मक संघर्ष भोगेका छन्। भावनात्मक संघर्ष साधारणतया सबै मानिसहरूलाई हुन्छ, किनभने संसारमा छौँ नि त हामी मानिसहरू हौ। अब म एकदमै असल विश्वासी भए मलाई ज्वरो आउँदैन भन्नेको प्रश्न सोधे जस्तै नै हो यो प्रश्न पनि, अलिकति तपाईँ हामीलाई बुझ्न सहज होस्। यति हो कि कतिजनाले हामी यसलाई पूर्ण रूपमा एकदमै आफूले नियन्त्रणमा लिन सक्छौ भने कहिलेकाहीँ हामीलाई यो भावनात्मक संघर्षले हामीलाई चाहिँ नियन्त्रणमा लिइदिन्छ। यस्तो नहुनुपर्ने हो, किनभने हाम्रो आशा र भरोसा परमप्रभु परमेश्वर हुनुभएको कारणले गर्दाखेरि भावनात्मक संघर्ष हुन्छ, तर यो संघर्षमा कसरी विजय हासिल गर्ने भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा रहेको छ। र हामीले बाइबलबाट हेर्न सक्छौ, एलिया अगमवक्ताको पनि एउटा उदाहरण हामीले लिन सक्छौ। पहिलो राजा 19 अध्यायमा चाहिँ एलिया अत्यन्त निराश भए, उनले परमेश्वरलाई भने अब पुग्यो प्रभु, मेरो प्राण चाहिँ लिइदिनुहोस्। र यो एउटा गहिरो निराशाको अवस्था थियो, तर परमेश्वरले चाहिँ उनलाई दण्ड दिनु भएन, परमेश्वरले उनको ख्याल राख्नुभयो। कस्तो मिठो तरिकाले परमेश्वरले एलिया अगमवक्तालाई ख्याल राख्नुभएको कुराहरू हामीले पाउँदछौ। पहिला गएर तिमीले अब यस्तो गर उस्तो गर भन्नुको सट्टा परमेश्वरले उनलाई विश्रामतर्फ लिएर जानुभएको कुराहरू हामी पाउँदछौ होइन, र उनलाई खानाहरू जुटाइदिनु भएको कुरा, उनले खाए पिए विश्राम गरे, त्यसपछि फेरि परमेश्वरले जुन आज्ञा उनलाई दिनुभएको थियो त्यो आज्ञा पूरा गर्नको लागि परमेश्वरसँग भेट्नको लागि उनी अगाडि बढे। हामीले एलियाको विषयमा तपाईँले पहिलो राजाको पुस्तकमा पढ्नुहोस्, एकदमै यहाँ पनि हामीले पाउँदछौँ निराश हरेक व्यक्ति हुन सक्छ, चाहे त्यो व्यक्ति परमेश्वरमा बलियो होस् चाहे त्यो व्यक्ति परमेश्वरमा बलियो नहोस्, तर निराशाको अवसर जब जब आउँछ निराश हुन सक्छ। तर त्यो निराशामा चाहिँ अब त निराश भइस अब म तलाई झन् निराश बनाउँछु, परमेश्वर यस्तो कहिले पनि गर्नुहुन्न। परमेश्वरले हामीलाई उठाउनुहुन्छ, अझै बलियो बनाउनुहुन्छ, त्यो निराशाबाट हामीलाई अझै बलियो हुन सहायता गर्नुहुन्छ, र सँगसँगै उहाँले आफ्नो इच्छा योजनाहरूमा हामीलाई अझै अगाडि बढ्नको निम्ति पनि हौसला उत्साह दिनुहुन्छ। तर हामी चाहिँ कहाँ चुक्छौं भन्दाखेरि हामी निराशाको अवस्थाहरू जब सृजना हुन्छ निराश हुन्छौं, अनि त्यो निराशाले नै हामीलाई कचोटि एकदम डरलाग्दो तरिकाबाट नियन्त्रणमा लिन्छ। निराशा निराशा निराशा निराशा हुँदै कचोटि हामीले गलत निर्णयहरू पनि लिन पुग्छौं, अनि यो पनि प्रश्न सोध्छौं कि प्रभु तपाईँले मलाई सुन्नु भएको छैन भनेरसम्म पनि हामी कचोटि परमेश्वरको प्रेमलाई पनि हामीले चाहिँ शंकामा परिणत गर्दछौं, र यहाँ चाहिँ हामी कचोटि चुक्ने गर्दछौं। तर मलाई म तपाईँलाई यही उत्साह दिन चाहन्छु कि निराशा आउँछ, तर निराशामा पनि परमेश्वरले हामीलाई सम्हाल्नुहुन्छ। अर्को व्यक्तिको कुरा गर्नुपर्दाखेरि बाइबलबाट दाउदको विषयमा हामीले हेर्न सक्छौं। भजन संग्रहमा दाउदले धेरै पटक चाहिँ उनी रोएका छन् होइन, उनी भन्छन् कि हे मेरो प्राण त किन निराश हुन्छस्। दाउदले पनि संघर्ष गरेका छन् भन्ने कुरालाई चाहिँ हामीले उनको जीवनमा भएका घटनाहरूबाट पनि थाहा गर्न सक्छौं, र उनले लेखेका भजनहरूबाट पनि हामीले यो कुराहरूलाई महसुस गर्न सक्छौं कि उनीले पनि कति धेरै संघर्षलाई चाहिँ सामना गर्नु परेको थियो, र उनी पनि धेरैचोटि निराश भएका थिए। यसैकारण त उनले बारम्बार भजन संग्रहको पुस्तकहरूमा हामीले हेर्न सक्छौं, भजन संग्रह 103 पनि हामीले पाउँदछौं होइन, र अन्य अध्यायहरूमा पनि पाउन सक्छौ, हे मेरो प्राण परमप्रभुको प्रशंसा गर। किनभने उनले आफ्नो प्राणले आफ्नो प्राणलाई उनले इन्करेज गर्दैछन् कि मेरो प्राण परमप्रभुको प्रशंसा गरे। उनले आफूले आफैलाई इन्करेज गरिरहेका छन्, आफूले आफूलाई उत्साह प्रोत्साहन दिइरहेका छन्। सायद तपाईँ हाम्रो जीवनमा पनि कहिलेकाहीँ यस्तो खालको अवस्थाहरू आउला जुन समयमा तपाईँलाई एकदमै गाह्रो होला, तपाईँ एकदमै परमेश्वरको नजिकै जान नसकेको, प्रार्थना गर्नलाई पनि तपाईँलाई संघर्ष गर्नु परेको, परमेश्वरको नाउँलाई उचाल्नको लागि पनि संघर्ष गर्नु परेको, किनभने तपाईँ त्यतिसम्मको निराशामा पुग्नु भएको अवस्थाहरू पनि हुन सक्ला। तर हामीले सिक्नुपर्ने कुरा, राजा दाउदले पनि भन्दैछन् कि हे मेरो प्राण परम प्रभुको प्रशंसा गर, हे मेरो प्राण उहाँको सबै उपकारहरूलाई नबिर्से। उनी आफूले आफैलाई प्रोत्साहन गर्दैछन्, तपाईँले मैले हामीले पनि जब जब यस्तो परिस्थितिहरू सृजना हुँदछ र हामीलाई एकदमै निराश बनाउने अवस्थाहरू आउँदछ र
यस्तो प्रकारको भावनात्मक संघर्षहरूमा जब हामी रहदछौं, हामी डिप्रेस हुने अवस्थाहरू आउँदछ, हामीले आफूले आफूलाई पनि प्रोत्साहन गर्नुपर्दछ र परमेश्वरको उपस्थितिमा जानको लागि संघर्ष गरेर, चाहे मन लाग्दा होस् चाहे मन नलाग्दाखेरि होस्, हामीले आफूले आफूलाई प्रोत्साहन गरेर भए पनि परमेश्वरको उपस्थितिमा लिएर जानुपर्दछ। र यस्तै विभिन्न व्यक्तिहरूको विषयमा म अझ बताउँदै जानेछु, तर अर्को एउटा मिठो गीत फेरि पनि तपाईँको लागि म राख्न चाहनेछु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र अवश्य पनि हामीलाई बुझ्ने हामीलाई सम्हाल्ने चाहिँ परमप्रभु परमेश्वर हुनुहुन्छ भन्ने कुराहरू नै हामीले यो गीतबाट पनि महसुस गरिरहेको छौं र अवश्य पनि हामी जस्तो सुकै सोच विचार संघर्ष अवस्था परिस्थितिबाट भएर गए तापनि हामीलाई बुझ्ने र हामीलाई एकदमै सम्हाल्ने चाहिँ परमप्रभु परमेश्वर हुनुहुन्छ अनि एउटा जीवन्त एकदमै बलवान हामीले धेरै उदाहरणहरूमध्ये एउटा उदाहरण लिने हो भने बाइबलबाट चाहिँ हामीले अयुबको जीवनमा पनि हेर्न सक्छौ। अयुबले चाहिँ जीवनमा सबै कुराहरू गुमाए, हेर्नुहोस् त, एकैछिनमा उनको धन सम्पत्ति पनि गयो, उनको सन्तानहरू पनि गयो, होइन, उनको आफ्नै शरीरमा पनि त्यहाँ एकदमै त्यहाँ समस्याहरू भयो, अस्वस्थताहरू भयो, सबै कुराहरू उनले गुमाए। उनले अत्यन्तै दुःख र पीड़ाहरू चाहिँ अनुभव गरे। सायद यो धरतीमा कसैले पनि त्यसरी त्यस्तो प्रकारको दुःख पीड़ाहरू भोग्नु परेको थिएन होला मानिसहरूमा विशेष गरिकन। तर अन्तिममा हामीले त्यहाँ के पनि देख्छौ भन्दाखेरि चाहिँ परमेश्वरले उनलाई छोड्नु भएन। उनलाई त झन् उनले जति कुराहरू जे जति कुराहरू गुमाए नि त्यसको दोब्बर कुराहरू दिनुभएको कुराहरू हामीले अयुबको पुस्तकमा र अयुबको जीवनबाट हामीले त्यहाँ देख्दछौ। यसकारणले गर्दाखेरि चाहिँ अहिलेको समयमा तपाईँ हामी जस्तो सुकै भावनात्मक संघर्षबाट डिप्रेसन, एन्जाइटी, डर, चिन्ता, फिक्री, अलि विभिन्न प्रकारको मोडर्न शब्दहरूबाट संघर्ष गरिरहेको छौ, समस्याबाट संघर्ष गरिरहेको छौ नि, सबै कुराहरूमा चाहिँ म बलवान चाहिँ परमेश्वर नै हुनुहुन्छ। तर पनि तपाईँ हामीले चाहिँ आफूले आफैलाई पनि प्रोत्साहन गर्नुपर्दछ, आफूले आफैलाई पनि झकझकाउनु पर्दछ। दाउदले जस्तै नै र हामीले चाहिँ विभिन्न व्यक्तिहरू जसले होइन आफ्नो जीवनमा संघर्ष गरे र विजय हासिल गरे उनीहरूको जीवनलाई हेरेर बाइबलबाट पनि हामीले प्रोत्साहन चाहिँ लिनुपर्दछ। र डिप्रेसनमा हुँदा, निराशामा हुँदा, भावनात्मक रूपमा हामी संघर्ष गरिरहेको समयमा नि शैतानले के भन्छ थाहा छ तपाईँ हाम्रो जीवनमा? शैतानले अक्सर यस्तो झुटो बोल्छ कि तिमी चाहिँ एक्लो छौ, कसैले तिमीलाई माया गर्दैन, तिमी असफल छौ, तिम्रो जीवनको कुनै पनि होइन अर्थ छैन, परमेश्वरले त तिमीलाई बिर्सिसक्नु भएको छ, यस्तो प्रकारको झन् सोच विचारहरू हालिदिन्छ। जब जब तपाईँ हामीलाई यस्तो प्रकारको विचारहरू आउँदछ कि हामीले आफूले आफूलाई सजग गराइहाल्नु पर्दछ कि यो चाहिँ झूठको पिताले हामीलाई बताउँदैछ, परमेश्वरले होइन भन्ने कुरा चाहिँ आफूले आफैलाई हामीले सजग गराउनु पर्दछ। तर परमेश्वरको वचनले चाहिँ तपाईँ हामीलाई के भन्छ भन्दाखेरि यसैया 41:10 पदमा, नडरा किनकि म तेरो साथमा छु। यो परमेश्वरले भन्नुभएको कुरा हो। जस्तो सुकै अवस्थामा पनि र जस्तो सुकै संघर्ष गरे तापनि परमेश्वर चाहिँ तपाईँ हाम्रो साथमा हुनुहुन्छ भन्ने कुरा चाहिँ हामीले बिर्सिनु हुँदैन। भजन संग्रह 34:18 पदले भन्दछ, परमप्रभु टुटेका हृदय भएकाहरूको चाहिँ नजिक हुनुहुन्छ। हामीलाई लाग्छ ओहो म त मेरो हृदय टुटेको छ, म कमजोर छु, म निराश छु, म समस्यामा छु, अब मेरो साथमा कोही पनि हुँदैन होला, होइन। झुटको पिताले त अब भनिसकेको छ कि तिमी त एक्लो छौ, परमेश्वरले पनि तिमीलाई बिर्सिसक्नु भएको छ, तिमी केही गर्न सक्दैनौ, यस्तो प्रकारको सोचहरू आउँदछ। तर परमेश्वरले हेर्नुहोस् त हामीलाई कस्तो सुन्दर तरिकाले भन्नुभएको छ कि म चाहिँ टुटेका हृदय भएकाहरूको चाहिँ नजिक छु। जब जब हामी संघर्ष गर्दछौँ हाम्रो परमेश्वर हामीसँग अझै धेरै नजिक हुनुहुन्छ, अझै धेरै उहाँले तपाईँ हामीलाई आफ्नो शक्तिशाली होइन हातले चाहिँ सम्हाल्नुहुन्छ भन्ने कुरालाई चाहिँ हामीले बिर्सनु भएन। अनि यो कुराहरू चाहिँ वचनले नै हामीलाई बताइरहेको छ। र मत्ती 11:28 भन्दछ, हे सबै थकित र भारी होइन अब बोझले, हे सबै थाकेका र बोझले दबिएकाहरू हो, म कहाँ आऊ र म तिमीहरूलाई विश्राम दिनेछु। यो कुराहरू परमेश्वरले आफ्नो वचनबाट भन्नुभएको छ। वचन नै परमेश्वर हुनुहुन्छ, यो नायकको एकले भनेको छ। र तपाईँ हामीलाई परमेश्वरले बारम्बार बताइरहनु भएको छ, नडराऊ अनि आफ्नो बोझहरू म कहाँ लिएर आऊ, म तिमीलाई सम्हाल्छु, म विश्राम दिन्छु भनेर उहाँले हामीलाई बताइरहनु भएको छ। अनि आजका युवाहरू, विशेष गरिकन क्रिस्चियन युवाहरू, तपाईँहरू आफ्नो बोझ कहाँ बिसाउने प्रयास गर्दै हुनुहुन्छ? के तपाईँले परमेश्वरले भन्नुभएको कुराहरूलाई याद गरिरहनु भएको छ? तपाईँ जति नै सुकै भावनात्मक रूपमा संघर्ष गरे तापनि निराश हुने दबाव, विभिन्न कुराहरू होइन, चिन्ता, पेर फिक्री, भविष्यको कुराहरू, एकअर्कासँग कम्पेरिजन गर्ने कुराहरू, कम्पेयर गर्ने कुराहरूदेखि लिएर सबै जे जति कुराहरूबाट तपाईँ आज संघर्ष गरिरहनु भएको छ नि, ती सबै संघर्षमा विजय परमेश्वरले दिन चाहनुहुन्छ, विश्राम पनि तपाईँलाई दिन चाहनुहुन्छ। कारणले गर्दाखेरि यो कुरालाई चाहिँ विशेष विशेष विशेष मनन गर्नुहोस् है वचनबाट भन्न चाहन्छु म। र सँगसँगै डिप्रेसनसँग संघर्ष गरिरहेका युवाहरूले चाहिँ के गर्न सक्छन् भन्दाखेरि आफ्नो पीड़ा चाहिँ तपाईँले स्वीकार गर्नुहोस्। बरु कचोटि तपाईँ रुनु मन लाग्छ।

तपाईँ रुनुहोस्, रुनु कमजोरी होइन र सहायता माग्नु पनि कमजोरी होइन, मलाई सहायता गर्नुहोस् म यस्तो प्रकारको सोच विचारबाट भएर गइरहेको छु भन्नु चाहिँ त्यो चाहिँ एकदम महत्वपूर्ण कुरा हो नि। यही कुरा नगरेको कारणले गर्दाखेरि चाहिँ आफ्नो पीड़ामाथि पीड़ा थपेर चाहिँ झन् धेरै गाह्रो भएर चाहिँ बसिरहेको अवस्थाहरू छ। अनि प्रार्थना गर्नुहोस्, परमेश्वरसँग इमान्दारीपूर्वक कुरा गर्नुहोस्। तपाईँले सुन्दर शब्दहरू प्रयोग गर्नुपर्दा एकदम फ्यान्सी वर्डहरू युज गरेर परमेश्वरलाई इम्प्रेस बनाउने प्रकारले प्रार्थना गर्नु पर्दैन। तपाईँले परमेश्वरसँग इमान्दारीपूर्वक तपाईँलाई के भइरहेको छ भन्ने कुराहरू भन्नुहोस्, आफ्नो मन खोल्नुहोस् परमेश्वरसँग र विश्वासयोग्य व्यक्तिसँग तपाईँले कुरा गर्नुहोस्। त्यो विश्वासयोग्य व्यक्तिमा सायद तपाईँको अभिभावक पढ्न सक्नुहुन्छ, पास्टरज्यूहरू अथवा युथ लिडरहरू पढ्न सक्नुहुन्छ, नजिकको साथी पढ्न सक्नुहुन्छ। तपाईँले एक्लै संघर्ष गरिरहनु भएको कुराहरूलाई उहाँहरूसँग सेयर गर्नुहोस्, एक्लै संघर्ष नगर्नुहोस्। उहाँले तपाईँलाई कतिचोटि सम्हाल्नुहुन्छ, प्रार्थना गर्नुहुन्छ, सही सरसल्लाह पनि दिनुहुनेछ र परमेश्वरको वचन पढ्नुहोस्। सबैभन्दा महत्वपूर्ण कुरा परमेश्वरको वचनलाई पनि तपाईँले पढ्नुहोस्। परिस्थितिले होइन तर परमेश्वरको सत्यताले चाहिँ तपाईँको पहिचानहरू निर्धारण गर्छ। यसकारण वचनमा चाहिँ तपाईँ हाम्रो पहिचान छ, वचनमा हाम्रो प्रश्नको उत्तरहरू छ, वचनमा नै परमेश्वरले शक्तिशाली कामहरू गर्नुभएको कुराहरू छ र वचनद्वारा नै तपाईँ हामीसँग परमेश्वर बोल्न सक्नुहुन्छ। र आफ्नो शरीरको पनि ख्याल राख्नुहोस्, पर्याप्त सुत्नुहोस्, निन्द्रा चाहिँ पर्याप्त रूपमा लिनुहोस्, स्वस्थ खानाहरू खानुहोस्, नियमित रूपमा व्यायाम गर्नुहोस्, विश्राम गर्नुहोस् र यी कुराहरू पनि एकदमै महत्वपूर्ण भएको कारणले गर्दा यी कुराहरूमा हामीले ध्यान पुर्याउनु पर्दछ। र आवश्यक परेमा कचोरी तपाईँले चाहिँ मानसिक स्वास्थ्य विशेषज्ञहरूसँग पनि भेट्नुहोस्। यो कुरा चाहिँ एकदम हामीले ठूलो कुरामा लिन्छौँ कचोरी, एकदम बिग डिल हो यो चाहिँ, अबिला अब त सकियो भन्ने जस्तो हामीले लिन्छौँ। तर आवश्यक परेको खण्डमा यदि तपाईँले शारीरिक स्वास्थ्य विशेषज्ञहरूसँग तपाईँले शरीरमा अस्वस्थ हुँदा भेट्नु भए जस्तै नै आवश्यक पर्यो भने तपाईँले मानसिक स्वास्थ्य विशेषज्ञहरूसँग पनि भेट्न सक्नुहुन्छ, काउन्सिलिङ अथवा भनौँ तपाईँले सल्लाह लिन सक्नुहुन्छ। र काउन्सिलर वा मनोवैज्ञानिकसँग भेट्नु चाहिँ विश्वासको कमी होइन र जसरी शरीर बिरामी हुँदा डाक्टर कहाँ जान्छ त्यसरी नै मानसिक संघर्ष हुँदा पनि सहायता लिन सकिन्छ। तर तपाईँले आवश्यक परेको छ भने चाहिँ यो कुराहरूलाई कन्सिडर गर्न सक्नुहुन्छ। तर अघि जे जति कुराहरू मैले बताएको छु, प्रार्थना गर्ने कुरा, वचन अध्ययन गर्ने कुरा, आफ्नो शारीरिक स्वास्थ्यको ख्याल राख्ने कुराहरू, अनि आफू एक्लै संघर्ष नगरिकन आफूलाई के भइरहेको छ भन्ने कुरा चाहिँ अलिकति विश्वासयोग्य व्यक्तिहरूसँग सेयर गर्ने कुराहरू पनि गर्नुहोस् र आफूलाई स्वतन्त्र बनाउने प्रयास गर्नुहोस्। तपाईँ विशेष हुनुहुन्छ, महत्वपूर्ण हुनुहुन्छ, तपाईँ एक्लो हुनुहुन्न, परमेश्वर तपाईँको साथमा हुनुहुन्छ, तपाईँलाई प्रेम गर्ने व्यक्तिहरू तपाईँको साथमा हुनुहुन्छ। कचोटि उहाँहरूले शब्दमा तपाईँलाई नभनेको होला कि म तपाईँलाई प्रेम गर्छु भनेर, तर उहाँहरू तपाईँलाई अति नै वास्ता गर्ने व्यक्तिहरू त्यहाँ हुनुहुन्छ र तपाईँले यी कुराहरूलाई मध्यनजर गर्दै आफ्नो स्वास्थ्यको र विशेष गरिकन भावनात्मक संघर्षको चाहिँ तपाईँले ख्याल राख्नुहोस् र विजय प्राप्त गर्नुहोस् भन्ने उत्साहसँगै अर्को एउटा मिठो गीत फेरि पनि यो समयमा तपाईँको लागि म राख्न चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र अब चाहिँ हामी अन्तिम अन्तिमतिर आइसकेको छौं र यदि अहिले कुनै तपाईँ युवा श्रोता हुनुहुन्छ, तपाईँ भित्रभित्रै तपाईँ एकदम रोइरहनु भएको छ, तपाईँको अवस्था परिस्थितिहरू र जुन प्रकारको तपाईँले संघर्षहरूलाई महसुस गराउनु भएको छ, यति कुरा सम्झिनुहोस् कि तपाईँको संघर्षले तपाईँको मूल्य निर्धारण गर्दैन, तपाईँको असफलताले तपाईँको पहिचान निर्धारण गर्दैन, तपाईँको वर्तमान अवस्थाले तपाईँको भविष्य तय गर्दैन। परमेश्वरले तपाईँलाई देखिरहनु भएको छ, परमेश्वरले तपाईँलाई सुन्नुहुन्छ, परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। कहिलेकाहीँ रात एकदमै लामो लाग्न सक्छ तर बिहान अवश्य पनि आउँछ। यसकारणले गर्दाखेरि चाहिँ परमेश्वरको प्रेम तपाईँको लागि अति नै महान छ भन्ने कुरालाई नबिर्सिनुहोस्। बिलापको पुस्तकले पनि यही भन्छ कि परमप्रभुको अटल प्रेमको कारणले चाहिँ हामी नष्ट भएको छैनौ, उहाँको करुणाहरू चाहिँ कहिल्यै पनि समाप्त हुँदैन, ती चाहिँ प्रत्येक बिहान नयाँ हुन्छन् भनेर हामीलाई वचनले पनि उत्साह दिएको छ। कारणले गर्दाखेरि याद राख्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न, तपाईँ मूल्यवान हुनुहुन्छ र परमेश्वरसँग तपाईँको जीवनको लागि चाहिँ आशा र उद्देश्य छ। यो कुरालाई तपाईँले नबिर्सिनुहोस् भन्दै कार्यक्रम गुड न्यूज युथ क्लबबाट अब चाहिँ भन्ने मैले विदा माग्नुपर्ने बेला भइसकेको छ र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म पुनम विदा हुन चाहन्छु।

0: गुड न्युज एफएम 105.1।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। ४० को २९ देखि ३१ सम्म।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सम्म सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
5: तर यीशुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुडमिज FM 105.1 MHz काठमाडौँबाट र गुडमिज FM 105.6 MHz पोखराबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुडमिज FM को अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सँगै बसिरहनुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम अनुरोध संगीतमा आदरणीय श्रोता कार्यक्रम अनुरोध संगीत लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं र हामी तपाईकै रोजाइमा रहेका अर्थपूर्ण गीत संगीत कार्यक्रम अनुरोध संगीतमा राख्ने गर्छौ र यसको निम्ति त तपाईँले हामीलाई फोन गरेर साथ दिनुपर्ने हुन्छ र तपाईँकै रोजाइमा रहेका अर्थपूर्ण गीत संगीत कार्यक्रममा हामी पस्कने रहेछौ र यसको निम्ति हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो फोन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9893446 हाम्रो वाट्सएप नम्बर रहेको छ र कार्यक्रम अनुरोध संगीत तपाईँ सुन्दै हुनुहुन्छ। हामीलाई कुनै गीत संगीत यति मनपर्छ नि त्यो गीत संगीत जति सुने पनि हामी अगाउँदैनौ। हजुर हो, त्यस्तै किन त्यस्तो लाग्छ भने जुन गीत संगीत तपाईँको निम्ति आशिष बनेको हुन्छ नि त्यो आशिषित गीत तपाईँ देखेर सुन्न सक्नुहुन्छ र अरूलाई पनि सुनाउन सक्नुहुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम अनुरोध संगीत र कार्यक्रम अनुरोध संगीतमा भने तपाईँकै रोजाइमा रहेका गीत संगीत हामी पस्कनेछौ र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र 4470754 अथवा 4777075 हाम्रो फोन नम्बर रहेको छ र अहिलेलाई भने फेरि पनि यो अर्थपूर्ण संगीतको साथ तपाईँले भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ भने तपाईँले कुनै पनि गीत संगीत रोज्न सक्नुहुन्छ र हामी तपाईँको लागि कार्यक्रममा पस्कनेछौँ। र तपाईँ त्यति मात्र होइन आफ्नो प्रियजनहरूलाई पनि तपाईँले डेडिकेट गर्न सक्नुहुन्छ कार्यक्रममा। र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ। र मैले भन्ने गर्छु गीत संगीत यति अर्थपूर्ण हुन्छन् कि कुनै कुनै गीत संगीत हामी यति मजाले सुन्छौं जति सुने पनि हामी अगाउँदैनौं, किनभने त्यो गीत संगीतले केही न केही तपाईँ र मेरो कथालाई बोकिरहेको हुन्छ। जब त्यो कथा अथवा त्यो गीतले हामीलाई सुन्छ नि, त्यो गीत हामी बारम्बार सुनि नै रहन्छौं। त्यस्ता गीत संगीत छन् जुन गीत संगीत तपाईँको लागि एकदमै महत्वपूर्ण कुरा छ भने आज त्यो गीत संगीत तपाईँ रोज्न सक्नुहुन्छ र आफ्नो साथी संगी आफन्तजनहरूलाई पनि सुनाउन सक्नुहुनेछ। फोन गरेर साथ दिन सक्नुहुन्छ। अहिलेलाई भने फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रम

0: यो अर्थपूर्ण भजन पछि मैले यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी हजुर।
0: जय मसी पुनाजी, आरामै हुनुहुन्छ?
1: आरामै छु म हजुर।
0: अनि खाना भयो हजुरको?
1: खाना भयो, उतै खाएँ अनि यतै कोठातिर आएको।
0: ल हजुर, यतिखेर कुन गीत कसको निम्ति तपाईँ यतिखेर राख्न चाहनुहुन्छ?
1: मैले सन्ध्या नानीलाई भनिसकेको छु है, अनि मैले हजुरहरूलाई अनि भित्र सन्ध्या छोरीलाई भन्छु, सुनाउँछु, अनि जो जति सबै सुन्दैछन् है, गुड न्युजमा जोडिनु भएको दिदी बहिनी दाजुभाइहरू सबैलाई, अनि पोखरा अनि सिक्किम कता भारत कता कताडी नि सुन्दै हुनुहुन्छ, अनि उहाँहरूलाई नि अनि जो जति मेरो आफन्तहरूले सुन्दै हुनुहुन्छ विदेशतिर, अनि सबैलाई मेरो मण्डली परिवारलाई छोरी महर्जनलाई सम्झिन्छु, उहाँले सुनिरहनुहुन्छ डेली सुन्नुहुन्छ, अनि उहाँलाई अनि सबै न छोडिकन अब नाम भन्ने हो नि त यहाँ एउटा चाहिँ पानै खान्छ जस्तो म त भन्दिनँ नाम है, सम्झिएर सक्नुहुन्छ। धेरै छन् परमेश्वरका जनहरू है, धेरै हुनुहुन्छ, आशिष भइराखेका छन् सबैजना हुन्छ है।
0: हजुर धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ पुनाजी।
1: हुन्छ, जयमसी।
0: जयमसी। श्रोता तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। कार्यक्रम अनुरोध संगीतमा तपाईँ हुनुहुन्छ, हामी तपाईँकै रोजाइमा रहेका गीत संगीत पस्किरहेका छौं। अहिलेलाई पनि हाम्रो पुनाजीको रोजाइमा रहेको अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन थियो हाम्रो पुनाजीको रोजाईमा। र तपाईँ पनि कुनै पनि गीत संगीत रोज्न चाहनुहुन्छ र आफ्नो साथी संगी आफन्तजनलाई सम्झेर सुनाउन चाहनुहुन्छ भने चाहिँ तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र हाम्रो फोन लाइन पनि खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। 4770754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ र हाम्रो वाट्सएप नम्बर रहेको छ 9800234646 9800234646 र अहिलेलाई भने फेरि पनि राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम अनुरोध संगीत। हामी तपाईँकै रोजाईमा रहेका अर्थपूर्ण गीत संगीत कार्यक्रममा पस्किरहेका छौं। र यतिखेर भने फेरि पनि कार्यक्रममा अर्को संगीत राख्न चाहन्छु। त्योभन्दा अगाडि म तपाईँलाई केही कुरा बताउन चाहन्छु कि संगीत हाम्रो जीवनमा एकदमै यसले महत्व राख्छ र कतिले त गीत संगीत सुनेर पनि प्रभुलाई पाउनु भएको छ, कतै अर्थपूर्ण कुरा छ है। अनि मलाई चाहिँ त्यो गीत संगीत यस्तो लाग्छ, त्यो चाहिँ परमेश्वरबाटै दिएका गीत संगीतहरू हुन् होइन। त्यो भएर तपाईँ र मैले निरन्तर गीत संगीत लेख्ने शब्दकारहरू, संगीत गर्ने संगीतकार, एरेन्जर अनि गायक गायिकाको निम्ति हामीले निरन्तर प्रार्थना गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। र जब तपाईँ र मैले प्रार्थना गर्छौँ नि, अझै धेरै शक्तिशाली त्यस्ता गीतहरू परमेश्वरले दिनुहुन्छ, जुन गीत सुनेर कैयौं मानिसहरूले प्रभुलाई पाउन सकुन्। र अहिलेलाई भने फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण संगीत पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र हामी तपाईँकै रोजाइमा रहेका गीत संगीत पस्किन्छौं यो कार्यक्रममा र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र अर्थपूर्ण गीत संगीत कार्यक्रममा पस्किनै रहेको छु र अहिलेलाई भने राख्न चाहन्छु फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यो अर्थपूर्ण संगीत पछि भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ र कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो, जय मसी हजुर।
0: जय मसी, चन्द्रमायाजी आरामै हुनुहुन्छ?
1: हजुर आमाजी छ सर।
0: अनि हजुरको खाना भयो त?
1: खाना भइसक्यो सर।
0: हजुर ल भन्नुहोस् यतिखेर कुन गीत कसको निम्ति राखौँ?
1: मैले आजकै गीत रोजेको छु अनि यो गीत चाहिँ म हजुरलाई सुनाउन चाहन्छु। कुनै एकदम सम्पूर्ण परिवारलाई, हाम्रो सन्ध्या म्यामलाई अनि हाम्रो सुजन सरलाई, हाम्रो विजय सरलाई अनि हाम्रो ज्ञानु म्यामलाई, पूर्ण म्यामलाई, राजन गुरुङ सर अनि सुनिता सर, सम्पूर्ण गुणेशन परिवारलाई, मेरो मण्डल परिवारलाई अनि जो जति यतिखेर गुणेशन सुनिरहनु भएको छ अनि फोन गर्नु हाम्रो पुना थापा दिदीलाई सुनाउन चाहन्छु। सम्पूर्णलाई नछुटाइकन अनि मेरो साथीहरू हुनुहुन्छ धेरैजना, यहाँ सबैजनालाई सुनाउन चाहन्छु सर।
0: हुन्छ, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ।
1: हुन्छ,
0: धन्यवाद। जय मसी। चन्द्रमाया मगर्जी हुनुहुन्थ्यो यतिखेर उहाँको रोजाइमा रहेको यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

आदरणीय श्रोता भवन लगभग समयले हामीलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रममा फोन गरेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: तर यसुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो. हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज कोलकाताबाट प्रसारण हुनेछ. साथै यस कार्यक्रम गुड न्यूज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ. आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है.

0: पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर, कैसर, मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शनशास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योगभन्दा वचन, भाषण, संवाद, गहिरा गहिरा पुस्तकहरू, प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषय वस्तुहरू जुटाउनुभयो। फिलिप स्थाफ, मण्डली इतिहासकार साथै ईश्वर शास्त्री।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: मेरो प्लस टूको इक्जाम पनि सकियो।
8: म त खाली समय बिताइरहेको छु, के गर्ने होला?
9: गुड न्यूज एफएम ले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
8: सही हो।
9: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
10: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
9: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
10: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
1: हेर त, रगत रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
11: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: यसैले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ।
13: हेलो
14: हेलो बहिनी, सन्चै छौ?
13: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
14: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
13: अनि हुलाकमा पो जानु?
14: हो नि, हुलाकमा जाऊ न।
13: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
14: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
13: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
14: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
13: ए, सहरमा मात्र होला नि?
14: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
13: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

छैमिसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन शैलीमा आदरणीय श्रोता कार्यक्रम जीवन शैली लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता शुक्रबार एक बजेदेखि दुई बजेसम्म हामी तपाईँलाई साथी दिइरहेको छौं र विशेष गरिकन हामी वचनहरूबाट तपाईँलाई उत्साह दिइरहेको छौं र मीठा मीठा गीत संगीतहरूको साथ पनि दिने गर्दछौ। आज पनि यसरी नै तपाईँलाई साथ दिन गइरहेको छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। यो समयमा एउटा गीतबाट म कार्यक्रमलाई शुरूआत गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम जीवन शैली तपाईँ सुन्दै हुनुहुन्छ र हामी वचनहरूबाट तपाईँलाई उत्साह दिइरहेको छौं र आज याइरस भन्ने शीर्षकमा तपाईँको लागि केही कुराहरू म राख्न गइरहेको छु र वचनमा विलाप 2:19 भन्छ, आफ्नो बालकहरूको प्राणको निम्ति परमप्रभुको उपस्थितिमा तेरो हृदय पोखा। याइरसको कथा बिन्ती भाउ गर्ने आमा बाबु र सदा सर्वदा हाजिर रहनुहुने मुक्तिदाताको कथा हो। त्यसकारण आफ्नो बालकहरूको प्राणको निम्ति परमप्रभुको उपस्थितिमा आफ्नो हृदय पोखाउनुहोस्। आफ्नो बालकहरूको प्राणको निम्ति आफ्नो हात उहाँतिर उठाउनुहोस्। आमा बाबु हो तपाईँ, यो काम गर्न सक्नुहुन्छ। तपाईँ एक वफादार पैरवीकर्ता र विश्वासयोग्य अन्तर्विन्तीकर्ता बन्न सक्नुहुन्छ। आमा बाबुको कर्तव्य पूरा गर्ने क्रममा उत्पन्न हुने आफ्नो डरहरूलाई तपाईँले यीशु कहाँ ल्याउन सक्नुहुन्छ। वास्तवमा यदि तपाईँले त्यसो गर्नु भएन भने तपाईँले आफ्नो छोरा छोरीमाथि आफ्नो डर थोपर्न सक्नुहुन्छ। डरले कति आमा बुबाहरूलाई झारखानाका सिपाही जस्तै बनाइदिन्छ, जसले हरेक क्षण निरीक्षण गर्दछन् र हरेक मित्रको पृष्ठभूमि जाँच गर्दछन्। उनीहरूले वृद्धिलाई रोक्छन् र अविश्वास संचार गर्छन्। स्वतन्त्रताको लागि कुनै ठाउँ नभएको परिवारले बच्चालाई चाहिँ निसुसी दिन्छ। अर्कोतर्फ डरले आमा बुवालाई पनि छोराछोरी भनेको जुनसुकै कुरा मान्ने बनाउन सक्छ। आफ्नो बालबालिकाले बन्धनमा राखिएको वा सीमित गरिएको महसुस गर्लान् भन्ने डरले उनीहरूले सबै सीमाहरू खुकुलो पार्छन्। धेरै माया र अति थोरै अनुशासन कायम गर्दा उनीहरूले यो कुरा बुझ्दैनन् कि उचित अनुशासन प्रेमकै एउटा महत्वपूर्ण अभिव्यक्ति हो। धेरै छुट दिने अभिभावक वा डराउने अभिभावक हुन्। तपाईँले कसरी यी दुई अतिवादी सोच हटाउन सक्नुहुन्छ भन्दाखेरि चाहिँ प्रार्थना गरेर। यसुले आमा बाबुको कर्तव्य पालनको बारेमा खासै चर्चा गर्नुभएको छैन, तर उहाँको कार्यहरूले चाहिँ प्रार्थनाको बारेमा धेरै कुरा बताउँछन्। ख्रिस्टले आमा बाबुको प्रत्येक प्रार्थनाको जवाफ दिनुहुन्छ। यो कथामा ठूलो सन्देश यही हो, जब तपाईँको सन्तान संकटमा पर्छ यसुतर्फ फर्कनुहोस्, तर संकट नआएसम्म पर्खी नबस्नुहोस्। उनीहरूलाई दिनहुँ विद्यालय पठाउँदा आशिष दिएर पठाउनुहोस्। जब तपाईँ उनलाई राति सुत्न पठाउनुहुन्छ उनीहरूको लागि प्रार्थना गरेर पठाउनुहोस्। जब उनीहरू गृह कार्य गर्न नसकेर अल्मलिएका हुन्छन् त्यसको बारेमा उनीहरूसँगै प्रार्थना गर्नुहोस्। प्रार्थना गर्नुहोस् कि तपाईँका छोरा छोरीहरूले संसारमा आफ्नो स्थानको बारेमा अनि आउनेवाला संसारमा स्वर्गीय स्थानको बारेमा गहन समझ प्राप्त गर्नेछन्।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र यही र शीर्षकमा नै छु म र वचनको पदले भन्दछ लुका 8:55 र 56 चाहिँ त्यसको प्राण फर्केर आयो र त्यो तुरन्तै उठी र त्यसको आमा बुबा आश्चर्यचकित भए। तपाईँले आफ्नो छोराछोरीहरूको लागि सक्दो गर्न सक्नुहुन्छ तर पनि याइरसकै जस्तो अवस्थामा पुग्न सक्नुहुन्छ। तपाईँले उनीहरूलाई प्रेम गर्न सक्नुहुन्छ, तिनीहरूको रक्षा गर्न सक्नुहुन्छ र उनीहरूको लागि प्रार्थना गर्न सक्नुहुन्छ र पनि आधी रातमा उनीहरूलाई आपतकालीन कक्षमा लैजानु पर्दा वा उनीहरू लागू औषधमा फँसेको कारण पुनर्स्थापना केन्द्रमा उनीहरूलाई भेट्न जानुपर्दा दुईवटा आवाजमध्ये एकलाई चुन्नुपर्ने आफूलाई चाहिँ तपाईँले पाउन सक्नुहुन्छ। निराशा वा विश्वास, यस्तो अवस्थामा निराश भएका याइरसलाई कसले आलोचना गर्न सक्थ्यो र उनी पहिलो पटक येशू कहाँ जाँदा उनकी छोरी गम्भीर बिरामी भए तापनि जीवित थिइन्। त्यसपछि उनले येशूसित कुरा गरिरहँदा तपाईँकी छोरी मरी भन्ने खबर आयो। त्यस क्षणमा येशूले याइरसलाई हेर्नु भयो र भन्नुभयो, नडराउ, विश्वास मात्र गर र त्यो निको हुनेछ। ती बालिकाको बिमार चाहिँ बढ्न नदिएर रोके पनि वा मृतकबाट तिनलाई उठाए पनि येशु नै याइरसको समस्याको चाहिँ समाधान हुनुहुन्थ्यो। उहाँ चाहिँ तपाईँको परिवारको समस्याको पनि समाधान हुनुहुन्छ। येशुले गर्नुभएको दुईवटा कुरालाई चाहिँ तपाईँले ध्यान दिनुहोस्। उहाँले विलाप गर्ने तर विश्वास नगर्नेहरूलाई चाहिँ बाहिर पठाउनुभयो र होसियार रहनुहोस्, तपाईँ कसको नजिक रहनुहुन्छ विशेष गरी संकटको समयमा। अनि दोस्रो कुरा भनेको चाहिँ उहाँले आमा बुवालाई विश्वासमा एकताबद्ध गर्नुभयो। जब येशू घरमा पुग्नुभयो तब उहाँले पत्रुस, याकुब, युहन्ना र बालिकाका बुबा र आमा बाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन र त्यसपछि चाहिँ उहाँले तिनको हात समातेर यसो भनेर बोलाउनु भयो, नानी उठ। त्यसपछि त्यसको प्राण फर्केर आयो र त्यो तुरन्तै उठी अनि त्यसको आमा बुबा आश्चर्यचकित भए। जब तपाईँ प्रार्थना गर्नुहुन्छ र ख्रिस्टमा आफ्नो विश्वास राख्नुहुन्छ उहाँले तपाईँको परिवारमा यस्तो काम गर्न सक्नुहुन्छ जसले तपाईँलाई छक्क पार्नेछ।

निकै निमिठो गीत तपाईँको निम्ति राख्यौं र यही शीर्षकबाट नै अझै हामी केही कुरा राख्दै गइरहेको छौं। दोस्रो तिमोथी एक अध्यायको दश पदले भन्दछ, उहाँले मृत्युलाई नाश गरेर जीवन र अविनाशलाई सुसमाचारद्वारा प्रकाशमा ल्याउनुभयो। र यसमा चाहिँ आश्चर्य मान्नु पर्दैन कि चोटमा रहेका आमा बुवाहरूको निम्ति परमेश्वरको हृदय कोमल छ। आखिर परमेश्वर आफै पनि त पिता हुनुहुन्छ। उहाँले आमा बुवाले महसुस गर्ने कुन चाहिँ भावना महसुस गर्नुभएको छैन र के तपाईँ आफ्नो सन्तानबाट अलग हुनुभएको छ? परमेश्वर पनि त्यस्तै हुनुभएको थियो। कसैले तपाईँको सन्तानलाई दुर्व्यवहार गर्दैछ, मानिसहरूले उहाँको पुत्रलाई पनि गिल्ला गरेर थिचोमिचो गरे, के कसैले तपाईँको सन्तानबाट फाइदा उठाउँदैछ? परमेश्वरको पुत्रलाई पनि झुट्टा गवाहीद्वारा फसाइयो र लालची अनुयायीले उहाँलाई धोका दियो। के तपाईँले आफ्नो सन्तानले कष्ट सहँदा त्यो हेर्न बाध्य हुनु परेको छ? परमेश्वरले पनि आफ्नो शत्रुलाई क्रूसमा टाङ्गिएको हेर्नु पर्यो। के तपाईँ आफ्नो सन्तानलाई यो संसारमा सबै चोटबाट बचाउन चाहनुहुन्छ? परमेश्वरले पनि चाहनुभयो, तर हाम्रो निम्ति उहाँको महान प्रेमको कारण उहाँले आफ्नै निज पुत्रलाई बाँकी राख्नु भएन, तर हामी सबैको निम्ति उहाँलाई दिनुभयो कि उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुने छैन र रोमियाँ 8:32 पनि यो कुराहरू बताउँदछ। सबै थोक भन्ने शब्दहरू याद गर्नुहोस्। प्रार्थनाको जवाफमा परमेश्वरले गर्न नसक्नुहुने कुरा केही पनि छैन। सायद तपाईँले प्रार्थना गर्नुभए तापनि तपाईँको बच्चाको चाहिँ अब देहान्त भयो, आफ्नो सन्तान गुमाउनु जतिको पीड़ादायी कुरा केही पनि हुँदैन। सायद तपाईँले भन्नुभयो यीशुले हेरेसकी छोरीलाई फेरि जीवित बनाउनु भयो, तर उहाँले मेरो सन्तानलाई किन बचाउनु भएन? परमेश्वरले तपाईँको प्रश्न बुझ्नुहुन्छ। उहाँले पनि एकजना पुत्रलाई दफन गर्नुभयो अनि उहाँले मृत्युलाई तपाईँले भन्दा बढ़ी घृणा गर्नुहुन्छ। त्यसकारण उहाँले मृत्युलाई नाश गरेर जीवन र अविनाशलाई सुसमाचारद्वारा प्रकाशमा ल्याउनुभयो। ख्रिस्टमाथि भरोसा राख्नेहरूको लागि मृत्यु स्वर्गमा प्रवेश गर्ने मार्ग भन्दा बढ़ी केही होइन। तपाईँको सन्तान आज तपाईँको अंगालोमा नहुन सक्छ, तर ऊ उहाँको हातमा सुरक्षित छ। आफ्नो छोरो चाहिँ जन्मना साथ चाहिँ देहान्त पछि दाउदले भविष्यको आशा राख्दै भने म उहाँ कहाँ जानेछु, अनि तपाईँले पनि त्यसै गर्नुहुनेछ।

निकै मिठो गीत तपाईँको निम्ति हामीले राख्यौं र हामी वचनहरूबाट हेरिरहेको छौं र यसै क्रममा हामी विवाह सफल बनाउनको लागि चाहिँ दुईजना चाहिन्छ भन्ने कुराहरूमा केही कुराहरू राख्न गइरहेको छ। एफसी 5:33 पदले भन्दछ, तिमीहरू हरेकले आफ्नो पत्नीलाई आफैलाई चाहिँ प्रेम गर र पत्नीले आफ्नो पतिको आदर गरोस्। एकजना महिला सप्ताहन्तको लामो विदामा चाहिँ गइन्। अन्तिम सोमबार बिहानी सत्रको बीचतिर तिनी अचानक जुरुको उठिन् र त्यो कोठाबाट निस्किन्। तिनी किन अचानक त्यहाँबाट हिँडिन् भन्ने कुरा बुझ्न एकजना मित्र तिनको पछि लागिन्। तिनले ती महिलालाई टेलिफोन गरिसकेर लबीमा टेलिफोन राख्दै गरेको भेटाइन्। के सबै ठिक छ त? तिनले तुरन्तै सोधिन्। हो ठिक छ, ती महिलाले संकोच मान्दै जवाफ दिइन्। मैले तपाईँलाई यसरी चिन्तित गराउन चाहेकी थिइनँ, तर मैले अचानक सम्झे कि आज सोमबार बिहान फोहोर मैला थन्क्याउने दिन हो। तिनको मित्रले सोधिन्, फोहोर मैला थन्क्याउने दिन के तपाईँको लागि तपाईँको पति घरमै हुनुहुन्न? ती महिलाले जवाफ दिन, हो तर त्यो फोहोर मैला थन्क्याउन दुईजना चाहिन्छ, म एक्लै त्यो हटाउन सक्दिन र उहाँले त्यो याद राख्न सक्नुहुन्न। असल वैवाहिक जीवनको रहस्य कसरी सँगै जिउने र काम गर्ने भन्ने कुरा सिक्नुमा छ, अनि त्यो लक्ष्य प्राप्त गर्न तपाईँलाई मदत गर्न यहाँ 10 केही सुझावहरू दिन गइरहेको छ। पहिलो, दैनिक रूपमा सँगसँगै प्रार्थना गर्न सहमत हुनुहोस्। दोस्रो, हरेक दिन एकअर्काको बारेमा असल कुरा भन्नुहोस्। तेस्रो, एकअर्कासँग गुटमुटिएर बस्न नबिर्सिनुहोस्। चौथो, आफूहरूलाई एक समूहको रूपमा विचार गर्नुहोस्, जोडीको रूपमा मात्रै होइन। पाँचौं भनेको चाहिँ आफ्नो भिन्नताहरूको कदर गर्नुहोस्। छैटौं, प्रत्येक दिन कम्तीमा एकपटक सँगै खाना खानुहोस्। सातौं, आफ्नो असहमतिहरू परमेश्वरलाई सुम्पनुहोस्। सातौं, हास्यको बलियो भावना विकास गर्नुहोस्। नवौं, आफ्नो विशेष ठाउँ र आफ्नो विशेष गीत पहिचान गर्नुहोस्। दशौं, पुराना कुराहरू सँगसँगै याद गर्नुहोस्। विडम्बनाको कुरा के छ भने नि, आज सम्बन्ध विच्छेदको लागि दिइएको पहिलो कारण चाहिँ भिन्नता हो। थाहा छ, तपाईँहरू फरक हुनु पर्दछ जब दुईजना भिन्न व्यक्तिहरू एकअर्कालाई प्रेम गर्ने निर्णय गर्छन् र एकअर्काको कुरा सुन्छन्। तिनीहरूको भिन्नता कमजोरीको सट्टा शक्तिको स्रोत बन्न सक्छ। विवाह सफल बन्नको लागि दुईजना चाहिन्छ। विशेष ठाउँ र आफ्नो विशेष गीत पहिचान गर्नुहोस्। दशौं, पुराना कुराहरू सँगसँगै याद गर्नुहोस्। विडम्बनाको कुरा के छ भने नि, आज सम्बन्ध विच्छेदको लागि दिइएको पहिलो कारण चाहिँ भिन्नता हो। थाहा छ।

यही अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र हामी एकदमै उत्साहका वचनहरूलाई हेरिरहेको छौं र विगतमा फर्किजाने पुलहरू चाहिँ जलाइदिनुहोस् भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। पहिलो राजा 19:21 पदले भन्दछ, तिनले हलोका काठहरू जलाए। एलिसाको सेवा कार्य धर्मशास्त्रको चाहिँ यो खण्डको साथमा चाहिँ शुरू हुन्छ। तिनले आफ्नो एक हल गोरु लिएर मारे, तिनले हलोका काठहरू जलाएर मासु पकाए र मानिसहरूलाई दिए र तिनीहरूलाई खाए। त्यसपछि तिनी एलियाको पछि लागे। उनी आफ्नो जीवनको पुरानो बाटोमा फर्कन सकेनन् किनभने उनले आफूलाई पहिलेको समयमा फर्काउने साधनलाई चाहिँ नष्ट गरिसकेका थिए। यो किसान एलिसाको अन्त्य थियो र अगमवक्ता एलिसाको शुरूआत थियो। चाहे तपाईँले चाहिँ वजन कम गर्न वा विश्वविद्यालयमा प्रवेश पाउन वा पुस्तक लेख्न वा व्यवसाय वा सेवा कार्य शुरू गर्न वा ऋणबाट मुक्त हुन प्रयास गरिरहनु भएको होस्, त्यसले केही फरक पार्दैन। पहिलो कदम जहिले पनि सबैभन्दा लामो र कठिन हुन्छ। तपाईँले भविष्यतर्फ कदम चालेर मात्र पुग्दैन, तपाईँले विगततर्फ फर्केर जाने सम्भावनालाई पनि मेटाइदिनुपर्छ। तपाईँले यसरी नै लक्ष्य पछ्याउनुपर्छ। यसरी नै कुलतको बन्धन तोड्न सकिन्छ। यसरी नै सम्बन्ध पुनर्स्थापना गरिन्छ। नयाँ अध्याय शुरू गर्न पुरानो अध्याय अन्त्य गर्नैपर्छ। एलिसाले एलियालाई पछ्याउनको लागि आफ्नो हलो जलाउन आवश्यक थिएन, तर त्यो कार्यले एउटा कुरा स्पष्ट रूपमा बताउँथ्यो, अब फर्किने कुनै सम्भावना थिएन। 10 मा 9 पटक असफलता भनेको पहिलो योजना जति जोखिमपूर्ण, अति महँगो वा अति कठिन हुँदा त्यसलाई छोडेर दोस्रो योजनातिर लाग्नु नै हो। उनीहरूले विगतमा फर्किजाने पुल जलाएका छैनन्। पहिलो योजनामै लागिरहने मानिसहरूको दोस्रो योजना हुँदैन। उनीहरूको निम्ति या त पहिलो योजना नै सफल हुनुपर्छ या त असफलता, दोस्रो विकल्प हुँदैन। उनीहरू अर्को कुनै कुरामा सफल हुनुभन्दा परमेश्वरले दिनुभएको सपना पछ्याउने क्रममा दुर्घटनामा पर्न र गढेर जान रुचाउँछन्। तपाईँको निम्ति आजको उत्साह चाहिँ के छ भन्दाखेरि विगतमा फर्किजाने आफ्नो पुल जलाइदिनुहोस् र अगाडि बढ्नुहोस्।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो र श्रोता उपसेवाने कार्यक्रमको अन्तिमतिर हामी आइसकेको छौं र यहाँ समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जीवनशैलीबाट यो समय म पुनम विदा हुन चाहन्छु। जय मसी, नमस्कार।
1: अब प्रस्तुत छ कार्यक्रम जीवन।

0: गुड न्यूज एफएम 105.1।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
6: होइन दाई, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
5: कहाँ छ?
6: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
7: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
6: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
7: र सरिता महर्जन 9841191094, 9841191094।
5: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
8: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
8: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
10: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
7: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
10: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
7: अधिक जानकारीका लागि
10: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602, 9141867602 र 9818251240 9818251240।
9: मानसिक समस्याबाट बच्ने उपायहरू।
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
9: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
9: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
8: असल साथीहरूसँग मात्रै संगत गरौं।
9: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
8: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
9: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
11: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
9: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
9: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
9: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
9: मद्यपान र धूम्रपान सेवन नगरौं।
8: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: विश्वास सुनैबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम मलाई मन पर्छ।

जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सँगै बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम मलाई मनपर्छमा आदरणीय श्रोता कार्यक्रम मलाई मनपर्छ लिएर प्राविधिक मित्र विजयजी र म अब्राहम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि मलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र कार्यक्रममा अर्थपूर्ण कुराकानी म तपाईँको निम्ति राख्ने नै छु। अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट

यो अर्थपूर्ण भजन पछि भने म रोमी 12 दुई पद तपाईँको लागि पढ्न चाहन्छु। यो मलाई एकदमै अर्थपूर्ण लाग्छ र यसरी लेखिएको छ, यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असल ग्रहण योग्य र सिद्ध इच्छा के हो त्यो तिमीले जान्न सक। निकै नै अर्थपूर्ण कुराकानी छ, यस संसारको ढाँचामा नचल भन्ने बित्तिकै तपाईँ र म संसारको लागि होइन तर यो संसारलाई प्रभाव पार्नको लागि हो, ताकि तपाईँ र मेरो जीवन देखेर सारा मानिसहरूले तपाईँ र मलाई पछ्याउन सकुन्। तर आज हामी संसारलाई चाहिँ पछ्याइरहेका छौँ। प्रभुले हामीलाई अरबौं मानिसहरूको बीचबाट चुन्नुको पछाडि त संसारलाई प्रभाव पार्नको लागि पठाउनु भएको, तर संसारले आज तपाईँ र मलाई प्रभाव पारिरहेको छ होइन। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तन हो र परमेश्वरको असल ग्रहण योग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जान्न सक होइन। अब आफ्नो मनमा नयाँ भई र आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो, तपाईँ र म परिवर्तन चाहिँ हुन आवश्यक छ। हिजोको जस्तो तपाईँ आज त्यस्तो होइन होइन। हिजो तपाईँलाई जुन मानिसहरूले हेर्ने दृष्टिकोण फरक हेर्थे नि, तर आज हेर्ने मानिसहरूको दृष्टिकोण फरक हुनुपर्छ। यो मानिस त त्यस्तो मानिस हो नि होइन, तर आज भन्ने हुनुपर्छ, त्यो परिवर्तित जीवन भनेको। र परमेश्वरको असल ग्रहण योग्य सिद्ध इच्छा के हो त्यो तिमीले जान्न सक। र हामी एउटा असल ग्रहण योग्य सिद्ध इच्छा के हो त्यो जान्न सक्यौँ भने हामी परमेश्वरको ग्रहण योग्य छोराछोरी बन्न सक्छौ। त्यो मान्छेले संसारलाई प्रभाव पार्न सक्छ जो परमेश्वरको बाटोमा हृदयदेखि हिँड्छ अथवा हृदयदेखि परमेश्वरलाई पछ्याउँछ होइन। त्यो कसैको करकापले होइन, होइन कसैले यसो गरे त्यसो गरेर होइन, तर जसले परमेश्वरलाई हृदयदेखि पछ्याउँछ नि त्यसले संसारलाई प्रभाव पार्न सक्छ। कयौं त्यस्ता व्यक्तिहरू छन् जस्तो संसारलाई प्रभाव पार्ने व्यक्ति, उनीहरू परमेश्वरको बाटोमा हिँडे। मदर टेरेसाको कुरा गरौं, अब्राहम लिंकनको कुरा गरौं, बिल्ली ग्राहमको कुरा गरौं, कयौं त्यस्ता व्यक्तित्वहरू छन् जसले संसारलाई प्रभाव पारे। र तपाईँ र मैले पनि अब संसारलाई प्रभाव पार्न आवश्यक छ। तपाईँ र मलाई मान्छेले के भनेर चिन्छन् होइन, तपाईँ र मलाई मान्छेले फटा भनेर चिन्छन् कि तपाईँ र मलाई मान्छेले होइन चोर भनेर चिन्छन् कि तपाईँ र मलाई मान्छेले धोकेबाज भनेर चिन्छन् कि तपाईँ र मलाई मान्छेले के भनेर चिन्छन्, त्यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। तपाईँले कस्तो नाम कमाउँदै हुनुहुन्छ अथवा हामीले कस्तो नाम कमाउँदैछौँ यो समाजमा भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। र तपाईँ र मैले अब चाहिँ अब समय आएको छ, पहिले त तपाईँ र मैले हाम्रो परिवारलाई प्रभाव पार्नुपर्छ, परिवारलाई, देशलाई अनि संसारलाई। जसले परिवारलाई नै प्रभाव पार्न सक्दैन भने छिमेकीलाई कसरी उसले प्रभाव पार्न सक्छ होइन र? उसले त पहिले आफ्नो परिवारलाई प्रभाव पार्नु पर्यो, आफ्नो साथी सङ्गीलाई प्रभाव पार्नु पर्यो, त्यसपछि उसले परिवारलाई प्रभाव पार्छ, त्यसपछि उसले छिमेकीलाई प्रभाव पार्छ, त्यसपछि उसले एउटा गाउँलाई प्रभाव पार्छ, त्यसपछि उसले एउटा देशलाई प्रभाव पार्छ, त्यसपछि उसले संसारलाई नै प्रभाव पार्छ होइन। जस्तो अरू कुरा नगरौं, आज हामी देख्न सक्छौ नेपालको प्रधानमन्त्री पालेन्द्र शाह जो एउटा साधारण सिंगर हुनुहुन्थ्यो, गीत गाउनुहुन्थ्यो, उहाँले केही मानिसहरूलाई प्रभाव पारिराख्नु भएको थियो, अचानक राजनीतिमा आउनुभयो, एउटा काठमाडौँ महानगरपालिकाको मेयर भएर उठ्नुभयो, उहाँले काठमाडौँको जनतालाई प्रभाव पार्नुभयो, हुँदाहुँदा उहाँले एउटा जिल्लालाई नै प्रभाव पार्नुभयो, हुँदाहुँदा उहाँले देशलाई नै प्रभाव पार्नुभयो, हुँदाहुँदा उहाँले आज संसारलाई नै प्रभाव पार्नुभयो। किन थाहा छ? संसारको 100 संसारलाई प्रभाव पार्ने 100 मान्छे मध्येको एक भन्नुहुन्छ उहाँ।
त्यो भएर मैले यो किन भन्दैछु भने तपाईँ र मैले हुनसक्छ कसैले मान्छेलाई प्रभाव पारे होला, संसारलाई प्रभाव पारे होला, तर तपाईँ र मैले अब परमेश्वरको प्रेममा मान्छेलाई प्रभाव पार्न आवश्यक छ। यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण लाग्छ मलाई। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन, किनकि संसारमा भएका सबै थोक अर्थात शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेकी पिताबाट आएका होइनन् तर संसारबाट आएका हुन्। संसार बिति जान्छ, त्यसको अभिलाषा पनि बिति जान्छ, तर परमेश्वरको इच्छा पूरा गर्ने चाहिँ सधैँको निम्ति रहिरहन्छ। यी एकदमै महत्वपूर्ण कुरा छन् तपाईँ र मेरो जीवनमा। होइन, तपाईँ र मैले यो कुरालाई पछ्याउनु पर्दछ। हामी कतिचोटि संसारका कुराहरूमा लागि परिरहेका हुन्छौँ, यसले तपाईँ र मेरो जीवनमा कहिले पनि फाइदा गर्दैन। होइन, संसारले तपाईँ र मलाई कतिचोटि प्रभाव पारिरहेको हुन्छ, तर एउटा कुरा याद गर्नुहोस्, संसारले प्रभाव पार्छ, तपाईँलाई विभिन्न कुराले, पैसाले तपाईँलाई प्रभाव पार्ला, सुन्दरताले तपाईँलाई प्रभाव पार्ला, लोभले तपाईँलाई प्रभाव पार्ला, अनि विभिन्न कुरा लोभ लाग्छ हामीलाई त्यसले प्रभाव पार्ला, तर यी सबै कुरा त बिति जाने रहेछन् नि त। तर परमेश्वरको इच्छा पूरा गर्ने चाहिँ कहिले बिति जाँदैन। यी कुराहरू एकदमै महत्वपूर्ण कुरा छ, र किनभने जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालना गर्दछ त्यो नै मेरी बहिनी र मेरी आमा हुन् भनेर स्वयं प्रभु येशू ख्रीष्टले पनि भन्नुभएको छ। र यो कुराहरूलाई तपाईँ र मैले मानिलिनुपर्छ, र परमेश्वरलाई यो कुरा एकदमै मनपर्छ। उहाँलाई यस्तो कुराहरू मनपर्छ, स्वर्गीय कुराहरू मनपर्छ जो कहिले नाश हुँदैन। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

निकै अर्थपूर्ण संगीतको साथ रोमी बारको चौधमा यसरी लेखेको छ, तिमीहरूको खेदो गर्नेलाई आशीर्वाद देऊ नसराप। होइन, खेदो गर्ने भन्ने बित्तिकै हाम्रो नाश हुने मान्छे, हामीलाई नष्ट भएको चाहने मान्छे, हाम्रो उन्नति नचाहने मान्छे, हाम्रो प्रगति नचाहने मान्छे, हामी बाँचेको देख्न नचाहने मान्छेलाई परमेश्वरको वचनले के भन्दैछ भने तिमीहरूको खेदो गर्नेलाई आशीर्वाद देऊ है तर नसराप। हेर्नुहोस् त, यो परमेश्वरले सिकाउनु भएका कुराहरू र आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रो भन्नुभएको छ। होइन, आनन्द गर्नेहरूसँग आनन्द गरौँ, होइन, खुसी हुनेसँग खुसी हुन सिकौँ, रुनेहरूसँग रुन पनि सक्नुपर्छ। होइन, हामी देख्न सक्छौँ प्रभुको सेवकाईमा पनि उहाँले कति कुष्ठरोगीलाई समाजले त्यागेको थियो, अलग राखेको थियो, तर प्रभुले उनीहरू सामु जानुभयो, छुनुभयो, निको पार्नुभयो, त्यो प्रेम देखाउनु भयो क्या उहाँले। अनि उहाँले रुनेहरूसँग रुनु पनि भएको छ। जब लाजरस बित्दाखेरि उसको दिदीहरू रोइरहेको अवस्था थियो, रुँदै बचाइदिनुहोस् भनिरहेको अवस्थाहरू थियो, त्यतिखेर उनी पनि रुनु भएको छ। होइन, त्यो भएर तपाईँ र म पनि रुनेहरूसँग रुनै पर्छ, दुःख साट्नेहरूसँग दुःख साट्नुपर्छ, खुसी साट्नेसँग खुसी साट्नुपर्छ। यी कुराहरू एकदमै महत्वपूर्ण लाग्छ मलाई। र एक अर्कासँग मिलेर बस, अभिमानी नहो तर नम्रहरूसँग सङ्गत गर, कहिले अहङ्कारी नहो। होइन, मिलेर बस्ने कुराहरू एकदमै महत्वपूर्ण, अभिमानी नहो, घमण्डी नहो, है, तिमीहरू नम्रसँग सङ्गत गर, नम्र हो, होइन, कहिले अहङ्कारी नहो। यति राम्रा कुराहरू परमेश्वरको वचनले तपाईँ र मलाई सिकाउँदछ। जब तपाईँ र म घमण्ड आउँछ तपाईँ र मेरो जीवनमा, नि अब थाहा गर्नुहोस् परमेश्वरसँगको सम्बन्ध बिस्तारी कमजोर हुँदै गइरहेको छ। हामी त यस्तो हुनुपर्छ, जब सफलता तपाईँ र मेरो जीवनमा आउँछ नि, उन्नति प्रगति तपाईँ र मेरो जीवनमा आउँछ नि, झन् धेरै हाम्रो सम्बन्ध चाहिँ परमेश्वरसँग नजिक हुनुपर्छ। मैले सुनेको छु, म त व्यस्त छु, प्रार्थना गर्न पनि भ्याउँदिन, सङ्गति जान पनि भ्याउँदिन। त्यो हामीले कहिले पनि गर्नु हुँदैन। हामी देख्छौँ कति विश्वासीहरू शनिबारको दिन सङ्गति आउनुहुन्न, किन नआउनु भएको भन्दा आज धेरै काम थियो, आज बुझाउनै पर्ने थियो। शनिबारको दिन झन् धेरै पैसा हुन्छ। हेर्नुहोस् त, यी कुराले नि तपाईँ र मलाई संसारसँग नजिक, परमेश्वरबाट टाढा बनाइरहेको छ। किनभने शनिबार त तपाईँ सङ्गति जानुहुन्छ नि, हप्ताभरि पाउने आत्मिक खुराक तपाईँ त्यहाँ पाउनुहुन्छ नि, होइन र? तर त्यो खुराक खोसिरहेको छ क्या, खोज्न चाहिरहेको छ, तपाईँलाई लोभ देखाइदिने, होइन, तपाईँलाई परमेश्वरबाट टाढा लाने, परमेश्वरको जनहरूबाट अलग राख्ने त्यसको योजना छ। त्यो भएर तपाईँ र म जस्तो सुकै परिस्थितिमा पनि स्वयं परमेश्वरले त छैटौं दिनमा सबै कुराहरू सिद्धाउनु भयो, अनि सातौं दिनमा विश्राम लिनुभएको होइन र? हामी परमेश्वरभन्दा ठूलो भइसकेको हो। हामीलाई व्यस्त नबनाओस्, लोप नगर्नुहोस्। मेरो यस्तो इम्पोर्टेन्ट काम थियो नभन्नुहोस्। परमेश्वर कतिखेर कसरी आउनुहुन्छ थाहा छैन, छुटेला, तपाईँ र म छुट्नु हुँदैन। चोर कहिले आउँछ भन्ने कुरा कसैलाई थाहा हुँदैन, म त्यसरी नै आउनेछु भनेर भन्नुभएको छ। परमेश्वरसँग जोडिरहने एउटै माध्यम त हुने सङ्गति होइन र? त्यही सङ्गति पनि छोडेपछि हामी कतातिर लम्किरहेको छौँ, के कुराले तपाईँ र मलाई प्रभाव पारिरहेको छ? जब एउटा विश्वासी सङ्गति आउँदैन भने नि ऊ लोपमा परेको छ, केही न केही लोपमा छ ऊ। टाढा हुनुहोस्, सङ्गति जानको लागि तपाईँलाई केही कुरालाई नरोकोस्। सङ्गतिले परमेश्वरसँगको सम्बन्ध नि बलियो बनाउँछ।
तर जब तपाईँ र म संगति जान छोड्छौ नि, परमेश्वरसँगको सम्बन्ध तपाईँ र मेरो कमजोर हुँदै जान्छ र कमजोर कुराहरू कतिखेर कसरी ढल्छ थाहा नै हुँदैन। त्यो बलियो हुनुहोस्, संगति जानुहोस्। अहिलेलाई पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण संगीतको साथ बाटो सत्य र जीवनले सबले थाहा गर्नै पर्छ एक दिन, किनभने बाइबल लेखेको छ एक दिन सारा संसारका मानिसहरूले प्रभु येशू ख्रीष्टको नाममा घुँडा टेक्नै पर्छ, त्यो दिन आउँदैछ। र अगाडि नै टेक्नु भन्दा ठिकै छ, पछि टेक्नु भने ढिलो पनि त हुन सक्छ नि त, होइन, बुझ्नु पनि पर्यो। र मैले भन्न खोजेको कुरा चाहिँ यो हो कि उहाँ नै अन्तिम विकल्प हुनुहुन्छ, किन हामी चारैतिर बोल्दारे। उहाँको वचनले स्पष्ट रूपले भन्दछ, बाटो सत्य र जीवन म नै हुँ भनेपछि अरूतिर किन हामी दौडिने, किन बौतारिने, समय किन बर्बाद गर्ने भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। कतिचोटि चाहिँ तपाईँ र मेरो विश्वासलाई नि धेरै कुराले कमजोर बनाइदिइरहेको हुन्छ। हामी के हेर्छौँ भने मान्छेलाई हेर्छौँ के, ओ त्यो त यस्तो भयो, त्यो त यस्तो छ, प्रभुलाई पाएर पनि त्यो हुँदैन। तपाईँ र मैले बिल्कुलै मान्छेलाई हेर्ने होइन, तपाईँ र मैले चाहिँ परमेश्वरलाई हेर्ने हो भनेपछि अरूतिर किन हामी दौडिने, किन बौतारिने, समय किन बर्बाद गर्ने भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। कतिचोटि चाहिँ तपाईँ र मेरो विश्वासलाई

मान्छेलाई हेर्यो भने त हामी निराश हुन्छौ, हामी एक कदम पनि अगाडि बढ्न सक्दैनौ। तर जब हामी परमेश्वरलाई हेर्छौ नि हामी शक्तिशाली बन्छौ। मैले भने नि जो मानिसको सम्बन्ध परमेश्वरसँग छ त्यो मानिस शक्तिशाली बन्छ, तर जो मानिस संसारसँग छ तिनीहरू कमजोर बन्छ। यी कुराहरू एकदमै महत्त्वपूर्ण लाग्छ मलाई। त्यसैले त परमेश्वरको वचनले भन्छ, कसैलाई खराबको सट्टा खराब नगर, जुन कुरा सबै मानिसहरूको दृष्टिमा आदरणीय छ त्यसमा ध्यान देऊ, हुन सक्छ भने सकेसम्म सबैसँग शान्तिमा बस। प्रिय हो, आफैले कहिल्यै बदला नलेऊ, तर परमेश्वरको क्रोधमा छाडिदेऊ, किनभने लेखिएको छ, बदला लिने काम मेरो हो, म नै बदला लिन्छु। परमप्रभु भन्नुहुन्छ, बरु तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाऊ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी देऊ। हेर्नुहोस् त कस्तो राम्रो कुरा, शत्रुलाई के भन्नुहुन्छ परमेश्वर, नसराप आशीर्वाद देऊ भन्नुहुन्छ, त्यही माथि खुवाउनुहोस् भन्नुहुन्छ, होइन? त्यो भन्न खोजेको कुरा बैगुनीलाई गुल्ने जित, होइन, बदला नल्याऊ। त्यो मान्छेले बदला लिन्छ, तिमी पनि बदला लिन्छौ भने त के फरक भयो र? त्यो त संसारको कुरा हो नि बदला लिने कुरा त, तर परमेश्वरमा आएपछि त बदला लिने होइन नि, आशीर्वाद दिने रहेछ नि त भन्ने कुराहरू पनि एकदमै महत्त्वपूर्ण कुरा छ। यो तपाईँ र मेरो जीवनमा परमेश्वरको जीवित वचनले दिनदिन तपाईँ र मलाई शक्तिशाली बनाइरहेको हुन्छ, तर तपाईँ र म चाहिँ कता दौडिरहेको छौँ, के को पछाडि लागिरहेको छौँ, तपाईँ र मलाई केले प्रभाव पारिरहेको छ म देख्छु क्या। न्युज हेरेर अचम्म लाग्छ, एउटा आइफोन किन्नको लागि मान्छेले आफ्नो किडनी बेचेर आइफोन किनिरहेको छ। हेर्नु त, आफूले कमाउन सक्यो भने त त्यस्ता कयौं आइफोन किन्न सकिन्छ नि, त्यो किडनी फेरि फेरि पाइन्छ। आफू स्वास्थ्य रह्यो भने त हजारौं मोबाइल फेर्न सकिन्छ नि, होइन र? तर तपाईँले हजारौं किडनी फेर्न सक्नुहुन्न, केले तपाईँलाई प्रभाव पारिरहेको छ? यी कुराहरू चाहिँ एकदमै महत्त्वपूर्ण लाग्छ मलाई चाहिँ। मैले जुन न्युज हेर्दै थिएँ, होइन, मोबाइल किन्नको लागि किडनी बेचेको घटनाहरू हेर्दै थिएँ, अचम्म र उद्वेग लाग्छ मलाई यी कुराहरू सुन्दा देख्दा, किन मानिसहरू यो भइरहेको छ जस्तो लाग्छ मलाई। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता भने लगभग समयले पनि हामीलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौ। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा परमेश्वरको वचन धर्मशास्त्रबाट मतीद्वारा लिखित सुसमाचारको 25:31-46 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्न चाहन्छु। आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन। जब मानिसको पुत्र सारा स्वर्ग दूतहरूसँग आफ्नो महिमामा आउनेछ, तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्नेछ र उसको सामुन्ने सबै जातिहरू भेला हुनेछन्। र जसरी गोठालाले भेडा र बाख्रालाई छुट्याउँछ, त्यसरी नै उसले तिनीहरूलाई एउटालाई अर्कोबाट अलग गर्नेछ। उसले भेडाहरूलाई आफ्नो दाहिनेपट्टि र बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ। तब राजाले आफ्नो दाहिनेपट्टिकाहरूलाई भन्नेछ, आओ मेरा पिताका धन्यका हौ, संसारको उत्पत्तिदेखि तिमीहरूको निम्ति तयार गरिएको राज्यलाई अधिकार गर, किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियो, म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियो, म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियो, नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्त्र लगाइदियो, बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयो, झ्यालखानामा थिएँ, तिमीहरू म कहाँ आयो। तब धर्मी जनहरूले उनलाई जवाफ दिनेछन्, हे प्रभु, कहिले हामीले तपाईँलाई भोकाउनु भएको देख्यौं र खाना दियौं, अथवा तिर्खाउनु भएको देख्यौं र पिउन दियौं, कहिले हामीले तपाईँलाई परदेशी देख्यौं र तपाईँलाई आश्रय दियौं, अथवा नाङ्गो देख्यौं र वस्त्र लगाइदियौं, र कहिले हामीले तपाईँलाई बिरामी वा झ्यालखानामा देख्यौं र तपाईँ कहाँ आयौं। तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्नेछन्, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानामा एकजनालाई जे जति गर्यो त्यो तिमीहरूले मलाई नै गर्यो। त्यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्नेछन्, श्रापित मानिस हो, मबाट दूर हो, र दियाबलस र त्यसका दूतहरूको लागि तयार गरिएको अनन्तको आगोमा जाओ, किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खाना दिएनौ, तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दिएनौ, म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दिएनौ, नाङ्गो थिएँ र तिमीहरूले मलाई वस्त्र लगाइदिएनौ, बिरामी र झ्यालखानामा थिएँ र तिमीहरू मलाई हेर्न आएनौ, तिनीहरूले पनि यसो भनेर जवाब दिनेछन्, प्रभु कहिले हामीहरूले तपाईँलाई भोकाएको वा तिर्खाएको देख्यौ, परदेशी वा नाङ्गु वा बिरामी देख्यौं वा झ्यालखानामा देख्यौं र तपाईँको सेवा गरेनौ? तब उनले तिनीहरूलाई जवाफ दिनेछन्, साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबैभन्दा सानाहरूमध्ये एकजनालाई जे जति गरेनौ त्यो तिमीहरूले मेरो निम्ति गरेनौ। तब यिनीहरू अनन्त दण्डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्त जीवनमा प्रवेश गर्नेछन्। आदरणीय श्रोताहरू, यो खण्डमा हामीले यस्तो कुराहरू देख्छौ कि यीशुलाई विश्वास गर्नेहरूले अनन्त जीवन पाउनेछन् र अनन्त जीवन अथवा धर्मी जनहरू अनन्त जीवनमा प्रवेश गर्नेछन्। यीशुलाई विश्वास गर्नेहरूले अनन्त जीवनमा प्रवेश गर्नेछन् अथवा धर्मी जनहरू अनन्त जीवनमा प्रवेश गर्नेछन्। र लेखकले यो खण्डमा यसरी उल्लेख गरेको हामी देख्छौ, मानिसको पुत्र सारा स्वर्ग दूतहरूसँग आफ्नो महिमामा आउनेछ, तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्नेछ। र यो खण्डमा यीशु ख्रीष्ट यो संसारमा स्वर्ग दूतहरूसँग आफ्नो महिमामा आउने कुरा स्पष्ट छ। यीशु ख्रीष्ट पहिला उहाँ मानव चोलामा आउनुभयो र उहाँले मानव जातिलाई उद्धार र मुक्तिको निम्ति उहाँ कल्वरी क्रुसमा मर्नुभयो। उहाँ मरेर तेस्रो दिनमा बौरी उठ्नुभयो, पुनरुत्थान हुनुभयो अथवा सधैँको निम्ति उहाँ जीवित हुनुभयो र उहाँ स्वर्ग रहनु हुनुभयो र अब उहाँ फेरि उहाँ यो संसारमा राज्य गर्न आउनुहुनेछ र त्यतिखेर उहाँ महिमामयमा आउनुहुनेछ। उहाँको शरीर महिमामय हुनेछ, उहाँको देखिने शरीर फेरि मर्ने खालको शरीर हुने छैन, यो चाहिँ महिमामा हुनेछ र अथवा महिमामय सिंहासनमा उहाँ बस्नुहुनेछ। यो अनन्त अनन्तसम्मको हुनेछ, कहिल्यै पनि यीशु प्रभु अब उहाँको शरीर मारिने छैन कसैले। र यसरी यीशु प्रभुको आगमन हुनेछ र उहाँले यहाँ बताए अनुसार उहाँको सामुन्ने सबै जातिहरू भेला हुनेछन् र तिनीहरूलाई एउटालाई अर्कोबाट अलग गर्नेछन् भनिएको छ। सबै जातिहरू यीशुलाई विश्वास गर्नेहरू र यीशुलाई विश्वास नगर्नेहरू सबैजना यीशुको अघि घुँडा टेक्नु पर्नेछ र उहाँलाई घोडा टेकेर हरेकले आफ्नो मुखले यीशुलाई नै प्रभु हो भनेर स्वीकार गर्नुपर्छ। हरेक जिब्रोले यीशु नै प्रभु हो भनेर स्वीकार गर्नुपर्नेछ र त्यो दिन सारा विश्वका मानिसहरूले सबै जातिका मानिसहरूले त्यो दिनमा घोडा टेक्नु पर्नेछ र उनले ती मानिसहरूलाई भेडाहरूलाई आफ्नो दाहिनेपट्टि र बाख्राहरूलाई देब्रेपट्टि राख्नेछन् भनिएको छ। यसको अर्थ चाहिँ उहाँ यीशुलाई विश्वास गर्नेहरू एकतिर र यीशुलाई विश्वास नगर्नेहरू एकतिर हुनेछन् र यहाँ राजाले दाहिनेपट्टिकाहरूलाई भन्नेछ, आऊ मेरा पिताका धन्यका हौ। यसको मतलब चाहिँ जसरी भेडालाई एकतिर बाख्रालाई एकतिर छुटाएको जस्तै परमेश्वरलाई विश्वास गर्नेहरू यीशुलाई विश्वास गर्नेहरूलाई यीशुले यसरी नै भन्नुहुनेछ जसरी राजाले यहाँ भनेका छन् कि दाहिने पट्टिकारलाई भन्नेछ आऊ मेरा पिताका धन्यका हौ। यीशु ख्रीष्ट राजाहरूका राजा हुनुहुन्छ, उहाँले राज्य गर्नुहुनेछ र उहाँको राज्यमा उहाँ राजा हुनेछ र उहाँले ती विश्वास गर्नेहरूलाई यीशु प्रभुमा विश्वास गर्नेहरूलाई भन्नुहुनेछ मेरा पिताका धन्यका हौ। र धन्यका हौ भनेको चाहिँ आशिष पाएकाहरू हो, अनन्त जीवन पाएकाहरू, कहिले पनि नमर्ने गरेर जीवित हुनेहरू, तिनीहरू चाहिँ धन्यका हौ भन्नुभएको छ। संसारको उत्पत्तिदेखि तिमीहरूको निम्ति तयार गरिएको राज्यलाई अधिकार गर भनिएको छ र यीशुलाई विश्वास गर्नेहरूले यो अधिकार पाउँदछन् र उत्पत्तिदेखि संसारको उत्पत्तिदेखि तिमीहरूको निम्ति तयार गरिएको राज्यलाई अधिकार गर र परमेश्वरले यीशुलाई विश्वास गर्नेहरूको निम्ति उहाँले आफ्नो राज्य दिनुभएको छ र जसले यीशुलाई विश्वास गर्छन् उनीहरूले चाहिँ यीशुसँगै राज्य गर्न पाउनेछन् र यो राज्य कहिल्यै पनि नटुङ्गिने यो राज्य कहिल्यै पनि नष्ट नहुने र यो राज्य परमेश्वरको राज्य हो यीशु ख्रीष्टले गर्ने राज्य हो र यो उहाँको राज्यमा राजा यीशु ख्रीष्ट नै हुनुहुन्छ र उहाँले अधिकार गर्दछ र उहाँलाई विश्वास गर्नेहरू अनन्त आनन्दसम्म उहाँसँग नै राज्य गर्नेछन् र 35-37 पढेर राजाले आफूलाई सहायता गरेको कुराहरू हामी यहाँ पाउन सक्छौ 35-37 यहाँनिर उल्लेख गरेको कुरालाई हामी पाउँछौ यहाँ के भन्छन् त भन्दाखेरि हामी यहाँ पढ्नेछौ तब धर्मी जनहरूले उहाँलाई उनलाई जवाफ दिनेछन् हे प्रभु कहिले हामीले तपाईँलाई भोकाउनु भएको देख्यौं र खाना दियौं अथवा तिर्खाउनु भएको देख्यौं र पिउन दियौं कहिले हामीले तपाईँलाई परदेशी देख्यौं र तपाईँलाई आश्रय दियौं अथवा नाङ्गो देख्यौं र वस्त्र लगाइदियौं र कहिले हामीले तपाईँलाई बिरामी वा झारखण्डमा देख्यौं र तपाईँ कहाँ आयौं र यसरी राजाले यो खण्डमा कि धर्मी जनहरूले के गरेका थिए त यो संसारमा भन्ने कुरा यहाँ हामी देख्छौ यहाँ रहँदाखेरि पृथ्वीमा रहँदाखेरि यो संसारमा रहँदाखेरि परमेश्वरको राज्यमा परमेश्वरको अगाडि उभिँदाखेरि आफूले गरेको कामहरू चाहिँ के हो त र यहाँनिर एउटा गरीबलाई सहायता गर्दा एउटा नाङ्गोलाई लुगा लगाई वस्त्र दिँदा जेलखानामा बसेको व्यक्तिलाई भेट्न जाँदा अस्पतालमा बिरामीलाई भेट्न जाँदा यी कष्ट र पीड़ामा परेकाहरूलाई सहायता गर्दा यीशुले भन्नुभयो यो मलाई नै गरेको हो अथवा राजाले यहाँ दृष्टान्तमा भन्छ यो मलाई नै गरेको अनि यीशुले भन्दै हुनुहुन्छ यो मलाई नै गरेको आदरणीय श्रोता आज यो संसारमा रहँदाखेरि हामीले जे जति पनि असल कामहरू गर्छौं ती सबै असल कामहरूले हामीले गरेको कामहरू सबैको इनाम हुनेछ र त्यो इनाम हरेकले पाउनेछ र सबै अवस्थामा हामीले गरेको सानाभन्दा साना यहाँ भन्दछ कि जुन कुरा सानो काम जसलाई गरिएको छ त्यो मलाई नै गरेको हो भन्ने कुरा यीशु प्रभुले यो स्पष्ट भन्नुभएको छ मदर टेरिसाले यही कुरालाई ध्यानमा दिएर कलकत्तामा तिनले ती सड़क बाल बालिकाहरूलाई सड़कमा रहेका ती अनाथ दुखी गरीब बाल बालिकाहरूलाई वस्त्र दिने काम गरिन् र खाना खुवाउने काम गरिन् उनीहरूलाई घाँस बाँस र कपासको व्यवस्था गरिन् र उनीहरूलाई सिकाउने काम गरिन् र उनीहरूलाई अझ अगाडि बढ्नका लागि धेरै सेवा गरिन् जो नोबल पुरस्कारको दावेदार पनि बनिन् र त्यसरी नै आज जब हामीले यीशु प्रभुको नाउँमा कसैलाई केही गर्छौं भने त्यो उहाँलाई नै गरेको भन्ने कुरा यहाँ स्पष्ट छ आदरणीय श्रोता हाम्रो अगाडि धेरै कुराहरू गर्नु छ आज यीशु प्रभु यो संसारमा शरीरमा हुनुहुन्न उहाँको चाहना भनेको ती गरीबहरूलाई सुसमाचार सुनाउनु ती बन्धनमा परेकालाई छुटकाराको घोषणा गर्नु र उनीहरूलाई हेरचाह गर्नु यो चाहिँ परमेश्वरको चाहना हो आज हरेक यीशुलाई विश्वास गर्ने व्यक्तिहरूले यो काम गर्नु आवश्यक छ जसले यो काम गर्छ त्यो व्यक्तिहरू अगाडि बढ्छ र उनीहरूले आशीर्वाद पाउँछ र त्यसपछि अरू जसले विश्वास भनौं काम गरेका छैनन् र यीशुलाई विश्वास नगर्नेहरूले उनीहरूले नगरेको सेवाको बारेमा पनि यीशुले तिनीहरूलाई यसरी नै भन्नेछन् कि हामी पाठ गर्न सक्छौ र उनीहरूलाई पनि यसो भनेछन्। त्यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्नेछन्, श्रापित मानिस हो, मबाट दूर हो र दियाबलस र त्यसका दूतहरूको लागि तयार गरिएको आनन्दको आगोमा जाऊ। यीशुलाई विश्वास नगर्नेहरू र यीशुले भन्नुभएको जस्तो काम नगर्नेहरू चाहिँ आगोमा जानेछ, किनभने उहाँले यही भन्नुभएको छ, म भोकाएको थिएँ तिमीहरूले मलाई खाना दिएनौ, तिर्खाएको थिएँ तिमीहरूले मलाई पिउन दिएनौ, म परदेशी थिएँ र तिमीहरूले मलाई आश्रय दिएनौ, नाङ्गो थिएँ र तिमीहरूले मलाई वस्त्र लगाइदिएनौ, बिरामी र झ्यालखानामा थिएँ तिमीहरू मलाई हेर्न आएनौ। तिनीहरूले भने यसो भनेर जवाब दिनेछन्, प्रभु, कहिले हामीहरूले तपाईँलाई भोकाएको वा तिर्खाएको देख्यौं, परदेशी वा नाङ्गो वा बिरामी देख्यौं, झ्यालखानामा देख्यौं र तपाईँको सेवा गरेनौ? तब उनले तिनलाई जवाब दिनेछन्, साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबैभन्दा सानाहरूमध्ये एकजनालाई जे जति गरेनौ त्यो तिमीहरूले मेरो निम्ति गरेनौ। र यसरी देब्रेपट्टिकाहरूलाई अनन्त दण्डको भागीदार हुनेछन् भनेर यहाँ उल्लेख गरिएको छ। यसरी लेखकले यो खण्डमा अन्तिम दिनको न्यायको बारेमा उल्लेख गरेका छन्। जसरी राजाले आफ्नो बगालबाट भेडाहरूलाई दाहिनेपट्टि र बाख्राहरूलाई देब्रेपट्टि अलग गरेर दाहिनेलाई अनन्त जीवनमा प्रवेश दिने र देब्रेपट्टिकालाई अनन्त दण्डको भागी बनाएछै, परमेश्वरले विश्वासीहरूलाई अनन्त जीवन र यीशुलाई विश्वास नगर्नेहरूलाई अनन्त दण्डको भागीदार बनाउनुहुनेछ। त्यसरी नै हरेक मानिसको परमेश्वरले न्याय गर्नुहुनेछ। यीशुलाई विश्वास गर्नेहरूलाई आनन्द जीवनमा प्रवेश गराउनुहुनेछ र यीशुलाई विश्वास नगर्नेहरूलाई अनन्त दण्ड दिनुहुनेछ। आदरणीय श्रोता, यीशुलाई विश्वास गरेर आनन्द जीवनमा प्रवेश गर्नुहोला, यो मौका आज नै हो। मानिसले कि त आनन्द जीवन कि त आनन्द दण्ड भोग्नै पर्छ। आजको प्रवचन सेवामा यीशुलाई विश्वास गरेर जीवनमा प्रवेश गर्नलाई प्रोत्साहन दिएका छन् र यीशुलाई विश्वास गरेर उहाँले दिनुभएको जिम्मेवारीहरू पूरा गर्नुपर्ने हुन्छ। यीशुलाई विश्वास गरेर विश्वास अनुसारको काम गरेर एउटा विश्वास जीवन बिताउनुहोस्। यीशुलाई विश्वास गरेर यीशुले दिनुभएको जिम्मेवारी पूरा गरेर उहाँको सेवा उहाँको आराधना गरेर आनन्द आनन्दसँग उहाँसँग राज्य गर्नुहोस्। र जो जतिहरूले अहिलेसम्म यीशुलाई विश्वास गर्नुभएको छैन उनीहरूको लागि पनि यो अवसर हो। यदि यीशुलाई विश्वास गर्नुभयो भने त्यो व्यक्तिले उहाँसँग आनन्दसँग राज्य गर्नेछ। जहाँ सुख छ, जहाँ आनन्द छ, जहाँ मृत्यु छैन, जहाँ चिन्ता फिक्री छैन, जहाँ आनन्द छ, जहाँ खुसी छ, त्यो ठाउँमा हरेकलाई प्रभुले बोलाउनु भएको छ। तर यीशुलाई विश्वास नगर्नेहरूले चाहिँ आनन्द दण्ड पाउनेछ। त्यसकारण यीशुलाई आजसम्म विश्वास नगर्नुभएकाहरूले यो प्रवचन सुनिराख्नु भएको छ भने यही अनुरोध गर्छु, यहाँहरूले यीशुलाई विश्वास गर्नुहोस् र यहाँहरूले पनि परमेश्वरसँग आनन्द उहाँको राज्यमा प्रवेश गरेर अनन्त आनन्दसम्म जिउन सक्नुहुनेछ। आदरणीय श्रोताहरू, र यीशुलाई विश्वास गर्नुहोस् र उहाँलाई विश्वास गरेर उहाँसँग सँगै राज्य गर्नुहोस् र त्यसको लागि परमेश्वरले दिनुभएको जति पनि सेवाहरू छ ती सेवाहरू पूरा गर्नुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा आउने नै छु र अर्को प्रवचनको सेवा गर्नेछु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
3: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोल्दै हिँडेको नि ठ्याक्क पारेर।
2: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
3: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
2: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
3: थप जानकारीका लागि
2: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-8210, 98624-8210।
3: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: जय मसी, म देविका लामा। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम एक भन्दा दुई असल। साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम एक भन्दा दुई असलमा। यस कार्यक्रमलाई प्रायोजन गरेको छ त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेत, पास्टर वकिल माडी र चर्च परिवारले। र श्रोता, कार्यक्रम मार्फत तपाईँले बेतसालुम पुतली सड़क मण्डलीका आदरणीय पास्टर चित्र खड्काज्यूबाट विवाहसँग सम्बन्धित वचनहरू सुन्न र आशिषित हुन सक्नुहुनेछ। साथै तपाईँ पनि प्रार्थना सहित जीवनसाथी जोड़ीको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ, तयारी हुनुहुन्छ र विवाहको लागि तपाईँ कुनै सल्लाह चाहनुहुन्छ भने कार्यक्रम मार्फत थुप्रै उत्साह प्राप्त गर्न गइरहनु भएको छ र हाम्रो आदरणीय पास्टर ज्यूसँग तपाईँले सम्पर्क गर्नुभएर सम्बन्धित विषयमा जानकारी पनि लिन सक्नुहुनेछ र थप जानकारी चाहिँ हामी कार्यक्रमको अन्तिममा नै तपाईँको लागि राख्नेछौ। र यो समयमा म कार्यक्रमको शुरूआत एउटा निकै नै मिठो गीतबाट गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छौं।

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम एक भन्दा दुई असलमा तपाईँ हुनुहुन्छ र अब चाहिँ भन्ने समय भएको छ वचनको र यो समय आदरणीय पास्टर चित्र खड्काज्यूलाई म दिन चाहन्छु।
1: जयमसी एक भन्दा दुई असल कार्यक्रम सुनिराख्नुभएका आदरणीय सम्पूर्ण प्रभुका प्रिय जनहरू यहाँहरू जहाँ हुनुहुन्छ जुन ठाउँमा हुनुहुन्छ परमेश्वरले शान्ति दिनुभएको होस् सुरक्षा दिनुभएको होस् दिनदिनको जीवनमा परमप्रभु विश्वास योग्य हुनुभएको होस् भन्दै आजको कार्यक्रम शुरू गर्न गइरहेका छौं र आज चाहिँ हामी विवाहको सत्यताको बारेमा परमेश्वरको वचनबाट हामी हेर्नेछौ र ढिला नगरिकन म यो कार्यक्रम शुरू गर्न गइरहेको छु। सबैभन्दा पहिला त विवाहमा परमेश्वरको इच्छा खोज्न विवाह गर्ने व्यक्तिले लामो समयदेखि प्रार्थना गर्नु अति नै आवश्यक छ ताकि परमेश्वरको इच्छा अनुसारको श्रीमान वा श्रीमती परोस् र यस्तो विवाह अथवा यस्तो परिवार पछिसम्म राम्रो सफल स्थिर परमेश्वरको महिमाको योग्य र आशिषमय हुन्छ। अब यसको लागि चाहिँ हामी परमेश्वरको वचन अनुसार अगाडि बढ्नुपर्ने हुन्छ। हामीले योना 8:32 पदमा हामीले हेर्छौँ भने तिमीले सत्य के हो सो जान्नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ। त्यो पदलाई हामीले हेर्छौ भने आफूमाथि विश्वास गर्ने यहुदीहरूलाई प्रभु येशूले भन्नुहुन्छ तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू मेरा चेला हुनेछौ र तिमीहरूले सत्य थाहा पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ भने चाहिँ प्रभु येशूले आफ्नो चेलाहरूलाई भन्नुभएको कुराहरू। अनि अहिले हामीले हेर्छौ भने आज भोलि धेरै भाइ बहिनीहरू इन्टरनेटको माध्यमबाट केटा वा केटी खोज्ने काम गर्नुहुन्छ अनि धेरै जनाको रोमान्स र बाहिरी आकर्षणको कारणले विवाह भएको पनि छ। तर बिस्तारै हामीले हेर्छौ भने समय बित्दै गएपछि उनीहरूको बाहिरी आकर्षण रोमान्स हराउँदै जान्छ कम हुँदै जान्छ जसको कारणले उनीहरूको बीच तनाव बढ्दै जान्छ र बिस्तारै छुट्टिने अवस्थामा पुगेका पनि छन्। कतिचोटि अब इन्टरनेटको कारणले आजकल धेरै भाइ बहिनीहरू विवाह गर्नुहुन्छ तर हामीले हेर्छौँ भने उहाँहरू बाहिरी आकर्षणको कारणले रोमान्सको कारणले एक अर्कोलाई मन पराउनुहुन्छ विवाह गर्नुहुन्छ तर बाहिरी आकर्षण केही समयको लागि मात्रै हुन्छ। बाहिरी आकर्षण रोमान्स चाहिँ केही समयपछि बिस्तारै कम हुँदै जान्छ हराउँदै जान्छ अनि त्यो परिस्थितिमा धेरै भाइ बहिनीहरूको जीवनमा समस्या भएको पनि हामीले देखेका छौँ। तर परमेश्वरको वचन अनुसार हामीले हेर्छौँ भने चाहिँ मानिसको बाहिरी आकर्षण भन्दा पनि भित्री आकर्षण चाहिँ एकदमै महत्वपूर्ण छ। जब हाम्रो हृदय हाम्रो भित्री हृदय परमेश्वरको वचनले भरिएको छ परमेश्वरको वचनले सजिएको छ परमेश्वरको वचन अनुसार जिएको छ भने त्यो कुराहरू बाहिर आउँछन्। त्यही कुराले चाहिँ मानिसले एउटाले अर्कोलाई प्रभाव पार्न सक्छ किनभने परमेश्वरको वचन अनुसार जिउने प्रत्येक भाइ बहिनीहरूको जीवनमा परमेश्वरले सदाको निम्ति काम गर्नु नै हुन्छ अनि जब परमेश्वरले हाम्रो जीवनमा काम गर्नुहुन्छ उहाँले सदाको निम्ति काम गर्नुहुन्छ। त्यो सदाको निम्ति उहाँलाई काम गर्न दिनको लागि चाहिँ हामी परमेश्वरको वचन अनुसार परमेश्वरको वचनको सत्यतामा जिउने प्रभुका जनहरू हुनुपर्दछ किनभने सत्यताले जहिले पनि हामीलाई संसारका ती हानिकारक कुराहरूबाट खराब कुराहरूबाट अनि क्षणभरको कुराहरूबाट स्वतन्त्र तुल्याउँछ किनभने परमेश्वरले हामीलाई क्षणभरको कुरा होइन जीवनभरको कुरा दिनुभएको छ अनि त्यो पाउने योग्यको जीवन जिउने प्रभुका जनहरू चाहिँ हुनुपर्छ भन्ने कुराहरू हामीले पाउँदछौ। अनि यहाँनिर हामीले हेर्छौ भने कारण अनि उहाँहरूको एक अर्का बीचको प्रेम सेलाउँदै जान्छ। प्रेममा चाहिँ हामी सही स्थानमा सही समयमा सही व्यक्तिसँग छौ भने प्रेमले हामीलाई टोक्नेछ र राम्रो जीवनको यात्रा सफल आशिषमय हुनेछ। अनि यहाँनिर जब प्रेमको कुराहरू हामीले पाउँदछौ जब हामी चाहिँ ठिक समयमा ठिक व्यक्तिसँग हामी प्रेम गर्छौ भने त्यो प्रेमले चाहिँ जहिले पनि हामीलाई टोकिरहेको हुन्छ किनभने त्यो प्रेम एक अर्काको भलाइको निम्ति हो एक अर्काको सुधारको निम्ति हो अनि जीवन भरिको लागि हो। त्यो प्रेममा चाहिँ अनि रहेर अगाडि बढ्ने प्रभुका जनहरू हुनुपर्छ भन्ने कुराहरू हामीले पाउँदछौ। जब त्यो प्रेममा हामी बाँधिएर अगाडि बढ्छौ भनेदेखि त्यो चाहिँ एकदमै सफल अनि आशिषमय समय हुनेछ, किनभने पहिलो कोरन्थी 13:4-7 पदहरू हामीले हेर्छौ भने प्रेम कस्तो हुन्छ भन्ने कुरा बताइएको छ। अब त्यहाँनिर धेरै कुरा दिएको छ, तर केही कुराहरू म भन्न चाहे। प्रेम सहनशील हुन्छ र दयालु हुन्छ, अनि प्रेममा चाहिँ कुनै पनि अब घमण्ड हुँदैन, अनि निराशका कुराहरू हुँदैनन्, अनि प्रेम चाहिँ एकदमै सहनशील हुन्छ। हरेक गाह्रो परिस्थितिमा पनि, कठिन परिस्थितिमा पनि, सताटको अवस्थामा पनि प्रेम चाहिँ एकदमै सहनशील हुन्छ। जुन सिद्ध उदाहरण चाहिँ प्रभु येशु ख्रीष्ट नै हुनुहुन्छ। प्रभु येशूलाई हामीले हेर्छौँ भने मानिसहरूले उहाँलाई कुटे, पिटे, थुके, अब झालखामा लगेर थुने, क्रुसमा चढाए, र पनि प्रभु येशू ख्रीष्ट एकदमै उहाँहरूप्रति एकदमै आफ्नो इमानदारीता, आफ्नो सहनशीलता अनि देखाउनु भयो। त्यति मात्र होइन, ती व्यक्तिहरूलाई पनि उहाँले प्रेम गर्नुभयो, अनि त्यो प्रेम चाहिँ परमेश्वरको प्रेम हो। परमेश्वरबाट पाएको प्रेममा कुनै घमण्ड हुँदैन, रिस हुँदैन, दाह हुँदैन, क्रोध हुँदैन। परमेश्वरबाटको प्रेम जहिले पनि सहनशील हुन्छ भन्ने कुराहरू हामीले पाउँदछौ। अनि प्रेम दयालु पनि हुन्छ, अनि प्रेमले नै असंख्य पापहरू ढाक्छन् भन्ने कुरा पनि हामीले पाउँदछौ। यसकारण ईश्वर र प्रेमले हामीले एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ, किनभने प्रेम दयालु हुन्छ। अनि कुनै अब झगडा गर्ने व्यक्ति, अब रिसाउने व्यक्तिलाई पनि ईश्वर र प्रेमले चाहिँ दया गरिरहेको हुन्छ, वास्ता गरिरहेको हुन्छ। अनि जुन प्रेमले ख्रीष्ट येशूले आज हामीलाई प्रेम गर्नुभएको छ, अनि त्यो प्रेम चाहिँ एकदमै सहनशील छ, एकदमै दयालु छ, अनि प्रेमले डाह गर्दैन, अनि प्रेमले सेखी गर्दैन, अनि त्यो प्रेममा रहेर हामी अगाडि बढ्नु चाहिँ एकदमै आवश्यक छ। अनि प्रेमले आफ्नै कुराको जिद्दी गर्दैन, इत्यादि धेरै कुराहरू हामीले पाउँदछौ। अनि जब हामी अब हाम्रो जवान भाइ बहिनीहरू जो चाहिँ विवाहको निम्ति प्रार्थना गरिराख्नु भएको छ, अनि लामो समयदेखि असल जोडीहरू खोजिराख्नु भएको छ, अनि भाइ बहिनीहरूको निम्ति अनि यी कुराहरू एकदमै आवश्यक छ, किनभने परमेश्वरबाट ख्रीष्ट येशूद्वारा पाएको प्रेम चाहिँ अनि हाम्रो अनि प्रेमले सेखी गर्दैन, अनि त्यो प्रेममा रहेर हामी अगाडि बढ्नु चाहिँ एकदमै आवश्यक छ। अनि प्रेमले आफ्नै कुराको जिद्दी गर्दैन, इत्यादि धेरै कुराहरू हामीले पाउँदछौँ।

हाम्रो जीवनको निम्ति हो अनि अनन्त अनन्तसम्मको निम्ति हो। त्यही प्रेमले एउटा भाइले अर्को बहिनीलाई प्रेम गर्नुहुन्छ भने त्यहाँनिर कुनै डाहाका कुरा हुँदैनन्, रिसका कुरा हुँदैनन्, घमण्डका कुरा हुँदैनन्। त्यो प्रेममा रहेर अगाडि बढ्दाखेरि चाहिँ त्यहाँनिर सफलताका कुराहरू, आशिषका कुराहरू, परमेश्वरका महिमाका कुराहरू त्यहाँनिर हुन्छन् भन्ने कुराहरू हामीले पाउँदछौ। अनि प्रेमलाई किन्न वा बेच्न सकिँदैन, यो बजारमा पाइँदैन। हामीले श्रेष्ठ गीत 8:7 हामीले हेर्छौँ भने त्यहाँ श्रेष्ठ गीतले भन्नुभएको छ, प्रेमलाई चाहिँ किन्न वा बेच्न सकिँदैन, यो बजारमा पाइँदैन। किनभने धेरै मानिसहरूको जीवनमा चाहिँ अनि प्रेमको होडबाजी चलिरहेको छ, अनि केही समय एउटाले अर्कोलाई प्रेम गर्यो, केही समयपछि छोड्यो, त्यहाँनिर रिसरागका कुराहरू, घमण्डका कुराहरू, अनि जिद्दीका कुराहरू, अनि थुप्रै समस्याहरू त्यहाँनिर हुन्छन्। यसकारण प्रेम अब विशेष गरी विवाह गर्ने तयारी भएका भाइ बहिनीहरू अनि परमेश्वरको वचनको सत्यतामा अब परमेश्वरको वचन अनुसार अब ठिक छ कि छैन भनेर बुझेर चाहिँ अनि यदि त्यो प्रकारले प्रेम गर्नुहुन्छ भने त्यो प्रेममा कुनै पनि घटी कमी छैन, त्यो प्रेममा त्यो प्रेमको कुनै पनि मूल्य छैन, अनि त्यो प्रेम चाहिँ बजारमा पनि हामीले किनेर पनि किन्न सकिँदैनौ। त्यो प्रकारको प्रेम चाहिँ अनि परमेश्वरबाटको प्रेम हो। त्यो प्रकारको प्रेममा रहेर अगाडि बढ्नु चाहिँ एउटा सफल जीवन जिउनु पनि हो। अनि यहाँनिर हामीले हेर्छौँ भने अनि रोमान्स आकर्षण टलेर गएपछि विभिन्न समस्याहरू बढ्न थाल्छन्। अब धेरै भाइ बहिनीहरू अनि बाहिरी सुन्दरता हेर्नुहुन्छ अनि विवाहको निम्ति तयार गर्नुहुन्छ अनि विवाह पनि गर्नुहुन्छ, तर बिस्तारै मानिसको बाहिरी आकर्षण, बाहिरी रूप रङ हराउँदै जान्छ अनि कमजोर हुँदै जान्छ। अनि त्यो परिस्थितिमा के गर्ने त भनेर भन्दाखेरि हामीले चाहिँ अनि मानिसको बाहिरी रूप रङ होइन, भित्री रूप रङ हेर्नु पर्छ। जब भित्री रूप रङ चाहिँ परमेश्वरको वचन अनुसार सजिएको छ भने त्यो प्रेमको चाहिँ कहिले पनि अन्त्य हुँदैन। त्यो प्रेमले चाहिँ अनन्त अनन्तसम्मको लागि एक अर्कासँग मिलेर जिउनलाई सहायता गरिरहेको हामीले पाउँदछौ। अनि हामीले हेर्छौ भने त्यहाँनिर जुन बाहिरी आकर्षण अनि रोमान्सको निम्ति भाइ बहिनीहरू विवाह गर्नुहुन्छ अनि पछि बिस्तारै गएपछि बाहिरी रूप रङ हराउँदै गएपछि अनि मेटिँदै गएपछि उहाँहरूको बीचमा पनि विभिन्न किसिमको तनावहरू आउन सक्छ। मैले सोचे जस्तो भएन, मैले खोजेको जस्तो भएन रहेछ, यस्तो थुप्रै कुराहरू हुन्छन् र श्रीमान श्रीमतीको बीचमा तनाव उत्पन्न हुन्छ। आखिर विवाह गरेर ल्याएको व्यक्ति त त्यही नै हो है, विवाह गरेर ल्याएको व्यक्ति त त्यही हो, तर बाहिरी कुराहरूमा ध्यान दिएपछि चाहिँ बाहिरी कुराहरू केही समयपछि कमजोर हुँदै जान्छ, हराउँदै जान्छ, मेटिँदै जान्छ अनि बिस्तार बिस्तार अब परिवर्तन हुँदै जान्छ। आखिर विवाह गरेर ल्याएको व्यक्ति त त्यही हो। यसकारणले गर्दाखेरि हामीले चाहिँ मानिसको बाहिरी रूप होइन, भित्री रूप हामीले हेर्नुपर्छ अनि भित्री कुराहरू हामीले खोज्नुपर्छ, जुन कुरा चाहिँ सदाको निम्ति हो। दिगो खुसी चाहिँ एक मात्र व्यक्तिमा अथवा परमेश्वरमा मात्र पाउन सकिन्छ भन्ने कुरा बुझ्नु आवश्यक छ। अनि अब साँचो खुसी, दिगो खुसी, साँचो आनन्द, साँचो प्रेम, साँचो आशिष एकजना व्यक्तिसँग मात्रै हामीले पाउँदछौ अथवा परमेश्वरसँग मात्रै हामीले पाउँदछौ। यसकारणले यदि परमेश्वरमा भरोसा राखेर हामी दिन प्रतिदिन उहाँको वचन प्रति आज्ञाकारी भएर अगाडि बढ्छौ भने साँच्ची नै जुन प्रेमले उहाँले हामीलाई प्रेम गर्नुभएको छ त्यही प्रेमले हामीले एउटाले अर्कोलाई प्रेम गर्छौ अनि त्यो प्रेम चाहिँ नराम्रो असफल भन्नै मिल्दैन। त्यो प्रेम चाहिँ भाइ बहिनीको जीवनमा अनि वैवाहिक जीवनमा अनि परिवारमा अनि मण्डलीमा अनन्त अनन्तसम्मको लागि हो। अनि यस्तो प्रेम पाउनको निम्ति चाहिँ हामी दिन प्रतिदिन ख्रिस्ट येशूसँगै भएर जिउने प्रभुका जनहरू हुनुपर्छ। जब हामी उहाँदेखि दायाँ बायाँ लाग्छौ अनि हामी ठेस खान्छौ, लड्छौ, निराश हुन्छौ अनि कुनै कुरामा सफलता पाउँदैनौ। यसकारणले साँचो आनन्द, साँचो खुसी अनि दिगो प्रेम अनि दिगो खुसी दिने चाहिँ प्रभु येशू ख्रिस्ट मात्रै हुनुहुन्छ। उहाँद्वारा नै हामी भएर अगाडि बढ्छौ भन्दै उहाँबाट हामीले ती कुराहरू हामीले प्राप्त गर्न सक्छौ। यसकारण सही व्यक्ति पत्ता लगाउनको साटो हामी आफै सही व्यक्ति बन्न पनि सक्छौ। अनि जब साँचो प्रेममा हामी अगाडि बढ्छौ भनेदेखि हामीले साँचो व्यक्ति पत्ता लगाउनु भन्दाखेरि पनि हामी आफै चाहिँ सही व्यक्ति बन्न पुग्छौ। जब हामी सही व्यक्ति, साँचो व्यक्ति अनि इमानदारी व्यक्ति छौ भने त्यो व्यक्तिको लागि त्यही प्रकारको जोडी पनि परमेश्वरले जुटाउनुहुन्छ। किनभने परमेश्वरको वचन अनुसार
जिउने प्रभुका जनहरूलाई परमेश्वरले त्यो

0: योग्यको व्यक्ति जुटाउनुहुन्छ। त्यो कुराहरू हामीले पाउन सक्दछौ। यसकारण सही व्यक्ति पत्ता लगाउनको साटो हामी आफै सही व्यक्ति बन्न सक्छौ अनि गलत सोच, गलत विचारहरू, गलत इच्छाहरूबाट फर्कन परमेश्वरले हामीलाई सहायता पनि गर्नुहुन्छ। आज धेरै भाइ बहिनीहरू चाहिँ क्षणभरको सुखमा, क्षणभरको रोमान्समा, क्षणभरको आनन्दमा जीवन जिइरहेका हुन्छन् अनि खराब कुराको पछि परमेश्वरको वचन विपरीतको कुराहरूमा अल्झिरहेका हुन्छन्। तर जब हामी परमेश्वरको वचन अनुसार जिउँछौ भनेदेखि हाम्रो खराब विचारहरू, खराब इच्छाहरू, परमेश्वरको वचन विपरीतका सबै कुराहरूबाट परमेश्वर हामीलाई छुटकारा दिनुहुन्छ अनि सहायता पनि गर्नुहुन्छ। परमेश्वरको इच्छा पनि हरेक व्यक्ति खराब कुराहरूबाट फर्केको चाहनुहुन्छ। हरेक व्यक्ति खराब कुराहरूबाट, हानिकारक कुराहरूबाट, खराब इच्छाहरूबाट, खराब मार्गहरूबाट फर्केको चाहिँ परम प्रभु चाहनुहुन्छ। यसकारण आज हामी ख्रिस्ट येशूलाई चिनेर विश्वास गर्नुभएका प्रभुका जनहरू, विशेष गरी जवान भाइ बहिनीहरू अनि परमेश्वर सँगै भएर अगाडि बढ्नु चाहिँ एकदमै आवश्यक छ। किनभने अहिलेको संसारको कठिन परिस्थितिमा प्रेम सेलाउँदै गइरहेको छ अनि समस्याहरू बढ्दै गइरहेका छन्। परिवार परिवारमा अनि श्रीमान श्रीमतीको बीचमा अनि टोलमा, समाजमा यस्ता किसिमका थुप्रै समस्याहरू बढ़िरहेका छन् अनि जुन समस्या आउनुको कारण चाहिँ हामी बाहिरी आकर्षण हेर्छौ अनि रोमान्स हेर्छौ अनि ती कुरा चाहिँ केही समयको लागि मात्रै हो। तर परमेश्वरले ती कुराहरूबाट छुटकारा दिएर अनन्त अनन्तसम्मको आकर्षणमा, रोमान्समा अनि प्रेममा चाहिँ हामीलाई बाँध्नु भएको छ, हामीलाई जोड्नु भएको छ अनि ती कुराहरू चाहिँ दिन प्रतिदिन हामीले पाइरहेको प्रभु चाहनुहुन्छ। श्रीमान श्रीमतीको जीवनमा, परिवारमा, मण्डलीमा दिन प्रतिदिन पाइरहेको प्रभु चाहनुहुन्छ। किनभने परमप्रभु जो हुनुहुन्छ कुनै पनि भलो थोकबाट उहाँले वञ्चित गर्नुहुन्न। हरेक असल कुराहरू दिने चाहिँ परमप्रभु हुनुहुन्छ अनि उहाँबाट हरेक असल कुराहरू पाउनको निम्ति हामी उहाँसँगै भएर जिउने प्रभुका जनहरू हुनुपर्छ भन्ने कुराहरू हामीले पाउँदछौ। एकजना लेखकले भनेका छन्, विवाहमा कुनै प्रेम हुँदैन, प्रेम त मानिसहरूमा हुन्छ र मानिसहरूले यसलाई वैवाहिक सम्बन्धमा मिलाउनु पर्छ। विवाहमा कुनै रोमान्स हुँदैन, मानिसहरूले यसलाई आफ्नो वैवाहिक सम्बन्धमा मिसाउनु पर्छ। यति पति पत्नीले दिने प्रेम, गर्ने सेवा र प्रशंसा गर्ने बानी बसाउनु पर्छ। अनि एकजना व्यक्तिले यसरी पनि भन्नुभएको छ, ती कुराहरू चाहिँ अब विवाहमा कुनै प्रेम हुँदैन, प्रेम त मानिसहरूमा हुन्छ अनि मानिसहरूले यसलाई चाहिँ वैवाहिक सम्बन्धमा चाहिँ मिलाउनु पर्छ। अनि त्यो जब हामी त्यो प्रेमलाई चाहिँ वैवाहिक जीवनमा मिलाउँछौ, वैवाहिक जीवनमा जिउँछौ अनि त्यो वैवाहिक जीवन चाहिँ आशिषमय हुन्छ, सफल हुन्छ अनि परमेश्वरको महिमाको योग्यको पनि हुन्छ। अनि वैवाहिक सम्बन्धमा मिसाउनु पर्छ, पति पत्नीले दिने प्रेम अनि गर्ने सेवा र प्रशंसा गर्ने बानी बसाउनु पर्छ। अनि पति पत्नी, श्रीमान श्रीमती एकसाथ मिलेर एउटाले अर्कोलाई प्रेम गर्ने अनि एउटाले अर्कोलाई सहायता गर्ने अनि मिलेर परमप्रभुको सेवा गर्ने, परमप्रभुको महिमा गर्ने चाहिँ श्रीमान श्रीमती हुनुपर्छ। त्यो प्रकारको प्रेममा चाहिँ कुनै पनि स्वार्थ अनि भेदभाव, समस्या अनि बेमेलका कुराहरू हुँदै हुँदैनन्। यस कारणले गर्दाखेरि यहाँनेरि आज हामीले जुन विवाह बारेको सत्यतालाई हामीले हेरेका छौँ, सबैभन्दा ठूलो कुरा चाहिँ हामी प्रभुसँगै भएर जिउनु पर्छ। प्रभुसँगै भएर जिउने प्रभुका जनहरूलाई परमेश्वरले आफ्नो समयमा असल कामहरू गर्नुहुन्छ अनि त्यो समयसम्म स्थिर रहेर परमेश्वरमा धन्यवादी भएर जिउने प्रभुका जनहरू हुनुपर्छ। अनि अर्को कुरा, श्रेष्ठ गीत 8:7 भनेको जस्तो नै, प्रेममा कुनै प्रेम किनबेच हुँदैन अनि बजारमा पाइँदैन। यदि बजारमा पाइने हो भने, किनबेच हुने हो भने मान्छेले करोडौं करोडौं खर्च गरे पनि किन्नुहुन्थ्यो होला। तर त्यो प्रेम, जुन प्रेमले उहाँले आज हामीलाई प्रेम गर्नुभएको छ, त्यो उहाँको प्रेममा चाहिँ कुनै स्वार्थ छैन, कुनै भेदभाव छैन, कुनै कमी कमजोरी छैन अनि उहाँको त्यो प्रेमलाई चाहिँ हामीले धेरै रुपियाँ पैसा खर्च गरेर किन्न पनि सक्दैन। उहाँले हामीलाई सित्तैमा दिनुभएको छ अनि हामी चाहिँ जब हामी ख्रिस्ट येशूलाई चिन्छौ, विश्वास गर्छौ, उहाँमा आज्ञाकारी भएर अगाडि बढ्छौ भने उहाँको त्यो महान प्रेमलाई हामीले हाम्रो जीवनमा अनुभव गर्न सक्छौ अनि त्यही प्रेममा रहेर हामी अगाडि बढ्छौ भने भाइ बहिनीको जीवनमा परमेश्वरले सुन्दर काम गर्नुहुन्छ, असल काम गर्नुहुन्छ अनि परमेश्वरको इच्छा चाहिँ हरेक भाइ बहिनीको जीवनमा आफ्नो समयमा असल काम गर्ने नै हो। यसकारण हामी चाहिँ दिन प्रतिदिन परमेश्वरमा आज्ञाकारी भएर जिउने प्रभुका जनहरू हुनुपर्छ भन्ने कुराहरू यहाँनिर हामीले पाउँदछौ। र सुनिराख्नुभएका आदरणीय प्रभुका प्रिय जनहरू जो चाहिँ अब जवान अवस्थामा हुनुहुन्छ अनि विवाहको निम्ति प्रार्थना गरिराख्नु भएको छ, असल जोडीको खोजीमा हुनुहुन्छ भने हामी तपाईँहरूसँग छौं, प्रार्थना गर्छौ। परमप्रभु विश्वासयोग्य हुनुहुन्छ, आफ्नो समयमा सबैको निम्ति असल जोडी उहाँले जुटाउनुहुन्छ भन्दै यो कार्यक्रमबाट म बिदा हुन चाहन्छु। जय मसीह।
1: आदरणीय श्रोता, आजको वचन साथै आशिषमय सन्देश यहाँलाई कस्तो लाग्यो? आशा छ तपाईँ आशिषित हुनुभएको छ र तपाईँको मनमा पनि विवाहसँग सम्बन्धित विभिन्न प्रश्नहरू छन् होला, अथवा विवाहको लागि तपाईँ प्रार्थना गर्दै हुनुहुन्छ, तपाईँ तयारी आफूलाई महसुस गरिरहनु भएको छ, तर विभिन्न प्रकारको चुनौतीहरू पनि तपाईँले महसुस गरिरहनु भएको छ होला। र कसरी मैले आफ्नो जीवन साथीलाई मैले चिन्नुपर्छ, कसरी मैले जीवन साथीको लागि प्रार्थना गर्नुपर्छ, कसले मेरो लागि जीवन साथी खोजिदिनु होला, अथवा कसले मेरो जीवन साथीको लागि मलाई प्रार्थनाद्वारा उत्साह दिनुहोला, सल्लाह दिनुहोला, सही प्रकारको काउन्सिलिङहरू दिनुहोला भन्ने तपाईँको मनमा विभिन्न प्रश्नहरू छन् भने, साथै तपाईँ विवाह गर्नको लागि इच्छुक हुनुहुन्छ, उमेर समय इच्छा भएको व्यक्ति हुनुहुन्छ भने सम्बन्धित व्यक्ति तथा मण्डलीले प्रार्थना सहित सल्लाह तथा काउन्सिलिङको लागि चाहिँ सम्पर्क पनि गर्न सक्नुहुनेछ। र सम्पर्कको लागि चाहिँ हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ पास्टर चित्र खड्काज्यू, मोबाइल 98 41 48 50 97 98 41 48 50 97। र तपाईँले कार्यक्रम प्रतिको कुनै सल्लाह सुझाव र प्रतिक्रियाहरू छन् भने पनि हामीलाई यसै कन्ट्याक्ट नम्बर मार्फत प्रदान गर्न पनि सक्नुहुनेछ। र श्रोता, अब चाहिँ पनि हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेको छौं र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुभएको लागि सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छौ र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम एक भन्दा दुई असलबाट म कार्यक्रम प्रस्तुता पुनम बिदा हुन चाहन्छु। जय मसीह। नमस्कार।

0: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया।
1: टाइम चेक। यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पण।
2: शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। सालोम सालोम सालोम। कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनुहुने सम्पूर्ण मेरा प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्रद्वय सन्ध्या र विजयसँगै म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ, तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ अनि रमाहटमा हुनुहुन्छ। अवश्य पनि तपाईँ सदैव खुशी हुनुहोस्, आनन्दित हुनुहोस्। तपाईँको निम्ति मेरो प्रार्थना सदैव यही हुनेछ। तर प्रिय श्रोता, आफू मात्र खुशी भएर पुग्दैन है भन्न चाहन्छु। तपाईँ खुशी हुनुभएको रहस्य अरूलाई पनि शेयर गर्नुहोस् र अरूलाई पनि खुशी बनाउने प्रयास गर्नुहोस्। जीवन जिउनुको भिन्नै मजाको अनुभव तपाईँले गर्न सक्नुहुनेछ। प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण लिएर तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु। अबको एक घण्टासम्म म तपाईँको साथमा हुनेछु। रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु। श्रोता, तपाईँले यो कार्यक्रमलाई काठमाडौँबाट 105.1 मेगाहर्ज र पोखराबाट 105.6 मेगाहर्जमा यसै समयमा प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। प्रिय श्रोता, आज पनि मिठा मिठा भक्ति संगीतका साथमा ज्ञान गुणका कुराहरू लिएर आएको छु। पुनः एकचोटि तपाईँसँग अनुरोध गर्छु, आजको कार्यक्रम सुनेर साथ दिनुहोला। थालनीमा एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु।

0: शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा प्रविधिमा सन्ध्याजी र विजयजीले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, हामी कस्तो खजाना खोजिरहेका छौं? खजाना अर्थात ट्रेजर, कस्तो सम्पत्ति हामी खोजिरहेका छौं? मानिसले खोज्ने धन सम्पत्ति र परमेश्वरले दिनुहुने सम्पत्ति कुन चाहिँ महत्वपूर्ण होला? हामी आज यही विषयमा मनन गर्नेछौ र केही कुरा याद गर्नेछौ। प्रिय श्रोता, पवित्र शास्त्रमा लेखिएको छ, किनभने जहाँ तिम्रो धन छ त्यही तिम्रो मन पनि हुनेछ। अर्थात हामीले जब गहिरेर विचार गर्दछौ, हिजो आज मानिस जन्मेदेखि मृत्युसम्म केही न केही खोजिरहेको हुन्छ। कसैले धन खोजिरहेको हुन्छ, कसैले प्रतिष्ठा खोजिरहेको हुन्छ, कसैले शक्ति खोजिरहेको हुन्छ, कसैले प्रेम, कसैले शान्ति, यस्ता विभिन्न कुराहरूको खोजी मानिसले गरिरहेको हुन्छ। तर प्रश्न एउटा यो छ कि हामीले खोजेको खजाना वास्तवमै खजाना हो कि भ्रम मात्र हो? खास गरिकन खजाना भनेको चाहिँ के होला त? हामीले सामान्य रूपमा बुझ्नलाई कोशिश गर्यौं भने खजाना भनेको चाहिँ सुन, चाँदी, हीरा, जवाहरात, धन सम्पत्ति, यी सबै कुरालाई बुझिन्छ। तर पवित्र शास्त्रले अलिकति गहिरो रूपमा खजनाको अर्थ अर्थात यो सम्पत्तिको अर्थ अलिक फरक किसिमले प्रस्तुत गर्दछ। प्रिय श्रोता, मानिसले सबैभन्दा मूल्यवान ठानेको कुरा चाहिँ खजना हो। खजना पाउनका लागि मानिसले आफ्नो सारा समय खर्च गर्दछ। मानिसले सारा जीवन समर्पित गर्दछ कहाँ पाइन्छ त्यो असल खजना भनेर। मानिसले खजना प्राप्त गर्नलाई जुनसुकै किसिमको मोल दिन पनि तयार हुन्छ र यसलाई प्राप्त गरेपछि गुमाउन चाहँदैन मानिसले। मानिसको बैंक खाताले मात्र उसको खजाना देखाउँदैन प्रिय साथी, खास गरिकन मानिसको समय, प्राथमिकता, चिन्ता, सपना, लगानी, यी सबै कुराले त्यो व्यक्तिको खजाना कहाँ छ भन्ने कुरा देखाउँदछ। फेरि म तपाईँलाई अलि विशेष जोड दिएर यहाँ बताउन चाहन्छु कि हामीले वास्तवमा खजनाको लागि कतिसम्म समय दिइरहेका छौ, कतिको महत्व दिइरहेका छौ। यसको मतलब अर्थात खजनालाई हाम्रो लिस्टमा एक नम्बरमा राखेका छौ कि या कुनै अरू नम्बरमा, दोस्रो, तेस्रो, चौथो आदि इत्यादि। त्यस्तै गरी हामी त्यो खजना प्रति कतिको चिन्तित छौ, यो गुम्ने हो कि हराउने हो कि, यसलाई सुरक्षा कसरी दिने हो, कतिको तपाईँ त्यो खजनाप्रति चिन्तित हुनुहुन्छ? अनि त्यो खजना प्राप्त गर्नलाई कस्तो सपना देखिराख्नु भएको छ? प्राप्त गर्न सक्छु कि सक्दिन भनेर तपाईँले भयभरको लगानी, कस्तो किसिमको लगानी गरिराख्नु भएको छ? यस यिनै कुराले चाहिँ तपाईँको वास्तविक खजनालाई बुझाउँदछन्।
1: मानिलिनुहोस् न, एकजना धनी व्यापारीले जीवनभर धन कमायो, तर जब ऊ मृत्यु शैयामा गयो उसले के भन्यो थाहा छ? मैले संसार त जिते तर आफ्नो आत्मा गुमाए। पवित्र शास्त्रले पनि यही भन्दछ, सारा संसार हात पारेर पनि तिमीहरूले आत्मा चाहिँ गुमायो भने के लाभ। यो एकदमै चोटिलो वाक्यांश छ प्रिय मित्र। तब ती मानिसको त्यो बिलौना सुन्दै गरेको आफ्नो छोराले आफ्नो बाबुलाई सोध्छ, बाबा तपाईँको सबैभन्दा ठूलो पश्चाताप के हो त त्यसो भए? तब ती धनी मानिसले स्पष्टसँग यो बताउनुहुन्छ कि मैले धेरै धन त जम्मा गरे यो संसारमा, तर मेरो स्वर्गको खाता त खाली नै छ। अब म जाँदाखेरि यो सम्पत्ति त सबै छोडेरै जानुपर्छ, अनि म खाली खातामा अब कसरी जम्मा गर्न सक्छु र? यो एकदमै दुःख लाग्दो कुरा हुन्छ। जब स्वर्गीय खाता चाहिँ खाली हुन्छ नि प्रिय मित्र, तपाईँले जतिसुकै धन सम्पत्ति संसारमा बटुले तापनि यो चाहिँ टेम्पररी हुन्छ, केही समयको लागि हुन्छ। र जब तपाईँ यो सम्पत्तिको सम्बन्धबाट अलग हुनुहुन्छ, बस तपाईँको सम्पत्ति यहीँ छोडिन्छ। र यी धनी मानिसले भन्न खोजेको कुरा चाहिँ यही नै हो कि मैले स्वर्गीय राज्यको निम्ति केही पनि लगानी गरिन। वास्तवमा हामी संसारमा छौ, संसारमा हामीलाई जीवनका निम्ति धन सम्पत्तिको आवश्यकता छ, तर एक्सेप्सनली जब सम्पत्ति थुपार्ने मात्रै काम गर्दछौ तर असल कामको निम्ति लगानी हामी गर्दैनौ भने चाहिँ खालि थुपारिएको धन सम्पत्ति चाहिँ केवल यो संसारमा केही समय, छोटो समय यहाँ रहन्जेलका निम्ति मात्र हुन्छ। पृथ्वीको खजना र स्वर्गीय खजना, यी दुई खजना हामीले स्पष्ट रूपले बुझ्नु जरूरी छ। आफ्नो निम्ति संसारमा धन सम्पत्ति नथुपार, यहाँ त किरा र खिया लागेर नष्ट हुन सक्छ, चोरले घर फोरेर लान सक्छ, तर स्वर्गमा तिमीहरूले आफ्नो धन सम्पत्ति जम्मा गर। प्रभु येशु ख्रीष्टले सिकाउनु भएको शिक्षा हो यो। र यहाँ दुई किसिमको धन सम्पत्तिको कुरा प्रश्नसँग, अर्थात खजनाको कुरा प्रश्नसँग ख्रीष्टले सिकाउनुहुन्छ। पृथ्वीको खजना भनेको धन सम्पत्ति, प्रतिष्ठा, शक्ति, पद आदि इत्यादि कुराहरू पर्न सक्छन्, तर यी सबैलाई एकचोटि नजर लगाउनुहोस् न प्रिय मित्र, यी सबै अस्थायी छन्, कुनै पनि पर्मानेन्ट छैनन्। तपाईलाई थाहा छ कतिपय धनी मानिसहरू केही नभएर कसैसँग सहायताको हात फैलाइरहेको पनि हामीले देखेका छौं। कोही उच्च ओदामा बसेको व्यक्ति अहिले सहायताविहीन भएर यताउता कसैले सहयोग गर्छ कि भनेर अपेक्षित आँखाहरू तेर्छ्याइरहेको पनि हामीले देखेका छौं। किनकि मानिस जो पृथ्वीको खजनामा भरोसा राख्छन् ती खजनाहरू सधैँका निम्ति हुँदैनन्, यी अस्थायी हुन्छन्। तर स्वर्गको खजना अर्थात स्वर्गको सम्पत्ति त्यस्तो सम्पत्ति हो जो अनन्तका निम्ति रहिरहन्छन्। त्यस्तो खजनाहरू खासमा कस्ता खालका खजनाहरू होलान्? यो विचारणीय कुरा छ प्रिय श्रोता। स्वर्गको खजना चाहिँ तपाई र मेरो विश्वास हो, तपाई र मेरो प्रेम हो, तपाई र मेरो आज्ञाकारिता हो, तपाईं र मेरो सेवा हो, तपाईं र मेरो धार्मिकता हो। यी विशिष्ट कुराहरू हासिल गर्नु त्यति सजिलो छैन, किनकि अनन्तता दिने कुराहरू सजिलै प्राप्त गर्न सकिँदैन। जहाँ अनन्तता छ त्यहाँ बलिदान छ, त्यहाँ त्याग छ, त्यहाँ समर्पण छ। प्रिय मित्र, यसर्थ अनन्तको लगानी जब तपाईँले विश्वास साथ गर्नुहुन्छ, प्रेम साथ गर्नुहुन्छ, उहाँको आज्ञाकारितामा गर्नुहुन्छ, अनि उहाँको सेवामा आफूलाई समर्पित गर्नुहुन्छ र तपाईँ धार्मिकतामा जिउनुहुन्छ भने तपाईँले अनन्तताको लगानी गरिराख्नु भएको छ। त्यसैले हामीले दुईवटा खजनालाई अब तुलना गर्नुपर्ने हुन्छ। के तपाईँ र म अस्थायी खजनातिर आकर्षित भइरहेका छौं कि अनन्तको खजनातर्फ आकर्षित भइरहेका छौं? द्याट इज भेरी भेरी इम्पोर्टेन्ट। त्यो चाहिँ हामीले एकदमै मनन गर्न योग्यको कुरा हो। प्रिय मित्र, पृथ्वीको खजना मृत्युले छुट्याइदिन्छ, तर स्वर्गको खजना मृत्युले समेत छुट्याउन सक्दैन। अर्थात जब मृत्यु हुन्छ, हामीले पृथ्वीको खजनालाई यहीँ छोड्नुपर्ने हुन्छ भने स्वर्गीय खजना जुन हुन्छ नि, मृत्यु पश्चात पनि तपाईँ र मेरो निम्ति सुरक्षित हुन्छ। अब लगानी केमा गर्ने? तर हामी छोटो दृष्टिकोणले सहज रूपमा भन्छौं, मरेपछि कसलाई के चाहिन्छ र? मरेपछि कि त मान्छे खरानी हो कि त माटो हो, त्यस्तो कुरा पनि गर्ने हो। यो भनेको चाहिँ सर्ट साइटेड भिजन हो, यो चाहिँ बिल्कुलै छोटो दृष्टिकोण। तर दूरदर्शितामा चाहिँ यो कुरा स्पष्ट हुन्छ कि हामीले जिउने अनन्तताको यात्रा, यो चाहिँ मानव मात्रको लागि एकदमै एउटा सोचनीय र विचारणीय कुरा पनि हो। प्रिय मित्र, गहन सोचाइ बिना यसको प्रकटीकरण हुँदैन, सम्भव छैन। त्यसैले यदि तपाईँको मनमा यो फितलो प्रश्न, जिउँदा पो चाहिने हो त सम्पत्ति, पृथ्वीमा पो चाहिने हो त सम्पत्ति भन्ने खालको फितलो प्रश्न जागृत भइरहेको छ भने, हो केही कारणले तपाईँ ठिकै हुनुहुन्छ। यसरी झट्ट हेर्दा पृथ्वीमा चाहिन्छ, मैले चाहिँदै चाहिँदैन भन्न खोजिरहेको छैन, तर अनन्तताको निम्ति त्यसले सहायता गर्दैन भन्न मात्रै मैले खोजिरहेको छु। किनभने अनन्तता भन्ने कुरा चाहिँ हामीलाई जहिले तहिलेको लागि, अर्थात मृत्यु पश्चात पनि आवश्यकता हुने हुनाले हामीले विचार गर्नुपर्ने कुरा चाहिँ यही नै हो। मानिसले कमाएको धन उसको पछाडि रहन्छ, अर्थात उसले छोडेर जानुपर्छ, तर उसले बनाएको चरित्र उसको अगाडि जान्छ भन्ने भनाई चाहिँ यहाँ विशिष्ट छ। त्यसैले हामीले एकदमै गहन चिन्तन गर्नुपर्दछ कि हामीले चरित्र निर्माणको निम्ति अगाडिको लागि के लगानी गरेका छौं। एउटा डट र अर्को लाइन, तपाईँ डटमै सीमित हुनुहुन्छ कि लाइनमा हुनुहुन्छ, त्यो एकदमै जान्नु पर्दछ। प्रिय मित्र, डट भनेको चाहिँ यही पृथ्वीमा सीमित हुने कुरा भयो भने, लाइन भनेको चाहिँ अब त्यो डटबाट शुरू भएको लाइन अनन्तताको निम्ति जुन तेर्छिँदै तेर्छिँदै बढ्दै गइरहेको हुन्छ, त्यो लाइनमा हामी हिँड्ने हो कि त्यही डटमा हामी सीमित हुने हो, तपाईँले विचार गर्नुपर्ने हुन्छ। फेरि पनि अर्को एउटा सुमधुर गीत केवल तपाईँको निम्ति राख्न चाहन्छु एकैछिन।

उज्यालो अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा सन्ध्या र विजयजीले साथ दिइराख्नु भएको छ। प्रिय मित्र, म तपाईँसँग खजनाको कुरा गरिरहेको छु अनि तपाईँलाई मैले प्रश्न पनि गरिरहेको छु, तपाईँ कुनै डटमा उभिनु हुँदैछ कि कुनै लाइनमा अघि बढ़िराख्नु भएको छ? मैले तपाईँसँग कुरा गरिरहेको छु, कस्तो खजना तपाईँ खोजिराख्नु भएको छ? स्वर्गको राज्य भनेको एउटा खेतमा लुकाइएको गार्डन जस्तै हो, पवित्र शास्त्रले यो भन्दछ। खजना कहिले पनि खुल्ला ठाउँमा देखिँदैन, यो कतै लुकाइएको हुन्छ, विशेष सुरक्षा साथ लुकाइएको हुन्छ र यसलाई बडो ध्यान दिएर खोज्नुपर्छ। त्यस्तै हामीले जब असल कुरा छ नि, असल कुरालाई चाहिँ खोज्नुपर्छ, सत्यलाई खोज्नुपर्छ, परमेश्वरलाई खोज्नुपर्छ, ज्ञानलाई खोज्नुपर्छ। अधिकांश मानिसहरू बाहिर झट्ट चम्किलो देखिने कुराप्रति आकर्षित हुन्छन् अनि त्यसकै पछि लागिहाल्छन्। तर परमेश्वरले गहिरो मूल्य भएका कुराहरू कहाँ पाइन्छन् भनेर खोज्न सिकाउनुहुन्छ। परमेश्वरले त्यस्ता कुरा खोज्नलाई हामीलाई उत्साह दिनुहुन्छ जुन कुराहरूको मूल्य हामीले निर्धारण नै गर्न सक्दैनौ, जुन कुराहरू यति मूल्यवान छन् नि प्रिय मित्र, तपाईँ र मैले कुनै पनि कुरासँग रिप्लेस नै गर्न सक्दैनौ। परमेश्वरले हामीलाई त्यस्ता कुराहरू खोजी गर्नका निम्ति उत्साह दिनुहुन्छ। मानिसले तुरन्त आनन्द दिने कुरा जे छ नि त्यो खोजिरहेको हुन्छ, त्यतैतर्फ मानिस आकर्षित हुन्छ। तर स्थायी आनन्द जुन प्राप्त हुन्छ नि त्यो चाहिँ एकदमै गहिराईमा लुकेको हुनाले यसलाई तुरन्तै प्राप्त गरिहाल्नलाई चाहिँ कठिन हुन्छ। तपाईलाई थाहा छ, पवित्र शास्त्रले बताउँदछ एकजना मानिस यात्री भनौं, जो यात्रा गर्दै जाँदा एउटा जमीनमा लुकाइरहेको गार्डनलाई देख्दछन्। उनले जब त्यसलाई हेर्दछन् एकदमै महँगा महँगा कुराले त्यो भरिएको हुन्छ। अब त्यो सजिलै प्राप्त गर्न त्यति कहाँ सजिलो छ र यदि जग्गा को मालिकलाई भन्यो भने त जग्गाको मालिकले लगिहाल्छ, अब सरकारलाई भनिदियो भने सरकारले नै लगिहाल्छ त्यो, अब के गर्ने त? अब ती यात्री चुपचाप जान्छन् र आफ्नो सबै सम्पत्ति बेच्छन्। भनेको यहाँ ठूलो सेक्रिफाइस छ है त, के को लागि भन्दाखेरि त्यो सबै सम्पूर्ण सम्पत्ति उनले बेच्नुको पछाडिको कारण चाहिँ यही हो कि प्रिय मित्र, उनले त्यो गार्डन भएको जमिन किन्न चाहन्छन् किनभने त्यो बहुमूल्य छ र उनले आफ्नो सारा सम्पत्ति बेचेर अब त्यही गार्डन लुकाइएको जमिन किन्छन्। अब जब उनले त्यो किन्छन् त्यो सारा जमिन सहित त्यो गार्डन उनको स्वामित्वमा भयो। महँगो कुरा हासिल गर्नका लागि उनले आफ्नो भएभरको सबै कुरा बेच्नु भनेको चाहिँ एउटा त्याग हो। त्यसैले तपाईले महँगो कुरा प्राप्त गर्नलाई अर्थात गार्डन प्राप्त गर्नका लागि चाहिँ तपाईले सेक्रिफाइस गर्नु जरूरी छ। पवित्र शास्त्रले भन्दछ सबैभन्दा उत्तम कुरा चाहिँ परमप्रभुको ज्ञान, त्यसैले ज्ञान सबैभन्दा ठूलो खजना हो। तर त्यो ज्ञान चाहिँ परमेश्वरको बारेमा जान्नु हो। यदि तिमीहरूले त्यसलाई चाँदी झैं खोज्यौ भने, हितोपदेशले भन्छ चाँदी झैं खोज्यौ भने, विचार गरौं है,
परमप्रभुको ज्ञानलाई तिमीहरूले पाउनेछौ। अर्थात हामीले यसरी खोज्नु पर्यो कि कुनै बहुमूल्य थोकलाई हामी खोजिरहेका छौं। चाँदीलाई एक प्रकारले बहुमूल्य थोकको रूपमा यहाँ वर्णन गरिएको हुनाले चाँदीको उदाहरण छ। यसरी नै खोज, जसरी चाँदी खोज्छौ त्यसरी नै तिमीले खोजी गर्यो भने परमप्रभुको ज्ञान पाउनेछौ। त्यो चाहिँ सबैभन्दा ठूलो खजना हो। धेरै मानिसहरू धन खोज्छन् तर पवित्र शास्त्रले भन्छ ज्ञानलाई खोज। कस्तो अचम्मको कुरा छ यहाँ। धनलाई खोज भनेर पवित्र शास्त्रले भन्दैन, ज्ञानलाई खोज। त्यो ज्ञान चाहिँ परमप्रभुको भए नै ज्ञानको शुरूआत हो, परमेश्वरको वचनले भन्दछ। किन धनले अवसर दिन्छ प्रिय मित्र, तर ज्ञानले तपाईलाई एउटा दिशा निर्देश गर्छ। धनले तपाईलाई के मौका दिन्छ, तर ज्ञानले तपाईलाई सर्वोत्तम बाटो देखाउँछ। तपाई यस्तो बाटोमा हिँड्न सक्नुहुन्छ जुन बाटोमा तपाईलाई कहिले ठेस लाग्दैन, जुन बाटो तपाई कतै अल्मलिनु पर्दैन, जुन बाटोले तपाईलाई कुनै ठाउँमा लगेर छोडिदिन्छ, त्यस्तो बाटो होइन। जहाँ ज्ञान हुन्छ त्यसले तपाईलाई स्पष्ट मार्गचित्र तयार गरिदिन्छ। हो, त्यही ज्ञानको खजना खोज्नु पर्दछ। एउटा मानिलिनुहोस् न, धनी मानिसले आफ्नो सम्पत्ति गुमायो अरे, फर एक्जाम्पल, तर एउटा ज्ञानी मानिसले चाहिँ आफ्नो ज्ञानलाई प्रयोग गरेर फेरि गुमेको सम्पत्ति कमाउन सक्छ। तर धन भएको धनी मानिस मात्रै छ भने उसले आफ्नो केवल धनले मात्र चाहिँ जीरहेकोले चाहिँ धन गुम्ने बित्तिकै फेरि अर्को धन रिप्लेसको रूपमा कमाइहाल्न सक्दैन। तर ज्ञान भएको व्यक्तिले चाहिँ त्यही ज्ञानलाई प्रयोग गरेर फेरि पनि सम्पत्ति कमाउन सक्छ। र यहाँ एउटा जान्नुपर्ने कुरा के रहेछ त भन्दा, धन चाहिँ हराउन सक्छ, बिलाउन सक्छ, नाश हुन सक्छ, तर ज्ञान चाहिँ हराउँदैन। अर्थात ज्ञान चाहिँ हराउनलाई गाह्रो हुन्छ, त्यति सजिलै ज्ञान तपाईँबाट अलग हुँदैन। त्यसैले बारम्बार बारम्बार तपाईँले ज्ञानलाई प्रयोग गर्न सक्नुहुन्छ, अनि ज्ञानको ध्यानले तपाईँले धन आर्जन पनि गर्न सक्नुहुन्छ। ज्ञानले धन बनाउन सक्छ तर धनले ज्ञान किन्न सक्दैन। यो महत्वपूर्ण भनाई पनि मैले तपाईँको सामु राखे। फेरि तपाईँको उत्साहको निम्ति यो वाक्यांशलाई म दोहोऱ्याउन चाहन्छु। ज्ञानले धन बनाउन सक्छ तर धनले ज्ञान किन्न सक्दैन र बनाउन सक्दैन। त्यसैले ज्ञान खोज्नु भन्ने उपदेश किन दिएको छ त पवित्र शास्त्रमा? जो ज्ञानी हुन्छ, ज्ञानी मानिसले असल कुराको खोजी गर्छ, अर्थात असल खजनाको खोजी गर्छ, जसले परम आनन्द परम सुख अन्तत दिदछ। क्षणिक सुख जसले चाहन्छ, क्षणिक आनन्दमा जो रमाउन चाहन्छ, उसले सांसारिक धनलाई संकलन गर्दछ। तपाईं र मलाई थाहा छ, संसारका धेरै ठूल्ठूला धनी मानिसहरू केही नलिकन गएका छन्। मलाई एकजना व्यक्तिको नाम याद आयो, जोन डी भन्ने व्यक्ति, धेरै धनी मानिस हुनुहुन्थ्यो एक समयको। अनि उहाँलाई केही मानिसहरूले, उहाँ बिरामी हुनुहुन्थ्यो, उपचार गर्दै हुनुहुन्थ्यो, अनि तपाईलाई धनले बचाउन सक्छ त? सायद सक्दैन, मलाई विश्वास छैन, किनभने मैले धेरै धन खर्च गरिसके बाँच्नका निम्ति। त्यसो भनेको केही दिनमै उहाँ संसारबाट विदा हुनुभयो। अनि मानिसले फेरि गएर उहाँको ब्याङ्क खाता जाँच गरे, अथाह सम्पत्ति थियो, किनभने उहाँ धेरै धनी मानिस हुनुहुन्थ्यो, जोन डी रकफेलर। अनि ती व्यक्तिहरूले गएर
त्यो ब्याङ्क अकाउन्टेन्टलाई सोध्छन् के जोन डीले आफ्नो सम्पत्तिको के अंश लिएर जानुभयो, अनि उहाँहरूको आन्सर चाहिँ बडो अचम्मको छ। उहाँहरूले यो आन्सर दिनुभयो कि उहाँले सबै सम्पत्ति यहीँ छोड्नु भएको छ। दुःख लाग्दो कुरा, मैले तपाईलाई यो विशेष वाक्यांश एकजना प्रसिद्ध लेखक ऱ्यान्डी एल क्रमको पुस्तक ट्रेजर प्रिन्सिपलबाट शेयर गरेको हुँ, किनकि उहाँले त्यो यथार्थ घटनामा आधारित उदाहरण प्रस्तुत गर्नुभएको उहाँको पुस्तकमा मैले अध्ययन गरेको थिएँ। र असल मानिसले के कुराको भण्डारण गर्छ? ज्ञानको भण्डारण गर्छ। अनि जब असल कुराको भण्डारण हुन्छ, त्यो भण्डारबाट असल कुराहरू निकाल्दछ। परमेश्वरले ब्याङ्क ब्यालेन्स भन्दा हृदयको ब्यालेन्सलाई हेर्नुहुन्छ भन्ने कुरा चाहिँ हामीले कहिले पनि बिर्सिनु भएन। तर हिजोआज हामी ब्याङ्क ब्यालेन्स कति छमै सीमित हुन्छौं। यदि प्रशस्त ब्याङ्क ब्यालेन्स छ भने हाम्रा आँखाहरू ठूल्ठूला हुन्छन्, मुख हँसिलो हुन्छ, मान्छेले पनि यो चाहिँ केही होला भन्ने ठान्छ। मण्डलीमा जाँदा पनि अगाडि कुर्सी राखिदेलान् सायद तपाईँलाई। तर प्रिय मित्र, परमेश्वरले यो सबै हेर्नुहुन्न। तपाईँको कुर्सी कहाँ छ, तपाईँले आफ्नो स्थान कहाँ बनाउनु भएको छ, त्यो महत्वपूर्ण हुँदैन, याद गर्नुपर्ने हुन्छ। यो एकदमै डरलाग्दो र चुनौतीपूर्ण कुरा म तपाईँसँग बताउँदैछु कि तपाईँ यदि साँच्चै परमेश्वरको खजाना खोजिराख्नु भएको छ भने प्रिय मित्र, र तपाईँ त्यो खजाना पाएर खुशी र आनन्दित हुनुहुन्छ भने तपाईँले तपाईँको कुर्सी, तपाईँको ब्याङ्क ब्यालेन्समा अहंकार गर्ने होइन, तर तपाईँले आफ्नो हृदयको ब्यालेन्स, कस्तो ब्यालेन्स तपाईँको हृदयमा छ, के तपाईँले हृदयमा क्षमा सञ्चित गर्नुभएको छ, कस्तो ब्यालेन्स त अब, कस्तो ब्यालेन्स परमेश्वर चाहनुहुन्छ, के तपाईँको ब्यालेन्समा क्षमा भन्ने कुरा छ, के तपाईँको ब्यालेन्समा प्रेम भन्ने कुरा छ, के तपाईँको ब्यालेन्समा विश्वास भन्ने कुरा छ, अनि तपाईँको ब्यालेन्समा कृतज्ञता भन्ने कुरा छ। यी सबै छैनन् भने तपाईँको हृदयको ब्यालेन्स खाली छ, कि तपाईँको ब्यालेन्स रिसै रिसले भरिएको छ, या घृणै घृणाले, या लोभै लोभले, या ईर्ष्या र ड्राहाले भरिएको छ। एकछिन विचार गर्नुहोस् है प्रिय मित्र, हामीले के कुरालाई ब्यालेन्स गरेका छौं हृदयमा, त्यो पनि महत्वपूर्ण हुन्छ। यो भनेको यस्तो खजाना हो नि, तपाईँ र मैले हृदयमा सञ्चित गरेको खजाना चाहिँ एकदमै महत्वपूर्ण सत्य, जुन हृदयको भण्डार हो। तपाईँको हृदय साँच्चै सत्य हुन्छ प्रिय मित्र, झुटा निर्णय गर्ने त तपाईँको मस्तिष्कले हो नि। कता कता तपाईँलाई झुटो कुरा गर्ने बित्तिकै पछि गएर तपाईँको हृदयले तपाईँलाई दोष्याउँछ, आज ढाँटिस् नि कान्छ तैले, आज ठगिस् नि तैले, तपाईँको हृदयले तपाईँलाई नै प्रश्न गर्छ क्या। त्यतिखेर तपाईँलाई एकदमै ठूलो पीड़ा हुन्छ, संसारलाई त तपाईँले ढाँट्नुहुन्छ एकैछिन। तर प्रिय साथी, आफूले आफैलाई चाहिँ कहिले पनि ढाँट्न सक्नुहुन्न। संसारलाई त तपाईँले चिनिसक्नुहुन्छ एकैछिनमा, तर तपाईँले आफैले आफैलाई चाहिँ चिन्नु भएको हुँदैन। जुन कुराको भण्डारण गरिन्छ, भण्डारबाट त्यही कुरा निस्कने हुनाले हामी के कुरालाई चाहिँ खजानाको रूपमा भण्डारण गर्नुपर्छ, केलाई ब्यालेन्स बनाउनुपर्छ, यो पनि हाम्रो निम्ति महत्वपूर्ण छ प्रिय मित्र। सुन्तला निचोर्यो भने के आउँछ थाहा छ? गुलियो सुन्तलाको रस आउँछ होइन त? कागतीलाई निचोर्यो भने अमिलो कागतीको रस आउँछ होइन र? आफ्नै गुण भएका फलहरू हुन् नि तिनीहरू, तिनीहरूमा के दोष? कागती अमिलै छ, अमिलै रस आएको छ, सुन्तला गुलियो छ, गुलियै रस आएको छ, खासै तिनीहरूमा केही दोष छैन नि। अनि तपाईँलाई निचोर्दा चाहिँ के आउँछ तपाईँबाट चाहिँ?
त्यो महत्वपूर्ण हुन्छ। जब तपाईं दबावमा पर्नुहुन्छ, कष्टमा पर्नुहुन्छ, संकटमा पर्नुहुन्छ अनि तपाईंमाथि दबाव आउँदा तपाईंबाट के निस्किन्छ, यस त्यो तपाईंको ब्यालेन्सबाट निस्किने कुरा हो, तपाईंको हृदयमा संचित कुराबाट निस्किने कुरा हो। त्यसैले खोज्नु पर्ने खजना चाहिँ कुन हो त? मैले तपाईंलाई प्रस्ताइसकेको छु विशिष्ट ज्ञान, जुन ज्ञानले तपाईंलाई सर्वनाशबाट बचाउँछ, जुन ज्ञानले तपाईंलाई अनन्तता प्रदान गर्छ, जुन ज्ञानले तपाईंलाई पवित्रतामा जिउनलाई मद्दत गर्छ, त्यो अगाध्य प्रेम बहने खजना वास्तवमै पवित्र शास्त्रले भन्दछ येशु ख्रीष्ट त्यो खजना हुनुहुन्छ। ख्रीष्टलाई जानेपछि म अरू कुरालाई तुच्छ ठान्छु भनेर पावलले भन्नुहुन्छ। किन भन्नुभयो होला त्यस्तो? अरू सम्पूर्ण कुरा, उहाँको ज्ञान, उहाँको धन सम्पत्ति, उहाँको विशिष्टता, उहाँको बल, यी सबै कुरा ख्रीष्टका सामु तुच्छ भइदिए। त्यसैले अन्य कुरा मलाई जान्नु चाहिँ हानि हुन्छ, तर ख्रीष्टलाई जान्नु चाहिँ मलाई लाभ हुन्छ। प्रेरित पावलले यो वाक्यांश पवित्र शास्त्रमा बताउनु भएको छ। पावल यस्तो व्यक्ति हुनुहुन्थ्यो कि उहाँले सम्पूर्ण कुरा हासिल गर्नुभएको थियो, उहाँमा केही कुराको कमी थिएन, तर जब ख्रीष्टलाई उहाँले पाउनुभयो नि, ख्रीष्टसँग जब उहाँको जम्का भेट भयो नि, उहाँले यही कुराको घोषणा गर्नुभयो, सबैभन्दा ठूलो खजना मेरो निम्ति ख्रीष्ट हुनुहुन्छ। ख्रीष्ट बाहेक पावलको निम्ति अर्को कुनै खजना छैन भन्ने कुरा चाहिँ उहाँले पुष्टि गर्नुभयो, किनकि म मेरो ज्ञानलाई, मेरो श्रेष्ठतालाई ख्रीष्टको सामु हानि मात्र ठान्छु। मेरो ज्ञान त थाङ्नामा फाल्ने कुरा जस्तो, थाङ्नामा के फालिन्छ, फोहोर जस्तो मात्रै हो मेरो ज्ञान त, तर सर्वोच्चका परमेश्वर जसको बारेमा जान्नु मेरो लागि सबभन्दा ठूलो कुरा हो, अर्थात उत्कृष्ट खजना मेरो निम्ति चाहिँ ख्रीष्ट हुनुहुन्छ। किन ख्रीष्टले के दिनुभयो तपाईँ र मलाई? अघि मैले भनेकै कुरा, क्षमा दिनुभयो। उहाँले तपाईँ र मलाई हाम्रा पाप र अधर्मबाट अनन्त छुटकाराको क्षमा दिनुभएको छ, उद्धार दिनुभएको छ, आशा दिनुभएको छ, अनन्तताको शान्ति र अनन्त जीवन दिनुभएको छ। अब यो क्षमा, यो उद्धार, यो आशा, यो शान्ति, यो अनन्त जीवन, यहाँभन्दा ठूलो खजना ख्रीष्टले के दिनुभयो तपाईँ र मलाई? अघि मैले भनेकै कुरा, क्षमा दिनुभयो। उहाँले तपाईँ र मलाई हाम्रा पाप र अधर्मबाट अनन्त

भन्थे। प्रिय मित्र, धनले मृत्यु रोक्न सक्दैन। यदि धनले मृत्यु रोक्न सक्थ्यो भने बेलायतको महारानीको कहिले पनि मृत्यु हुने थिएन, किनभने बेलायतको महारानीको सम्पत्ति कति थियो थियो। यहाँसम्म मैले सुने अनुसार उहाँले हस्पिटलको बेडबाट भन्नुभएको थियो, यदि त्यस्तो कोही डाक्टर छ मलाई एक मिनट मात्रै बचाउन सक्ने भने आओस्, म उसलाई मेरो सम्पत्तिको आधा हिस्सा दिन्छु। कतिजना डाक्टर कुदे होला, विचार गर्नुहोस् न। त्यत्रो महारानीको सम्पत्ति आधा पाइन्छ, एक मिनट पनि बचाउनलाई सकियो भनेर कतिजना डाक्टर कुदे होला। संसारका प्रसिद्ध डाक्टरहरू सायद महारानीको जीवन बचाउन कुदे होला, तर एक मिनट त के मित्र, एक सेकेण्ड पनि कसैले थप्न सकेनन्। पैसाले बचाउने भएदेखि धनी मानिसहरू कहिले मर्दैनथे होलान्। धनले मृत्यु रोक्न सक्दैन, तर ख्रिस्टले एउटा प्रतिज्ञा गर्नुभएको छ है, त्यो कहिले पनि बिर्सिनुहुन्न। मृत्यु पारी उदाउँछ, ख्रिस्टलाई माया गर्ने मान्छे मृत्यु पारी उदाउँछ, ख्रिस्टको प्रतिज्ञा यो छ। अनि त्यो आशा ख्रिस्टले प्रतिज्ञा सहित दिनुभएको छ, किनकि उहाँ स्वयंले मृत्युलाई जितेर उठ्नु भएको छ नि त। हामी जस्तै तपाईँ र म जस्तै मरेको मरै हुने ईश्वर भएको भए, नश्वर शरीर भएको भए उहाँ ईश्वर हुनुहुन्न थियो, र उहाँको प्रतिज्ञा हामीलाई खासै महत्व हुँदैन थियो। तर उहाँले मृत्युलाई जितेर अनि प्रतिज्ञा गर्नुभएको छ, जसरी मैले मृत्युलाई जितेको छु तिमीहरूलाई पनि अनन्त जीवनमा डोर्याउने मेरो शक्ति, मेरो सामर्थ्य त्यो तिमीहरूमा छ, तिमीहरूका निम्ति दिन्छु। त्यसैले यदि तपाई संसार जितेर पनि आत्मा गुमाउनु भयो भने तपाईँ जस्तो दुखी मानिस कोही पनि हुँदैन। प्रिय मित्र, पवित्र शास्त्रले बताउँदछ, यदि तपाईँले ख्रिस्टलाई पाउनुभयो भने संसारले तपाईँलाई गरीब भन्छ होला, तर तपाईँ एकदमै धनी हुनुहुन्छ, किनभने तपाईँले सृष्टिकर्ताको सन्तान हुने अधिकार हासिल गर्नुभएको छ। सारा सृष्टिलाई परिकल्पना गर्नुहोस् त एकपटक, यति विशाल सृष्टि जसको हातमा छ अनि त्यही हातमा हुनेको सन्तान हुनु अब चान्सु नै कुरा हो र गरिबी हो र त्यहाँ बुझ्नुपर्ने कुरा यही नै हो, महत्वपूर्ण कुरा यही नै हो। फेरि पनि अर्को एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु यतैकै चाहिँ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: पुनः स्वागत गर्न चाहन्छु श्रोता। आजको बसाईमा म तपाईँसँग कुराकानी गरिरहेको छु स्वर्गीय सम्पत्तिको, स्वर्गीय लगानीको। धनी हुनुलाई नराम्रो त भनिएको छैन, पापै हो भनिएको छैन, तर धनलाई चाहिँ सर्वश्रेष्ठ ठान्नु, परमेश्वरलाई चाहिँ घृणा गर्नु चाहिँ पाप हो भनिएको छ। धन कमाउन सकिन्छ, तर सबै कुरा धनमै मन लगाउनु चाहिँ सर्वोत्तम हुँदैन भन्ने कुरालाई चाहिँ पवित्र शास्त्रले जोड दिन्छ। स्वर्गीय लगानी भनेको चाहिँ गरीबलाई सहायता गरेर, सुसमाचार सुनाएर, सेवा गरेर, प्रेम बाँडेर, परमेश्वरको राज्यलाई प्राथमिकतामा राखेर लगानी गर्न सकिन्छ। तपाईँले यदि पैसा खर्च गर्नुभयो भने त्यो सकिन्छ, तर तपाईँले जहाँ लगानी गर्नुहुन्छ परमेश्वरको निम्ति त्यो चाहिँ रहिरहन्छ। प्रिय मित्र, परमेश्वरको नजरमा सबैभन्दा ठूलो खजना मानिसको आत्मा हो। मैले अघि तपाईँसँग सेयर गरिसकेको छु, हराएकाहरूलाई खोज्नु पर्दछ, आत्मिक सत्य चाहिँ यो हो। भट्किएकाहरूलाई बोलाउनु पर्दछ, जो पतित भइरहेका छन् उनीहरूलाई उठाउनु पर्दछ। संसारले तपाईँलाई मूल्यहीन ठानेको हुन सक्छ प्रिय मित्र, तर परमेश्वरको नजरमा तपाईँ अमूल्य खजना हुनुहुन्छ, तपाईँ आफै पनि अमूल्य खजना हुनुहुन्छ। संसारले जसरी हेरोस् त्यो महत्वपूर्ण कुरा भएन, तर परमेश्वरले तपाईँ र मलाई कसरी हेर्नुहुन्छ। जीवनभर हामी खजना खोजिरहेका हुन्छौं, तर आज हामी आफैले आफैलाई एउटा प्रश्न सोध्ने प्रयास गरौं प्रिय मित्र। प्रश्न चाहिँ यो हो कि मेरो खजना चाहिँ कहाँ छ त? यदि खजना केवल पृथ्वीमा छ भने हृदय पनि पृथ्वीमै बाँधिनेछ, यदि खजना परमेश्वरमा छ भने जीवनले अनन्त अर्थ पाउनेछ। त्यसैले प्रिय मित्र, तपाईँले बुझ्नुपर्ने कुरा चाहिँ धनभन्दा मूल्यवान चाहिँ ज्ञान हो भन्ने कुरा बुझ्नु पर्यो। ज्ञान भन्दा अझ मूल्यवान चाहिँ परमेश्वरको भय हो, किनभने परमेश्वरको भय जहाँ हुन्छ त्यहाँ ज्ञानको शुरूआत हुन्छ। मैले तपाईँलाई बताइसकेको छु कि संसारको सम्पत्ति अस्थायी हुन्छ, तर स्वर्गीय सम्पत्ति अनन्त हुन्छ। तपाईँ र मेरो हृदय नै वास्तविक खजना हो, खजना राख्ने ठाउँ हो। अनि पवित्र शास्त्रले भन्दछ ख्रिस्टले सबैभन्दा ठूलो खजना हुनुहुन्छ। मानिसको आत्मा परमेश्वरको दृष्टिमा बहुमूल्य खजना हो। साँचो धनी त्यो होइन जससँग धेरै थोक छ, तर त्यो हो जसले परमेश्वरमा आफ्नो सबै थोक भेटाएको छ। फेरि दोहोऱ्याउन चाहन्छु प्रिय मित्र तपाईँको निम्ति, साँचो धनी त्यो होइन जोसँग धेरै थोक छ, तर साँचो धनी त्यो हो जसले परमेश्वरमा सबै थोक राखेको छ। परमेश्वरले हामी सबैलाई नाश नहुने खजना खोज्ने बुद्धि पक्कै पनि दिनुहुन्छ यदि हामीले चाँदी जस्तै खोज्यौं भने। पवित्र शास्त्र अनुसार परमेश्वर सबै कुराको मालिक हुनुहुन्छ। हामी मालिक होइनौ, तर हामी भण्डारे चाहिँ हौ है। हामी भण्डारे भएको कारणले गर्दा हामी परमेश्वरले दिएको कुरालाई एकदम राम्रोसँग परिचालन गर्न चाहिँ सक्छौ। हाम्रो धन हाम्रो आफ्नै होइन, वास्तवमा परमेश्वरको। मेरो पैसा के गर्ने, कसरी प्रयोग गर्ने, त्यो मैले परमेश्वरसँग सोध्नु पर्दछ, किनभने उहाँले नै दिनुभएको हुनाले उहाँले नै लिनुहुन्छ भनेर अयुबले आफ्नो भनाईमा राख्नु भएको छ। पृथ्वी होइन, स्वर्ग वास्तवमा हाम्रो घर हो। हामी यहाँ पाहुना हौ, केही समयको लागि मात्र हुन्छौं। विश्वासीहरू यात्रुहरू हुन्, उनीहरूको अन्तिम गन्तव्य स्वर्गीय स्थान हो। वर्तमान जीवन एउटा बिन्दु मात्र हो। अनन्तता भनेको कहिल्यै नसकिने एउटा लाइन हो, रेखा हो, मैले तपाईँसँग अघि बताइसकेको छु। त्यसैले निर्णयहरू अनन्तको दृष्टिकोणबाट गर्नुपर्दछ, केवल बिन्दुमा सीमित भएर होइन। तपाईँले आफ्नो धन जति कमाउनु भएको छ नि यो पृथ्वीमा लान सक्नुहुन्न तपाईँले आफ्नो साथमा, तर तपाईँले त्यसलाई अगाडि पठाउन भने सक्नुहुन्छ। उदारता, जुन उदारता तपाईँले प्रकट गर्नुहुन्छ नि परमेश्वरको राज्यको निम्ति, त्यो भनेको तपाईँको पठाउने तरिका हो। प्रिय मित्र, दिन सिक्ने मानिसले लोभको दासत्वबाट मुक्ति पाएको हुन्छ। किन परमेश्वरले तपाईँ र मलाई सम्पन्न बनाउनुहुन्छ? ताकि हामी धेरै दिन सकौं। सम्पन्नताबाट त सजिलै दिन सकिन्छ नि। जीवन स्तर खालि बढाउन मात्र होइन, दान स्तर बढाउन पनि हामीले सक्नु पर्दछ। पैसा चाहिँ आत्मिक परीक्षा हो। पैसा प्रयोग गर्ने तरिकाले हृदयको अवस्थालाई प्रकट गर्दछ। विश्वास र वित्त, वित्त भनेको मनी, पैसा, अलग अलग कुरा हो, तर समग्रमा ती सँगसँगै आउँछन्। जहिले परमेश्वरले हाम्रो विश्वासकै आधारमा उहाँको सम्पत्तिबाट दिनुहुन्छ, पवित्र शास्त्रले भन्दछ। धन्य त्यो हो जो विश्वास योग्य भएर उसले मैले दिएको कुरालाई प्रयोग गरेको छ। कति राम्रो। र हामी पनि यही सुन्न पाऊ अन्त्यमा, धन्यवाद, त विश्वास योग्य भएको छस्। यदि परमेश्वरले त्यति मात्र भन्नुभयो भने हामी आनन्दित भएर जिउन सक्दछौ अनन्तमा। त्यसैले प्रिय मित्र, म तपाईँलाई यही उत्साह दिन चाहन्छु कि यु कान्ट टेक युअर मनी विथ यु, बट यु क्यान सेन्ड इट अन अ हेड। तपाईँले धन साथमा लैजान सक्नुहुन्न, तर त्यसलाई स्वर्गमा अघि पठाउन भने पक्कै सक्नुहुन्छ। यही वाक्यांश सहित म कार्यक्रमलाई अन्त्यतिर आइसकेको जानकारी गराउन चाहन्छु। र कार्यक्रमलाई अन्त्यतिर आउँदै गर्दा यतिन्जेल कार्यक्रमलाई सुनेर साथ दिनुभएकोमा सम्पूर्ण सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। श्रोता, तपाईँले सुनिदिनुहुन्छ र हामी बोल्छौं, तपाईँलाई धेरै धेरै धन्यवाद। प्राविधिक मित्र दय, सन्ध्या, विजय, तपाईँ दुवैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, किनकि कार्यक्रम अवधिभर खटेर कार्यक्रमलाई अन्त्यसम्म तपाईँले डोर्याउन सहायता गर्नुभएको छ। यदि आजको कार्यक्रम सुनेर तपाईँको मनमा कुनै पनि जिज्ञासा खुल्दुली भए हामीलाई टेलिफोन सम्पर्क गरेर कुराकानी गर्न सक्नुहुन्छ, पत्रचार पनि गर्न सक्नुहुन्छ। टेलिफोन सम्पर्कको लागि हाम्रो नम्बर रहेको छ 01477075 4, यो स्टुडियोको नम्बर हो। भने व्यक्तिगत रूपमा तपाईँले मसँग कुराकानी गर्न चाहनुहुन्छ भने 98 40 80 14 43 पनि तपाईँले कुराकानी गर्न सक्नुहुनेछ। प्रिय श्रोता, पुनः एकचोटि स्वर्गीय खजनाको इच्छा राख्नुहोस् भन्दै भन्छु गड ब्लेस यू र भन्छु छुटौं।
2: टाइम चेक, यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: यसुले भन्नुभयो, जीवनको रोटी मनै हुँ।

हेनरी बी इरिङ भन्नुहुन्छ उहाँ येशु ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।

उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।

0: Good News FM 105.1
1: नानी बाबुहरू, रेडियोको आवाज अलि ठुलो पार त लौ, किनकि सुरु हुँदैछ।

0: गुड न्यूज एफएम 105.1
1: ए साना नानी बाबुहरू, रेडियोको आवाज अलि ठुलो पार त लौ, किनकि सुरु हुँदैछ रमाइलो कार्यक्रम सान

हेलो माई लिटल फ्रेन्ड्स, आशा छ तपाईँहरू सबै सन्चै हुनुहुन्छ। गुड न्यूज एफएम 105.1 मेगाहर्ज सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता, अभिभावक, हाम्रा साना नानीहरूमा म प्रस्तुता सन्ध्याको तर्फबाट जेमिसी साथै नमस्कार। साथीहरू, आज हामी अत्यन्तै खुसीका साथ नयाँ कार्यक्रम साना पाइला लिएर आएका छौ र तपाईँहरू सम्पूर्णलाई यस कार्यक्रममा स्वागत गर्न चाहन्छौ। तपाईहरूलाई यस कार्यक्रममा के हुन्छ भन्ने लागेको छ होला है। यस कार्यक्रमद्वारा हामी परमेश्वरको वचनबाट धेरै कुराहरू सिक्नेछौ र रमाइला गीतहरू पनि सुन्नेछौ। आगामी दिनहरूमा सम्भव भए तपाईहरू जस्तै साना साना साथीहरू र अभिभावकहरूसँगको मिठा कुराकानीहरू पनि प्रस्तुत गर्नेछौ। आजको कार्यक्रमलाई सुरु गरौं एउटा मिठो वचनबाट।

यो भजन गीतपछि फेरि पनि म तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम साना पाइलामा। आज कार्यक्रम साना पाइलाको पहिलो भाग भएकोले यहाँलाई कार्यक्रमको बारेमा म केही जानकारी दिन चाहन्छु। साना पाइला कार्यक्रममा विशेष हामी हाम्रा साना बाबु नानीहरूलाई क्रिसमा कसरी हुर्काउने र अभिभावकको जिम्मेवारी के हो त भन्ने विषयमा कुराकानीहरू गर्नेछौ। बाइबलले साना नानी बाबुहरूलाई के भन्दछ त? भजन संग्रह 127 तीन पदमा हामीले हेर्यो भने त्यहाँ हाम्रा नानी बाबुहरू परमेश्वरले हामीलाई दिनुभएको एक सुन्दर उपहार हुन् भनेर भनिएको छ। यहाँहरूको बीचमा म भजन संग्रह 127 तीन पद पढ्न चाहन्छु। यहाँ यसो लेखिएको छ, छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्, छोरीहरू उहाँका इनाम हुन्। आमेन। यसको अर्थ चाहिँ बालबालिकाहरू हाम्रो लागि बोझ होइनन्, तर उनीहरू चाहिँ परमेश्वरले हामीलाई दिनुभएको एक बहुमूल्य उपहार हुन्। यसैले हामीले आफ्ना नानी बाबुहरूलाई जतनसहित हुर्काउनु पर्दछ, किनकि यो पदबाट हामी बुझ्न सक्छौ कि हरेक नानी बाबुहरू विशेष र मूल्यवान छन्। प्रभु येशूले पनि बालबालिकाहरूलाई असाध्यै माया गर्नुभयो। मर्कुस 10:13-16 हेर्ने हो भने यहाँ यसो लेखिएको छ, बालबालिकालाई येशूको आशीर्वाद। मानिसहरूले साना बालबालिकाहरूलाई येशूले छोइदिउन् भन्ने उद्देश्यले उहाँ कहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हकारे। तर यो देखेर येशू रिसाउनुभयो र तिनीहरूलाई भन्नुभयो, साना बालबालिकाहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो। साँच्चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकले जस्तै ग्रहण गर्दैन, त्यो कदापि त्यसभित्र पस्ने छैन। अनि उहाँले तिनीहरूलाई काखमा लिएर तिनीहरूमाथि आफ्ना हात राखी तिनीहरूलाई आशीर्वाद दिनुभयो। आमेन। मर्कुस 10:13-16 लेखेको पद अनुसार हामी थाहा गर्न सक्छौ कि साना बालबालिकाहरूलाई येशूले आफ्नो नजिक आउन नरोक्नु भन्नुभयो, किनभने परमेश्वरको राज्य यस्तै साना बालबालिकाहरूको हो। अर्को महत्वपूर्ण कुरा के छ भने, यदि हामीले मर्कुस 10:13 हेर्यौं भने 13 लेखेको पहिलो शब्द मानिसहरूले, मानिसहरू भन्नाले चाहिँ हामी के थाहा गर्न सक्छौ भने उनीहरू चाहिँ अभिभावकहरू हुन्, जसले चाहिँ अति उत्कट इच्छा राखेका छन् कि प्रभु येशूले आफ्ना नानी बाबुहरूलाई चाहिँ छोइदिउन्। अर्को कुरा हामी के थाहा गर्न सक्छौ भने उनीहरूमा कति ठूलो विश्वास रहेछ कि उनीहरूले आफ्नो नानीहरूलाई प्रभु येशूले छोइदिनु भए पनि हुन्थ्यो भन्ने चाहिँ आशा राखेका छन् र आफ्ना नानीहरूलाई चाहिँ प्रभु येशूको नजिक लिएर आएका छन्। किनकि उनीहरूमा एउटा के विश्वास थियो भने यदि प्रभु येशू ख्रिस्टले आफ्ना नानीहरूलाई छुनु भयो भने हाम्रा छोरा छोरीहरूले चाहिँ उद्धार पाउनेछन्, मुक्ति पाउनेछन् र उनीहरू निको हुनेछन्, उनीहरूको भविष्य चाहिँ राम्रो हुनेछन् र यस्तै यस्तै विभिन्न आशा राखेर उनीहरूले आफ्नो नानीहरूलाई चाहिँ प्रभु येशू ख्रिस्टको नजिक लिएर आएका छन् र परमेश्वरले आफ्नो नानी बाबुहरूलाई छोइदिनु भए नै हुन्थ्यो भन्ने चाहिँ उनीहरूले विश्वास राखेका छन्। किनकि उनीहरूले के कुरा बुझेका रहेछन् भने उहाँको छुवाई चाहिँ हाम्रा नानी बाबुहरूलाई अति नै आवश्यक छ र आफ्नो नानीहरू येशू प्रभुको नजिक चाहुन्, प्रभु येशूको छुवाई, प्रभु येशूको निगाह उनीहरूमा परुन् भन्ने चाहेका थिए ती अभिभावकहरूले। आज म यस कार्यक्रम साना पाइलाबाट यहाँ अहिले जति पनि हाम्रो अभिभावकहरू हुनुहुन्छ, जतिले पनि यो कार्यक्रम सुन्दै हुनुहुन्छ, म उहाँहरूलाई प्रश्न राख्न चाहन्छु कि तपाईँ पनि आफ्नो छोरा छोरीहरूलाई प्रभु येशूको नजिक गएको चाहनुहुन्छ के? तपाईँ आफ्नो छोरा छोरीहरूलाई प्रभु येशू ख्रिस्टले छुएको चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आफ्ना छोरा छोरीहरूलाई प्रभु येशूको नजिक जाने तालिम दिनुहोस् र आजको समयमा प्रभु येशू ख्रिस्ट हामी सबैको पहिलो प्रेम हुनुहुन्छ भन्ने कुरा उनीहरूलाई सिकाउनुहोस्, किनकि यो कुरा उनीहरूले सिक्न अति नै महत्वपूर्ण छ। मर्कुस 10:13 पदमा हेर्ने हो भने त्यहाँ चेलाहरूले सानो बालकहरूलाई येशूको नजिक जानबाट रोकेका थिए। जब प्रभु येशू ख्रिस्टले यो दृश्य देख्नुभयो अनि उहाँ एकदमै रिसाउनु भयो, सायद ती चेलाहरूले सोच्नु भयो होला यिनीहरू त बालकै छन्, यिनीहरू केही पनि बुझ्दैनन्, यिनीहरू प्रभु येशूको नजिक गएर के नै हुन्छ र भन्ने त्यस्तो कुराहरूलाई चाहिँ उनीहरूले महत्वपूर्ण चाहिँ दिएका थिएनन् होला। तर प्रभु येशूले उनीहरूलाई भन्नुभयो कि बालकहरूलाई म कहाँ आउन नरोक। यसको मतलब हामी के बुझ्न सक्छौ भने प्रभु येशू चाहिँ हाम्रा साना नानी बाबुहरू उहाँको नजिक गएको उहाँ चाहनुहुन्छ। प्रभु येशूले उनीहरू सानो छन् बुझ्दैनन् भनेर सोच्नु भएन, तर उल्टै उनीहरूलाई भन्नुभयो, नरोक है, यिनीहरूलाई चाहिँ मौका आउन देऊ, किनकि स्वर्गको राज्य चाहिँ यस्तै साना बालकहरूको हो भनेर प्रभु येशूले चाहिँ ती नानीहरूलाई चाहिँ स्वर्गको राज्यसँग तुलना गर्नुभएको कुराहरू चाहिँ हामी त्यहाँ देख्न सक्दछौ होइन। अनि जसरी उहाँले ती चेलाहरूलाई भन्नुभयो बालकहरूलाई मौका आउन नरोक, आज यो प्रभु येशू ख्रिस्ट हाम्रो
सृष्टिकर्ताको भनाइ चाहिँ जति पनि हामी अभिभावकहरू छौँ अनि त्यो भनाइ चाहिँ हाम्रो लागि पनि हो। कतै हामीले पनि आफ्ना नानीहरूलाई प्रभु यीशुको नजिक जान रोक्दैछौँ कि भने हामी होसियार हुन जरुरत छ। कतिपय हामीले हाम्रो मण्डलीहरूमा अभिभावकहरू देखेका छौँ र कहिलेकाहीँ हामी सधैँभरि देखिरहेका साना नानी बाबुहरूलाई देखेनौ भने ती अभिभावकहरूलाई हामीले सोध्ने पनि गरेका छौँ, आज तपाईँको नानी खोइ त कता जानुभयो त भन्ने पनि सोध्ने गरेका छौँ र त्यसको जवाफमा चाहिँ उहाँहरूले के भन्नुहुन्छ भने मेरो नानी त आज मेरो नानीको साथीको बर्थडे थियो त्यहाँ गयो, घुम्न गएको छ, स्कुलले पिकनिक लग्यो, विभिन्न विभिन्न उहाँहरूले दिनुभएको उत्तरहरू चाहिँ हामी सुन्न सक्छौँ। कतै हामीले यस्तै गरिरहेका छौँ कि होइन, आज हामीले के विचार गर्नु पर्दछ भने त्यस्ता कुराहरूमा आफ्ना नानीहरूलाई हामीले पर्मिसन दिएर कतै हामीले परमेश्वरदेखि उनीहरूलाई टाढा त बनाइरहेका छैनौँ। यस्ता कुराहरू चाहिँ आज हामीले सोच्नु एकदमै जरुरत छ। उनीहरूलाई चाहिँ हामीले के सिकाउनु पर्दछ भने परमेश्वर प्रभु यीशु ख्रीष्ट हाम्रो पहिलो प्राथमिकता हुनुहुन्छ भन्ने कुरा चाहिँ हामीले सिकाउनु पर्दछ र आफ्नो छोरा छोरी र परमेश्वरको सम्बन्ध स्थापित गर्न चाहिँ अभिभावकको ठूलो भूमिका हुन्छ। त्यसैले यी कुराहरूलाई चाहिँ हामीले ध्यान दिनुपर्छ अनि उनीहरूसँगै घरमा बिहान वचन अध्ययन गर्ने प्रार्थना गर्ने गर्नुपर्दछ र हरेक दिनको डिभोसनले चाहिँ हामीले आफ्ना नानीहरूलाई प्रार्थना गर्न सिकाउनमा बाइबलका वचनहरू सिकाउनलाई चाहिँ अति नै मद्दत गर्दछ। र यदि हाम्रो घरमा दैनिकी डिभोसन भइरहेको छ भने यसले चाहिँ हाम्रा नानीहरूलाई परमेश्वरको नजिक जानलाई मद्दत पनि गर्दछ। प्रभु यीशु ख्रीष्ट हाम्रो फर्स्ट प्रायोरिटी हुनुहुन्छ भन्ने कुरा चाहिँ हामीले उनीहरूलाई बारम्बार बताइरहनु पर्ने हुन्छ। प्रभु यीशुले भन्नुभयो हामीले स्वर्गको राज्य एउटा बालकले जस्तै ग्रहण गर्नुपर्दछ। उहाँको भनाई अनुसार नानी बाबुहरू विश्वासमा दरिला हुन्छन्, बिना कारण उनीहरू आफ्ना बाबा मम्मी माथि भरोसा राख्दछन्। यसै भरोसा हामीले परमेश्वरमा राख्न जरुरी छ। साना बालकहरू चाहिँ घमण्डी पनि हुँदैनन्, उनीहरू जे पनि सिक्न तयार हुन्छन्, उनीहरू नम्र हुन्छन्, मनमा कुनै इक पनि लिँदैनन्, उनीहरूले अहिले रिसाए भने एकैछिनमा खुसी हुन्छन्। त्यसैले प्रभु यीशुले स्वर्गको राज्य एउटा बालकसँग तुलना गर्नुभयो। यहाँबाट प्रश्न हुन्छ कि प्रभु यीशुले साना बाल बालिकाहरूलाई असाध्यै प्रेम गर्नुहुन्छ र त्यसको साथै बाइबलले आज जति पनि अभिभावकहरू हुनुहुन्छ उहाँहरू सबैलाई एउटा आज्ञा दिएको छ, एउटा जिम्मेवारी दिएको छ र त्यो आज्ञा अथवा त्यो जिम्मेवारी चाहिँ के हो भने परमेश्वरलाई प्रेम गर्न सिकाउनु। जति पनि हाम्रा साना भाइ बहिनीहरू छन्, हाम्रा साना छोरा छोरीहरू छन्, जति पनि हाम्रो विद्यार्थीहरू छन्, उनीहरूलाई चाहिँ हामीले परमेश्वरलाई चाहिँ प्रेम गर्न चाहिँ सिकाउनु पर्दछ। यो चाहिँ बाइबलले हरेक अभिभावकलाई दिएको जिम्मेवारी हो। यहाँहरूको बीचमा म व्यवस्थाको पुस्तक 6:5-7 पढ्न चाहन्छु र यहाँ यसो लेखिएको छ, तिमीहरूले परम प्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोरा छोरीहरूलाई होसियारी साथ सिकाऊ। घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर। आमेन। यहाँ लेखेको पद अनुसार यो हामी अभिभावकको एउटा ठूलो जिम्मेवारी हो। हामीले आफ्ना नानी बाबुहरूलाई परमेश्वरको आज्ञा अनुसारको जीवन बिताउन र उहाँलाई प्रेम गर्न सदैव सिकाउनु पर्दछ, किनकि वचनले हामीलाई भनेको छ तिमीहरूले आफ्ना छोरा छोरीहरूलाई परमेश्वरको वचन होसियारी साथ सिकाऊ। चाहे बस्दा होस्, चाहे बाटोमा हिँड्दा होस्, चाहे सुत्दा होस्, चाहे उठ्दा होस्, भनेको मतलब जति बेलै पनि जुन समयमा पनि परमेश्वरको वचन चाहिँ हामीले होसियारी साथ आफ्ना छोरा छोरीहरूलाई सिकाउनु पर्दछ। र जति पनि अभिभावकहरू हुनुहुन्छ, शिक्षकहरू हुनुहुन्छ, ज जसले नानी बाबुहरूको हेरचाह गर्दै आइरहनु भएको छ, उहाँहरूलाई चाहिँ आज यस कार्यक्रम साना पाइलाबाट म के उत्साह दिन चाहन्छु भने तपाईँहरू सबैले आफ्नो नानी बाबुहरूको अगाडि एक उदाहरणीय जीवन जिउनुहोस् र परमेश्वरलाई प्रेम गर्न, उहाँमा भरोसा गर्न र आफ्ना नानी बाबुहरूलाई सत्य बोल्न र प्रार्थना गर्न सिकाउनुहोस् र दैनिकी बाइबल अध्ययन गर्ने बानी पनि तपाईँहरूले उनीहरूमा निर्माण गरिदिनुहोस्। यदि तपाईँले आज आफ्ना नानी बाबुहरूमा असल बिउ रोप्नु भयो भने भोलि उनीहरूको जीवनमा असल फल नै फल्नेछ र आफ्नो नानी बाबुहरूको आशिषको कारण बन्नुहोस् भन्ने अनुरोध पनि गर्न चाहन्छु। यस्तै आशिषमय कुराहरू आगामी दिनमा पनि हामी राख्ने नै छौँ। आज भने समयले हामीलाई बिदा दिइसकेको छ र कार्यक्रम सानो पाइला तपाईँले सुनेर आशिषित हुनुभयो होला भन्ने म आशा गर्दछु र हाम्रो कार्यक्रम हरेक शुक्रबार 5:00-5:30 गुर्निज एफएम 105.1 MHz काठमाडौँबाट र गुर्निज एफएम 105.6 MHz पोखराबाट
प्रसारण हुनेछ र यसै समय गुड न्युज एफएमको अफिसियल फेसबुक पेजबाट पनि लाइभ प्रसारण हुनेछ र सबैजनाले आफ्नो नानी बाबुहरू सहित यो कार्यक्रम सुनेर आशिषित हुनुहोस् भन्न चाहन्छु र कार्यक्रम प्रति केही सल्लाह सुझाव भए तपाईँले हामीलाई हाम्रो इमेल साथै व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुनेछ र हाम्रो इमेल आईडी रहेको छ gnfmprogram@gmail.com र व्हाट्सएप नम्बर रहेको छ 9813580614 9813580614। अब भने प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै म प्रस्तुता सन्ध्या पनि कार्यक्रम साना पाइलाबाट बिदा हुन चाहन्छु। जय मसी। तपाईँहरूको समय आशिषमय रह।

0: गुड न्युज एफएम 105.1
1: उकाली ओराली गर्दै रहनुभएका, घाँस दाउरा गर्दै रहनुभएका, खेत बारीमा कुटो कोदालो गर्दै रहनुभएका, जीवनका विभिन्न परिस्थितिलाई जुझ्दै गर्नुभएका आदरणीय मेरा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा म प्रभुजन साईको हार्दिक नमस्कार तथा क्रिस्टी अभिवादन। आदरणीय श्रोता, सुसमाचार सबैका लागि कार्यक्रममा म फेरि यहाँहरूका बीचमा उपस्थित भएको छु। आजको यो रेडियो एपिसोडमा तपाईँहरूका बीचमा सुसमाचार सबैका लागि रेडियो कार्यक्रममा म आउने गर्दछु। मलाई यही कार्यक्रम नै सबैभन्दा महत्वपूर्ण लाग्छ, किनभने यो कार्यक्रमले धरतीमा आशिष सहित जिउन र धरती पछिको जीवन स्वर्गीय राज्यमा प्रवेश गराउन सूत्र सहितको सन्देश दिने गर्दछ। श्रोता, यो कार्यक्रममा विशेष गरेर हामी पवित्र धर्मशास्त्र बाइबल प्रयोग गर्ने गर्दछौ, किन त भने संसारमा मुक्ति सम्बन्धीको निश्चित सल्लाह दिने, शिक्षा दिने एकमात्र धर्मशास्त्र बाइबल, जहाँ दुईटा मत छैन मुक्तिको बारेमा, एउटा मात्रै मत छ। जहाँ मानिसहरू धरतीमा पापे पापले जिइरहेका भए तापनि पापको निम्ति ईश्वरी योजना अनुसार महाबलीको रूपमा मसीह येशु आएर बलि भएको र उहाँ ईश्वर भएको प्रमाण देखाउनलाई मृत्यु पछि तीन दिन पछि फेरि बौरेर उठे सम्पूर्ण शिक्षा दिनुभएको प्रस्तै ऐतिहासिक घटनाहरू छ। श्रोता, तपाईँ हामीहरू यो विश्वास गर्नै पर्ने परिस्थिति देखिन्छ, किन त भने इतिहास झुट कहिल्यै हुँदैन, विद्वानहरूले झुटलाई कहिले पनि पछ्याउँदैनन्। विद्वानहरू प्रमाणित कुरालाई पछ्याउँछन्। आज धेरै जसो विद्वानहरूले झुकेर विश्वास गर्ने शास्त्र बाइबल हो, जहाँ विकसित राष्ट्र होस् या विकसनमुख राष्ट्रहरू होस्, यो प्रवृत्ति र यो मान्यता बढ्दै गइरहेको छ। त्यसैले आदरणीय मित्र, यहाँहरूका बीचमा म पनि यही कुरा राख्दछु कि म पनि यसमा दृढ विश्वास र भरोसा राख्दछु। मेरो हातमा यतिखेर पवित्र धर्मशास्त्र बाइबल छ। बाइबल भित्रका बाणीहरू ईश्वरबाट आएका हुनाले यिनीहरू एकदमै गत लाग्दछन्, यिनीहरू एकदमै चाक लाग्दछन्। यिनीहरूद्वारा तपाईँ र मेरो जीवन परिवर्तन हुन सक्छ, तपाईँ र मेरो जीवनमा आशिषको रस भरिँदछ। श्रोता, तपाईँ र मेरो जीवन कहिले काहीँ रुखो महसुस हुन्छ, कहिले काहीँ वाक्क दिक्क लाग्छ, तर जब तपाईँले मैले येशु ख्रिस्टले सिकाउनु भएको बाइबली शिक्षा पाउँदछौ, भेट्टाउँदछौ, महसुस गर्दछौ र यसलाई ग्रहण गर्दछौ, हाम्रो जीवनमा एक फरक प्रकारको रस भरिदछ। धरतीका कुनै पनि सतावट अभावले हामीलाई पिरोल्न सक्दैन, किन त भने हामी जान्दछौ कि यो धरती एउटा अस्थायी ठाउँ रहेछ, कि धन दौलत भनेको जस्ट पेट पाल्नलाई प्रयोग गरिने साधन रहेछ, आत्मा पाल्नलाई येशु नै चाहिने रहेछ र यसको शिक्षा बाइबलमै पाइँदो रहेछ भन्ने कुरा निश्चय भइसकेको छ। आदरणीय मित्र, यहाँहरूका बीचमा सुसमाचार सबैका लागि कार्यक्रम लिएर हामी आउँदछौ, यसै सम्बन्धी सम्बन्धित विषयहरू लिएर। आदरणीय मित्र, तपाईँहरूका बीचमा मैले पवित्र धर्मशास्त्र बाइबलको एउटा अध्याय ल्याएको छु, जुन भजन संग्रह भन्ने पुस्तकको 115 अध्याय छ। यो अध्याय म पाठ गर्दछु, यहाँहरूले ध्यान दिएर सुनिदिनु हुन म अनुरोध गर्दछु। यसको हेडलाइन बताइएको छ, परम प्रभु साँचो परमेश्वर भनेर। यहाँ एक पददेखि 18 पदसम्म हामी पाउँदछौ र यहाँ यसरी परमेश्वरको वचनले बोल्दछ, हाम्रो होइन हे परम प्रभु, हाम्रो होइन, तर तपाईँको करुणा र विश्वसनीयताको खातिर तपाईँको आफ्नै नाउँको महिमा होस्। जातिहरूले किन यस्तो भन्छन्, तिनीहरूका परमेश्वर कहाँ छन्? हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ, उहाँले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ। तर तिनीहरूका मूर्तिहरू मानिसहरूका हातले कुँदिएका हुन् र चाँदीका कलाहरू मात्र हुन्। तिनीहरूका मुख छन् तर बोल्न सक्दैनन्, आँखा छन् तर देख्न सक्दैनन्, कान छन् तर सुन्न सक्दैनन्, नाक छन् तर सुँघ्न सक्दैनन्, हात छन् तर छाम्न सक्दैनन्, खुट्टा छन् तर हिँड्न सक्दैनन्, तिनीहरू आफ्ना गलाबाट कुनै आवाजै निकाल्न सक्दैनन्, तिनीहरूलाई बनाउनेहरू पनि तिनीहरू जस्तै हुनेछन्, तर तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै उस्तै हुनेछन्। हे इजरायलको घराना, तिमीले परम प्रभुमा भरोसा राख। हे इजरायल, हे नेपालीको घराना, तिमीले परम प्रभुमा भरोसा राख, तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। हे हारूनको वंश, परमेश्वरमा भरोसा राख, तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। तिमीहरू जो परम प्रभुको भय मान्छौ उहाँमा भरोसा राख, तिमीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। परम प्रभुले हामीलाई सम्झनुहुन्छ र हामीलाई आशीर्वाद दिनुहुनेछ। उहाँले इजरायलको घरानालाई आशीर्वाद दिनुहुनेछ। उहाँले हारूनको वंशलाई आशीर्वाद दिनुहुनेछ। ठूला र साना दुवै परम प्रभुका भय मान्नेहरूलाई उहाँले आशीर्वाद दिनुहुनेछ। परम प्रभुले तिमीहरूलाई वृद्धि गरून्, तिमीहरू र तिमीहरूका सन्तानलाई स्वर्ग र पृथ्वी सृजन हुने परम प्रभुबाट तिमीहरूलाई आशिष मिलोस्। सर्वोच्च स्वर्ग त परम प्रभुकै हो, तर पृथ्वी चाहिँ उहाँले मानिस जातिलाई प्रदान गर्नुभएको छ। मृतकहरूले परम प्रभुको प्रशंसा गर्दैनन्, मृत लोकमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्, तर हामी त अहिले र सदा सर्वदा परम प्रभुको स्तुति गर्दछौ। परम प्रभुको प्रशंसा गर, आमेन, हालेलुया। आदरणीय मित्र, पवित्र धर्मशास्त्र बाइबल भजन संग्रह 115 एकदेखि 18 पदसम्म मैले पाठ गरे। श्रोता, यहाँभित्र धेरै महत्वपूर्ण कुराहरू हामी पाउन सक्छौ यदि हामी यसलाई गहिरो रूपले अध्ययन गर्यौं भने। श्रोता, यो ब्रह्माण्ड अति ठूलो छ र यो ब्रह्माण्ड भित्र एउटा सानो पिण्ड छ जसलाई पृथ्वी भन्छन्, जुन हामी बसेको ग्रह हो। यो ग्रहलाई ईश्वरले बाइबलमा ब्रह्माण्ड भित्र धुलोको कण सरह भनेर बताउनु भएको छ। परमेश्वर र बाइबलको दृष्टिमा धुलोको कण सरह पृथ्वी भित्र हामी झन पृथ्वीकै धुलोको कण भन्दा पनि साना हामी मानिसहरू कसरी कति ठूलो प्रकारले परमेश्वरको अगाडि देखिन सक्छौ। त यति मात्र हो, तपाईँले मैले परमेश्वरलाई भेटाउन र देख्न सक्दैनौ र उहाँमाथि विश्वास गर्न चाहिँ सक्छौ। पवित्र धर्मशास्त्र बाइबल पढ्यौं भने विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ भनेर हामीले उहाँको वचनमा भेटाउँदछौ। त्यसैले आदरणीय मित्र, यो सुसमाचार सबैका लागि रेडियो कार्यक्रम मार्फत म यहाँहरूलाई विन्ती टक्राउँदछु कि आफ्नो जीवनको छिटो भन्दा छिटो पहिलो पहरमै येशू प्रभुलाई पाप क्षमा गर्ने अधिकारी र हामीहरूका मुक्तिदाता भनेर स्वीकार्नु पर्दछ। यो बराबर ठूलो हाम्रो जीवनमा अर्को उपलब्धि छैन यदि हामीले बुझ्यौं भने। हुन त श्रोता, आज धेरै जसो बेला हामीलाई सुनको अगाडि हीरा भन्ने जस्तै भएको छ। संसारिक मन मस्तिष्क, संसारिक सोच विचारमा भरिएका हामीहरूका बीचमा जीसस क्राइस्ट आएर पवित्रता र शुद्धताको शिक्षा दिनु र त्यसको लागि कृपा गर्नु भनेको हामीहरूको लागि सुँगुरको अगाडि हीरा भने जस्तै हो। तर श्रोता, कतिपयले यो उद्धार र मुक्ति र मोक्षको कुरालाई एकदमै आत्मसात गरेर विश्वास गर्नु पनि हुन्छ। यो अति महान कुरा हो, यो अति ठूलो कुरा हो। परमेश्वरमा विश्वास गर्नु, उहाँमा भरोसा गर्नु, उहाँको आराधना स्तुति गर्न पाउनु भनेको निकै प्रभुको आशिष अनुग्रह हो। किन त भने परमेश्वर स्वर्गमा हुनुहुन्छ, यो धरतीमा तपाईँ र मेरो हृदयमा राज बास र सुहाई गर्न चाहनुहुन्छ। यदि तपाईँ र मैले पवित्र धर्मशास्त्र बाइबल पढ्यौं र बाइबल अनुसारको जीवन जिउने प्रयत्न गर्यौं, नजिकको मण्डलीमा गएर पास्टर गुरुजनलाई नबुझेका कुरा शिक्षा दिनुहुन लगाएर हाम्रा परमेश्वरको महिमाको लागि जीवन अर्पण गर्नु, हाम्रा परमेश्वरको प्रशंसाको लागि हाम्रो ज्ञान बुद्धि अर्पण गर्नु, हाम्रा परमेश्वरको महिमाको लागि हाम्रो सम्पूर्ण दिल दिमाग खर्च गर्नु भनेको स्वर्गीय आशीर्वाद पाउनु हो। आदरणीय मित्र, यसको लागि तपाईँले मैले मण्डलीहरूमा चर्चहरूमा गएर येशूको बारेमा प्रश्नै बुझ्नै पर्ने हुन्छ। येशू बिना मुक्ति र उद्धार छैन, येशू बिना पाप क्षमा छैन, येशू नै उद्धारक मुक्तिदाता भनेर स्वीकारिसकेको अवस्थामा पनि आज हामी विरोधको सोच लिएर बसिरहेका हुन्छौ। श्रोता मित्र, यो कुनै कम्पनी या कुनै पनि कार्यालयको जागिरमा होइन, स्वर्गीय परमेश्वरको महान अभियान र उद्धार र मुक्ति लिने महान आत्मिक युद्धमा तपाईँ र म छु। र आज हरेक नेपाली युवा, हरेक नेपाली दाजुभाइ, हरेक नेपाली वासीलाई म यही अनुरोध गर्न चाहन्छु कि तपाईँ र मेरो जीवन धन दौलतमा यस आरम्भमा घुमेको त हुन सक्छ, तर अन्तमा अनन्त अनन्तसम्म नरक आगोको तलाउमा खस्यालिनेछौ। त्यसैले श्रोता मित्र, प्रभु येशु ख्रीष्टमा विश्वास गरिसकेपछि त्यो तलाउमा, त्यो पापको दलदल, त्यो संसारिक दलदलबाट उकासेर तपाईँ र मलाई एउटा नयाँ जीवन दिनुहुन्छ। परमेश्वरले तपाईँ र मेरो भलो र उद्धार भएको चाहनुहुन्छ। त्यसैले मित्र, आज तपाईँ र मैले जान्नुपर्ने कुरा यो छ कि हामीहरूले परमेश्वर सृष्टिकर्ता ईश्वर येशूको नाउँमा हामी घुँडा टेकेर आफ्ना पापबाट पश्चाताप गर्ने र हामी फेरि प्रभु येशू ख्रीष्टको सल्लाह र शिक्षा अथवा बाइबली शिक्षाको अनुशासनमा रहेर उहाँको सेवा गर्नेछौ। यसैले मित्र, हामीहरू सबै परमेश्वरका जन हौ। परमेश्वर हामी सबैका परमेश्वर हुनुहुन्छ, कुनै एक व्यक्तिको व्यक्तिगत ईश्वर हुनुहुन्न। त्यसैले पनि आदरणीय मित्र, परमेश्वर प्रभुले तपाईँ हामी हरेकलाई प्रेमका साथ आफ्नो नजिक बोलाउनु भयो। त्यसैले उहाँले तपाईँ र मेरो पाप र अधर्मका निम्ति बलि हुनुभयो। उहाँको महानता, उहाँको न्याय, उहाँको अनुग्रह तपाईँ हामी हरेकले पाउनु पर्छ। प्रभु येशू ख्रीष्टको नाममा हामी सधैँ क्रिश्चियन जनहरू त्यसको लागि प्रार्थना गरिरहेका छौँ। आदरणीय मित्र, अब यतिखेर हामी एउटा गीत सुन्नेछौ, परमेश्वर सृष्टिकर्ता ईश्वरको महान महिमाको लागि, जसले तपाईँ हामीलाई पनि शब्द बुझ्दा आत्मिक वृद्धि, नबुझ्दा शारीरिक मनोरञ्जन दिनेछ।

त्यसैले आधुनिक मित्र ईश्वरलाई एउटा निर्जीव आकृतिको रूपमा नलिऊ र उहाँ जीवित हुनुहुन्छ र उहाँले हामीलाई राम्रोसँग बुझ्नुहुन्छ र उहाँले आफ्नो कृपाद्वारा हामीलाई आशीर्वाद दिनुहुन्छ। यो कुरा हामीले एकदमै याद गर्नुपर्दछ। आदरणीय श्रोता, तपाईँ र मलाई जन्म दिनुहुने ईश्वर कोही न कोही हुनुहुन्छ। उहाँमाथि विश्वास गरौं, भरोसा गरौं। उहाँ यो धरतीमा यीशु मसीह बनेर आएर तपाईँ र मेरो पाप धुनलाई बलि हुनुभएको छ। यो एउटा सत्य ऐतिहासिक घटना जहाँ प्रभु येशु ख्रिस्टको मुख्य भूमिका छ। येशु ख्रिस्ट तपाईँ र मेरा उद्धार गर्न र मुक्ति गर्न ईश्वरबाट सिधै आएका हुन्। त्यसैले श्रोता मित्र, कुनै जात र धर्मको विषय छैन, पाप र मोक्षको विषय छ, जुन कुरा जो कोही हरेकलाई आवश्यकता पर्दछ। त्यसैले यहाँनिर परमप्रभुले तिमीहरूलाई वृद्धि गरून् जीवनमा दिएको धरतीलाई सञ्चालन गर्दै गर्न सकौ। आदरणीय मित्र, तपाई मैले यो विचार गर्नुपर्छ कि यो ब्रह्माण्ड साह्रै ठूलो छ। यो ब्रह्माण्ड भित्र एउटा धुलोको कण र पृथ्वी छ। त्यो हामीहरूको लागि ठूलो पृथ्वी र ईश्वरको निम्ति धुलोको कण। त्यो ग्रहमा हामीहरू त्यहाँ भित्र झन् कति साना प्राणी छौ, कति साना सजीव छौ र ईश्वरीय दृष्टिकोणले हेर्दा हामीहरू घरको फोहोर पुज्ने, घरको पुछा लगाउने पोता जस्तै फोहोरी छौ। आदरणीय मित्र, तपाईँ र मेरो यो फोहोरी जीवनलाई शुद्ध पारेर धुनलाई ईश्वरले मानव रूप लिएर येशु नाउँले यो धरतीमा आएर बलिदान हुनुभयो। उहाँको त्यो बलिदानमाथि विश्वास गर्नेका मात्रै पाप क्षमा हुने कुरा पवित्र धर्मशास्त्र बाइबलले बताउँदछ। येशु बिना मोक्ष छैन भन्ने कुरा हामीले बुझ्नु पर्दछ र येशु ख्रिस्टलाई बिना धन पैसा आफ्नो जीवनमा निमन्त्रणा गरेर हाम्रो जीवनबाट उहाँलाई काम गर्न दिनु पर्दछ। नत्र भने तपाईँ र मैले पाउने दुःखको सीमा हुने छैन, तपाईँ र मैले पाउने असन्तुष्टिको सीमा हुने छैन। त्यसैले मित्र, तपाईँ र मलाई प्रभु येशु ख्रिस्ट आशिष दिन चाहनुहुन्छ, सहायता गर्न चाहनुहुन्छ, उद्धार र मुक्ति दिन चाहनुहुन्छ। के तपाईँ र हामी लिन तयार छौ? पक्कै पनि हामी हुनु पर्दछ। परमधामका परमेश्वरको महान कृपा अनुग्रहको लागि धन्यवाद दिनु पर्दछ कि उहाँले आफ्नो एकलौटे पुत्र अथवा जीसस क्राइस्टलाई दिएर बलि गर्न योजना गरेर आज हामी उहाँमाथि विश्वास गर्ने जतिको मोक्ष र मुक्ति मिलेको छ। परमेश्वरको महिमा होस् र प्रभुले जसलाई चलाउनुहुन्छ उहाँहरूलाई आशिष होस्। त्यसैले मित्र, तपाईँ र मैले जान्नुपर्छ कि यो ठूलो ब्रह्माण्ड भित्र सानो धुलोको कण र पृथ्वी र पृथ्वी भित्र अझै आणु परमाणु जस्तै तपाईँ हाम्रो जिन्दगी र जीवन छ। तर तपाईँ र मलाई ईश्वरले यस्तो अधिकार र शक्ति दिनुभएको छ कि स्वर्गीय पितालाई बोलाउने, स्वर्गीय पिता येशु ख्रिस्टको नाममा भूत भगाउने, स्वर्गीय पिता येशुको नाममा रोग निको पार्ने र निरन्तर आफ्नो जीवनभरि स्तुति आराधना प्रशंसा महिमा ईश्वर येशु ख्रिस्टका नै गर्ने। यो कुरा प्रष्टै हामीले जान्नु पर्दछ। त्यसैले आदरणीय मित्र, तपाईँ र मेरो चिन परिचय नभए तापनि हामीहरू मर्छौ यो निश्चित छ। एक दिन नरक या स्वर्ग जानुपर्छ यो निश्चित छ र स्वर्ग जानलाई येशु ख्रिस्टमै विश्वास गर्नुपर्ने निश्चयता छ। त्यसैले अन्य मान्छेको बठाई, अन्य मान्छेको ज्ञान बुद्धि धन दौलतले कहिल्यै मुक्ति र मोक्ष दिन नसक्ने प्रष्ट बाइबलले बताउँदछ। तपाईँ र मेरो जिन्दगीमा प्रभु येशु ख्रिस्टको अनुग्रह, पवित्र आत्मा परमेश्वरको साथ सहभागिता र परमेश्वर पिताको कृपा दया सधैँ रहिरहनेछ। तपाईँ र हामीले पूर्ण विश्वास गर्न सक्छौ ती एक मात्र ईश्वर येशुमा। त्यसैले आदरणीय मित्र, तपाईँ र मैले जात र धर्म बदल्न होइन, सत्य ईश्वरको ज्ञान लिनलाई मण्डलीमा र चर्चमा जानुपर्छ, सिक्नुपर्छ, बुझ्नुपर्छ कि तपाईँ र मेरो जिन्दगी बनाउने मुख्य भूमिका हाम्रो आफ्नै छ। हामीले प्रयास गर्नुपर्छ प्रार्थना सहित पूरा गरिदिने येशु ख्रिस्ट हुनुहुन्छ। उहाँलाई चाखेर हेरौं, परमेश्वरको कृपा दया अनुग्रह कति धेरै भएर आएको छ। बाइबलको भजन संग्रह 115:13 पददेखि तल यसरी बताइएको छ, ठूला र साना दुवै

0: परमप्रभुका भय मान्नेहरूलाई उहाँले आशीर्वाद दिनुहुनेछ। परमप्रभुले तिमीहरूलाई वृद्धि गरून्, तिमीहरू र तिमीहरूका सन्तानलाई पनि। स्वर्ग र पृथ्वी सृजना हुने परमप्रभुबाट तिमीहरूलाई आशिष मिलोस्। सर्वोच्च स्वर्ग त परमप्रभुकै हो, तर पृथ्वी चाहिँ उहाँले मानिस जातिलाई प्रदान गर्नुभएको छ। मृतकहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, मृत लोकमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्, तर हामी त अहिले र सदा सर्वदा परमप्रभुको स्तुति गर्दछौ। परमप्रभुको प्रशंसा गर। आदरणीय मित्र, यहाँनिर हामीले जुन पद पढ्यौं, साना र ठूला दुवै परमप्रभुका भय मान्नेहरूलाई उहाँले आशीर्वाद दिनुहुन्छ। के तपाईँ र मेरा अगुवा, लिडर, गाइडर, प्रोभाइडर, हाम्रा गार्जियन परमेश्वर हुनुहुन्छ? के तपाईँ र मैले परमेश्वरलाई आफ्नो साक्षी राखेर जीवन बिताइरहेका छौं? के हामी मानिसहरूलाई छल गरेर मात्रै जीविका आर्जन गर्ने कोसिस गर्दैछौ? आदरणीय मित्र, हरेक व्यक्तिले परिश्रम गर्नुपर्छ। हरेक व्यक्तिहरू परमेश्वरको हातका रचना हुन् र तपाईँ र म उहाँको योग्य र मन पर्दो छोरा या छोरी हुनु पर्दछ। र ठूला साना दुवैले परमप्रभुले आशिष दिनुहुन्छ, तर तिनीहरू परमेश्वर सृष्टिकर्ताको भय मान्ने र उहाँको अनुशासनमा हिँड्ने, उहाँको सरसल्लाह नीतिमा हिँड्ने, अथवा अर्को अर्थमा भन्दा पवित्र धर्मशास्त्र बाइबल पढ्ने र बिब्लिकल जीवन जिउने हो भने परमप्रभुले हामीलाई आशिषको झरी बर्साउनुहुन्छ। परमप्रभुले तिमीहरूलाई वृद्धि गरून्, तिमीहरू र तिमीहरूका सन्तानलाई भनेर भजन संग्रह 115:14 पदले प्रस्तै बताएको छ। स्वर्ग र पृथ्वी सृजना हुने परमप्रभुबाट तिमीहरूलाई आशीर्वाद मिलोस् भनेर पनि परमेश्वरको जीवित वचन लेखिएको छ। आदरणीय मित्र, तपाईँ मेरो जीवनमा ईश्वरले अति राम्रो काम गर्न चाहनुहुन्छ, तर तपाईँ र मैले आफै हामीले आफ्नो हृदयको ढोका येशूको निम्ति खोल्दैनौ त हामी आशिषका भागदार कसरी हुन सक्छौ? र परिश्रमबाट पाएको ज्यालाले पनि हामीलाई सन्तुष्टि दिँदैन र ठूलो प्रगति देखाउँदैन। आशिष चाहिँ परमेश्वरबाटै आउने भएकोले यो कुरा महसुस गरेर हाम्रो जीवनमा लागू गर्नुपर्दछ। परमेश्वरले तिमीहरूलाई वृद्धि गरून्, तिमीहरू र तिमीहरूका सन्तानलाई भनेर 14 पदमा बताएको छ र 15 पददेखि तल सृजना हुने परमप्रभुबाट तिमीहरूलाई आशिष मिलोस्। सर्वोच्च स्वर्ग त परमप्रभुकै हो, तर पृथ्वी चाहिँ मानिस जातिको लागि समर्पित गर्नुभएको छ। मृतकहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, मृत लोकमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्। आदरणीय श्रोता, जति जनाले हामी एक सृष्टिकर्ता ईश्वर हुनुहुन्न र परमेश्वर सृष्टिका मालिकको सबै हातको रचना हो भनेर विश्वास गर्दैनौ भने त्यो मान्छेलाई मृत मानिस भनेर यहाँ भनिएको छ। किनभने 17 पदमा बताइएको छ, मृतकहरूले परमप्रभुको प्रशंसा गर्दैनन्। जो जीवित छ, जोसँग जीवन छ, जोसँग पवित्र आत्मा छ, त्यसले परमधामका परमेश्वरको प्रशंसा, महिमा र व्याख्या गर्दछ भने जो जतिसँग त्यो आत्मा छैन उसले परमेश्वरसँगको सम्बन्धलाई ख्याल गर्दैन। त्यसैले आदरणीय मित्र, तपाईँ र हामीले सृष्टिकर्ता परमेश्वर येशूको नाममा निरन्तर प्रार्थना गर्न सिक्नुपर्छ। उहाँले तपाईँ र मेरो जीवन परिणत र परिवर्तन गर्न चाहनुहुन्छ। मृतकहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, मृत लोकमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन् भनेको छ। यदि हामीले येशू ख्रिस्टको प्रशंसा गर्दैनौ, हाम्रा पापको निम्ति बलि हुने मुक्तिदाताको प्रशंसा गर्दैनौ र गर्न जानेका छैनौ भने मृत लोकमा जानेहरूको समूहमा हामी पर्दछौ। किन त भने संसारको ज्ञान, धन, इज्जत, मानले मुक्ति र मोक्ष दिँदैन कि येशू ख्रिस्टको नाममा पाप पश्चातापको प्रार्थना गरे मात्रै उहाँले हाम्रा जान अन्जानमा भएका सम्पूर्ण भूल गल्ती र पापहरूलाई धोइदिनुहुन्छ, हामीलाई पुनर्जीवित र नयाँ पारिदिनुहुन्छ। त्यसैले आदरणीय मित्र, परमपिता परमेश्वरको महान योजनालाई बुझौं र येशू प्रभुलाई आफ्नो मुक्तिदाता भनेर ग्रहण गरौं। मण्डलीमा गएर आफ्नो जीवन सुधार्ने र मोक्ष र मुक्तिको लागि शिक्षा र सल्लाह लिऊ र तपाईँ र मैले आफ्नो गाउँ, आफ्नो परिवार, आफ्नो छिमेक, आफ्नो देश बचाउने जिम्मेवारी लिएका छौं। यो जिम्मेवारी कसैले दिनु पर्दैन, स्वयं हाम्रो हृदयमा छ। त्यसैले प्रभु येशू ख्रीष्टको कृपा, दया, अनुग्रह हाम्रो हृदयमा आउनु पर्यो र हामीहरूले येशू प्रभु मात्रै परमेश्वर र उद्धारकर्ता पनि स्वीकार्नु पर्यो र ईश्वरमा प्रार्थना गर्न सिक्नु पर्यो, ताकि परमधामका परमेश्वरले तपाईँ र मेरो जीवन आशिष, अनुग्रह, शान्ति, मुक्ति, मोक्षमा भरपूर पारिदिनुहुन्छ भन्दै यो सुसमाचार सबैका लागि कार्यक्रमबाट म अहिलेलाई बिदा हुन्छु। हस्त नमस्कार।
1: धन्यवाद पास्टर प्रवचन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले परमेश्वरको महानताको विषयमा महत्वपूर्ण शिक्षा प्राप्त गर्नु भएको छ। आजको वचनमा भने जस्तै परमेश्वरको महानता हामी संसारको सृष्टिदेखि वर्तमान समय र भविष्यसम्म पनि दुरुस्ती रूपमा देख्न सक्छौ। उहाँको महानताको वर्णन हामी कहिले पनि पूर्ण रूपमा गर्न सक्दैनौ। जुन कुराको बारेमा बाइबलमा स्पष्ट रूपमा व्याख्या गरिएको छ, उहाँले गरेका महानताको कार्यहरूलाई नियाल्यौं भने हामी जताततै यत्र तत्र हामी स्पष्टसँग देख्न सक्छौ। तर धेरै पटक यो मानिसको आफ्नै ज्ञानले भने हामी कहिले पनि बुझ्न सक्दैनौ। प्रिय श्रोता, हामीले तपाईँलाई भन्नै पर्ने हुन्छ, यो संसार र संसारभित्र र बाहिरका यावत थोकहरू परमेश्वरका सृष्टिहरू हुन्, जसलाई हेरेर हामी कति पटक अचम्भित र छक्क पर्दछौ। यस्तो पनि हुँदो रहेछ है भनेर अनि धेरै वैज्ञानिक र खोज अनुसन्धानको क्षेत्रमा लागेका मानिसहरूले ब्रह्माण्ड भित्रका यावत थोकहरूको खोज र अनुसन्धानमै आफ्नो सम्पूर्ण जीवनको लामो समय व्यतीत गर्दा पनि कतिपय उहाँका अद्भुत कार्यहरू अझै रहस्यमय रहेका छन् भने कतिपय कुराको बारेमा वैज्ञानिकहरूले जानकारी दिँदा सबै मानिसहरू आश्चर्यचकित पर्दछन्। यहाँबाट प्रश्न हुन्छ कि उहाँले सृष्टि गरेको यो संसार कति अद्भुत छ भनेर। यो त थियो संसारको सजीव र निर्जीव वस्तुहरू जुन मानिसको क्षणिक जीवनयापनको लागि सृष्टि गरिएको कुरा। अब चाहिँ हामी परमेश्वरले मानिसलाई गर्नुभएको प्रेमको विषयमा उहाँको महानता कसरी प्रकट भएको छ भन्ने कुरालाई जानकारी दिँदैछौ। श्रोता, परमेश्वरले मानिसलाई गर्नुभएको प्रेमको विषयमा हामी बाइबलको नयाँ करारमा रहेको सुसमाचारीय योहन्नाको पुस्तक 3:16 प्रश्न पार्दछ। त्यहाँ भनिएको छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई संसारमा दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। हो श्रोता, उहाँले यस्तो प्रेम गर्नुभयो जुन प्रेम न त कसैले कसैलाई अहिलेसम्म गरेको छ, न त भविष्यमा कसैले कसैलाई गर्नेछ, न त गर्न नै सक्नेछ। त्यस्तो अद्भुत र महान प्रेमले उहाँले संसारका धर्मी होइन तर पापी व्यक्तिहरूलाई प्रेम गर्नुभयो। उहाँले कसरी मानिसको लागि आफैलाई समर्पित गर्नुभयो भन्ने कुराको व्याख्या हामी बाइबलको नयाँ करारमा रहेको फिलिपी 2:6-8 स्पष्ट रूपमा पाउन सक्छौ। जुन पदहरूमा उहाँ कसरी मानिसका सबै पापहरू मेटाउन क्रुसमा बलि भइरहँदा उहाँले कस्ता कस्ता कुरा त्याग गर्नु भएको थियो भन्ने कुरालाई स्पष्टसँग त्यहाँनिर व्याख्या गरिएको छ, जसमा उहाँले कष्टलाई, अपमानलाई, तुच्छतालाई ग्रहण गरेर क्रुसमा बलिदान हुनुपर्ने कुरालाई कसरी आज्ञाकारिताका साथ स्वीकार गर्नु भएको थियो भन्ने कुरालाई स्पष्ट चित्रण गरिएको हामी पाउँदछौ। प्रिय श्रोता, कुराहरू भनिरहँदा हामी तपाईंलाई यो कुरा स्पष्ट पार्न चाहन्छौ कि येशु ख्रीष्ट कुनै धर्म बदल्न, जात बदल्न, हाम्रो वर्गीय स्तरलाई बदल्न आउनु भएको व्यक्ति नभई उहाँले तपाईँ हामीलाई अति महान प्रेम गरेकै कारण हाम्रो पापमा नष्ट भइरहेको जीवनलाई सधैँको लागि धर्मी बनाएर अनन्त स्वर्गीय राज्यमा डोराउन आउनु भएको मसीह हुनुहुन्छ, जसकारण आज हाम्रो पापको कारण चुकाउनु पर्ने मूल्य उहाँले नै तिर्नुभयो, जुन मूल्य हामीले कहिले तिर्न सक्ने थिएनौ। यसकारण प्रिय मित्र, आज हामीले उहाँको यस बलिदानलाई विश्वास गरेकै कारण हामी धर्मी ठहरिनेछौ अनि अनन्तको स्वर्गीय राज्यको हामी योग्य नागरिक भएर रहने सुनौलो मौका पाउनेछौ। त्यसैले उहाँको प्रेमलाई आफ्नो जीवनमा निम्त्याउन ढिलो नगर्नुहोस्, किनकि तपाईँले बुझिसक्नु भएको छ होला परमेश्वर महान हुनुहुन्छ अनि उहाँको प्रेम महान छ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ, कार्यक्रमप्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 0815-21-835 र हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-85-37-454 98587354 98481 98481 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: ख्रीष्टको खोजी गर्नुहोस्, तपाईले उहाँलाई भेट्टाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स, साहित्यकार साथै क्रिस्टियन रक्षाशास्त्री।
3: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: बलियो र साहसी बन्ने छनौट गर्नुहोस्। जेमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 25 यहाँहरूलाई स्वागत छ। परमेश्वरले तपाईँलाई दिनुभएको लक्ष्यहरू पूरा गर्न सफल हुनको लागि, तपाईँको दर्शन प्राप्त गर्नको लागि तपाईँले आफ्नो सबैभन्दा ठूलो डरको सामना गर्नुपर्नेछ। दक्षिण अफ्रिकाका प्रसिद्ध राष्ट्रपति नेल्सन मण्डेलाले एकपटक भनेका थिए, मैले सिके कि साहस भनेको डरको अभाव होइन तर त्यसमाथि विजय हो। आफ्नो जीवनमा ठूलो सफलता प्राप्त गर्न चाहनेहरूका लागि बलियो र साहसी बन्ने छनौट आवश्यक तत्वहरू हुन्। डरको सामना गर्दै जब हामी आफ्नो उद्देश्य प्राप्त गर्न कदम चाल्छौ तब साहसको प्रदर्शन हुन्छ। परमेश्वरले हामीलाई चाहनु भएको आशिषहरू प्राप्त गर्नका लागि डरको सामना गर्नुपर्छ र त्यसलाई जित्नुपर्छ। मूसा इजरायलका सन्तानहरूका लागि एक महान अगुवा थिए। उनले तिनीहरूलाई मिश्रको दासत्वबाट बाहिर निकाले। उनले त्यसो गरेपछि परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरले तिनीहरूलाई दिनुभएको भूमि दावी गर्ने समय आयो, तर यो सजिलो हुनेवाला थिएन। त्यो भूमिमा अविश्वासीहरू बसोबास गरिरहेका थिए, जसले कुनै पनि घुसपैठको प्रतिरोध गर्ने थिए। मूसाको मृत्यु भएपछि दोस्रो समस्या उत्पन्न भयो। मूसाले सुरु गरेको काम पूरा गर्न इजरायलका सन्तानहरूलाई नयाँ अगुवाको आवश्यकता पर्ने थियो। यो कामको लागि परमेश्वरले यहोशूलाई रोज्नुभयो। यहोशूको पुस्तक 1:6 बलियो र खुब साहसी बन, किनकि मैले तिनीहरूका पिता पुर्खालाई दिन्छु भने प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैले तिनीहरूलाई अगुवाई गर्नेछस्। परमेश्वरले यहोशूलाई दिनुभएको निर्देशनहरू उनी बलियो र साहसी हुनका लागि थिए। यहोशूको पुस्तक 1:7 बलियो र अति साहसी हो, मेरो दास मूसाले तँलाई आज्ञा गरे अनुसार सबै व्यवस्था पालना गर, त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनु र तँ जहीँ गए पनि सफलता पाउनेछस्। प्रिय श्रोता, परमेश्वरले यहोशूलाई दोस्रो पटक पनि त्यही निर्देशन दोहोर्याउनु भयो। जब परमेश्वरले हामीलाई एक पटक केही गर्न भन्नुहुन्छ, हामीले अवश्य सुन्नुपर्छ। जब परमेश्वरले त्यो सन्देश दोहोर्याउनुहुन्छ, यसको अर्थ हामीले त्यसमा विशेष ध्यान दिनु आवश्यक छ। यहोशूको पुस्तक 1:9 तँलाई मेरो आज्ञा छ, बलियो र खुबै साहसी हो, नडरा निराश नहो, किनकि त जहाँ गए पनि परमप्रभु तेरा परमेश्वर तेरो साथमा हुनुहुनेछ। जब परमेश्वरले त्यसो पटक कुनै कुराको बारेमा बोल्नुहुन्छ, हामीले उहाँले के भनिराख्नु भएको छ भन्ने कुरामा साँच्चै ध्यान दिनु आवश्यक छ। अनि परमेश्वरले यहोशूलाई त्यसो पटक पनि बलियो र साहसी हुन भन्नुभयो। हाम्रो साहस कहाँबाट आउँछ? यो हाम्रो लडाई लड्न परमेश्वर हामी सँगै हुनुहुन्छ भन्ने कुरा जान्नुबाट आउँछ। यसयाको पुस्तक 41:10 यसैले नडरा, किनकि म तँसित छु, निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ, म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु। प्रिय श्रोता, तपाईँको सपनाहरू वास्तविकतामा परिणत भएको हेर्नका लागि आवश्यक पर्ने कठिन कामहरूसँग नडराउनुहोस्। सबैभन्दा ठूलो असफलता तब आउँछ जब हामी केही नगर्ने छनौट गर्छौ। सबैभन्दा राम्रो नतिजा सामान्यतया सबैभन्दा कठिन आरोहण पछि आउँछ, र जब हामी हाम्रो लक्ष्यमा पूर्ण सफलताको अनुभव गर्छौ, हाम्रो सबैभन्दा राम्रो चाल त्यो घटनाबाट सिक्नु हो र त्यसपछि फेरि उठ्नु हो र फेरि प्रयास गर्नु हो। सफलता प्राप्त गर्न यी 3 कुञ्जीहरू पालना गर्नुहोस्। 1, परमेश्वरले तपाईँलाई दिनुभएको दर्शनको पछि लाग्नुहोस्। 2, यो काम पूरा हृदयले गर्नुहोस्। 3, कहिले हार नमान्नुहोस्। यहोशूले इजरायलका सन्तानहरूलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको भूमिमा डोर्याए, अनि परमेश्वरले प्रतिज्ञा गरे झैं तिनीहरूलाई सफलता दिलाउन एक पछि अर्को चमत्कार गर्नुभयो। परमेश्वरले तपाईँलाई आफ्नो सपना पूरा गर्ने क्षमता दिनुभएको छ, डरलाई रोक्न नदिनुहोस्। बलियो र साहसी हुनुहोस्। यो जान्नुहोस् कि जो यहोशूसँग हुनुहुन्थ्यो र उहाँले तपाईँको लडाई लड्न तपाईँसँग हुनुहुन्छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: ए दाई पक्नुहोस् त पक्नुहोस्। के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
4: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्न हिँडेकी नि।
3: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
4: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
3: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
5: बेथलेहेम गेस्ट हाउस,
3: हाम्रा सेवाहरू
4: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
3: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
4: पार्किङ र ग्रीन गार्डन भएको,
3: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
4: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
3: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
4: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
3: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
4: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
3: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
4: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
3: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
4: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
3: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
4: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
3: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
6: प्रेमले जीवन बदल्छ। कार्यक्रम प्रेम र जीवन सुन नभुल्नुहोस्। प्रत्येक सोमबार बिहान 7:30 देखि 8 बजेसम्म पास्टर रमेश गजनेरको साथमा।
7: यसुले भन्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
8: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिकन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउ। अघिल्लो दिनमा हामीले गलतीको पुस्तकबाट अनुग्रहको सुसमाचार बारे चाहिँ अध्ययन गरिरहेका थियौ भने आजको अध्ययनमा चाहिँ हामीले कुन विषयमा रहेर चाहिँ यो अध्ययनलाई अगाडि बढाउनेछौ है
2: भाइ? हामीले पाउलले गलातीका मण्डलीहरूलाई लेखेको पत्रबाट साँचो सुसमाचारको सत्यतालाई यी दिनहरूमा सिकिरहेका छौं र आज भने हामी विशेष गरी पाउलको व्यक्तिगत अनुभव र उनले पाएको प्रकाशको बारेमा यो अध्ययनको यात्रामा थाहा गर्नेछौ।
1: त्यसो भए आजको अध्ययनमा पनि पाउलको अनुभवबाट सुसमाचारको वास्तविकता बुझ्नमा नै हामी केन्द्रित हुनेछौ, होइन त?
2: अवश्य पनि भाइ, आज हामीले हेर्नेछौ कि पाउलले प्रचार गरेको सुसमाचार कुनै मानिसबाट आएको होइन तर स्वयं येशू ख्रीष्टबाट प्रकट भएको सत्य हो भन्ने कुराको निश्चयतालाई यो अध्ययनको यात्रामा हामीले थाहा गर्नेछौ।
1: भनेपछि दाई, आजको अध्ययनले हामीलाई पाउलले कसरी ख्रीष्टको उद्धारको सन्देशलाई चाहिँ मण्डलीहरूमा सुनाउनु भयो भन्ने कुराहरूलाई चाहिँ हेर्नेछौ।
2: यही नै हाम्रो आजको मुख्य अध्ययनको केन्द्र हो। त्यसैले आदरणीय श्रोताहरू, हाम्रा हृदयहरू तयार पारौ र मुक्तिको मार्ग अध्ययनको यात्रामा सहभागी भई परमेश्वरको वचन ग्रहण गरौ।
3: मित्र, प्रभु येशू ख्रीष्टको मधुर नाममा तपाईँ सबैलाई मेरो जय मसीह। अनि मित्र, म आशा गर्दछु बाइबल अध्ययनको क्रममा तयारीको साथ आइपुगिसक्नु भएको छ। त मित्र, आज हामी त्यही एक अध्यायलाई नियमित राख्दै 11-24 पदसम्म बाट हेर्नेछौ। यहाँ हामी पाउलको अरबियाको अनुभवको बारेमा हेर्नेछौ। पाउलले अरबियामा अनुभव सबभन्दा पहिले हामी देख्दछौ। एक अध्याय 11 पदमा पाउल भन्छन्, किनकि ए भाइ हो, मबाट प्रचार भएको सुसमाचार जो छ सो मानिसद्वारा होइन भन्ने म तिमीहरूलाई जनाउँछु। मित्र, पाउल फेरि एक पटक यहाँ अभिव्यक्त गरिरहेका छन् जस्तो उसले एक पदमा गरेका थिए कि उनी परमेश्वरबाट अभिषिक्त प्रेरित हुन्। जब उनी भन्छन् म तिनीहरूलाई जनाउँछु, उसको मतलब हो म तिनीहरूलाई याद दिलाउँछु, मानिसद्वारा होइन को मतलब हो पाउलले प्रचार गरेको सुसमाचार मानिसबाट पाएका थिएनन्। यहुदीहरूले पाउलको सन्देश र उसको प्रेरित्वको बारेमा प्रश्न उठाए। उपारम्भिक 12 मध्येका थिएनन् तर पछिबाट प्रेरितको रूपमा पाउलको अधिकारको वैधतामाथि प्रश्न उठाइरहेका थिए। पाउल यस मामलालाई तिनीहरूसँग छलफल गर्न गइरहेका छन् र यो देखाउँछन् कि उसको प्रेरित्व सिधै येशू ख्रीष्टको प्रकाशद्वारा बोलाइएको हो भन्ने तथ्यमाथि आश्रित छ। आगे पद 12 भनिएको छ, 12 पदमा, किनकि मैले त्यो कुनै मानिसबाट पाएको होइन न यो मलाई सिकाएको हो तर येशू ख्रीष्टको प्रकाशबाट मलाई यो मिलेको हो। आफ्नो प्रेरित्व पाउलले स्कूल गएर पाएनन्, न त कहीँ अभिषेक गरिएर वा उसको टाउकोमा हात राखिदिएर प्राप्त नै गरे। पाउलले आफ्नो प्रेरित्व र सुसमाचार सिधै येशू ख्रीष्टको प्रकाश द्वारा पाए, जुन प्रकाशलाई ग्रीकमा भनिएको छ अपोकालिप्सिस। प्रकाशको पुस्तकलाई कहिले कहीँ अपोकालिप्स भनिन्छ, जुन यही शब्दबाट आएको छ। सुसमाचार प्रकाशको पुस्तक जतिकै प्रकाश हो, सुसमाचार पावलको दृष्टिबाट छिपिएको थिएन। उनी प्रेरित पत्रुस, याकुब वा युहन्नाद्वारा प्रेरित भएका थिएनन्। उनी एक सिधै येशु ख्रिष्टको बोलावटद्वारा प्रेरित भएका थिए। आगे पद 13 र 14 पदमा भन्छन्, किनकि मेरो पहिलेको चाल त तिमीहरूले सुनेकै छौ कि बितेको समयमा म यहुदी मतमा छँदाखेरि कस्तो अचाक्लीसँग मैले परमेश्वरको मण्डलीलाई खेदो गरी त्यसको संहार गरे, औ मेरा पिता पुर्खाका प्रथामा असाध्य जोसिलो भइकन आफ्ना देशवासीहरूमा मेरा दौतरका धेरै भन्दा म यहुदी मतमा अघि बढेको थिए। मित्र, यो कुरा याद राखौं कि पाउल भन्छन् सबभन्दा पहिले, किनकि तिमीहरूले मेरो वार्तालाप सुनेका छौ, त्यो हो तिनीहरूले मेरो जीवन शैली बारे सुन्यो। पाउल यहाँ धर्मको बारेमा कुरा गर्छन् जसमा ऊ बढेका थिए, अनि त्यो थियो यहुदी धर्म। पाउल आफ्नो यहुदी धर्ममा कट्टर थिए। उसले आफ्नो धर्मको निम्ति जुनै कुरा पनि गर्न सक्थे। अब यो जबरजस्त उसको कथनलाई विचार गर्नुहोस्। पद 15-17 भन्छन्, तर जब मलाई मेरो आमाको गर्भदेखि नै अलग गराउनु हुने र आफ्नो अनुग्रहद्वारा बोलाउनु हुने परमेश्वरलाई खुशी लाग्यो, तब ममा उहाँले आफ्नो पुत्रलाई प्रकट गराउन मैले उहाँलाई अन्य जातिहरूका बीचमा प्रचार गर्न मैले तुरुन्तै कुनै मानिससँग केही सल्लाह लिइन, न त म भन्दा अघि प्रेरित हुनेहरू कहाँ म यरुसलेममा उक्ले, तर म अरब देशमा गइहाले र फेरि दमिश्कमा फर्केर आए। 15 पदमा उल्लेखित वाक्यांश, तर जब यसले परमेश्वरलाई खुशी लाग्यो, को मतलब हो कि पाउल परमेश्वरको इच्छा अनुसार बोलाइएका थिए। पद 16 अन्य जाति शब्द अन्य जातिलाई दर्शाएका हुन्, अनि पाउल रगत र मासुहरूसँग परामर्श गर्दैनन्, सल्लाह लिँदैनन्, यो उसले कुनै मानिसबाट पाएनन्। पाउले सुसमाचार सिधै येशु ख्रिस्टबाट प्राप्त गरेथे। धेरै वर्ष पहिले एक आधुनिकवादी भनौदो, जसले ओल्ड हेरेसी पुरानो विधर्म सिकाउँथ्यो, उसले पाउलको बारेमा पुस्तक लेखेथे। उसले व्याख्यान पनि दिए जुन मैले सुनेथे। उसले पाउललाई एक ठूलो दिमाग भएको मानिस भनी मान्यता पनि दिए। म व्यक्तिगत रूपमा विश्वास गर्छु कि पाउल एकदमै बुद्धिमानी मानिस थिए, प्रतिभाशाली मानिस थिए, त्यसमा कुनै सन्देह छैन। यहाँ मैले गरेको व्याख्यान भन्दा धेरै विद्वानहरू पाउलको बारेमा धेरै परिचित छन्। उसले पाउल एक मोसाको यहुदी प्रणाली र ग्रीक दर्शनशास्त्रका प्रतिभाशाली विद्यार्थी मात्र थिए भन्दै अंकित गरिरहेका थिए, र त्यसपछि उसले बताए कि पाउलले यी दुईलाई मिलाएर ख्रिस्टियन धर्मलाई ल्याए। पाउल यहाँ गलातीहरूलाई बताउँछन् कि उसले सुसमाचार त्यस प्रकारले पाएनन्। उसले सुसमाचार सिधै येशु ख्रिस्टको प्रकाशद्वारा प्राप्त गरे। अनि 18 पदमा भनिएको छ, तब 3 वर्षपछि केफाससँग चिना जानी गर्नलाई म यरुसलेमतिर उकालो लागे र उनीसँग 15 दिनसम्म बसे। म ठान्छु यो पद उही पद हो जुन प्रेरित 9:26-29 पदमा दिएका छन्, जुनले भन्छ, जब तिनी यरुसलेममा आए तब त्यहाँका चेलाहरूसित तिनी मिल्नलाई प्रयत्न गरे, तर तिनीहरूलाई उनी चेला हो भने पत्या नपर्दा सबै तिनीसँग डराए, तर बर्णबासले तिनलाई समातेर प्रेतहरू कहाँ ल्याए र तिनीहरूलाई यो बताइदिए कि कसरी तिनले प्रभुलाई बाटोमा देखे र उहाँ तिनीसँग बोल्नुभयो र कसरी तिनले दमिश्कमा निर्भयतासित येशूको नाम प्रचार गरे। औ तिनी यरुसलेममा तिनीहरू सँगसँगै भित्र बाहिर आवत जावत गर्थे औ प्रभुको नाउँमा निर्भयसित प्रचार गर्थे र ग्रीक यहुदीहरूसित वाद प्रतिवाद गर्थे, तर उनीहरूले तिनलाई मारिहाल्न खोजे। जब यी सबै कुरालाई जोडिन्छ, यसको मतलब पाउलले 3 साल भन्दा कम समय रेगिस्तानमा बिताए। कसरी परमेश्वरले आफ्ना मानिसलाई तालिम दिनुभयो, सो कुरा देख्न चाखलाग्दो छ। उहाँले मोसालाई रेगिस्तानमा उजाड स्थानमा तयार गर्नुभयो। उहाँले अब्राहमलाई अद्वितीय जग्गामा तालिम दिन राख्नुभयो। एलियाको साथमा पनि त्यस्तै प्रकारको अनुभव थियो। यो परमेश्वरको तरिका हो, उहाँ आफ्नो मानिसहरूलाई तयार पार्नको लागि रेगिस्तानमा लगाउनुहुन्छ, पठाउनुहुन्छ। दाउद बाहिर पृथ्वीका गुफाहरूमा तयार गरिएका थिए, तालिम दिएका थिए, जब उसलाई राजा साउले खेदाइरहेको थियो। याद गर्नुहोस्, दाउद परमेश्वरको सामने रोए किनकि उसलाई एक मृगलाई शिकारीले शिकार गर्न खेदो गरिए झैं खेदो गरिएका थिए। उसको निम्ति न सुत्नेको, न रहनेको, न खानेको कुनै ठेगाना नै थियो। परमेश्वरले यही तरिकामा पाउलको जीवनमा पनि प्रयोग गर्नुभयो। परमेश्वरले उसलाई 3 साल भन्दा कम समय मरूभूमिमा रेगिस्तानमा पठाउनुभयो। त्यसपछि पाउल यरुसलेममा गए र पत्रुसलाई भेटे र 15 दिन उससँग समय बिताए। आगे पद 19 भनिएको छ, तर प्रभुका भाइ याकुबलाई बाहेक अरू कुनै प्रेतहरूलाई मैले भेटिन। पाउलको सम्पर्क पत्रुस र याकुब येशु ख्रिष्टको भाइ बाहेक अरू प्रेतहरूसँग भएको थिएन। यही मात्र उसको तिनीहरूसँग सम्पर्क थियो र उसले तिनीहरूबाट केही पनि प्राप्त गरेनन्, जुन हामी देख्नेछौ 20 भनिएको छ। 20 अब जे म तिमीहरूलाई लेख्दछु त्यसको विषयमा चाहिँ परमेश्वरको सामु म ढान्दिन। अब जे म तिमीहरूलाई लेख्दछु त्यसको विषयमा चाहिँ परमेश्वरको सामु म ढान्दिन। आधुनिकवादी वा उद्धारवादी लिबरल जसको बारेमा मैले उल्लेख गरे थिएँ ले भन्यो कि पाउले सुसमाचारलाई ग्रीकको ज्ञान र मूसाको प्रणालीलाई मिलाएर पाएका थिए। पाउल यहाँ भन्छन् उसले सुसमाचार कोहीबाट प्राप्त गरेनन्। पाउल म ढाँदिन भनेर पनि भन्छन्। कोही झुट बोलिरहेका छन्, तर म त्यो आधुनिकवादी जस्तै म झुट छुइन भन्छन्। अब जे म तिमीहरूलाई लेख्दछु त्यसको विषयमा चाहिँ परमेश्वरको सामु म ढाँट्दिन। अनि आगे पद 21-24 भनिएको छ, त गरेनन्। पाउल म ढाँट्दिन भनेर पनि भन्छन्। कोही झुट बोलिरहेका छन्, तर म

इलाकातिर गए औ त्यतिन्जेलसम्म यहुदियाका ख्रिस्टमा रहेका मण्डलीहरूले मेरो मुखै देखेका थिएनन्, तर तिनीहरूले यतिसम्म मात्र भनेको सुनेका थिए, जसले अगाडि हाम्रो खेदो गर्दथ्यो त्यसले अगाडि संहार गरेको विश्वास अहिले प्रचार गरिरहेको छ। अब तिनीहरूले ममा परमेश्वरको महिमा गरे। यरुसलेमका विश्वासीहरू प्रेरित पाउललाई स्वीकार गर्न अनिच्छुक थिए। बर्नबासको सहायता बिना यरुसलेमको कलिसियाले मण्डलीले उसलाई ग्रहण गर्नुभन्दा पहिले सम्भवत उसले लामो लामो समयसम्म इन्तजार गर्नु पर्यो। तिनीहरूले उसलाई स्वीकार्नमा हिचकिचाए किनकि उसले कलिसियालाई एकपल्ट सतावट गरेका थिए, तर तिनीहरूलाई थाहा थियो परिवर्तनको मतलब के हुन्थ्यो। तर पनि तिनीहरूले विश्वास गर्न सकेका थिएनन् कि टार्ससको साउल परिवर्तन हुन सक्छन् भनी। यो असम्भावित मात्र होइन, असम्भव देखिन्थ्यो तिनीहरूको दृष्टिकोणमा। 21-24 पदमा पावल आफ्नो बदलाउ पछिको एक वर्षको रूपरेखा दिन्छन्। मलाई लाग्दैन मित्र कि तिनीहरू उसको जीवनको खुसीको वर्षहरू थिए। स्पष्ट रूपमा रोमीको 7 अध्यायमा आफ्नो व्यक्तिगत कमजोरीको बारेमा पावल बताउँछन्। त्यहाँ 3 अवधिहरू पावल प्रेरितको जीवनमा थिए। 2 अवधिहरूलाई संक्षिप्तमा ध्यान दिनुहोस्। पहिलो हो, पावल एक स्वाभिमानी घमण्डी फारिसी थिए। उसको अद्भुत दिमाग थियो र मूसाको व्यवस्थाको विशेषज्ञ थिए, जस्तो उसको जीवनी लेखकहरूले भनेका छन्। उनी यदि प्रेरित र परिवर्तन नभएको भए पनि संसारले उसलाई सुन्ने थियो। मलाई लाग्दैन यहाँ त्यसको बारेमा कुनै प्रश्न छ। ऊ एक श्रेष्ठ विशिष्ट मानिस थिए। ऊ एक स्वाभिमानी जवान फारिसी थिए जो सोच्थे कि उसलाई यो सबै थाहा थियो। उसले ख्रिस्टलाई घृणा गर्दथे। उसले मण्डलीलाई घृणा गरे र यसलाई नष्ट गर्न हर तरह कोसिस गरे। अनि दोस्रो अवधि दमिश्कको बाटोमा शुरू हुन्छ, जब उनी जमिनमा लोटे। यो चम्किलो प्रतिभाशाली फारसीले पत्ता लगाए कि उसले येशु ख्रिस्टलाई चिनेका थिएनन्, जसलाई उसले जीवनमा जान्नु थियो। उसले सोचेको थियो येशु मरेका थिए र उसले सोधे, तपाईँ को हुनुहुन्छ? येशुले भन्नुभयो, म येशु हुँ जसलाई तिमी सताइरहेका छौ। जब तिमीले मेरो मण्डलीलाई खेदो गर्यौ, तिमीले मलाई खेदो गर्यौ। यो हामी प्रेरित 9:5 पदमा देख्छौ। पावल जब उसको परमेश्वरसँग परिचित भए, उसले एकासी सोध्यो, हे प्रभु, अब के गरौं? ख्रिस्टलाई प्राप्त गर्नको बादमा पावलले केही समय अरबियामा बिताए। त्यस पहिलो वर्षहरूमा उसले सेवकाई गर्ने कोसिस गरे र पत्ता लगाए, जो ऊ गर्न चाहन्थे उसले गर्न सकेनन्। अन्तमा ऊ चित्कार छोडे, हाय, म कस्तो दुखी मानिस, यस मृत्युको शरीरबाट मलाई कसले बचाउला? रोमी 7:24 पदमा यसरी उसले चित्कार छोडेथे। जसले यो भन्यो ऊ उद्धार नपाएका मानिस थिएनन्। यो पावल प्रेरित उसको परिवर्तनको पहिलो अवस्थामा भनेका थिए, उसले भनेथे। त्यसपछि तेस्रो कुरा, त्यो महिमित समय आयो जब पावल आत्मामा चले। त्यही समय थियो
उसले परमेश्वर

0: यीशुको लागि जिउन सके। त्यही स्थान जो आज हामी धेरैलाई आवश्यक छ, त्यहाँ धेरै बेखुसी मसीहहरू छन्। मलाई लाग्छ तिनीहरू बाँचेका, उद्धार पाएका छन्। तर डीएल मुरीले आफ्नो अनोखा तरिकामा यसलाई प्रस्तुत गर्छन्। तिनीहरू आफैलाई दुखी बनाउनको लागि, बेखुसी बनाउनको निम्ति कोही मानिसको थुप्रै धर्महरू छन्। म कामना गर्छु कि पाउलको यरुसलेममा प्रेरितहरूसँगको अनुभव बारे हामीसँग धेरै जानकारी भए। म निश्चित छु एक प्रश्न तपाईहरूको दिमागमा पहिले नै आइसकेको छ होला। यदि पाउलले अरू प्रेरितहरू जो येशु ख्रिष्टसँग 3 वर्ष थिए र ख्रिष्टको बौरी उठाइलाई देखेका थिए, अब तिनीहरू भन्दा अलग रूपमा सुसमाचारलाई प्राप्त गरे भने के पाउल त्यही सुसमाचारलाई प्रचार गरिरहेका छन् जुन तिनीहरूले प्रचार गरे थिए? यस पोइन्टमा यो एक महत्वपूर्ण विषय छ, किनकि यदि पाउल त्यही सुसमाचार प्रचार गरिरहेका छैनन् भने कोही केही न केही मौलिक रूपमा गल्ती छ। हामी अर्को अध्यायमा हेर्नेछौ कि यरुसलेममा प्रेरितहरूले पाउलको सुसमाचारलाई स्वीकार गरे र त्यो उही एकै शुभ सन्देश थियो। आउनुहोस् हामी छोटो प्रार्थना गरौं। जीवित अनि सामर्थी परमेश्वर बुबा, हामी तपाईंलाई धन्यवाद दिन्छौ कि तपाईंले हामीलाई यो शुभ अवसर दिनुभयो, हामीले तपाईंको वचनबाट केही कुरा सिक्न सक्यौं। प्यारो प्रभुजी, हामी हरेकलाई त्यस्तो मन दिनुहोस् ताकि आज हामीले जे कुरा सिक्यौं त्यो बुझ्न सकौं, मनमा गुन्न सकौं र आफ्नो व्यवहारिक जीवनमा लागू गर्न सकौं। र आउने दिनमा हामी लगातार यो पुस्तकको, यो पत्रको अध्ययन गर्न गइरहेका छौं। आज हामीलाई अन्तर्ज्ञान दिनुहोस् धेरै भन्दा धेरै, ताकि हामी तपाईँको वचनको अझ धेरै गहिराईमा पस्न सकिकन तपाईँको वचनको यथार्थको बुझ्न सकौं र आत्मिक तवरमा आशिषित हुन सकौं। प्रत्येक श्रोता मित्रहरूलाई तपाईँको हातमा राख्छु, आशिष दिनुहोस्, वचन सुन्ने मन दिनुहोस्, बुझ्ने मन दिनुहोस्। प्रभु येशु ख्रीष्टको नाममा यो प्रार्थना माग्छु, आमेन।
1: आजको अध्ययन साँच्चै नै आशिषमय भयो। अब मलाई स्पष्ट भयो कि सुसमाचार कुनै मानिसको होइन तर उद्धारकर्ता ख्रिष्टको हो।
2: तपाईँले ठिक भन्नुभयो भाइ, पावलले प्रचार गरेको सुसमाचार जीवित ख्रिष्टको हो, उहाँ जसले मृत्युमा विजय प्राप्त गर्नुभयो र सबै मानिसहरूलाई उद्धारको लागि बोलाउनुभयो।
1: साँच्चै नै दाई, अनि पावल फरिसी थिए र व्यवस्था पालनामा कटिबद्ध थिए, तर येशु ख्रिष्टसँगको भेटपछि उहाँको जीवन परिवर्तन भयो र उहाँले जाति जातिमा सुसमाचार प्रचार गर्नुभयो। यसले देखाउँछ कि सुसमाचार मानिसबाट होइन ख्रिष्टबाट आएको हो भन्ने तथ्य।
2: बिल्कुलै सत्य भन्नुभयो भाइ तपाईँले। अब प्रश्न हाम्रो लागि यो पनि छ कि हामीले ख्रिष्टको उद्धार र उहाँको अनुग्रह अनुभव गरेका छौं? यदि गरेका छौं भने के हामी उहाँको सुसमाचारका साँचीहरू बन्न तयार भएका छौं?
1: यो साँच्चै गम्भीर प्रश्न हो दाई। आजको मण्डलीमा कहिलेकाहीँ हामी ख्रिष्ट भन्दा आफ्नै विचार र मानिसको कुरा प्राथमिकता दिन्छौं, तर हामीले आफैलाई सोध्नुपर्छ के हामी वास्तवमै ख्रिष्टको सुसमाचारमा समर्पित छौं।
2: भाइ तपाईँले एकदमै सही कुरा गर्नुभयो। त्यसैले आदरणीय श्रोताहरू, हामीले आफ्नो होइन तर ख्रिष्टलाई हाम्रो जीवनद्वारा प्रचार गर्नुपर्छ। यो मौका आज नै हो, त्यसको लागि के तपाईँहरू तयार हुनुहुन्छ?
1: साँच्चै आदरणीय श्रोताहरू, सुसमाचारको वास्तविकतालाई हामीले बुझेका छौं भने यसलाई प्रयोग गरौं र तपाईँले पाएको आशिषहरूलाई हामीसँग पनि बाँड्नुहोस्, ताकि हामी पनि तपाईँहरूको आशिषबाट आशिषित हुन सकौं र परमेश्वरले हामी हरेकलाई आशिष दिनुभएको होस्। आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420979797।

0: हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420979797।
1: हेनरी बी इरिङ भन्नुहुन्छ, उहाँ येशू ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।
2: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। निराशाको क्षणमा आशा दिन प्रयासरत रेडियो अध्ययन कार्यक्रम नयाँ आशा सुनिरहन तमतयार हाम्रा प्यारा श्रोताहरूमा रेडियो कार्यक्रम नयाँ आशाको तर्फबाट हार्दिक अभिवादन। एक अर्का प्रति प्रेमको व्यवहार प्रदर्शन गर्नु भन्ने अर्थी जुन हामीलाई परमेश्वरको वचनमा दिइएको छ त्यसको स्मरण गर्दै आउनुहोस्, शुरू गरौं आजको यो कार्यक्रमलाई यो भजन संगीतद्वारा।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु हाम्रो नियमित वचन अध्ययनको यो समयमा। श्रोता मित्रहरू, आज पनि हामी सत्यको खोजी नामक अध्ययन श्रृंखलाको जुन विषयलाई हामीले पक्रिरहेका छौं, परमप्रभुको मसीहको ख्रीष्टको महिमित दोस्रो आगमनपछि हुने सहस्राब्दीय समयकालको बारेमा जुन कुरा गरिरहेका छौं हामी, त्यसकै बारेमा हामी थप अध्ययनहरू गर्नेछौ। तर त्यसको लागि पनि हामी परमेश्वरसँग बुद्धि र ज्ञानको निम्ति उहाँको चरणमा गएर निवेदन गर्नेछौ, ताकि हामीले परमेश्वरको वचनलाई उहाँ हामीलाई जसरी बुझोस् भन्ने चाहनुहुन्छ त्यही सही तरिकाले हामीले बुझ्न सकेका हौं। किनभने हामी मानिसहरू विभिन्न कमी कमजोरीहरूले भरिएका हुन्छौं र हाम्रो ज्ञान सीमित छ, हाम्रो समझ सीमित छ। आउनुहोस् प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद आजको समयको निम्ति। यो महत्वपूर्ण उपहार जसलाई हामी जीवन भन्छौ त्यसको निम्ति पिता परमेश्वर, हामी तपाईँको चरणमा आउँछौ, धन्यवाद दिन्छौ आफ्नो पुत्र हाम्रो निम्ति कलवरीमा तपाईँले दिनुभएको। आज तपाईँको वाचा अनुसार जुन युहन्नाको 3:16 उल्लेख गरिएको छ, हामी तपाईँको पवित्र, निर्दोष, निष्कलङ्क पुत्र प्रभु येशू ख्रीष्ट, जसले संसारको पाप उठाइ लैजाने हेतु आफूलाई हाम्रो निम्ति कलवरीको क्रुसमा दिनुभयो, उहाँको त्यो महान त्यागको निम्ति धन्यवाद जाहेर गर्दै, उहाँको सृष्टिकर्ता, उहाँको न्यायकर्ता, उहाँको उद्धारकर्ता, विभिन्न उहाँले जुन मानव उद्धारको निम्ति खेल्नुभएको भूमिका छ तपाईँको वचन अनुसार हो त्यसलाई मनन गर्दै आज तपाईँको पवित्र वचन हामी पढ्नलाई भेला भएका छौं। तपाईँ हाम्रो साथमा हुनुहोस् पिता परमेश्वर, हामीलाई बुद्धि दिनुहोस्, हामीलाई ज्ञान दिनुहोस्, ताकि हामी तपाईँको वचनलाई एउटा विनम्रताको हृदय, समझशक्ति भएको मानिसको रूपमा ग्रहण गर्न सकेका। यो संसारभरि विभिन्न मानिसहरूले विभिन्न स्थानहरूमा दुःख पाइरहेका छन्, कतिपय रोगसँग लडिरहेका छन्, कतिपय लडाईँको चपेटामा छन्, कतिपय अभावसँग गुज्रिरहेका छन्, विभिन्न पीड़ाहरू मानिसहरूले खेपिरहेको यो अवस्थामा हामी ती मानिसहरूलाई तपाईँले शान्ति दिनुहोस्, तपाईँले ती सबैको दुःख हरण गर्नुहोस् भनेर पनि विन्ती गर्छौ प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, स्वर्गीय सहस्राब्दीय अर्थात 1000 वर्षको समयका जुन चाहिँ ख्रीष्टको महिमित दोस्रो आगमनपछि शुरू हुन्छ भनेर वचनले उल्लेख गर्दछ, हो त्यो समय कालमा पवित्र गणहरूले स्वर्गमा रहेको मानिसको जीवनको रेकर्ड पुस्तिकाहरूलाई पल्टाएर त्यसका पानाहरूमा हरेक व्यक्तिसँग परमप्रभु सृष्टिकर्ता महान न्यायकर्ताले अपनाउनु भएको सिद्ध, पवित्र, निष्खोट, पारदर्शी, भेदभाव रहित न्यायिक शैलीको अध्ययन गर्नेछन्। यो संसारको हरेक व्यक्तिदेखि लिएर पतित स्वर्गदूत र तिनीहरूका नाइके दियाबलस यानि कि शैतानलाई गरिएको न्यायलाई समेत उनीहरूले आफ्नै आँखाले पढ्न र हेर्न पाउनेछन् ती स्वर्गीय रेकर्ड पुस्तिकाहरूमा। हरेक मानिसहरूसँग गरिएको परमेश्वरको प्रेमको व्यवहारको विवरण ती सन्तगणहरूले पढ्न पाउनु भनेको र परमेश्वरको न्यायिक शैली अनि न्याय सम्पादनको प्रक्रियालाई बुझ्न र हेर्न पाउनु भएको यथार्थले ती पवित्र गणहरूको हृदयमा परमप्रभु सृष्टिकर्ता परमेश्वर प्रति अझ ज्यादा श्रद्धाको भाव जागृत गराउनेछ। हामी हरेकलाई थाहा छ यो पापै पापले भरिएको पतित संसारमा जीवनको गाडीको चक्का गुडाउन कति गाह्रो छ भनेर। हाम्रो मन मस्तिष्कमा अनगिन्ती प्रश्नहरूले डेरा जमाएका हुन्छन् अनि स्वर्गमा जब हामीले हाम्रो यो पृथ्वीमा रहेका नजिकका आफन्तहरूलाई नभेट्दाखेरि नदेख्दाखेरि हाम्रो मनमा किन फलानु मित्र वा अनन्य संगी वा काका बुबा शिक्षक वा हाकिम वा दाजु भाइ जस्ता मसँग असल सम्बन्ध भएकाहरू मलाई माया गर्नेहरू आज मसँग स्वर्गमा छैनन्, के कारणले उनीहरू मसँग छुट्न पुगे? मलाई त उनीहरू स्वर्गको लायक थिए जस्तो लागेको थियो उनीहरूको चरित्र हेर्दाखेरि त, तर खोइ त उनीहरू त यहाँ छैनन् त जस्ता जिज्ञासाका जवाफहरू हामीले प्रभु येशू ख्रीष्टको महिमित दोस्रो आगमनपछि हुने थियो 1000 वर्षे स्वर्गीय सहस्राब्दीय समयमा स्वर्गमा अवस्थित रेकर्ड पुस्तिकाहरू पल्ट्याउँदाखेरि बल्ल थाहा पाउनेछौ। श्रोता मित्रहरू, प्रकाशको पुस्तकको 20 अध्यायको 12 पद अनुसार स्वर्गमा अवस्थित युगका हरेक मानिसहरूको जीवनको न्याय ती रेकर्ड पुस्तिकाहरूमा लेखिएका कुरा मुताबिक तिनीहरूका काम अनुसार हरेकको इन्साफ भएको हामीले थाहा गर्न सक्छौ। हामीले आफ्नै आँखाले ती सबै रेकर्डहरू पढ्न पाउनेछौ र यो जान्न सक्नेछौ कि परमेश्वर साँच्चै प्रेमिल हो र न्यायी हुनुहुन्छ अनि उहाँका सबै काम असल हुन्छन्। तसर्थ श्रोता मित्रहरू, कति महत्वपूर्ण छ हामीले यो जीवनमा सतचरित्रलाई अवलम्बन गर्नु, सही विश्वासमा रहनु, प्रेम र भाइचाराको जीवन बिताउनु, सहयोगी र परोपकारी मन लिएर अघि बढ्नु। किनभने यदि हामी स्वार्थमै जो आफू केन्द्रित हुन्छ त्यसमा लिप्त रहन्छौँ भने एक दिन सबै कुरा खुलस्त पार्नुहुने रहेछ परमेश्वरले सबैको अगाडि, कि हामी कस्तो मान्छे थियौं र हामीले कस्तो प्रतिफल पाउनेछौ भनेर। एक पटक एउटा वचन सम्बन्धी कक्षामा एक प्राध्यापकले आफ्ना विद्यार्थीहरूलाई यस्तो प्रश्न गरे, के तपाईहरूलाई थाहा छ स्वर्गमा पनि हाम्रा आँखाबाट आँसु झार्नुपर्ने अवस्था आउन सक्छ? अचानक गरिएको यो प्रश्नले विद्यार्थीहरू अलमलमा परेका जस्ता देखिन्थे, किनभने उनीहरूले त स्वर्गमा त सुखै सुख छ, त्यहाँ त आँसु बग्दैन भन्ने सोच्थे। त्यसैले ती प्राध्यापकले उनीहरूलाई सम्झाउँदै उनीहरूले नबुझेको जस्तो देखिएपछि उनीहरूलाई यो कुराको व्याख्या गर्दै यस्तो कुरा उनीहरूलाई सम्झाउन पुगे जुन निकै घटलाग्दो छ। मित्रहरू, लिखित वचन अनुसार उद्धार गरिएका पवित्र गणहरूले 1000 वर्षीय स्वर्गीय सहस्राब्दीय समयकालमा अनन्त जीवन गुमाएका आफ्ना मित्र र प्रियजनहरूको रेकर्ड पुस्तिकाहरू पल्ट्याएर तिनीहरूको मूल्याङ्कन गर्नेछन्। यो एक प्रकारको दुःखद अवस्था हुनेछ ती पवित्र गणहरूको निम्ति, किनभने तिनीहरूले स्पष्ट रूपमा उनीहरूका प्रिय गणहरूको नाशको कारण अरू कोही नभएर ती हराएका प्रियजनहरू स्वयं नै रहेछन् यसको जिम्मेवार भनी थाहा पाउनेछ। स्वर्गका ती रेकर्ड पुस्तिकाहरूमा स्पष्ट विवरणका साथ परमप्रभुले ती हराएर गएका वा नाश भएका हरेक व्यक्ति व्यक्तिलाई तिनीहरूले अनन्त जीवन प्राप्त गरून् र अनन्त नाशमा नपरून् भन्ने हेतु गर्नुभएको उहाँको हरेक सतप्रयास जसलाई ती मानिसहरूले नकारे त्यसका हरेक विवरणहरू त्यहाँ उल्लेख भएको देख्दा तिनीहरू शोकित हुनेछ। जब दुःख पर्यो तब परमेश्वरलाई पुकार्यो अनि जब त्यो दुःख हरण भयो तब आफ्नै लालसामा हिँड्यो विभिन्न तर्कनाहरू गरेर वा जब केही थोक चाहिन्छ तब परमेश्वर परमेश्वर भन्यो, जब ती थोक प्राप्त भएपछि अनि फेरि आफ्नै अहममा अगाडि बढेर हिँड्यो, विश्वासको नाममा आफ्नो सुविधाको घेराबाट बाहिर निस्कन नसक्ने र परमेश्वरले दिनुभएको त्यो आशिषहरूलाई, चाहे त्यो घर गृहस्थीको, परिवारको, व्यापार व्यवसायको होस् वा ज्ञानको होस् वा उच्च ओहदाको होस्, यी विभिन्न आशिषहरूलाई आफ्नै स्वार्थको कारणले उनीहरूले आफ्नो निम्ति पासो बनाउन पुगे। जब यो अवस्था ती मानिसहरूले आफ्नो नजिकको आफन्तको जीवनमा भएको रहेछ भनेर देख्नेछन् स्वर्गको खातामा, अनि परमेश्वरले कैयौं पटक अचम्मको शक्ति र आश्चर्य कर्मद्वारा तिनीहरूको खराब जीवनशैलीबाट, तिनीहरूलाई स्वार्थी जीवनशैलीबाट, आचरण जुन अनैतिक थियो त्यस्तोबाट उनीहरूलाई सही जीवनमा फर्काउने हेतु गर्नुभएको अथक प्रयास, तिनीहरूले गैर जिम्मेवार तवरले खेर फालेको विवरणदेखि लिएर कसरी बारम्बार परमेश्वरको पवित्र आत्माले तिनीहरूको मनलाई परमेश्वरतर्फ फर्काउने हेतु सुझाव, चेतावनी र प्रयास गर्नुभएको यथार्थलाई, ती प्रयासहरूलाई जसलाई ती नासिएका वा हराएर गएकाहरूले खेर फालेको विवरण स्वर्गको रेकर्ड पुस्तिकाहरूमा पढ्दै गर्दाखेरि ती विवरण पढ्ने हरेकले परमेश्वरप्रति आभार प्रकट गर्ने अवस्थामा आफूलाई पुगेको महसुस गर्नेछ। उहाँको अचम्मको प्रेम र धैर्यताको निम्ति तिनीहरू नतमस्तक हुनेछन्। आफ्ना पृथ्वीका पुराना आफन्तजनहरूलाई स्वर्गको असीमित आनन्दको जीवन गुमाएको देख्दा र त्यो यथार्थ थाहा पाउँदा जो कोहीलाई पनि दुःख लाग्न सक्छ र ऊ शोकित हुन सक्छ, तर हामी यो कुरामा निश्चित हुन सक्छौ कि त्यो शोकको घडी बितेर जानेछ। अनि प्रकाशको पुस्तकको 21 अध्यायको 4 पदमा उल्लेख गरिए जस्तै परम प्रभुले नै तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ। प्रिय मित्रहरू, तसर्थ समय अहिले नै हो, परमेश्वरको वचनमा रही अनन्त जीवनको आनन्द प्राप्त गर्ने हेतु जीवन सही रूपमा बिताउने प्रयास स्वरूप सही विश्वासमा जिउने प्रयास गर्ने, यही कुरा परमेश्वरको पुत्रले आफ्नो जीवनबाट यो संसारमा रहँदा हामीलाई देखाउनु भएको थियो। हवस् त, प्रभु येशु ख्रीष्टले तपाईँको जीवनमा निरन्तर आशिषको वर्षा गर्नुभएको होस्। जय मसीह। धन्यवाद। शुभ समय।

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाम हो शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
0: श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

प्रिय श्रोता, तपाईँ अहिले शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुनिरहनु भएको छ। हामी आशा गर्दछौ कि यो कार्यक्रमले तपाईँलाई नैतिकता र पवित्रता अनि प्रेमको नयाँ आशाले भरिपूर्ण ख्रिस्टीय यात्रामा अझै एक पाइला अघि बढ्न सघाउ पुर्याउनेछ। कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी भए कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com newhopeforall2013@yahoo.com मा वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। र साथसाथै यहाँहरूले हामीलाई हाम्रो सम्पर्क नम्बर 9808233620 मा सम्पर्क पनि गर्न सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा भेट हुने आशाका साथ शिशिर र म मतिनालाई पनि कार्यक्रम नयाँ आशाबाट विदा दिनुहोस्। नमस्कार।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम जीवित वचन।

क्याल्भरी च्यापल मक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह। गएको दिनमा हामीले प्रभु येशु काना नगरको गाउँमा थिए जहाँ एउटा विवाह भोज थिए। प्रभु येशुलाई त्यस विवाह भोजमा निम्ति आएका थिए अनि हामीले हेर्न सक्छौ जहाँ प्रभु येशुको चेला पनि प्रभु येशुसँग थिए। त्यो विवाह भोजमा के समस्या भएको छन् भने त्यहाँ दाखमच्छी दिएका थिए, जसको कारणले गर्दाखेरि येशुकी आमा त्यो समस्या लिएर येशु कहाँ आउँछन्। जसरी हामी पनि हामीले हेर्ने हो भने हाम्रो समस्या पर्छन् भने येशु कहाँ आउन अत्यन्तै जरुरी छ भन्ने कुरा हामी बुझ्न सक्छौ। अनि हामी हेर्न सक्छौ प्रभु येशुको आमाले त्यहाँनिर भएका नोकरहरूलाई भन्दछ, उहाँले भन्नुभयो जुन तिमीहरूले गर। आज हाम्रो जीवनमा पनि कतिचोटि खाँचो पर्दा, समस्या पर्दा हामीले उहाँले भने बमोजिम हामीले गर्न आवश्यक छ भन्ने कुरा हामी बुझ्न सक्छौ। उनीहरूलाई प्रभु येशुले अराए, त्यो पानीको 6 घ्याम्पोहरू पानीले भर। अनि हामी हेर्न हो भने पानीले भर्दा त्यो कसरी उनीहरूको लाज हटेर जान्छन्, खाँचो पूरा हुन्छन् त। प्रभु येशुले आफ्नो महिमाको कुरा प्रकट गर्नुभएको हामी हेर्न सक्छौ। प्रभु येशुले आफ्नो पहिलो अचम्मको काम, चिन्ह देखाउने काम चाहिँ यो ठाउँमा गएको हामी हेर्न सक्छौ। गएको दिनमा हामीले हेर्दै थियौँ यी प्रकारका घटनाका विषयमा। आज म तपाईँहरूको बीचमा योन्नाको सुसमाचारको पुस्तक 2:13-22 म बात गर्न गइरहेको छु। यो खण्डमा तपाईँले के देख्न सक्नुहुन्छ भन्दा प्रभु येशुले मन्दिरलाई शुद्ध गर्ने कार्य गर्नुभएको हामी हेर्न सक्छौ। प्रभु येशुले साँचो आराधना उहाँले चाहनुहुन्छ, उचित प्रकारको अधिकार उहाँसँग छन् भन्ने कुरा, अनि एउटा असल प्रकारको विश्वास र प्रगट विश्वास हामीमा हुनुपर्छ भन्ने विषयमा म तपाईँहरूको बीचमा बात गर्न गइरहेको छु। मुख्य 3 बुदा म तपाईँहरूको बीचमा बात गर्छु। पहिलो कुरा, उहाँले खराब प्रकार भ्रष्ट आराधनालाई दोष्याउने काम गर्नुहुन्छ येशुले, र उहाँले आफ्नो ईश्वरीय अधिकारको कुराहरूको घोषणा गर्नुहुन्छ, र येशुले आफ्नो पुनरुत्थानको शक्तिको विषयमा निश्चयता दिनुभएको कुरा आज हामी हेर्न गइरहेको छौ। यसको परिचय भन्नुपर्दा धेरै मानिसहरूले येशु गोठमा जन्मनु भएको भद्र कुराहरू मात्रै हेर्ने गर्छन्। प्रभु येशु दयालु भएको कुरा, रोगीहरूलाई निको पार्नु भन्नुभएको कुरा, प्रेमिलो येशु जसले पापीहरूलाई स्वागत गर्छन्, ती कुराहरू हेरेका छन्। त्यस्तै गरेर हामीले हेर्ने हो भने यो खण्डमा चाहिँ जुन योन्ना 2 चाहिँ प्रभु येशुको जीवनको अर्को पाटोलाई दर्शाएको हामी हेर्न सक्छौ। प्रभु येशु त्यो पाटोमा मात्र नभएर यो पाटोको पनि उहाँ हुनुहुन्छ भन्ने कुरा हामी हेर्न सक्छौ। यहाँ हामी येशु ख्रीष्टलाई उहाँको हातमा कोर्रा बनाउँदै गरेको देख्दछौ। उहाँले टेबलहरू पल्टाइदिनु भएको कुरा हामी देख्दछौ। उहाँले मानिसहरूलाई मन्दिरबाट लगार्नु भएको कुरा हामी हेर्न सक्छौ। उहाँले धार्मिक गुरुहरूको भ्रष्टताका कुराहरूलाई गाली गर्नुभएको कुरा हामी हेर्न सक्छौ। यो खण्डले हामीलाई के सम्झना गराउँदछ भने येशु ख्रीष्ट उहाँ मुक्तिदात्रा मात्र नभएर उहाँ चाहिँ प्रभु हुनुहुन्छ भन्ने कुरा देख्न सक्छौ। उहाँले हामीलाई सान्त्वना दिनका निम्ति प्रेम गर्नु, उहाँले हामीलाई प्रेम गर्नुभएको छ ताकि हामीले सान्त्वना प्राप्त गर्न सकौँ। तर त्यस्तै गरेर, तर त्यति मात्र होइन, उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, त्यही भएको कारणले गर्दा उहाँले हामीलाई दोष्याउने पनि काम गर्नुहुन्छ। येशूलाई हामी यहाँ पानीलाई दाखमतमा परिणत गरेको मात्र होइन, तर उहाँले टेबलहरू पल्टाइदिएको पनि देख्दछौ। त्यही मुक्तिदाता जसले पापीहरूलाई स्वागत गर्छन् र पिताको घरलाई उहाँले शुद्ध गर्ने काम पनि गर्नुभएको हामी देख्न सक्छौँ। प्रिय, अनि यसै गरी यहाँ हामी हेर्ने हो भने प्रभु येशूले पहिलो कुरा यहाँ हामी हेर्न गइरहेको छौँ, जुन चाहिँ आराधना, भ्रष्ट आराधनालाई दोष्याउने काम गरेको छ। धेरैचोटि प्रिय, यो आराधना, सबै आराधना, सबै आराधना गर्ने तरिका, सबै जिउने शैली एउटै हो, ठिकै हो भन्ने जस्तो लाग्छ, र धेरै पटक आराधना गर्ने काम चाहिँ भ्रष्टता अनुसार भइरहेको हुन्छ। म तपाईँहरूको निम्ति 2:13-17 पढिदिन गइरहेको छु। यहाँ भन्दछ, यहुदीहरूको निस्तार चाड नजिकै थियो, येशु यरुसलेममा जानुभयो।
उहाँले मन्दिरमा गोरु भेडा र ढुकुर बेच्नेहरू र पैसा साट्नेहरूले किनबेच गरिरहेका भेट्टाउनु भयो। तब डोरीको एउटा कोर्रा बनाएर उहाँले मन्दिरबाट ती सबैलाई तिनका भेडाहरू र गोरुहरूलाई समेत मन्दिरबाट बाहिर लगार्नुभयो र पैसा साट्नेहरूको रेचिकी घोप्च्याएर तिनीहरूको टेबल पल्टाइदिनुभयो। ढुकुर बेच्नेहरूलाई उहाँले भन्नुभयो, यहाँबाट यी सब थोक लैजाओ, मेरा पिताको भवनलाई व्यापारको घर नतुल्याओ। उहाँका चेलाहरूलाई धर्मशास्त्रमा लेखिएको कुरा याद भयो, तपाईँको भवनको जोशले मलाई जलाउनेछ। अनि भर्खरै पढिदिएको खण्डमा विशेष गरी यो 13 पदलाई अहिले हामी हेरौँ। यहाँ भन्दछन् यहुदीहरूको निम्ति चाहिँ है यहुदीहरूको निम्ति चाहिँ यो निस्तार चाड महत्वपूर्ण थियो अनि यो नजिकै थियो भन्ने कुरा हामी हेर्न सक्छौँ। प्रभु यीशु ख्रीष्ट पनि यरुसलेममा थिए भन्ने कुरा हामी हेर्न सक्छौँ। निस्तार चाड चाहिँ यहुदीहरूको एउटा महत्वपूर्ण चाड भएको कारणले गर्दा अनि यो घटनाको विषयमा यहाँ देख्न सक्दछौँ। यो चाहिँ प्रभु परमेश्वरले मिश्र देशबाट उनीहरूलाई उद्धार गर्नुभएको कुरालाई सम्झना स्वरूप मनाइने चाड थियो। हजारौं हजारौं आराधकहरू यरुसलेम यात्रा गरेर आउने गर्दथे। हामी हेर्ने हो भने यो खण्डमा त्यही कुराहरू देख्दछौँ। अनि यहाँ सहरमा चाहिँ सहरभरि मानिसहरू भरि भराउँथे भन्ने कुरा देख्न सक्छौँ। येशु ख्रीष्ट चाहिँ हामी हेर्ने हो भने यही समयमा आराधना गर्न आउँदछन्। तर यो कुरा जे घटना त्यहाँ देख्दछन्, जे प्रकारको कुरा भइरहेको कुरा देख्दछ, यो कुराले येशु ख्रीष्ट अचम्बित भएको छ। अनि 14 पदमा यो प्रकारको कुरा भएको छन्, प्रभु येशुले हामी हेर्ने हो भने यो मन्दिरमा के कुरा पाउँदछन् भन्दाखेरि मानिसहरूले त्यहाँ भेडाहरू बेचिरहेका, ढुकुरहरू बेचिरहेका, मानिसहरूले पैसा साटिरहेका कुरा देख्दछ। अनि पहिलो दृष्टि नै हामीले हेर्ने हो भने त्यहाँ केही कुरा पनि गलत भएको जस्तो लाग्दैन, होइन? पहिला सुरुमा हेर्दाखेरि मानिसहरू विभिन्न ठाउँबाट यात्रा गरेको थिए, उनीहरूलाई पशुहरू चाहिन्थ्यो बलिदानको लागि, अनि त्यो एउटा सामान्य कुरा हो। विदेशी सिक्काहरू थिए, उनीहरू बदलिनु पर्थ्यो, मन्दिरको सिक्कासँग बदलिनु पर्थ्यो भन्ने कुरा हामी हेर्न सक्छौँ। यस्तो प्रकारको सेवा त्यत्तिकै पापमय चाहिँ होइन, तर समस्या व्यापार गर्नु होइन, तर समस्या चाहिँ लोभ गर्नु चाहिँ ठूलो समस्या थियो भन्ने कुरा हामी हेर्न सक्छौँ। धार्मिक अगुवाहरूले आराधना गर्ने ठाउँ चाहिँ एउटा व्यापार गर्ने बजार बनाएका थिए भन्ने कुरा हामी हेर्न सक्छौँ। इतिहासकारहरूले विश्वास गर्छन् आराधना गर्नेहरू चाहिँ उनीहरूले चाहिँ एकदम धेरैभन्दा धेरै रकम लगाउने गर्दथे आराधना गर्न आउने व्यक्तिहरूलाई भनेर हामी बुझ्न सक्छौँ। अनि हामी हेर्न सक्छौँ त्यति बेलाका पुजारीहरूले त्यो प्रकारको कामहरू गराउँदथे, धेरै पैसा लगाउँथे। पुजारीहरूले धेरैभन्दा धेरै मुनाफा कमाउने गर्दथे मानिसहरूलाई जो आराधना गर्न थियो ठाउँमा आउँदथे। अनि हामीले हेर्ने हो भने आराधना गर्ने ठाउँ पवित्र ठाउँ चाहिँ अब आर्थिक कुरामा परिवर्तित भएको कुरा हामी देख्न सक्छौँ। अनि हामी हेर्ने हो भने जे कुरा पवित्र थियो अब चाहिँ मुनाफा हुने ठाउँको निम्ति परिवर्तित भएको थियो। अनि यहाँ हामी हेर्ने हो भने यो एउटा ठाउँ थियो जहाँनिर व्यापार भएको थियो, यो चाहिँ अन्य जातिहरूको एउटा आँगन थियो जहाँ उनीहरू आएर चाहिँ हामीले हेर्ने भने गैर यहुदी मानिसहरू त्यो ठाउँमा आएर परमेश्वरलाई खोज्न सक्दथ्यो। अनि हामीले विशेष गरी ग्रिसका मानिसहरू, रोमका मानिसहरू, इथियोपियाका मानिसहरूले इजरायलको परमेश्वरको विषयमा सिक्न सक्दथे, परमेश्वरसँग प्रार्थना गर्दथे। प्रार्थना गर्ने ठाउँ चाहिँ अब यहाँनिर विभिन्न पशुहरू ल्याएर राखिएको थियो। अनि हामी परमेश्वरको कुराहरू, आराधना गर्ने कुराहरू सुन्नुभन्दा उनीहरूले चाहिँ त्यहाँ मोलमोलाइ गरेको कुराहरू सुनिरहेको थिए। परमेश्वरको उपस्थितिको अनुभूति गर्नुभन्दा उनीहरू त्यहाँ व्यापारको कुराहरू झेलिरहेको थिए। अनि हामीले हेर्ने हो भने परमेश्वर अनि यो परमेश्वरलाई खोज्ने ठाउँ चाहिँ अब एकदम हो हल्लाको बजार भएको थियो। अनि हामी यो धार्मिक कुराहरू चाहिँ अब आराधना गर्ने भन्दा पनि हो हल्लाले अथवा भिडहरू भएका हामी बुझ्न सक्छौँ। आज सानो तपाईँलाई उदाहरण भन्न चाहन्छु। कल्पना गर्नुहोस्, कोही मान्छे मण्डलीमा जान्छन् अरे आराधना गर्न, तर त्यो आराधना प्रार्थनाको साथ हो, उनीहरूले चाहिँ त्यहाँनिर विभिन्न व्यापार गरिरहेको देख्छन् अरे। अनि वचनको साटो उनीहरू चाहिँ ओ व्यापारको कुराहरूको विषय मोलमलाइ गरिरहेको कुरा सुन्नुहुन्छ अरे। अनि उनीहरूले आदरको साटो त्यहाँ अस्त व्यस्त भएको कुरा तपाईँले देख्न सक्नुहुन्छ। अनि हामीले तत्कालै तपाईँले बुझ्न सक्नुहुन्छ के कुरा गलत भइरहेको छ।
त्यही कुराहरू प्रभु येशूले यो मन्दिरमा जब उहाँ आउनुभयो देखेका हामी हेर्न सक्छौ। पन्ध्र पदमा हामी हेरौँ, यहाँ हामी हेर्न सक्छौँ त्यस्तो प्रकारको कुरा आज हाम्रो बीचमा नभएको होस्। पन्ध्र पदले यसरी भन्छ होइन, उहाँले एउटा सानो कोठा लिनुभयो अनि मन्दिरबाट मानिसहरूलाई खेदाउनु भयो। के कुराहरू महत्वपूर्ण थियो? प्रभु येशूले हामीले हेर्ने हो भने आफ्नो नियन्त्रणलाई गुमाउनु भएको थिएन र ध्यानपूर्वक उहाँले कोर्रा बनाउनु भयो र उहाँले कार्य गर्नुभयो अनि उहाँको धार्मिक क्रोध यहाँ हामी हेर्न सक्छौ। मानिसहरूले कतिचोटि क्रोधलाई चाहिँ जहिले पनि पापमय दृष्टिकोणले हेरिरहेको हुन्छ, तर वचनले त त्यसरी सिकाउँदैनन्। हामी हेर्ने हो भने परमेश्वरले है परमेश्वरले क्रोध गर्नुभयो पाप नगरिकन भन्ने कुरा बुझ्न सक्दछ। येशू ख्रीष्ट उहाँ क्रोधित हुनुभयो किनभने परमेश्वरको महिमाको अनादर भएको हामी हेर्न सक्छौँ। उहाँ रिसाउनु भयो किनभने मानिसहरू चाहिँ उनीहरूलाई पेलिएका थिए भन्ने कुरा हामी हेर्न सक्छौँ। उहाँ रिसाउनु भयो किनभने आराधना गर्ने कुराहरू चाहिँ भ्रष्टतामा परिणत गरिएका थिए। अनि आज तपाईँ र मैले बुझ्नुपर्ने कुरा, अहिले आधुनिक इसाईहरू कतिचोटि परमेश्वरको प्रेमलाई मात्रै जोड दिने गर्दछ तर परमेश्वरको पवित्रलाई त्यत्तिकै सत्यताको रूपमा हेरिँदैनन्। परमेश्वर प्रेमिलो हुनुहुन्छ, पाप क्षमा गर्नुहुन्छ भन्ने गर्छन्। परमेश्वर पवित्र हुनुहुन्छ, उहाँले पापलाई पनि देखाउने काम गर्नुहुन्छ, दोष्याउने काम गर्नुहुन्छ। यदि हामीले उहाँको प्रेम मात्रै प्रचार गर्यौँ भने हामीले येशूलाई गलत तरिकाले मात्रै प्रचार गरेको हुन्छ। यदि हामीले उहाँको पवित्रतालाई मात्रै प्रचार गर्यो भने हामीले उहाँको अनुग्रहलाई गुमाइरहेको हुन्छ। अनि हामीले हेर्ने हो भने परमेश्वरको बाइबलले प्रभु येशूको हरेक पाटोलाई देखाएका हामी हेर्न सक्छौँ। सोह्र पदलाई अलिकता विचार गरौँ अनि यी कुराहरूलाई हामी विचार गरौँ जहाँ हामीले हेर्ने हो भने उहाँ चाहिँ पिताको घर भवनको जोशले भनेर भन्ने शब्द यहाँ प्रयोग गरेको हामी हेर्न सक्छौँ। प्रभु येशूलाई चाहिँ मेरो पिताको घर भनेर सम्बोधन गरेको छ। यो चाहिँ एउटा अद्भुत प्रकारको कुरा घोषणा उहाँले गर्नुहुन्छ। कुनै पनि अगमवक्ताले यसरी बोलेको तपाईँ देख्न सक्नुहुन्न। अनि परमेश्वर पिता र उहाँको सम्बन्धको एउटा बेग्लै प्रकारको सम्बन्धको कुरा गरिएको हामी हेर्न सक्छौँ। उहाँले हाम्रो पिता भनेर भन्नुभएको छैन, मेरो पिता भनेर उहाँले सम्बोधन गर्नुभएको छ। युहन्नाले अगाडि नै ख्रीष्टको प्रभुत्वको विषयमा उहाँको व्यक्तित्वको विषयमा घोषणा गर्दछन्। येशू ख्रीष्टले चाहिँ मन्दिर उहाँको पिताको हो भनेर उहाँले भन्नुहुन्छ। त्यसैले उहाँले यो अधिकार स्वरूप त्यसलाई शुद्ध गर्ने त्यसलाई शुद्धिकरण गर्ने काम गर्नुभएको छ। आज तपाईँ र मैले सिक्नुपर्ने कुरा, आज हामीले भन्नुपर्छ, आफूलाई प्रश्न गर्नु आवश्यक छ, के आराधना गर्ने हाम्रो निम्ति एउटा सानो तालिका बनाएको छ तपाईँको जीवनमा? के सेवकाई गर्ने कुराहरू चाहिँ हाम्रो आज व्यापार भएको छन् कि होइन? के हामीले चाहिँ साँच्चै नै परमेश्वरको सँगको गहिरो सम्बन्ध हामीसँग छ कि छैन? कि हामी बाहिरी विभिन्न क्रियाकलापमै हामी बढी चासो राख्ने काम गर्दछौँ? अनि धेरैभन्दा धेरैचोटि हामी धार्मिक कुराहरूमा अल्झिएका हुन्छौँ तर परमेश्वरलाई हामीले बिर्सेका हुन्छौँ। आज त्यस्ता प्रकारका क्रियाकलाप हाम्रो जीवनमा नभएको होस्। अनि हामी हेर्ने हो भने यस्तै प्रकारका कार्य मन्दिरमा भइरहेको थिए। सत्र पदमा तपाईँहरूको लागि पढिदिन चाहन्छु, उहाँ चाहिँ परमेश्वरको होइन परमेश्वरको भवनको जोशले मलाई होइन मलाई उचालेको छ भनेर भन्दछ, यहाँ डोरियाएको छ भनेर भन्दछन्। यो कुरा सम्झना गरौँ, यो त्यहाँ भएको चेलाहरूले यो सम्झना गराउँछ। भजन सङ्ग्रह 69 पद सम्झना गराउँछ होइन, उसले के सम्झिन्छन् भन्दाखेरि प्रभु येशूले भन्नुहुन्छ ओ उहाँ चाहिँ परमेश्वरको महिमाको उहाँ चाहिँ जोसमा भनेर भन्दछ है। हरेक धेरै कतिचोटि मानिसहरू 17 पदमा तपाईँहरूको लागि पढिदिन चाहन्छु, उहाँ चाहिँ परमेश्वरको होइन परमेश्वरको भवनको जोसले मलाई होइन मलाई उचालेको छ भनेर भन्दछ, यहाँ डोरी आएको छ भनेर भन्दछन्।

सुविधाको कुराहरूमा है असुविधाको कुराहरूलाई लिनका लागि पनि उनीहरू जोसिलो हुन्छ। अनि कतिचोटि सायद यो आफूलाई प्रख्यात हुने कुराहरूको लागि पनि उनीहरू चाहिँ त्यति धेरै प्रभु येशू चाहिँ प्रख्यात हुने कुराहरूमा जोसिलो भएको छैनन्, सफलताको कुराहरूमा जोसिलो भएको छैनन्, अनि सुविधाको कुरामा जोसिलो भएको छैन, तर परमेश्वरको महिमाको कुरामा जोसिलो भएको देख्दछ। त्यस्तै तपाईँ र म पनि परमेश्वरको महिमा कसरी हुन्छ त्यो कुरामा हामी जोसिलो हुन अत्यधिक आवश्यकता छ। सानो म तपाईँलाई एउटा उदाहरण भन्न चाहन्छु। धेरै मानिसहरू है खेलकुदको कुराहरूमा जोसिलो हुन्छन्, व्यापारको कुराहरूमा जोसिला हुन्छन्, आफूलाई इच्छा लागेका कुराहरू गर्नलाई जोसिला हुन्छन्। प्रभु येशू चाहिँ उहाँको पिताको महिमाको लागि जोसिलो छन्। आज तपाईँ र म पनि त्यही प्रकारले जोसिलो हुन आवश्यक छ। के कुराले आज तपाईँ जोसिलो हुनुहुन्छ त? के कुराको निम्ति तपाईँ उत्साहित हुनुहुन्छ? के कुराको निम्ति तपाईँ चाहिँ त्यो कुरा गर्नका लागि बाध्य हुनुहुन्छ अथवा तपाईँलाई डोर्याउने काम गर्छ, प्रेरणा दिने काम गर्छ? येशू ख्रिस्ट आफ्नो पिताको आदरको निम्ति कुराहरू गर्दछन्। आज तपाईँ र म पनि त्यही आदरका निम्ति हामी जोसिलो हुन आवश्यक छ। हुन्छ, म तपाईँहरूको निम्ति दोस्रो बुदातिर जाँदैछु। दोस्रो बुदा यहाँ प्रभु येशूले घोषणा गर्नुहुन्छ आफ्नो अधिकारको विषयमा। उहाँले भन्छ 18 पददेखि 21 पदसम्म, यहुदीहरूले उहाँलाई भने तपाईँ यी काम गर्नुहुन्छ त यिनका निम्ति हामीलाई के चिन्ह देखाउनुहुन्छ? येशूले तिनीहरूलाई जवाब दिनुभयो, यस मन्दिरलाई भत्काइदियो र म 3 दिनमा यसलाई खडा गर्नेछु। तब यहुदीहरूले भने यस मन्दिरलाई निर्माण गर्न 46 वर्ष लाग्यो र के तपाईँ यसलाई 3 दिनमा खडा गर्न सक्नुहुन्छ? र तर जुन मन्दिरको विषय उहाँ बोल्नु भएको थियो उहाँको शरीर थियो भनेर भन्दछ। भर्खरै हामीले हेर्दैथ्यौँ यहुदीहरूले भन्छन् है हामीलाई एउटा चिन्ह दिनुहोस् ताकि हामी बुझ्न सकौँ कुन अधिकारले कुरा गर्नुहुन्छ भनेर। के कुरा उनीहरूले माग गरेन अन्त प्रिय तपाईँले देख्नुहुन्छ? उनीहरूले के कुरा भनेनन् भन्दाखेरि किन यो मन्दिरलाई शुद्ध गर्दै हुनुहुन्छ भनेर प्रश्न गरेको छैन। तिनीहरूलाई त्यहाँको भएको भ्रष्टताको कुरा अगाडिदेखि नै थाहा थियो। तर उनीहरूले के सोध्छन् भने कसले तपाईँलाई अधिकार दियो? हामी हेर्न अधिकार चाहिँ ठुलो मुद्दा होइन, एउटा सामान्य मानिसको स्वभाव चाहिँ कहिले पनि बदलिएको छैन। धेरैचोटि मानिसहरूले परमेश्वरको अधिकारलाई इन्कार गर्ने गर्दछन्। धेरैचोटि मानिसहरूले धर्मको कुरा गर्छन्, आत्मिक कुरा पनि गर्छन्, तर कतिचोटि प्रभु येशूको अधिकार उहाँको जीवन होइन त्यो कुरालाई चाहिँ इन्कार गरिरहेको हुन्छ। अनि एउटा साँचो प्रश्न उनीहरूले यो कुरा कहिले पनि गरेन, के परमेश्वरको अस्तित्व छ? अनि एउटा साँचो प्रश्न चाहिँ यो हुन्थ्यो कि मैले आफूलाई परमेश्वरमा समर्पित गर्ने त भन्ने कुरा होइन त्यो कुरा गरिएको हामी देख्दैनौँ प्रिय। यहाँ अर्को कुरा तपाईँले देख्न सक्नुहुन्छ 19 पदमा भन्छन् यो मन्दिरलाई भत्काइदेऊ र 3 दिनमा म यसलाई खडा गर्नेछु। प्रभु येशूले यसरी घोषणा गर्ने काम गर्नुभएको तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ एउटा शक्तिशाली वाक्यांश तपाईँले देख्न सक्नुहुन्छ प्रिय यो खण्डमा होइन, जहाँ यहुदीहरूले विचार गर्छन् उहाँले चाहिँ भवनको विषयमा कुरा गरे होला भनेर यहुदीहरूले सोच्ने गरेको हामी हेर्न सक्छौँ। र प्रभु येशूले चाहिँ साँच्चै उहाँको शरीरको विषयमा बात गरिरहनु भएको थियो। उहाँले अगाडि नै औलेयो जानु भएको थियो, उहाँ चाहिँ क्रुसमा जानुपर्छ, पुनरुत्थान हुनुपर्छ भन्ने कुरा यो चाहिँ एकदम महत्त्वपूर्ण थियो। किन महत्त्वपूर्ण थियो भने किनभने मन्दिर चाहिँ यहुदीहरूको जीवनको चाहिँ एउटा केन्द्र थियो भन्ने कुरा हामी बुझ्न सक्छौँ प्रिय। परमेश्वरको उपस्थिति यो मन्दिरसँग सम्बन्धित थियो भन्ने कुरा हामी बुझ्न सक्छौँ। तर अब येशू ख्रिस्टले आफैलाई होइन अरू त्योभन्दा फरक प्रकारले आफूलाई प्रकट गर्नुभएको कुरा तपाईँ देख्न सक्नुहुन्छ। साँचो सङ्गति चाहिँ परमेश्वर र मानिसहरूको बिचमा होइन, परमेश्वर र अब मानिसको बिचमा हुन्छन्, भवनसँग हुँदैनन् भन्ने कुरा प्रभु येशूले प्रकट गर्नुभएको छ। अनि यो चाहिँ ख्रिस्ट आफै उहाँ हुनुहुन्छ। मन्दिरले चाहिँ आज येशू ख्रिस्टलाई औल्याएको कुरा हामी हेर्न सक्छौँ। हरेक बलिदानले येशू ख्रिस्टलाई औल्याएको कुरा हामी हेर्न सक्छौँ। हरेक पुजारीले येशू ख्रिस्टलाई औल्याएको कुरा हामी हेर्न सक्छौँ। हरेक विधि विधानले आज येशू ख्रिस्टलाई औल्याएको छन्। येशू ख्रिस्टले सबै कुराको पूर्व उहाँ हुनुहुन्छ, उहाँ सबै कुराको पूर्णता हुनुहुन्छ। म तपाईँलाई सानो उदाहरण म बताउन चाहन्छु। मानौ कोही व्यक्तिले एउटा नक्सा दिएर टाढोको ठाउँ जान चाहन्छन् अरे, जब त्यो टाढोको ठाउँ ऊ पुगिसकेपछि त्यो नक्सा हेर्दै हेर्दै हेर्दै अब त्यो नक्सा उसलाई आवश्यकता पर्दैन, किनभने त्यो मन्दिर पनि त्यस्तै जस्तै ख्रिस्टलाई देखाउँदछ,

मन्दिरले चाहिँ कृष्ण आउल्याउँछ भने होइन, अब क्रिस्ट चाहिँ कहाँ, क्रिस्ट चाहिँ आएको छ, सत्यको कुरा अब पूर्ति भएको छ। अनि विश्वमा हामी हेर्न सक्छौँ, हामी हेर्न सक्छौँ त्यस्तै प्रभु यीशु ख्रिस्ट सबै कुराको पुरो हुनुहुन्छ। विश्वले यसरी भन्दछ 46 वर्ष लाग्यो मन्दिरलाई निर्माण गर्न, यहुदीहरूले मुख्य बुधा बिर्सेको थियो भन्ने कुरा बुझ्न सक्छौँ। उनीहरूले एउटा भौतिक संरचनालाई हेर्दछ, प्रभु यीशुले चाहिँ आत्मिक कुरा बताउँदै हुनुहुन्थ्यो। उहाँले हामीले हेर्ने हो भने अहिलेको समयमा पनि त्यस्तै गर्नुहुन्छ, परमेश्वरले अनन्त सत्यताको कुराहरू उहाँले गर्नुहुन्छ, मानिसहरूले चाहिँ भौतिक कुरा होइन उनीहरूको यो क्षणिक कुराहरूलाई हेर्ने गर्दछन्। परमेश्वरले चाहिँ हृदयको कुरा गर्नुहुन्छ, र मानिसहरूले विशेष गरेर बाहिरी स्वरूपलाई हेर्ने गर्दछन्। परमेश्वरले विश्वासको कुरा गर्नुहुन्छ, तर मानिसहरू अवस्थाको कुराहरू गर्ने गर्दछन्। अनि 21 पदमा हामी हेरौँ, अनि उहाँले हामी हेर्ने हो भने उहाँले आफ्नो शरीरको विषयमा बात गरिरहनु भएको थियो, अनि हामी एकदम स्पष्ट हेर्न सक्छौँ यो योन्नाले यसको विषयमा व्याख्या गर्दछन्। प्रभु येशूले यसको विषयमा कुरा गर्नुभएको थियो, आफ्नै विषयमा कुरा गर्दै हुनुहुन्थ्यो, त्यो भवनको विषयमा होइन। उहाँको शरीर चाहिँ है क्रुसमा नष्ट हुनेछ, तर 3 दिनपछि उहाँ चाहिँ फेरि पुनरुत्थान हुनुहुनेछ। तेस्रो बुधामा बात गर्नु गइरहेछ, प्रभु येशूले पुनरुत्थानको घोषणा गर्नुहुन्छ, जुन 22 पदमा हामी हेर्न सक्छौँ। जब उहाँ मृतकबाट उठ्नुभयो, तब येशूले भन्नुभएको कुरा चेलाहरूलाई स्मरण भयो, तिनीहरूले धर्मशास्त्रमाथि र येशूले बोल्नुभएको वचनमाथि विश्वास गरे भनेर भन्दछ। अनि हामी हेर्न सक्छौँ उहाँ चाहिँ मृतकबाट बौरी उठेपछि चेलाहरूले कुरा सम्झना गरे। यो समयमा हामी हेर्ने भने चेलाहरूले पूरा रूपमा बुझेका थिएनन् पुनरुत्थान भन्ने कुराले सबै कुरा स्पष्ट बनाइदिएको छ, पुनरुत्थानले सबै समाजहरू खोलिदिएको छ। पुनरुत्थान चाहिँ हामी हेर्ने भने प्रभु येशूले घोषणा गर्नुभएको सबै कुरा पुरा गरेको छ। प्रभु येशू किन पुनरुत्थान चाहिँ महत्त्वपूर्ण छन् त प्रिय, हामीले हेर्ने भने पुनरुत्थानले चाहिँ मृत्यु अथवा चिहानलाई, अनि प्रभुले चिहानको विषयमा चर्चा गर्छन्। अनि हामीले हेर्ने हो भने सायद यदि उहाँ चिहानबाट नउठ्नु भएको भए, उहाँ चाहिँ एउटा सामान्य शिक्षक जस्तै, अगमवक्ता जस्तै, धार्मिक अगुवा जस्तै मात्रै हुनुहुन्थ्यो, तर प्रभु येशू बौरी उठ्नुभयो, सबै कुरा बदलिनु भयो। उहाँ पौडी उठ्नु भएको कारणले गर्दा उहाँ सत्य हुनुहुन्छ, साँचो हुनुहुन्छ, उहाँको बलिदान चाहिँ स्वीकार गरियो भन्ने कुरा हामी देख्न सक्छौँ, र पापहरू क्षमा गरियो भन्ने कुरा हामी बुझ्न सक्छौँ, अनन्त जीवन अब हामीहरूको लागि उपलब्ध छ भन्ने कुरा देख्न सक्छौँ। इसाई जगत चाहिँ पुनरुत्थानमा अडिग भएको छ होइन, अनि यो कुरामा हामी भर पर्न आवश्यक छ। कल्पना गर्नुहोस्, एउटा मानिसले केही कुराहरू घोषणा गर्छन् अरे, अनि यसरी घोषणा गर्छन्, म शुक्रबार मर्छु र आइतबार जीवित भएर उठ्छु, अनि साँच्चै नै त्यो भने अनुसार त्यो कुराहरू हुन्छन् अरे। आज हामीले ऊ त्यो व्यक्तिले भनेको सबै कुरा हामी सुन्छौँ, प्रभु यीशुले त्यस्तै गर्नुभयो, अनि पुनरुत्थान गरेर उहाँले प्रमाणित गर्नुभयो उहाँ को हुनुहुन्छ भन्ने विषयमा। आज तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ प्रभु यीशुले आज तपाईँ जो मन्दिर हुनुहुन्छ उहाँले शुद्ध गर्नुहुन्छ, अविश्वासीहरू आज परमेश्वरको मन्दिर हो भनेर जसरी बाइबलले भन्छन्, उहाँले हामीलाई शुद्ध गर्नुभएको होस्। पावलले भन्छन् पवित्र आत्मा हामी भित्र बास गर्नुहुन्छ, प्रभु येशूले चाहिँ आज हाम्रो हृदयमा भएका त्यस्ता गलत प्रकारको होइन टेबलहरू पल्टाइदिनु भएको छ, घमण्डको टेबल, त्यो तितोपनाको टेबल, संसारिक टेबल, त्यो भौतिक कुराहरूमा भर पर्ने टेबल पल्टाइदिनु भएको छ। अझै पनि परमेश्वरले हामीलाई शुद्ध गर्ने काम गरिरहनुहुन्छ, किनभने उहाँले हामीलाई घृणा गरेको कारणले गर्दा होइन, तर उहाँले हामीलाई प्रेम गरेको कारणले गर्दा। आज ख्रिस्टको अधिकारमा आफूलाई सुम्पन जरुरी छ प्रिय, धार्मिक गुरुहरूले होइन प्रभु येशूलाई प्रमाणित गर्नुहोस् भनेर भने, प्रभु येशूले चाहिँ आफ्नो अधिकार अगाडिदेखि नै प्राप्त गर्नुभएको थियो। प्रश्न के हो भने, के प्रभु येशू तपाईँहरूको प्रभु हुनुहुन्छ त, अथवा के तपाईँ उहाँ प्रभु हुनुहुन्छ भनेर मानिलिनुहुन्छ त? आज प्रभु येशूको पुनरुत्थानमा भरोसा गर्न आवश्यक छ। हाम्रो आशा चाहिँ धर्ममा होइन, रीतिरिवाजमा पनि होइन, तर हाम्रो आशा चाहिँ पुनरुत्थान भएको प्रभु येशूमाथि छ। त्यो रित्तो च्यान चाहिँ र विश्वासको हाम्रो जग हुन सकेको होस्। निष्कर्षमा भन्नुपर्दा प्रिय, हामी प्रभु येशूले आज भ्रष्ट आराधनालाई दोष्याउने काम गर्नुहुन्छ, उहाँ हाम्रो हृदय
आत्मा सत्य प्रकारको परमेश्वरलाई खोजेको होस् भनेर इच्छा गर्नुहुन्छ। प्रभु येशूले घोषणा गर्नुहुन्छ उहाँको ईश्वरीय प्रभुत्वको कुरा, अधिकारको कुरा। उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ, साँचो मन्दिर उहाँ हुनुहुन्छ। प्रभु येशूले निश्चय गर्नुहुन्छ उहाँको पुनरुत्थानमा शक्ति छ, उहाँ पुनरुत्थानले प्रमाणित गरेको छ, उहाँ चाहिँ प्रतिज्ञा गरेको मसीहा हुनुहुन्छ। येशू जो जसले चाहिँ मन्दिर अशुद्ध गर्नुहुन्छ यरुशलेमलाई, अझै पनि उहाँले काम गर्नुहुन्छ, हाम्रो हृदयलाई शुद्ध गर्नुहुन्छ, साँचो आराधनाको लागि बोलाउनुहुन्छ, उहाँको मृत्यु र पुनरुत्थानको निम्ति हामीलाई बोलावट गर्नुहुन्छ। अनि आज हामी सबैजनालाई एउटा प्रश्न छ कि येशूलाई पूरा अधिकार दिन चाहनुहुन्छ हाम्रो हृदयको मन्दिरमा, हाम्रो जीवनमा। हामी प्रार्थना गरौँ। हे सर्वोच्चमा विराजमान परमेश्वर पिता, धन्यवाद तपाईँ राजाको राजा मसीहा हुनुहुन्छ। ओ तपाईँले हाम्रो हृदयमा भएका गलत कुराहरू सबै हटाइदिनुहोस्, साँचो आराधना गर्नलाई सहायता गर्नुहोस्, हृदयमा भएका गलत टेबलहरू पल्टाइदिनुहोस्। तपाईँ मृत्युमाथि जय गर्ने परमेश्वर हुनुहुन्छ, प्रभु र जीवन तपाईँ हुनुहुन्छ, अधिकार गर्नुहोस्, तपाईँ प्रभु हुनुहोस् हाम्रो जीवनमा। धन्यवाद र बिन्ती सुनिदिनु भएकोमा आशीर्वाद माग्छौँ येशूको नाममा, आमेन। हे प्रिय, आजको कार्यक्रममा तपाईँसँग समय बिताउनको लागि एउटा राम्रो मौका पायौँ, प्रभुलाई धेरै धन्यवाद भएको होस्। यो पाठहरूबाट सिक्न पायौँ, परमेश्वरले हामी सबैलाई आशीर्वाद गर्नुभएको होस्। यसै गरी सानो सूचना म तपाईँलाई दिन चाहन्छु। हाम्रो बाइबल कलेज यही जुलाई महिनाको 1 तारिकबाट सुरु हुन गइरहेको छ। यदि कोही इच्छुक हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ। हाम्रो फोन नम्बर यस प्रकार छन्, 98421-34370। फेरि पनि भन्न चाहन्छु, 98421-34370। हस् त, धन्यवाद। जय मसीह। फेरि भेटौँ।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल म किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: टाइम चेक यति बेला रातिको 8 बज्यो

0: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: जयमसी हुन्छ, हामी वचनको भागमा जानेछौ। केही समयदेखि हामीले यो श्रृङ्खलामा वचनहरू सुन्दै आइराखेका छौँ, तर युनियन विथ क्राइस्ट इन हिज रेजरेक्सन, है, ख्रीष्टको पुनर्स्थापनामा हाम्रो सहभागिता, अनि यही श्रृङ्खलामा चाहिँ हामीले यो अर्को भागमा चाहिँ विशेष गरी पवित्र आत्माको काम, है, पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भन्ने कुरा चाहिँ आजको मेन विषयवस्तु रहनेछ। पवित्र आत्माको कुरा गर्दै गर्दाखेरि विभिन्न प्रकारका हाम्रो बुझाइहरू हुन सक्छन्, तर त्योभन्दा पहिला चाहिँ प्रेरितको पुस्तकको एकको एकदेखि एघारसम्म हेर्दै गर्दाखेरि यसको कन्टेक्स्ट, यसको सन्दर्भ, कुन सन्दर्भमा लेखिएको छ, यसको उद्देश्य के हो भन्ने कुरालाई एकछिन सरसर्ती हेर्नेछौँ। प्रेरितको पुस्तक चाहिँ लुकाको भाग दुई हो। यदि तपाईँले लुकाको पुस्तक तपाईँले पढ्नु भएको छ भनेदेखि चाहिँ लुकाको पुस्तकमा हामी देख्न सक्छौँ कि उनले कति कुराहरू के को लागि लेखेको हुन्, किन लेखेको हुन् भन्ने कुरा चाहिँ लुकाको एकमा एक अध्यायको एकदेखि चारसम्म हामीले पाउँदछौँ। लुकाको भाग एक र दुई चाहिँ कसलाई लेखेको हो भन्ने कुरा हामी देख्छौँ। तपाईँले लुकाको एक अध्याय एकको एकदेखि चारसम्म मसँग एकचोटि पल्टाउनु भयो भनेदेखि चाहिँ एक दुईवटा कुराहरू म तपाईँहरूलाई देखाउन चाहन्छु, किनभने आजको वचनको कन्टेक्स्ट चाहिँ त्यहाँबाट सुरु हुन्छ। लुक्का भन्ने व्यक्ति जो आफै पनि डाक्टर थिए, फिजिसियन थिए, डाक्टर थिए, उनले चाहिँ यो किन लेखेका हुन् र कसलाई लेखेका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्यौँ भनेदेखि चाहिँ मात्रै यसको अर्थ के हो त, किन लेखेका हुन् भन्ने कुरा चाहिँ हामी देख्न सक्छौँ। त्यसकारण लुक्काको पुस्तक एकको एकदेखि चारसम्म तपाईँले हेर्नुभयो भनेदेखि त्यहाँनिर चारवटा कुराहरू हामीले त्यहाँनिर पाउँछौँ। एकको एक पदमा चाहिँ उनले लेखेका छन्, है त, हाम्रो माझमा घटेर पुरा भएका घटनाहरूको विवरण सङ्ग्रह गर्ने काम धेरैजनाले आफ्नो हातमा लिएका छन्। घटनाहरूको जे भयो, है, येशु ख्रीष्ट आउनुभयो, मर्नुभयो, अनि तेस्रो दिनमा उहाँ जीवित भई बौरी उठ्नुभयो, रेजरेक्ट हुनुभयो, त्यो घटनाहरूको विवरण चाहिँ सङ्ग्रह गर्ने काम, कलेक्ट गर्ने काम चाहिँ लुक्काले यहाँनिर गरेका छन्। अनि दोस्रो कुरा हामी देख्छौँ, तपाईँले पढ्दै जानुभयो भने तिनीहरू जो सुरुदेखि नै वचनका प्रत्यक्ष गवाह र सेवकहरू थिए, तिनीहरूले यी कुरा हामीलाई सुम्पिदिए। तीन पदमा माननीय थियोफिलस, मैले आरम्भदेखि नै सावधानी साथ सबै कुराको खोजी गरेको छु। यहाँनिर कसलाई लेखेको हो भन्ने कुरा हामी देख्छौँ। माननीय थियोफिलस भनेर त्यहाँनिर उच्चारण गरिएको छ, उल्लेख गरिएको छ। भनेपछि लुक्काले थियोफिलस भन्ने व्यक्तिलाई, जो चाहिँ माननीय अथवा चाहिँ एउटा अब धेरैको बुझाइ अनुसार चाहिँ उनी यहुदी थिए र त्यसमा पनि एउटा ठुलै पोजिसनको व्यक्ति थिए, त्यस कारणले गर्दाखेरि पनि उनलाई चाहिँ माननीय भनेर सम्बोधन गरेको हुनसक्छ भन्ने धेरैको बुझाइ छ। तर यहाँ चाहिँ हामी के चाहिँ देख्छौँ भने चाहिँ एकजना व्यक्तिलाई लेखेको रहेछ, अनि त्यो चाहिँ के हो भने उनले आरम्भदेखि नै भनेको सुरुदेखि नै सावधानी साथ भएको कुराहरू चाहिँ उनले सावधानी साथ खोजी गरेको छु, रिसर्च गरेको छु, अनुसन्धान गरेको छु, गरेर मैले तिमीहरूलाई यो कुराहरू हाम्रो बीचमा घटेका घटनाहरू चाहिँ म तिमीलाई लेख्दैछु, के भयो भन्ने कुरा चाहिँ म तिमीहरूलाई लेख्दैछु। अनि लेख्नुको कारण, भन्नुको कारण के छ त भन्दाखेरि, त्यो पनि तपाईँले पढ्दै जानुभयो भने तीन पदमा अझै, तपाईँको निम्ति, थियोफिलसको निम्ति क्रमै अनुसारको एउटा विवरण लेख्न मलाई असल लाग्यो, ताकि, चार पदमा तपाईँले हेर्नुभयो भने, तपाईँलाई बताइएका विषयहरूको सत्यता तपाईँलाई थाहा होस्। के घटना घट्यो भन्ने कुरा चाहिँ थियोफिलस तपाईँलाई थाहा होस्, मैले अनुसन्धान गरेर यो कुराहरू लेखेको छु। यो एकदमै महत्त्वपूर्ण छ। किन महत्त्वपूर्ण छ भन्दाखेरि चाहिँ कतिजनाले चाहिँ बाइबलमा विश्वास गर्दैनन्, कतिजना चाहिँ कतिले चाहिँ यो परमेश्वरको वचन होइन भन्छन्, अथवा चाहिँ यसमा गलत छ भन्छन्, समस्याहरू छ भन्ने पनि तपाईँले सुन्नु भएको छ होला। यो त मान्छेले आफ्नो भावनामा बहकेर लेखेको भन्ने कुराहरू पनि तपाईँले सुन्नु भएको छ होला। अनि यहाँबाट हामी थाहा गर्न सक्छौँ कि एउटा लुक्का जुन जो डक्टर थिए उसले चाहिँ रिसर्च गरेर अनुसन्धान तपाईँले गर्नुभएको छ कि छैन थाहा छैन, मास्टर्स गर्नुभएको पिएचडी गर्नुभएकोहरूलाई थाहा छ होला, सायद विदेशतिर त ब्याचलरमा पनि तपाईँले अनुसन्धान गर्ने रिसर्च गर्ने त्यो हुन्छ क्या अरे अहिले, तर चाहिँ प्रायः जस्तो मास्टर्समा जानुभयो भने तपाईँले अनुसन्धान गर्नुपर्ने रिसर्च गर्नुपर्ने हुन्छ, रिसर्च पेपरहरू लेख्नुपर्ने हुन्छ, अनि रिसर्च पेपर जहिले पनि लेख्दाखेरि चाहिँ तपाईँले एकजनाको मात्रै होइन 20 जनाको तपाईँको लेखहरू पढ्नुपर्ने हुन्छ, कसले के भन्यो त्यो त्यो टपिकमा, अनि तपाईँले आफ्नो राय त्यहाँबाट अन्तिममा चाहिँ मैले चाहिँ यो भेट्टाएँ भनेर तपाईँले लापरवाही लेख्न पाउनुहुन्न, के लेख्नुहुन्छ त्यसको पनि तपाईँले ब्याकअप गर्नुपर्छ, मैले यो चाहिँ यहाँ भेटेँ यसरी भनेर तपाईँले त्यो अनुसन्धान गरिसकेपछि त्यसको रेफरेन्स दिनुपर्ने हुन्छ है। त्यस्तै जस्तो यो पनि एउटा अनुसन्धान गरेर लेखिएको कुराहरू हामी देख्छौँ, त्यस कारण पनि हामीले बाइबल पढ्दै गर्दाखेरि चाहिँ सत्य छ त्यो एउटा मेन्टालिटीमा मानसिकतामा हामीले अगाडि बढ्यौँ भने चाहिँ त्यो पढ्दै गर्दाखेरिको त्यसको महत्त्व हुन्छ। अनि अब प्रेरितको पुस्तकमा आउँदै गर्दाखेरि अलिकति जम गरौँ है, प्रेरितको पुस्तकमा आउँदै गर्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ अब के यहाँ त लुक्काले लेखेको भनेको छैन, प्रेरितको पुस्तक मात्रै छ, त्यस कारण लुक्काले कसरी लेख्यो भन्ने कुरा आउन सक्छ। तपाईँले त्यहाँ हेर्नुभयो भने एकको एक पदमा प्रेरितको पुस्तकमा तपाईँ जानुहोस्, एकको एक पदमा तपाईँले हेर्नुहुन्छ भने त्यहाँनिर प्रिय थियोफिलस भनेर लेखेको छ, प्रिय थियोफिलस यसुले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका विषयमा मेरो पहिलो पुस्तकमा मैले लेखिसकेको छु है। कुन पहिलो पुस्तक भन्दाखेरि अब हामीलाई थाहा हुन्छ त्यो चाहिँ लुक्काको पुस्तक रहेछ भन्ने कुरा चाहिँ हामीलाई थाहा हुन्छ। आफैले छान्नुभएका प्रेरितहरूलाई येशूले पवित्र आत्माद्वारा आज्ञा दिनुभएपछि उहाँ स्वर्गमा उचाली लगिनु भएको दिनसम्मका सबै कुरा त्यस पुस्तकमा लेखिएको छ। कहाँ लेखिएको छ भन्दाखेरि चाहिँ लुक्काको पुस्तकमा लेखिएको छ। के लेखिएको छ? येशूले गर्न र सिकाउन थाल्नु भएको सबै कुरा चाहिँ त्यहाँ लेखिएको छ, अनि उहाँले जे जे गर्नुभयो त्यो कुराहरू पनि त्यहाँ लेखिएको छ। कतिसम्म त्यहाँ लेखिएको छ भन्दाखेरि चाहिँ स्वर्गमा उचाली लगिन भएको दिनसम्मका कुराहरू चाहिँ त्यहाँ लेखिएको छ। त्यसपछि अब बाँकी कुराहरू चाहिँ मैले अब प्रेरितको पुस्तकमा यहाँनिर लेख्दैछु, अब यहाँनिर त तिमीहरूले चाहिँ थाहा पाउनुपर्छ है। त्यसरी चाहिँ प्रेरितको पुस्तक सुरुवात हुन्छ। त्यसकारण प्रेरितको पुस्तक चाहिँ हामी लुक्काको अथवा लुक्का भन्ने व्यक्तिले लेखेको दोस्रो भाग हो अथवा भाग दुई भनेर हामी भन्न सक्छौँ। र यो दोस्रो भागमा चाहिँ उनले पवित्र आत्मा र प्रेरितहरूको कामको सम्बन्धमा लेखेको कुराहरू हामीले देख्छौँ। अनि प्रेरितको पुस्तकमा वास्तवमा पवित्र आत्माको कामको बारेमा हो भन्ने कुरा हामीले देख्छौँ। तपाईँले सायद धेरैले पढ्नु भएको छ, जब पवित्र आत्मा आउनु भइसकेपछि कसरी पवित्र आत्माले प्रेरितहरूद्वारा मण्डली स्थापना गर्नु, कसरी काम गर्नुभयो, कसरी विश्वासीहरू फैलिँदै गए, चर्च फैलिँदै गयो, त्यो कुराहरू हामीले देख्छौँ। र आजको खण्डबाट म तपाईँहरूलाई विशेष गरी तीनवटा कुरा तपाईँहरूलाई भन्न चाहन्छु। यहाँबाट हामी तीनवटा कुरा देख्छौँ। पहिलो कुरा चाहिँ पवित्र आत्माको प्रतिज्ञा र प्रतीक्षाको कुरा हामी देख्छौँ। दोस्रो कुरा चाहिँ पवित्र आत्माको शक्ति र साक्षीको कुरा हामी देख्छौँ। र तेस्रो कुरा चाहिँ ख्रिस्टको स्वर्गारोहण र दोस्रो आगमनको कुराहरू हामी देख्छौँ। सरस्वती हामी जानेछौँ। ओके, पहिलो हेरौँ पवित्र आत्माको प्रतिज्ञा र प्रतीक्षाको कुरा हामी देख्छौँ। लुक्काको पुस्तक 24:49 है, लुक 24:49 तपाईँले हेर्नुभयो भनेदेखि येशूले भन्नुहुन्छ आफ्ना चेलाहरूलाई, हेर म मेरा पिताको प्रतिज्ञा तिमीहरूका पठाउँछु तर माथिबाट शक्ति प्राप्त नगरुन्जेल तिमीहरू यही सहरमा बस। उहाँले त्यहाँनिर आफ्नो चेलाहरूलाई एउटा आदेश दिनुहुन्छ है, जबसम्म तिमीहरूले माथिबाट शक्ति प्राप्त गर्दैनौ तिमीहरू चाहिँ यहीँनिर बसिराख भनेर उहाँले भन्नुहुन्छ। र तपाईँले लुक्काको 24 हेर्नुभयो भने त्यसपछि अलिक कति तल हेर्नुभयो भने चाहिँ त्यसपछि चेलाहरू चाहिँ परमेश्वरको प्रशंसा गर्दै मन्दिरमा निरन्तर रहन लाग्यो भनेर त्यहाँनिर भनेको छ। अनि उनीहरू वेटिङमा थिए, अब येशूले भन्नुभयो अनि त्यहाँनिर चाहिँ उनीहरूले प्रतीक्षा गरिरहेका थिए। अनि त्यही प्रतीक्षा गरेको कुरा चाहिँ हामी अब प्रेरितको पुस्तकमा पुरा हुन आएको कुरा हामी देख्छौँ। 1:4 तपाईँले हेर्नुभयो भने तिनीहरूसँग भोजनमा बस्नुहुँदा भनेको त्यहीँनिर अघि लुक्काको पुस्तक हामीले लुक्काको पुस्तकबाट हेऱ्यौँ, उहाँले तिनीहरूलाई यस्तो आदेश दिनुभयो, के दिनुभयो भन्दाखेरि तिमीहरू एरुसलेमबाट कतै पनि नजाऊ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर, यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ। अनि त्यही कुरा चाहिँ यहाँनिर फेरि लुक्काले दोहोऱ्याएको हामी देख्छौ। त्यसपछि दोस्रो पाँच पदमा हामी देख्छौ, किनभने चुनिसकेका छौ प्रतिज्ञा गर्नुभएको त्यो कुरा नहुनसम्म तिमीहरू अब प्रतीक्षा गर, किनभने यहोन्नाले त पानीले बप्तिस्मा दिए तर अबका थोरै दिनमा पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुनेछ। अब यही कुरा चाहिँ लुक्काको पुस्तकमा तपाईँले हेर्नुभयो भने लुक्काको 3:16 पाउनुहुन्छ, पवित्र आत्मामा बप्तिस्मा हुने कुरा त्यहाँनिर तपाईँले भेट्नुहुन्छ। तब यहोन्नाले ती सबैलाई जवाब दिए, यहाँ चाहिँ बप्तिस्मा दिने यहोन्नाले चाहिँ उनका चेलाहरूलाई भन्दैछन्, म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु तर एकजना म भन्दा शक्तिशाली आउँदै हुनुहुन्छ जसका जुत्ताको फित्ता खोल्ने लायकको म छैन, उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। अनि त्यही कुरा चाहिँ हामी प्रेरितको पुस्तक 1:5 हामी फेरि रिपिट गरेको हामी देख्छौँ, किनभने अब उनीहरूले वेट गरिराखेका छन्, पर्खिराखेका छन्, के को लागि प्रतीक्षा गरिराखेका छन् भन्दाखेरि चाहिँ परमेश्वरले प्रतिज्ञा गर्नुभएको पवित्र आत्माको लागि उनीहरूले प्रतीक्षा गरिराखेका छन्। अनि यीशुले चाहिँ आफ्नो चेलाहरूलाई भन्नुहुन्छ पर्ख, है वेटिङ गाह्रो छ होइन, कतिलाई कतिजनाले वेट गर्नुभएको छ, साथीलाई वेट गर्नुभयो, म ठ्याक्कै आधा घन्टामा आउँछु भन्यो, एक घन्टा हुन्छ आउँदैन, कति बेला त्यसपछि कुरा बनाउन थाल्छ, कति गाह्रो हुन्छ है वेटिङ। अनि चेलाहरूलाई पनि गाह्रो थियो होला, अनि वेट किन गर्नुभयो, किन भन्नुभयो जस्तो लाग्छ, तिमीहरू जाऊ भन्नुभयो नि त होइन, मत्तीको पुस्तकमा त परमेश्वरले जाऊ तिमीहरू अब पठाउनु भयो, अब संसारमा जाऊ चेला बनाऊ म तिमीहरू सँगै छु भनेर भन्नुभयो, फेरि यहाँ भन्नुहुन्छ वेट पर्ख। हामी एकछिनमा देख्छौँ किन पर्खिन भन्नुभयो, किन पख भन्नुभयो, किन वेट भन्नुभयो, है एकछिनमा अलि तलतिर तपाईँले देख्न सक्नुहुन्छ, किनकि जुन कुराको लागि परमेश्वरले उनीहरूलाई चुन्नु भएको थियो है पवित्र आत्मा अब पठाउँदै हुनुहुन्छ र जुन साक्षी हुने कुरा छ अलि तलतिर हामी देख्छौँ त्यो कुरा चाहिँ उनीहरूले आफै गर्न सक्ने अवस्था थिएन। इभन तपाईँको येशूले गर्नुभएको कामहरू कन्टिन्यू गर्नको लागि पनि चेलाहरूले आफै गर्न सक्ने शक्ति थिएन उनीहरूमा। त्यसकारण हामी तल हेर्छौँ शक्तिको कुरा त्यहाँनिर हामी देख्छौँ। अब एउटा कुरा पवित्र आत्मामा बप्तिस्मा हुने कुरा गर्दै गर्दाखेरि विशेष गरी पवित्र आत्मा को हुनुहुन्छ र उहाँको कामसँग सम्बन्धित छ, उहाँ को हो भन्ने कुरासँग सम्बन्धित छ। अनि पवित्र आत्मा चाहिँ एउटा व्यक्ति हुनुहुन्छ, व्यक्तित्व हुनुहुन्छ, उहाँ फोर्स हुनुहुन्न, त्यो कुरा पनि हामी देख्छौँ। अनि तर कतिको बुझाइ के चाहिँ छ भन्दाखेरि पवित्र आत्माले भरिएपछि कोही कोही बेला मलाई अलिकति त्यो डर लाग्छ क्या, कता पवित्र आत्मा ममा हुनुहुन्न कि जस्तो लाग्छ, किनभने पवित्र आत्मा पाएको मान्छे त अलिकति जोसिलो हुनुपर्ने, अन्य भाषा बोल्नुपर्ने, विभिन्न कामहरू गर्नुपर्ने, ठुला ठुला कामहरू आफूले केही नगरे जस्तो लाग्छ, कतिको बुझाइहरू चाहिँ अन्य भाषा बोल्नै पर्छ भन्ने छ, कतिको बुझाइ के छ भन्दाखेरि चाहिँ रुने, कराउने, लडीबडी गर्ने, पवित्र आत्मा आउनु भएपछि तपाईँले फेसबुकतिर हेर्नुभएको छ होला, युट्युबतिर हेर्नुभएको छ होला पवित्र आत्माको काम, होइन विभिन्न प्रकारको भाषाहरू बोल्ने, विभिन्न प्रकारको कामहरू गर्ने तपाईँले देख्नु भएको छ होला। रुनु कराउनु नराम्रो होइन, फेरि म पनि रुन्छु, मान्छे हो, हाम्रोसँग भावनाहरू छ, हामी रुन्छौँ, है आराधना गर्दै गर्दाखेरि तपाईँलाई रुन आउँछ, आमेन, मैले नराम्रो भन्न खोजेको होइन, तर कति समयमा चाहिँ हामीले पवित्र आत्मालाई चाहिँ गलत प्रकारले मण्डलीहरूमा बुझेको र बुझाएको हो कि जस्तो चाहिँ मलाई लाग्छ, किन भन्दाखेरि जहिले पनि आउटवर्ड देखिने कुराहरूलाई मात्र हामीले जोड दिन्छौँ, तर पवित्र आत्माको काम चाहिँ के हो त, पवित्र आत्मा को हुनुहुन्छ, येशू ख्रीष्टले भन्नुहुन्छ है पवित्र आत्मा एक व्यक्ति हुनुहुन्छ, उहाँ व्यक्ति हुनुहुन्छ, त्यसकारण त हामी उहाँसँग सम्बन्ध गाँस्न सक्छौँ, यदि उहाँ फोर्स मात्र भइदिएको भए तपाईँहरू मैले कहाँ सम्बन्ध गाँस्न सक्थ्यौँ, त्यस कारण हि इज अ पर्सन, हि वन्ट्स टु ह्याभ रिलेसनसिप विथ यु एन्ड मी, तपाईँहरू मसँग उहाँले सम्बन्ध गाँस्न चाहनुहुन्छ, सम्बन्ध बनाउन चाहनुहुन्छ। अनि उहाँ यहाँनिर भन्छ सल्लाहकार, सल्लाहकार पवित्र आत्मा, अनि यसले भन्नुहुन्छ यो कन्टेक्स्ट तपाईँलाई थाहा छ पनि होला कतिहरूलाई, योन्नाको पुस्तकमा येशुख्रिस्टले आफ्नो मृत्युको भविष्यवाणी गर्दै हुनुहुन्छ, म अब जाँदैछु, मलाई धर्मगुरुहरूले मार्नेछन्, झुन्डाउनेछन्, मेरो मलाई मार्नेछन्, तर तेस्रो दिनमा म फेरि बौती हुनेछु भनेर, बौती उठ्नेछु भनेर उहाँले चाहिँ अगमबाणी गर्नुहुन्छ। अनि चेलाहरू चाहिँ दुखित हुन्छन्, एउटा विश्वास गरेको मान्छे, उनीहरूले त बुझ्दै बुझ्दैनन्, उनीहरूले त के भनेको भन्ने पनि थाहा छैन, जबसम्म येशुख्रिस्ट बौरी उठ्नुहुन्न तबसम्म त उनीहरूलाई थाहै छैन के भनेको भन्ने कुरा पनि थाहा छैन। इभन उहाँ बौरी उठ्नु भएपछि पनि मान्छेहरूले त बुझ्दैनन्, होइन, विश्वासै गर्दैनन्। भनेपछि उनीहरूले त अझै पनि यो सल्लाहकार पठाउने कुरा, पवित्र आत्मा पठाउने कुरा उनीहरूलाई त थाहै पनि छैन, बुझेका पनि छैन। तर यसले भन्नुहुन्छ, उहाँ मर्नुभन्दा पहिला सल्लाहकार आउनुहुन्छ जसलाई म पिताको तर्फबाट तिमीहरू कहाँ पठाउनेछु, अर्थात् सत्यका आत्मा भनेर पनि त्यहाँनिर सम्बोधन गरिएको छ पवित्र आत्मालाई। जो पिताबाट आउनुहुन्छ उहाँले नै के गर्नुहुन्छ, त्यहाँ पवित्र आत्माले मेरो विषयमा गवाही दिनुहुनेछ, मेरो विषयमा गवाही दिनुहुनेछ, तिमीहरूलाई पछार्नेछ, लतार्नेछ, रुने कराउने बनाउनेछ भन्नुभएको छैन, यहाँ चाहिँ गवाही दिनुहुनेछ। जब पवित्र आत्मा आउनुहुन्छ येशुख्रिस्टको, उहाँले चाहिँ गवाही दिनुहुन्छ। त्यसै गरी योहन्नाको 16:13 तपाईँले भन्छ, योहन्नाको 16:17 पढ्नुभयो भने त्यहाँनिर तपाईँले धेरै कुराहरू थाहा पाउनुहुन्छ, है, एक दुईवटा पद मात्रै। जब उहाँ अथवा पवित्र आत्मा अर्थात् सत्यका आत्मा आउनुहुनेछ तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ, ट्रुथमा डोर्याउनुहुनेछ। उहाँ आफ्नो तर्फबाट बोल्नुहुने छैन, उहाँले जे सुन्नुहुन्छ त्यही बोल्नुहुनेछ र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ, है, हुन आउने कुराहरू चाहिँ। सो उहाँले चाहिँ के चाहिँ गर्नुहुन्छ भन्दाखेरि चाहिँ सत्यतामा डोर्याउनुहुन्छ, अनि येशुख्रिस्टको कुराहरू चाहिँ, येशुख्रिस्टले भनेका कुराहरू चाहिँ मानिसहरूको बीचमा घोषणा गरिदिनुहुन्छ। पवित्र आत्माको काम चाहिँ त्यो हो प्रियहरू। त्यसकारण पवित्र आत्माको काम येशुख्रिस्टको बारेमा गवाही दिने, विश्वासीहरूलाई सत्यतामा डोर्याउने र साक्षीको लागि सशक्तिकरण गर्ने, एम्पावर गर्ने काम चाहिँ उहाँले गर्नुहुन्छ। एकछिनमा हामी सशक्तिकरणको कुरा पनि हामी देख्छौँ। त्यसकारण पवित्र आत्मा को हुनुहुन्छ, द्याट्स द मोस्ट इम्पोर्टेन्ट थिङ, सबैभन्दा महत्त्वपूर्ण। पवित्र आत्माले के गर्नुहुन्छ, होइन, तपाईँ र ममा के गर्नुभयो भने पवित्र को हुन्छ भनेर बुझ्नु नै पहिलो कुरा हो, है त। दोस्रो कुरा हामी त्यहाँनिर देख्छौँ, पवित्र आत्मा आउनु भइसकेपछि के हुन्छ, है, पवित्र आत्माले शक्ति दिनुहुन्छ, सशक्तिकरण गर्नुहुन्छ, अनि साक्षीको लागि सहायता गर्नुहुन्छ। हामी यो खण्डमा के पनि देख्छौँ भन्दाखेरि येशुख्रिस्ट मृत्युबाट बौरी उठ्नुभयो, 40 दिनसम्म उनीहरूको बीचमा हुनुभयो, परमेश्वरको राज्यको घोषणा गर्नुभयो, र पनि अझै पनि चेलाहरूले बुझेको छैनन्। अब यहाँ किन यो प्रश्न हेर्नुहोस्, हे प्रभु, होइन, चेलाहरूले के सोच्छन्, उहाँले चाहिँ के भन्नुभयो भने अबको दिनमा चाहिँ तिमीहरूको पानीले बप्तिस्मा हुनेछ अनि त्यसपछि तिमीहरूले शक्ति पाउनेछौ, परमेश्वरको राज्यको कुरा यहाँनिर छ। त्यहाँनिर चाहिँ हेर्नुभयो भने के तपाईँले इजरायल राज्यको पुनस्थापना गरिदिनु हुनेछ, एउटा प्रश्न गर्छन् त्यहाँनिर। अनि यो प्रश्नभित्र धेरै कुराहरू लुकेको छ। तपाईँले लुक्काको 24 इमाउसको बाटोमा चेलाहरूसँग येशुख्रिस्ट पुनरुत्थान भइसकेपछि आउँदै गर्दाखेरि पनि उनीहरूले वार्तालाप हुन्छ त्यहाँनिर, होइन, चेलाहरू र येशुख्रिस्टहरूको कुराकानी हुन्छ। अनि येशुले भन्नुहुन्छ, के कुरा गरिरहेको तिमीहरू, अनि येशुलाई चाहिँ चेलाहरूले भन्छन्, हे, त्यो तिमीहरूलाई थाहा छैन, यत्रो घटिसक्यो, हामीले त येशुलाई उद्धारकर्ता भनेर विश्वास गरेका थियौँ, तर पनि उहाँको मृत्यु भयो, अनि त्यसपछि पनि अब उहाँ बौरी उठ्नु भएको छ भनेर हल्ला फिजिरहेको छ, यति पनि थाहा छैन भनेर चाहिँ चेलाहरूले येशुलाई भन्छन्, किनभने येशुलाई चिन्दैनन्। अनि त्यहाँनिर पनि उनीहरूको बुझाइ गलत थियो। लुक्काको 24:21 तपाईँले हेर्नुभयो भने त्यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ। अनि यहाँ पनि त्यही कुराहरू हामी देख्छौँ। हामीले सोचेको अथवा चाहिँ यहुदीहरूले कल्पना गरेको, वेट गरेको चाहिँ के हो भन्दाखेरि चाहिँ एउटा यस्तो मसीहा आउनुहुनेछ, यस्तो राजा आउने हुनेछ जो लगभग हेर्दाखेरि येशु जस्तै, तर येशुमा हेर्दाखेरि केही पनि थिएन, तर उहाँमा उनीहरूको सायद पावर देखेर होला, यसोले गर्नुभएको कुराहरू देखेर होला, अनि उनीहरूको चाहिँ अझै पनि राज्यको पुनर्स्थान गरिदिनु, राज्यको पुनर्स्थान भन्दै गर्दाखेरि उनीहरू चाहिँ रोमी साम्राज्यको दासत्वमा छन्, अन्डरमा छन्, उनीहरूको आफ्नै देश छैन। अनि उनीहरूको कल्पना भनेको चाहिँ कोही आएर रोमी साम्राज्यको हातबाट चाहिँ बचाएर अब उनीहरूलाई नयाँ राज्य दिनेछ। त्यसकारण येशूलाई चाहिँ उनीहरूले सोध्छन् कि अब चाहिँ के हो, यही हो कि के हो बेला, तपाईँले अब हाम्रो राज्य पुनर्स्थापना गरिदिनुहुनेछ। अनि उनीहरूको इभन परमेश्वरको राज्य, द किङडम अफ गड नै उनीहरूको गलत बुझाइछ। परमेश्वरको राज्य, येशूले प्रचार गर्नुभएको परमेश्वरको राज्य चाहिँ उहाँले भन्छ देखिने कुरा होइन, दृश्यको कुरा होइन, यो अदृश्य कुरा हो, एउटा रायोको दाना जस्तो भनेर भन्नुभएको छ येशूले। अनि यो वृद्धि हुँदै जान्छ तर कसैलाई थाहा हुँदैन है। अनि जुन कुरा चाहिँ चेलाहरूले पनि नबुझेको हामी यहाँनिर देख्छौँ, अनि उनीहरूलाई चाहिँ बुझाउनु पर्ने भयो होइन, बुझाउनु पर्ने भयो। अनि सात र आठ पदमा तपाईँले हेर्नुहुन्छ भनेदेखि चाहिँ सातमा देख्नुहुन्छ पिताले के भनेछ, उहाँले तिनीहरूलाई भन्नुभयो पिताले आफ्नो अधिकारद्वारा तोक्नु भएको बेला वा समय जान्ने तिमीहरूको काम होइन, तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू येरुसलेममा, सारा यहुदियामा, समरियामा र पृथ्वीको अन्तिमसम्म मेरो साक्षी हुनेछौ। अनि दुईवटा कुरा यहाँनिर देख्छौँ हामी है, एकछिन यसलाई विचार गरौँ यो खण्डलाई। पवित्र आत्मा आउनु भएपछि के हुन्छ भन्दाखेरि दुईवटा कुरा हामी देख्छौँ, तिमीहरूले शक्ति पाउनेछौ र क्रिस्टको तिमीहरू साक्षी हुनेछौ। येशूको सुसमाचार सुनाउने र गवाही हुने काम उहाँले आफ्ना चेलाहरूलाई दिनुभएको छ, तर त्यो उनीहरूको आफ्नै शक्ति अनि सामर्थ्यमा होइन। त्यो चाहिँ जब पवित्र आत्मा आउनुहुन्छ, आउनु भइसकेपछि उहाँले शक्ति दिनुहुन्छ, अनि तिमीहरू येरुसलेममा, सारा युदा, सामरिया र पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी हुनेछ। साक्षी हुने कुरा, परमेश्वरको गवाही हुने कुरा चाहिँ मान्छेको शक्तिमा भर पर्दो रहन्छ। तपाईँले पहिलो करन्थीको है एक अध्यायमा हेर्नुभयो भनेदेखि चाहिँ मान्छेको ज्ञान बुद्धि परमेश्वरको अगाडि केही पनि काम लाग्दैन भन्ने कुरा हामी देख्छौँ। परमेश्वरको काम परमेश्वरले आफ्नै पवित्र आत्माको शक्ति र सामर्थ्यमा गर्नुहुन्छ भन्ने कुरा हामी यहाँबाट देख्छौँ। तपाईँ र मलाई पनि ख्रिस्टको साक्षी हुन उहाँले बोलाउनु भएको छ, त्यो बोलावट तपाईँ र मलाई दिनुभएको छ, तर आफ्नै शक्तिमा होइन, पवित्र आत्मा परमेश्वर तपाईँ र हामीसँग हुनुहुन्छ र उहाँले हामीलाई सशक्तिकरण गर्नुहुन्छ। यदि परमेश्वरको काम, परमेश्वरको राज्य घोषणा गर्ने काम, सुसमाचार सुनाउने काम, साक्षी हुने काम तपाईँ र मेरो हो भनेर भन्छौँ भनेदेखि चाहिँ सायद तपाईँ र मैले गर्न सक्दिनँ होला, किनभने तपाईँ र म जस्तो एउटा पाप पतनले ग्रसित यति धेरै समस्या छ तपाईँले आफूलाई भित्र हेर्नुभयो भनेदेखि, म कसरी हरेक दिन जिउँदै गर्दाखेरि पनि म को हो भन्ने कुराहरू थाहा हुन्छ, परमेश्वरले रिभिल गर्नुहुन्छ। तर जब परमेश्वर पवित्र आत्मा तपाईँ र ममा सशक्तिकरण गर्नुहुन्छ, एम्पावर गर्नुहुन्छ, तब मात्रै तपाईँ र म ख्रिस्टको साक्षी बन्न सक्छौँ। अनि तेस्रो कुरा चाहिँ हामी देख्छौँ ख्रिस्टको स्वर्गारोहण र उहाँको दोस्रो आगमन। अनि यहाँ चाहिँ हामी देख्छौँ नौदेखि एघारमा तपाईँले हेर्नुभयो भने उहाँले यति भनिसक्नु भएपछि तिनीहरूका आँखाकै सामु उहाँ माथि स्वर्गमा लगिनुभयो है स्वर्गारोहण, अनि तिनीहरूको दृष्टिबाट उहाँ बादलभित्र लोप हुनुभयो, उहाँ आकाशतिर माथि जाँदै गर्नुहुँदा तिनीहरू एकटकले हेरिरहेका थिए, तब त्यसै बेला अकस्मात सेता पोसाकमा दुईजना मानिस तिनीहरूका नजिक प्रकट भए, तिनीहरूले भने हे गालिलका मानिसहरू हो, आकाशतिर हेर्दै तिमीहरू किन उभिरहेका छौ, तिमीहरूका बीचबाट स्वर्ग लगिनु भएको येशू जसरी अहिले स्वर्ग जानुभएको तिमीहरूले देख्यौ त्यसरी नै उहाँ फेरि आउनुहुनेछ। त्यो हामी क्रिस्चियनहरू येशू ख्रीष्टलाई विश्वास गरेका छौँ, येशू ख्रीष्टसँगै गाँसिएका छौँ, येशू ख्रीष्टलाई हामी देख्दैनौँ, थाहा छैन तपाईँले देख्नुभयो कि छैन, मैले देखेको छैन, त्यसकारण पनि होला मरेको प्रभुलाई तिमीहरू विश्वास गर्छौ भनेर कतिले गिल्ला पनि गर्छन् तर बौरी उठेको थाहै छैन। तर यो इन्टरमिटेन्ट भन्ने कि के भन्ने, यो बीचको समय, पुरानो संसार चलिराखेको छ, जुन पतन भएको संसार अब नयाँ युग सुरु भइसकेको छ, पवित्र आत्माको युग सुरु भइसकेको छ। अब पेन्टिकोसको दिनको हामी कुरा आज गर्दैनौँ, पेन्टिकोसको दिनमा जब पवित्र आत्मा आउनुभयो अचम्मको कामहरू भयो, आश्चर्य कर्महरू भयो, त्यसपछि पवित्र आत्माको युग सुरु भयो, न्यू टेस्टमेन्ट नयाँ करार नयाँ सुरु भयो। त्यसकारण बाइबलले भन्छ पुरानो बित्ति गएको छ, हेर नयाँ आएको छ। सो यो पुरानो र नयाँको बिचमा जिउँदै गर्दाखेरि तपाईँ र म एज अ क्रिस्चियन कहाँबाट शक्ति पाउने, तपाईँ र मेरो शक्ति कहाँ छ, अनि तपाईँ र म साक्षी कसरी हुने? हरेक विश्वासीहरूलाई साक्षी हुनको लागि बोलाउनु भएको छ, विटनेस हुनको लागि बोलाउनु छ, गवाहीको लागि बोलाउनु भएको छ। तपाईँ र मैले यीशुलाई देखेका छौँ, भेटेका छौँ, अनि त्यो भेट्नको लागि पवित्र आत्माले नै तपाईँले मेरो हृदय खोलिदिनु भएको छ। पहिलो कोरन्थीको 12:3 तपाईँले हेर्नुभयो भनेदेखि पवित्र आत्मामा बिना कसैले पनि यीशुलाई प्रभु भन्न सक्दैन भनेर त्यहाँनिर पावलले भन्छ। यदि तपाईँ र मसँग पवित्र आत्मा हुनुहुन्न भनेदेखि तपाईँ र मैले यीशुलाई प्रभु भनेर पनि भन्न सक्दैन। त्यसकारण तपाईँ र म हरेक दिन जिउँदै गर्दाखेरि शक्ति कहाँबाट आउँछ, पावर अनि विटनेस गर्ने शक्ति कहाँबाट आउँछ? अनि यो दोस्रो आगमनकै कुरा हो। अहिले चाहिँ बाइबलले भन्दछ पवित्र आत्माले तपाईँ र मलाई हाम्रो पवित्र आत्माको, अब येशु ख्रीष्ट स्वर्गारोहण भइसक्नुभयो, उहाँ फेरि आउनेछ, अनि यो बीचमा तपाईँ र म यो संसारमा जिइरहेका छौँ, फेरि अब नयाँ स्वर्ग नयाँ नयाँ पृथ्वी हुनेछ, नयाँ सृष्टि हुनेछ, अनि त्यो सृष्टिमा चाहिँ हामी परमेश्वरसँगै फेरि राज गर्नेछौँ, आमेन। तर अहिले यो दुःख कष्ट पीडाले भरिएको संसारमा तपाईँ र म जिउँदैछौँ, जहाँ अभाव छ, जहाँ दुःख छ, जहाँ रोदन छ, जहाँ समस्या छ, जहाँ अभाव छ, जहाँ मेन्टल इस्युजहरू छ, जहाँ फिजिकल इस्युजहरू छ, त्यो संसारमा जिउँदै गर्दाखेरि प्रियहरू कहाँ हेर्ने, कसलाई हेर्ने? द्याट्स द बिगेस्ट क्वेसन। त्यो चाहिँ तपाईँ मेरो महत्त्वपूर्ण प्रश्न हो। त्यसकारण बाइबलले भन्दछ हामीलाई परमेश्वरले टुहरा टुहरी छोड्नु भएको छैन, हामीलाई परमेश्वरले त्याग्नु भएको छैन। उहाँले तपाईँ र मलाई जसले येशू ख्रीष्टमा विश्वास गरेको छ त्यसलाई चाहिँ उहाँ पवित्र आत्मा परमेश्वर उसमा बास गर्नुहुन्छ। जुन शक्तिको प्रतिज्ञा येशूले गर्नुभयो प्रेरितको 1:8 तपाईँले हेर्नुहुन्छ भने त्यो शक्ति तपाईँ र ममा हुनुहुन्छ। जुन शक्ति पवित्र आत्माको शक्ति येशू ख्रीष्टलाई बौरी उठाउने शक्ति तपाईँ र ममा परमेश्वरले दिनुभएको छ, अनि त्यो पवित्र आत्मा तपाईँ र ममा बास गर्नुहुन्छ। त्यसकारण बाइबलले भन्छ यो चाहिँ पवित्र आत्माको मन्दिर हो, पवित्र आत्मा तपाईँ र ममा बास गर्नुहुन्छ भनेदेखि अब पवित्र आत्माले तपाईँ र मलाई, तपाईँ र मेरो दुर्बलतामा, तपाईँ दुर्बल हुनुहुन्छ आज, तपाईँ समस्यामा हुनुहुन्छ आज, तपाईँ पीडामा हुनुहुन्छ आज, पवित्र आत्माले तपाईँलाई सहायता गर्नुहुन्छ प्रिय, तपाईँले दाबी गर्नुपर्छ यो, आमेन। अनि दोस्रो कुरा पनि देख्छौँ हामी, बाइबलले भन्दछ हामीले आशा पाउँछौँ, आशाले हामीलाई निराश तुल्याउँदैन, किनकि हामीलाई दिएको पवित्र आत्माद्वारा, पवित्र आत्माद्वारा त्यो आशा दिनुहुन्छ प्रियहरू। अहिले संसारमा हेर्नुहोस् त, वरिपरि हेर्नुहोस् त, निराशा बाहेक के छ? सरकार हेर्नुहोस्, मान्छे हेर्नुहोस्, समुदाय हेर्नुहोस्, निराशा भने केही पनि देख्दैनौँ हामी। देख्छौँ जब छैन मान्छेको, अभावै अभाव छ, तर पवित्र आत्मा तपाईँहरू मसँग हुनुहुन्छ, उहाँले तपाईँहरू मलाई आशा दिनुहुन्छ, अनन्त जीवनको आशा दिनुहुन्छ। त्यो मात्रै हो प्रियहरू, कहिल्यै नटुङ्गिने आशा, कहिल्यै लोप हुने आशा भनेको चाहिँ एकमात्र जुन पवित्र आत्माले तपाईँ र मलाई दिनुहुन्छ, किनकि उहाँद्वारा नै हामी दुवैले एफिसीको पुस्तकमा हामी देख्छौँ पवित्र आत्मामा पिता कहाँ तपाईँ र मैले प्रवेश पाएका छौँ, आमेन। धेरै छ पवित्र आत्मा कुराहरू, मैले सबै कुराहरू भन्न चाहेन, तर पवित्र आत्माले चाहिँ परमेश्वरमा, परमेश्वर पितामा हामीले प्रवेश पाएका छौँ, त्यो चाहिँ पवित्र आत्माले तपाईँ र मलाई एस्युरेन्स दिनुहुन्छ। अनि फाइनल्ली अन्तिममा एफिसीकै पुस्तकबाट तपाईँले हेर्नुहुन्छ भनेदेखि चाहिँ पवित्र आत्माको तिमीहरू तपाईँ र मलाई भनेको यो विश्वासीहरू जसले येशूलाई विश्वास गरेका छन् पवित्र आत्माको छाप लागिएको छ। पवित्र आत्मा नै हाम्रो उत्तराधिकारको बैना हुनुहुन्छ, थाहा छ यो बैना अनि छाप? तपाईँले कहिले काहीँ जग्गा घर जग्गाहरू किनेपछि बैना गर्नुभएको छ? त्यो आधिकारिक हो। त्यसकारण पवित्र आत्माले तपाईँ र मेरो जीवन चाहिँ सदाको लागि आधिकारिक रूपमा चाहिँ बैना ठोक्नु भएको छ। त्यसकारण प्रियहरू, अब तपाईँ र ममा डर छैन। यदि अझै पनि तपाईँ र मैले पवित्र आत्मालाई चिनेका छैनौँ, पवित्र आत्माको काम तपाईँले देखेका छैन भनेपछि अझै पनि जीवनमा डर हुनसक्छ, पक्कै पनि हुनसक्छ डर। तर मलाई आशा छ त्यो डरहरू यो आजको वचन सुन्दै गर्दाखेरि हटेर जानेछ, परमेश्वरले त्यो हटाउनुहुनेछ। अनि अन्तमा चाहिँ क्रिस्टको दोस्रो आगमन नहुन्जेलसम्म पवित्र आत्माले तपाईँ र मेरो दुर्बलतामा उहाँले सहायता गर्नुहुन्छ। हामीलाई एक्लो छोड्नु भएको छैन, तपाईँलाई एक्लो छोड्नु भएको छैन, तपाईँ र मसँग पवित्र आत्मा परमेश्वर हुनुहुन्छ, जसले हामीलाई ख्रिस्टको साक्षी हुन सहायता गर्नुहुन्छ, एम्पावर गर्नुहुन्छ। त्यो पावर, त्यो शक्ति तपाईँ र मलाई उहाँले दिनुभएको छ। शक्ति तपाईँ र ममा छैन, हामीभन्दा बाहिर छ। यदि तपाईँ र म बलियो छु भन्नुहुन्छ भनेदेखि तपाईँ गलत हुनुहुन्छ। परमेश्वर तपाईँ र ममा हुनुहुन्छ, त्यो शक्ति तपाईँ, अनि उहाँले हामीद्वारा भएर काम गर्नुहुन्छ। पवित्र आत्माले नै हामीलाई यो जुन अनन्तको यात्रा, जहाँसम्म हामी पुग्नु छ त्यो अनन्तको यात्रा, इटर्निटीसम्म चाहिँ उहाँले हामीलाई त्यो यात्रामा सहायता गर्नुहुन्छ। त्यसकारण हामी डराउनु पर्दैन। परमेश्वर जसले स्वर्ग अनि पृथ्वी रच्नु भयो, बनाउनु भयो, उहाँ पवित्र आत्माद्वारा तपाईँ र मसँग अहिले बास गर्नुहुन्छ। आमेन।
2: शुभ प्रभात
3: गुरुआमा। शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: मेरो एसई पनि सकियो,
11: मेरो प्लस टू को इक्जाम पनि सकियो,
12: म त खाली समय बिताइरहेछु, के गर्ने होला?
13: गुड न्यूज एफएम ले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
14: हजुर, तपाई पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
15: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
14: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
15: सेट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
16: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
17: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
16: कहाँ छ?
17: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
18: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
17: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98-41-20-91-96, 98-41-20-91-96
18: र सरिता महर्जन 9841910094 9841910094
16: ओहो भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर
19: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन् यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ आटेन लाइब्रेरी पुस्तकालय नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84 9849-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org आटेन पुस्तकालय लाइब्रेरी पुस्तक दान गरौं ज्ञान बाँडौं शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ
20: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
21: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं खाना पकाउने ग्यास सुरक्षित राखौं
20: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
21: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
20: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
21: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौं वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
20: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं
22: नेपाल सरकार विज्ञापन बोर्ड

0: बाटुले दिदी, ए बाटुले दिदी,
1: बाटुली बहिनी, ए बाटुली बहिनी,
2: हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत हामी तपाईँलाई नाटकीय प्रस्तुतिहरू विभिन्न विषयहरूमा प्रस्तुत गर्दै आइरहेको छौं र आज पनि हामी प्रस्तुतितर्फ अगाडि बढ्नुभन्दा पहिला कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आज चाहिँ हामी भरोसाको सही ठाउँ भन्ने विषयमा केही महत्वपूर्ण कुराहरू गर्न गइरहेको छौं। जीवनमा हामी सबैले कुनै न कुनै समय कसै न कसैमाथि भरोसा गरेका हुन्छौं, कहिले साथीमाथि, कहिले परिवारमाथि, कहिले आफूले माया गरेको मानिसमाथि। तर जब भरोसा गरेको मानिस नै बदलिन्छ त्यति बेला मनले धेरै प्रश्नहरू सोध्छ र आज हाम्रो नाटक पनि भरोसाको सही ठाउँ भन्ने विषयमा नै रहेको छ। हामीलाई एउटा गहिरो सत्य सम्झाउने प्रयास आजको प्रस्तुतिले गर्नेछ र मानिस सीमित छ तर परमेश्वर चाहिँ विश्वासयोग्य हुनुहुन्छ है भन्ने विषयमा हामी आज केही कुराहरू चर्चा परिचर्चा गर्नेछौ र प्रस्तुतिद्वारा तपाईँलाई साथ दिन गइरहेको छौ र ढिला नगरिकन आउनुहोस् हामी प्रस्तुतितर्फ अगाडि बढौं र आज पनि हामीसँग हुनुहुन्छ दुईजना पात्र माया र अजी। उहाँहरू बीचको कुराकानी यो समय हामी प्रस्तुत गर्न गइरहेको छौ। रहेको छ हामीलाई एउटा गहिरो सत्य सम्झाउने प्रयास आजको प्रस्तुतिले गर्नेछ र मानिस सीमित छ तर परमेश्वर चाहिँ विश्वासयोग्य हुनुहुन्छ है भन्ने विषयमा हामी आज केही कुराहरू चर्चा परिचर्चा गर्नेछौ र प्रस्तुतिद्वारा तपाईँलाई साथ दिन गइरहेको छौ र ढिला नगरिकन आउनुहोस् हामी प्रस्तुतितर्फ अगाडि बढौं र आज पनि हामीसँग हुनुहुन्छ दुईजना पात्र माया र अजी। उहाँहरू बीचको कुराकानी यो समय हामी प्रस्तुत गर्न गइरहेको छौं।

0: रहेछ, त्यति मात्रै हो। मन दुखेको बेलामा त्यस्तो केही होइन भन्ने मानिसहरू नि अझन सबैभन्दा धेरै मनभित्र रोइरहेका हुन्छन् भनेर सुनिन्छ नानी। तिमीलाई पनि त्यही भएको जस्तो मलाई महसुस हुँदैछ है कटा कटा। अझै तपाईँ पनि त्यस्तो केही भएको छैन, केही भएको छैन, बस यत्तिकै के मनमा कुरा खेल्छ त्यही भएर हो। म बुढी भए पनि नानी जीवनले धेरै कुराहरू सिकाएको छ मलाई, तिम्रो हावभाव स्वभाव सबै कुराले के भन्न खोज्दैछ भन्ने कुरा म बुझ्छु नि नानी। लो नानी, अब कुराकानीहरू गर्दै गरौँ तर चिया पिउँदै कुरा गरौँ न ल। आऊ चिया पिउँ।
1: अजी किन होला है मानिसको शब्द यति छिटो बदलिन्छ। उनीहरू हिजो एउटा कुरा गर्छन् अनि त्यही मुखले फेरि आज अर्को कुरा गर्छन्। अब हिजोको दिनमा हेर्नु न, त्यही मुखले म माया गर्छु पनि भन्न सक्छन्, फेरि त्यही मुखले म घृणा गर्छु पनि भन्न सक्छन्। किन यस्तो हुन्छ होला है?
0: किनकि मानिस मौसम जस्तै हो नानी, कहिले घाम कहिले बादल।
1: तर कसैले म सधैँ तिम्रो साथमा छु भन्यो भने विश्वास त लागिहाल्छ नि हजुर। अब मानिस बदलिँदो खालको छ भनेर पनि त त्यो अनि उसले गरेको कुराहरूमा अनि विश्वासै नगरिकन त हामी बस्न सक्दैनौ।
0: खै के हो म त सही भन्यो नानी, सही भन्यो, विश्वास लाग्छ किनकि हाम्रो मन भरोसा खोज्ने मन हो नानी।
1: अनि त्यसपछि पनि किन यति धेरै मन दुख्छ त हजुर?
0: किनकि कहिलेकाहीँ हामीले मानिसलाई परमेश्वरको ठाउँमा राखिदिन्छौ क्या नानी, त्यही भएर हो।
1: आज बिहान मैले एउटा वचनको पद पढेको थिएँ अजी, तर अलिकति मलाई कस्तो अनौठो लाग्यो क्या।
0: कुन वचनको पद नानी?
1: यसैया 2:22 पद। त्यहाँ चाहिँ के लेखेको थियो भन्दाखेरि, नाकको पालमा सास हुने मानिसमाथि भरोसा नराख भनेर लेखेको थियो।
0: अनि तिमीलाई के त्यस्तो अनौठो लागेर ल्याए त?
1: पहिलो कुरा त मानिसलाई विश्वास नै नगर्नु भनेको हो जस्तो लाग्यो मलाई त।
0: होइन नानी होइन, बाइबलले मानिसलाई घृणा गर भनेको होइन, मानिस सीमित छ भन्ने सम्झाएको मात्रै हो।
1: सीमित भन्नाले अझी
0: हो, आज सामर्थ्य छ भोलि कमजोर पनि हुन सक्छ मानिस। आज प्रतिज्ञा गर्छ नि त्यो अङ्ग्रेजीमा भन्छ नि प्रमिस, अब भोलि डराउन पनि सक्छ, प्रतिज्ञा पूरा नगर्न पनि सक्छ। अब मानिस आज साथ दिन्छ है, अब भोलि परिस्थिति बदलिन सक्छ, उसले साथ नदिन पनि सक्छ।
1: त्यो त साँच्चै नै हो अजी, तपाईँले ठिकै भन्नुभएको हो।
0: आजकल धेरै मानिसहरू आफ्नो खुसी अरूको प्रतिक्रिया अरूले कस्तो व्यवहार गर्छ भन्ने कुरामा खोजिरहेको छ या नानी, यो नै हो खासमा एकदमै हृदय टुटाउने कुरा।
1: ठ्याक्कै हजुर, ठ्याक्कै यही कुरा हो क्या मैले तपाईँसँग गर्न खोजेको चाहिँ।
0: ऊ नानी, कसैले राम्रो बोल्यो भने खुसी भइदिने, कसैले त्यो अङ्ग्रेजीमा भन्छ नि इग्नोर व्यवस्था गर्यो भने दुखी भइदिने, अनि अहिलेको समयमा हेर कसैले मेसेज गर्यो भने पनि रमाइदिने है, ओहो फोन गर्यो मेसेज गर्यो भने पनि रमाइदिने, अनि त्यो मेसेज गरेको कुराहरू फेरि अनि आफूले मेसेज गर्दाखेरि रिप्लाई गरेन भनेर फेरि निराश भइदिने, त्यस्तो त्यस्तो कुराले गर्दा निराश हुन्छ हेर त नानी।
1: अजी तपाईँलाई अहिलेको यो मोडर्न कुराहरू कस्तो राम्रोसँग थाहा रहेछ है, कति मजाले तपाईँले भन्नुभयो यो कुराहरू।
0: हामी बुढा बुढीले पनि फेसबुक नचलाए पनि मानिसको मन चाहिँ बुझेर ल्याउँछ है नानी, हामीलाई पनि अलिअलि ज्ञान बुद्धि चाहिँ छ अहिलेको समयमा के भइरहेको छ के भइरहेको छैन भनेर नानी।
1: तर अझै यस्तो खालको मनमा भावनाहरू चाहिँ आइरहन्छ क्या, अनि अरूले यस्तो गर्यो भने पो म राम्रो हुन्छु कि अनि खुसी हुन सक्छु कि भनेर, खालि त्यो अरूप्रति भरोसा गर्ने, अरूलाई हेर्ने, अरूको कुराले आफ्नो खुसी खोज्ने होइन, अरूको कुरामा हेर्नु न, अनि यस्तो यस्तो कुराहरू आइरहँदाखेरि चाहिँ यो कुरालाई कसरी कम गर्ने होला? जब तिमीले आफ्नो महत्व मानिसमा होइन परमेश्वरमा खोज्न थाल्छौ नि, त्यसपछि तिम्रो मनमा भएको यस्तो खालको भावनाहरू हटिएर तिमीलाई शान्ति हुन्छ नानी, र गर्नुपर्ने कुरा पनि यही नै हो। हामी कतिचोटि बुझेर ल्याउँदैन, हाम्रो खुसी चाहिँ मानिस माथि खोजेर ल्याउँछ, फलानुले यस्तो गर्यो भने म खुसी हुन्छ, फलानुले वास्ता गर्यो भने म खुसी हुन्छ, त्यसरी मानिस माथि भरोसा गर्ने होइन नानी। हाम्रो खुसी, हाम्रो भविष्य परमेश्वरको हातमा छ, अनि उहाँलाई नै हेर्ने काम चाहिँ हामीले गर्नुपर्छ नानी। सबै थोक मानिस होइन, अब यो भन्दै गर्दा मानिसहरू केही पनि होइन त, अह त्यो भन्नु खोजेको होइन, मानिसहरू सबैजना सिद्ध छैन नि त, सबैजना राम्रो छ, कतिचोटि अवस्था परिवर्तन हुन्छ, मानिसको सोच विचारहरू पनि परिवर्तन हुन्छ, त्यही भएर सबै खुसीको स्रोत मानिसलाई बनाउने होइन, परमेश्वरलाई हेर्ने काम गर्नुपर्छ या नानी। अजी मलाई कहिलेकाहीँ यस्तै हुन्छ, यदि कसैले मलाई छोड्यो भने म त पुरा रित्तो हुन्छु, त्यस्तो खालको मलाई महसुस हुन्छ, किन होला? तिमीलाई थाहा छ किन यस्तो भएको, किनकि तिमीले आफ्नो सम्पूर्ण शान्ति एउटा मानिसमा राखिएको छ, त्यही भएर हो नानी। अब मानिस जीवनको लागि आशिष हुन सक्छ, तर जीवनको जग चाहिँ परमेश्वर फाउन्डेसन भनेर ल्याउँछ नि, त्यो चाहिँ परमेश्वर नै हुनुहुन्छ या। अनि यसको भिन्नता के छ त? यदि घरको जग कमजोर भयो भने घर डल्छ, त्यसरी नै जीवनको जग मानिस भयो भने मानिस बदलिँदा मन पनि ढल्याएर ल्याउँछ। तर जब जग परमेश्वर माथि हुन्छ नि नानी, परिस्थिति हल्लिए पनि तिमी समाप्त हुँदैन,

हेर्नु न अजी, मानिसहरू किन यति छिटो बद्लिन्छन् है? के भएर ल्याए माया नानी, के भयो? केही होइन अजी, बस जसलाई धेरै भरोसा गर्यो उसैले टाढा भनेर अलिक गाह्रो बनाइदिँदाखेरि चाहिँ मन चसक्क दुख्छ।

0: अजी, सायद मैले धेरै आशा मानिसहरूमाथि राखेको छु नि, त्यही भएर मलाई यस्तो निराशा भएको। ऊ नानी, आशा नराख्नु होइन, आशा राख्नुपर्छ, तर परमेश्वर भन्दा माथि कसैलाई राख्नु हुँदैन। त्यसैले होला मानिस पर्दिँदा म यति धेरै भत्किएँ। ओ नानी हो, किनकि तिमीले आफ्नो मुटुको सिंहासन परमेश्वरलाई होइन मानिसलाई दिएकी थियौ नि त, त्यही भएर अझै म फेरि कसरी स्ट्रङ हुने, कसरी म फेरि बलियो बन्ने क्या? नानी, परमेश्वरलाई फेरि आफ्नो पहिलो भरोसा बनाएर राख या परमेश्वरलाई आफ्नो त्यो हृदयको सिंहासनमा विराजमान हुन देऊ। उहाँलाई हेरेर ल्याऊ, केही पनि बिग्रिएको छैन, केही पनि बड्केको छैन। परमेश्वरलाई हेर तिमीले, सबै ठिक हुन्छ।
1: बाहिरको पानी रोकिएको थियो, तर मायाको मनभित्र एउटा नयाँ यात्रा सुरु हुँदै थियो। उसले बुझ्दै थिइन्, मानिसको माया सुन्दर हुन सक्छ तर पूर्ण होइन, पूर्ण भरोसा योग्य केवल परमेश्वर हुनुहुन्छ। यसाया 2:22 हामीलाई डराउन खोजेको होइन, सही ठाउँमा भरोसा राख्न सिकाएको हो। मानिसलाई प्रेम गरौं, सम्मान गरौं, तर आफ्नो अन्तिम सुरक्षा, अन्तिम आशा, अन्तिम शान्ति परमेश्वरमा राखौं। अझै आजदेखि म मानिस भन्दा पनि पहिले परमेश्वरलाई हेर्छु। कस्तो राम्रो कुरा आज तपाईँले मलाई सिकाउनु भएको छ, धेरै धेरै धन्यवाद तपाईँलाई।
0: ला ला ला, त्यही नै जीवनको सबैभन्दा सुरक्षित ठाउँ हो नानी, खुसी लाग्यो, यसरी नै अगाडि बढेर ल्याऊ।
1: आदरणीय श्रोता, आज हामीले भरोसाको सही ठाउँ, हामीले कहाँ भरोसा गर्नुपर्छ भन्ने विषयमा केही महत्वपूर्ण कुरा तर सहजताका साथ यहाँको लागि नाटकीय प्रस्तुतिद्वारा प्रस्तुत गरेको छौ। आजको प्रस्तुति तपाईँलाई कस्तो लाग्यो? हामी आशा गर्दछौ तपाईँ आशिषित हुनु भएको छ, र फेरि पनि यही उत्साह दिन चाहन्छौ कि तपाईँको भरोसा परमप्रभु परमेश्वर मात्रै हुनुपर्दछ। संसारमा भएका थोक र मानिसहरूमा गरेको भरोसाले कचोटि हामीलाई तोड्न सक्छ, निराश बनाउन सक्छ, तर परमेश्वरमा मात्र गरेको भरोसाले हामीलाई शान्तिमा राख्न सक्छ। मानिसहरूको लागि प्रेम र प्रार्थना सधैँ निरन्तर गरौं, तर पहिलो स्थानमा परमेश्वरलाई नै राख्नुहोस् भन्ने उत्साह सहित अब चाहिँ भने कार्यक्रमको अन्तिमतिर आइसकेको छु, र कार्यक्रम सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद, र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै अर्को श्रृंखलामा यसरी नै भेट्ने आशाका साथ म पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम प्रेम र जीवनको पुनः प्रसारण।
2: मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह। साथै नमस्कार, अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: एउटा रुखको उदाहरणलाई मैले हेर्दै थिएँ, जुन अहिले सायदै तपाईँको नजिक वरिपरि पनि तपाईँको घर वरिपरि छ होला। रुखहरू मजा मजाको सुरिलो परेको मजा मजाको रुखहरू छ होला। तपाईँले कहिले सोच्नु भयो कि यही रुखबाट म सुत्दै गरेको पलाङ बन्नेको, यस्तै रुखहरूबाट म बस्दै गरेको कुर्सीहरू बन्नेको, यस्तै रुखहरूबाट म सुत्दै गरेको अनि मैले खेलाउँदै गरेको कम्प्युटरको टेबलहरू बनिएको भन्ने कुरा कहिले तपाईँले महसुस गर्नुभएको छ? आज यी दिनहरूमा म छक्कै पर्ने गर्छु कि हामीले देख्दै गरेको वरिपरिको रुखहरूबाट नै विभिन्न प्रकारको मजा मजाको सोफाहरू, फर्निचर्सहरू, विभिन्न प्रकारको चेयर्सहरू, डाइनिङ टेबलहरू, विभिन्न प्रकारको फर्निचर्सहरू मजा मजाको हामी देख्छौ नि। त्यो के कारणले भयो थाहा छ? एउटा रुखको कारणले गर्दाखेरि। कहिले तपाईँले सोच्नुभयो यो रुखबाट यस्तो कुरा बनिन्छ भनेर? अभियसली बनिनु त बनिन्छ, तर धेरैचोटि हामी त्यति वास्तव गर्दैनौँ। तर एउटा सिकर्मीले एउटा रुखबाट धेरै कुरा बनाउन सक्दो रहेछ। प्रियहरू, एउटा सिकर्मीले एउटा रुखलाई जब देख्दछ भनेदेखिलाई उसले फर्निचरको कुराहरू, योबाट चाहिँ म यो कुरा बनाउन सक्छु, यो बन्छ भन्ने कुरा चाहिँ एउटा सिकर्मीले चाहिँ बुझेको हुँदो रहेछ। एउटा काठमा काम गर्ने मान्छेले चाहिँ के जान्दो रहेछ भने एउटा रुखलाई मजाको रुख देख्यो भने यसले चाहिँ म यो कुरा बनाउँछु भन्ने कुरा टक्क माइन्डमा ल्याउँदो रहेछ। मेरो प्रियहरू, आज हाम्रो वरिपरि देख्दै गरेको फर्निचर्सहरू चाहिँ एउटा रुखबाट बनिएको हो। त्यो चाहिँ एउटा सिकर्मीले धेरै समय लगाएर, श्रम गरेर, परिश्रम गरेर, दुःख गरेर एउटा मजाको फर्निचर्स, एउटा रुखलाई काटेर त्यसलाई चिल्ल्याएर त्यसलाई मजाको एउटा फर्निचर्सको आकारमा ल्याउने काम एउटा सिकर्मीले गर्दछ। आज मैले तपाईँलाई बताउन चाहेको नै प्रियहरू, जीवनमा हामी धेरैचोटि हरेस खाँदो रहेछौ कि मैले सानो गलत काम गरेको कारणले गर्दाखेरि सायदै परमेश्वर रिसाउनु भयो, सायद अब परमेश्वरले मलाई चाहिँ नरकमा नै लानुहुन्छ होला, मैले यो पाप गरे, परमेश्वरलाई मैले धेरैचोटि रुवाएको छु, परमेश्वरलाई धेरैचोटि मैले त्यो फेरि पनि क्रुसमा टाँगेको छु, अब मेरो लागि उपाय छैन होला भनेर हामी धेरै प्राय जसो हामी जवानहरू हुन्छ नि, त्यो गिल्ती एक प्रकारको दोषी भावलाई हामीले महसुस गरिरहेको मैले धेरै हुन्छ नि जवान साथीहरूबाट त्यो अनुभवलाई मैले थाहा गरेको छु कि अब परमेश्वरले मेरो जीवनलाई त अन्त्य गर्नुहुन्छ होला, मैले धेरैचोटि गलत काम गरेको छु भनेर धेरैचोटि चाहिँ जवान विशेष गरी युवा युवतीहरू चाहिँ जीवनमा हार खाएकाहरू कतिपय मित्रहरू मैले थाहा गरेको छु, मैले देखेको छु। तर प्रियहरू, आज मैले तपाईँलाई बताउन चाहेको यही हो कि तपाईँको जीवन अन्त्य भएको छैन। प्रियहरू, जसरी एउटा सिकर्मीले एउटा रुखलाई हेर्दछ भने उसले फर्निचर्स, एउटा राम्रो सुन्दर वस्तुलाई देख्दछ, त्यसरी नै प्रियहरू, आज मैले तपाईँलाई पाप गर्नुहोस् भनेर उत्साह गर्न खोजेको त होइन प्रियहरू, तर परमेश्वरले तपाईँको जीवनलाई एउटा चाहिँ असल जीवन देख्नु भएको छ, परमेश्वरले तपाईँको विषयमा राम्रो कुरा सोच बनाउनु भएको छ, तपाईँको जीवनमा उद्देश्य छ, परमेश्वरले तपाईँलाई प्रयोग गर्न चाहनुहुन्छ, परमेश्वरले एउटा सुन्दर वस्तुमा, सुन्दर व्यक्तित्वमा, सुन्दर एउटा चाहिँ तपाईँलाई मानव एउटा बनाउन चाहनुहुन्छ। तर धेरैचोटि हामी जीवनमा हरेस खान्छौँ, ला मेरो लागि उपाय छैन, ला अब मेरो लागि चाहिँ छैन होला मौका, ला म त अब सकिन्छु होला, हामी यस्ता यस्ता सोचहरू बनाइरहेका हुँदो रहेछौ। तर प्रियहरू, परमेश्वरले तपाईँलाई एउटा गल्तीमा नै तपाईँलाई नरक लाने परमेश्वर हुनुहुन्न। प्रियहरू, आज हामी मानिसौ उहाँलाई मजाले थाहा छ, हामी हेर्ने कुरामा, बोल्ने कुरामा, के गर्ने कुरामा हामी चुक्दछौ, तर हाम्रो लागि परमेश्वरले मौका राखिदिनु भएको छ। आज तपाईँले पाप गर्नुभयो, पाप गरिराख्ने मान्छेले चाहिँ के सोच्दो रहेछ भने ए आज पाप गरे भोलि क्षमा गर्छु, त्यस्तो चाहिँ हुँदैन प्रियहरू। तर तपाईँले आज पाप गर्नुभयो, आज पाप गर्न रोक्नुहोस्, पश्चाताप गर्नुहोस्, क्षमा मागेर अगाडि बढ्नुहोस्, प्रभुले तपाईँलाई क्षमा गर्नुहुन्छ। आज मैले तपाईँलाई पाप गर्नुहोस् भनेर उत्साह गरेको छैन प्रिय यहाँहरूलाई, तर पाप गरिराख्नु भएको छ भने आज त्यो कुरालाई रोक्नुहोस्, रोक्नुहोस्, पश्चाताप गरेर परमेश्वरको उपस्थितिमा जानुहोस्, उहाँले तपाईँलाई क्षमा दिनुहुन्छ, उहाँले तपाईँको विषयमा एउटा राम्रो कुरा सोच्दै हुनुहुन्छ। प्रियहरू, उहाँ एउटा हाम्रो लागि एउटा सिकर्मी हुनुहुन्छ, जसले अब हाम्रो जीवनलाई एउटा सुन्दर जीवन निर्माण गर्न चाहनुहुन्छ। उहाँ हाम्रो जीवनमा सकिनु भएको छैन, उहाँको योजना हाम्रो जीवनमा सकिएको छैन। प्रियहरू, उहाँको योजना छ। उहाँले एउटा तपाईँ र मलाई एउटा जसरी शिखरमेल एउटा राम्रो फर्निचरको आकारमा ल्याउँदछ एउटा रुखबाट, त्यस्तै जीवनलाई निर्माण गर्न चाहनुहुन्छ। तर आज काम चाहिँ तपाईँ र म के नयाँ बन्न चाहन्छौ कि चाहँदैनौ, के तपाईँ र म नयाँ हुने कि नहुने, के तपाईँ र म आज त्यो पापलाई छोड्ने कि नछोड्ने, के आज त्यो कुरालाई तपाईँ र मैले त्याग्ने कि नत्याग्ने। डिसिसन इज योर्स, निर्णय तपाईँको हो प्रिय। यद्यपि तपाईँले आज निर्णय गर्नु भएन भने प्रिय तपाईँको जिन्दगी खतरामा छ। सो आज तपाईँको लागि मौका छ प्रियहरू, हामी सबैको लागि मौका छ। हो हामी सबै चुक्छौ, तर चुकेर लडेको लडे चाहिँ गर्नु भएन, उठ्न सक्नु पर्यो। धार्मिक जनलाई उहाँले उठाउने प्रतिज्ञा गर्नुभएको छ प्रियहरू, जसले उहाँलाई माया गर्छ त्यसको लागि मौका छ। तर धेरैचोटि हामी उठ्न पनि चाहँदैनौ, त्यही पापको दलदलमा नै हामी दलिराख्न चाहन्छौ, त्यसमा नै लुटुपुटु हुन चाहन्छौ। त्यसले आनन्द त पटक्कै पनि दिँदैन, हो केही क्षणसम्म दिन्छ आनन्द, तर प्रियहरू त्यसले पर्मानेन्टली तपाईँलाई दुःख दिन्छ है, पर्मानेन्टली स्थायी रूपमा त्यसले तपाईँलाई मलाई पीड़ा दिन्छ। आज तपाईँले आनन्द गर्दै हुनुहुन्छ होला पापको कारणले गर्दाखेरि, केही क्षणको लागि अस्थायी रूपमा तपाईँले एक प्रकारको आनन्दलाई महसुस गर्दै हुनुहुन्छ होला पापको कारणले गर्दाखेरि, तर त्यसले स्थायी पीड़ा दिन्छ प्रियहरू, अनन्तसम्म तपाईँ तडपिनु पर्ने हुन्छ त्यो पापको कारणले गर्दा। तपाईँ आज प्रियहरू अनन्तसम्म तपाईँ चाहिँ धारा किर्नु पर्नेछ, तर आज तपाईँले मेरो लागि पश्चाताप गर्ने समय परमेश्वरले दिनुभएको छ, तपाईँले मेरो लागि दोस्रो मौका छ पश्चाताप, तर पनि हामी पश्चाताप गरिरहेका छैनौ। र मेरो प्रियहरू, परमेश्वरले तपाईँको जीवनलाई प्रयोग गर्न सक्नुहुन्छ, फेरि पनि उद्देश्य छ तपाईँको जीवनमा। तपाईँ हार खानु पर्दैन, हरेस खानु पर्दैन। हो तपाईँले पाप गर्नुभयो, तपाईँले गलत काम गर्नुभयो, तपाईँको जीवन सिद्धिएको छैन, परमेश्वरले तपाईँलाई क्षमा गर्न चाहनुहुन्छ, परमेश्वरले तपाईँलाई जीवन दिन चाहनुहुन्छ, मौका दिन चाहनुहुन्छ। हामी दोस्रो तिमोथीको पुस्तक 2:21-22 अध्ययन गरौं। वचनले यसरी भन्दछ, जे कुरो अनादरको छ यदि कसैले त्यसबाट आफूलाई शुद्ध पार्यो भने त्यो आदरको कामको लागि एउटा पात्र बन्नेछ र घरको मालिकको निम्ति चोखो उपयोगी र कुनै पनि असल कामको निम्ति तयार रहनेछ। आमेन। एकछिन म यहाँ रोक्न चाहे मैले यसलाई, जे कुरो अनादरको छ यदि कसैले त्यसबाट आफूलाई शुद्ध पार्यो भने त्यो आदरको कामको लागि एउटा पात्र बन्नेछ। कुनै पनि अनादरको कुरालाई चाहिँ त्यसबाट आफूलाई शुद्ध पार्यो भने चाहिँ त्यो आदरको कामको लागि एउटा आदरको पात्र बन्नेछ र घरको मालिकको निम्ति चोखो उपयोगी र कुनै पनि असल कामको निम्ति तयार हुनेछ भनिकन वचनले बताउँदैछ। आज मैले तपाईँलाई यहाँबाट बताउन चाहेको, तपाईँले आफैलाई सोच्दै हुनुहुन्छ कि म चाहिँ काम नलाग्ने मान्छे हो, म अशुद्ध मान्छे हो, म चाहिँ परमेश्वरको विरुद्धमा मैले धेरै पाप गलत काम गरेको छु, म काम लाग्दिन होला, मैले गलत कुरा गरेको छु, म कसरी उहाँको काम लाग्ने पात्रको बन्न सक्छु होला र भन्ने सोचाइ हाम्रो हुन सक्छ। तर प्रियहरू, आज तपाईँ

0: हुनेछ, असल कामको निम्ति तयार हुनेछ भनिकन वचनले बताउँदछ। मेरो प्रियहरू, आज म तपाईँलाई बताउन चाहन्छु, तपाईँ काम लाग्ने पात्र हुनुहुन्छ। तपाईँले सोच्नु मात्र भएको हो कि मैले पाप गरेको कारणले गर्दाखेरि अब परमेश्वरले मलाई दण्ड दिनुहुन्छ, म अनादरको मान्छे हो, म अशुद्ध मान्छे हो, तपाईँले सोच्दै मात्रै हुनुहुन्छ। तर पश्चाताप गरेर परमेश्वरलाई विशेष हाम्रो जीवनमा हामीले काम गर्न दियो भने नि परमेश्वरले काम लाग्ने उपयोगी भाँडो तपाईँले मलाई बनाउनुहुन्छ। तपाईँ चाहिँ परमेश्वरको राज्यमा फ्यालिएको हुनुहुन्न प्रियहरू, तपाईँ अझै पनि उपयोगी हुनुहुन्छ, परमेश्वरले प्रयोग गर्न चाहनुहुन्छ, लडेकाहरूलाई नै परमेश्वरले चाहनुहुन्छ प्रयोग गर्न। सो त्यही कारणले गर्दाखेरि तपाईँको लागि मौका छ, तपाईँको जीवनमा भएका ती अभिलाषाहरूलाई त्याग्नुहोस्, अशुद्ध कुराहरूलाई त्यागेर परमेश्वरमा विशेष बढ्ने लक्ष्य राख्नुभयो भने तपाईँले आशिषलाई देख्नुहुन्छ। 22 हेरौँ, यसकारण जवानीका अभिलाषाहरू त्याग र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूको साथसाथै धार्मिकता, विश्वास, प्रेम र शान्तिको लक्ष्य राख। बुझ्नुभयो नि होइन, जवानीका अभिलाषाहरू, जुन अभिलाषाहरू चाहिँ स्वर्ग सम्बन्धित नै छैन, जुन कुराले पाप गर्न लगाउँछ, जुन कुरा अशुद्ध छ, जुन कुराले परमेश्वरको नामलाई लिन लगाउँदैन, अशुद्ध कुराहरू छ भने त्यस्तो कुराहरूलाई हामीले त्याग्नु पर्यो। तर जब तपाईँ हामीले शुद्ध हृदयले प्रभुको नाउँलाई हामीले बोलाउँछौँ, प्रभुको नाउँलाई हामी चाहिँ काट्छौँ र प्रभुको नाउँलाई हामीले प्रयोगमा ल्यायौँ र विशेष गरी धार्मिकता, विश्वास र प्रेममा हामीले लक्ष्य राख्यौं र शान्तिमा लक्ष्य राख्यौं भने प्रियहरू, परमेश्वरले हाम्रो जीवनमा काम गर्नुहुन्छ। त्यही कारणले गर्दाखेरि आज मैले तपाईँलाई बताउन चाहेको, तपाईँ उपयोगी व्यक्ति हुनुहुन्छ। परमेश्वरको योजना तपाईँको जीवनमा सकिएको छैन, अझै योजना छ। तपाईँले आफूलाई गलत सोच्दै हुनुहुन्थ्यो भने आज पश्चाताप गर्नुहोस्। प्रभुले तपाईँलाई प्रयोग गर्न चाहनुहुन्छ, तपाईँलाई प्रभुले दोष लगाउनु भएको छैन, प्रभुले अझै तपाईँलाई मौका दिनुहुन्छ। बास तपाईँले त्यो पापलाई त्याग्नुहोस्, गलत कुरालाई त्याग्नुहोस्, पश्चाताप गरेर उहाँमा फर्कनुहोस्। जीवन उत्तम छ, आनन्दको छ। वचनलाई मैले यहाँ राख्न चाहे, परमेश्वरले आशीर्वाद दिनुभएको छ। जय मसीह।
1: श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ, साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818252140, 9818252140। इमेल ramesh.gajmer70@gmail.com, ramesh.gajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणका साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौं। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई बिदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लग अन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईँको आजको रात आशिषमय बितोस् भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि बिदा हुन्छौं। हवस् त, जय मसीह।